0: अथवा उसले अनेक बाहना बनाएर मेरो सम्पत्ति घटाउँछ। यस्तो किसिमको चिन्तन व्यापक र उदात्त भावना भएका मानिसहरूको चिन्तन होइन, संकीर्ण र अत्यन्त सानो चित्त भएका मानिसहरूको चिन्तन। भगवान गौतम बुद्ध धम्मपदमै अगाडि बढ्नुहुन्छ, अकोचिमम अवधिमम अजिनिमम अहासी एतम न उपनयन्ति बेरम तेसु असम्मति। फलानुले मलाई अपशब्द गर्यो, फलानुले मलाई पिट्यो, फलानुले मलाई पराजित गर्यो र फलानुले मेरो धन हरण गर्यो। जसले यस्तो किसिमको विचार मनमा राख्दैन उसको भैरभाव शान्त हुन्छ। मानिसहरूले हामी प्रति जे जस्ता व्यवहारहरू गर्दैछन् ती व्यवहारहरूलाई सकारात्मक रूपमा हामीले स्वीकार गर्यौं अथवा ती व्यवहारहरूका बारेमा हामीले मनभित्र कुनै पनि किसिमको धारणा नबनाऊ, त्यसले हामीभित्रको वैरभाव प्रकट हुन्छ, शत्रुता। प्रिय सज्जन, जन्मदै हाम्रा कोही पनि शत्रु हुँदैन। हामी अत्यन्त पवित्र निर्मल जन्मिएका हुन्छौं। जति पनि वैरीहरू बन्दछन्, विरोधीहरू बन्दछन्, शत्रुहरू बन्दछन्, हामी आफ्ना कारणले बनेका हुन्छौं। शत्रुहरूका निर्माता हामी स्वयं हौ प्रिय सज्जन, शत्रुहरूको कारखाना हामी स्वयंभित्र निर्माण गरेका छौं। हामी आफैले शत्रु बनाउँछौ, हामी आफैले वैरी बनाउँछौ। हामी नभएको भए दोस्रो कुनै पनि व्यक्ति वैरी हुन पुग्दैन। हामीले मित्र पनि बनाउन सक्दछौँ, हामीले शत्रुहरू पनि बनाउन सक्दछौँ। त्यसैले हाम्रा विरोधीहरूको बारम्बारको चिन्तनले झन विरोधीहरू बढ्दै बढ्दै जान्छ, बारम्बारको मित्रताको चिन्तनले हाम्रा मित्रहरू बढ्दै बढ्दै जान्छ। त्यसैले भगवान गौतम बुद्धले भन्नुभयो, जसले मानिसहरूले गरेका गलत टीका टिप्पणीहरूको वास्ता गर्दैन, ती प्रति ध्यान दिँदैन, प्रतिक्रिया व्यक्त गर्दैन, उसको वैरभाव शान्त हुन्छ, शत्रुता भाव शान्त हुन्छ, अर्थात् शत्रुता भाव बिस्तारै बिस्तारै हराउँदै हराउँदै जान्छ। जसले विभिन्न किसिमको टीका टिप्पणी गर्छ, अर्काको बारेमा अनावश्यक गुनासो गर्दछ, कुराकानी गर्दछ, अर्काको अनुपस्थितिमा प्रीतिको बदखुवानी गर्दछ, त्यो व्यक्तिले कहिले पनि आफूभित्र प्रेमको भावना विकास गर्न सक्दैन, उसको वैरभाव कहिले पनि शान्त हुँदैन, वैरभाव बढ्दै बढ्दै जान्छ। आज मानिसहरू अधिकांश समय अर्काको आलोचना र टिप्पणीमा नै बिताउने गर्दछन्। मनुष्य समुदाय आज चौतरीको रूपमा वैरभावले आक्रान्त भएको छ। प्रिय सोच्छ, हामीले कुनै न कुनै क्षण कसै न कसैको गलत टिप्पणी र आलोचना गरिरहेका हुन्छौ, कसैको पनि टिप्पणी नगरी हाम्रो समय गर्छ। यो मनुष्य सभ्यताका निम्ति सबैभन्दा डरलाग्दो अवस्था। हामी हरेक भित्र हरेक मानिसका प्रति वैरभाव छ भने समाजमा शान्ति कसरी हुन्छ, समाजमा अमन चयन कसरी हुन्छ? त्यसैले लडाई भनेको एकैपटक हुने कुरा होइन। प्रिय सोच्छ, युद्ध एकैपटक हुँदैन संसारमा। युद्धको सबैभन्दा पहिलो रेखा हाम्रो मस्तिष्कमा कोरिन्छ। हामीले यसरी युद्ध गर्छौँ, हामीले उसरी युद्ध गर्छौँ, फलानुले मलाई यस्तो गर्यो, अब मैले उसको विरुद्ध यो ढंगले काम गर्छु भन्ने चिन्तन सबैभन्दा पहिला हाम्रो मस्तिष्कमा पैदा हुन्छ। र त्यो मस्तिष्कमा भएको जुन विचार हो, युद्धको जुन चिन्तन हो, त्यो चिन्तन नै विवाहमा प्रकट हुन्छ र युद्ध घटित हुन्छ। त्यसैले युद्धलाई रोक्ने कुरा हाम्रो मनलाई रोक्ने कुरासँग सम्बन्धित छ। हाम्रो विचारहरूलाई जति हामी पवित्र बनाउँछौ, जति निर्मल बनाउँछौ, बाहिरको संसार पनि त्यति नै निर्मल हुन्छ, त्यति नै पवित्र हुन्छ। त्यसैले चाहे मानिसहरूले हाम्रो पक्षमा प्रशंसाका फुलबुट्टाहरू निर्माण गरून्, चाहे मानिसहरूले हाम्रो घृणामा घृणाका अपशब्दहरू व्यक्त गरून्, बस हामी आफ्नो अवस्थामा रहने कोसिस गरौं। अरूले गरेका प्रतिक्रियाका पछाडि दौड़ने व्यक्तिको कहिले पनि आफ्नो अस्तित्व कायम हुन सक्दैन। हामी स्वयंभित्र रहन्छ प्रिय सज्जन, प्रिय सज्जन। यसैले भगवान गौतम बुद्ध के भन्नुहुन्छ त भन्दा, हामीभित्रको वैरभाव बढाउने भनेको अर्काको अनावश्यक टीका टिप्पणीका कारणले। फलानुले मलाई नराम्रो कुरा बोल्यो, मलाई पिट्यो, मलाई पराजित गर्यो, मेरो पैसा हरण गर्यो, यी सबै गलत चिन्तनहरू हो, यी नकारात्मक प्रवृत्तिहरू।
1: नकारात्मक विचारहरू हो, यस्ता नकारात्मक विचारहरूका पछाडि जो लाग्दछ ऊ भित्र वैरभाव विकसित भएर जान्छ, शान्त हुँदैन। जो यस्ता विचारहरूको पछाडि लाग्दैन उसको वैरभाव शान्त हुन्छ। मानिसहरूले जेसुकै गरे पनि, जस्तो सुकै कुराहरू गरे पनि त्यसको फल उनीहरूले भोग्छन् नै। त्यसैले हामीले मानिसहरूका प्रतिक्रियाका पछाडि प्रतिक्रिया नगरौँ, हामी शान्तिका साथ आफ्नो स्वरूपमा बस्ने कोसिस गरौँ। मानिसका प्रवृत्तिहरू, उनीहरूले गर्ने अनेक व्यवहारहरू, तिनका पछाडि हामी जति नकारात्मक बन्दै जान्छौँ, त्यति टिका टिप्पणी गर्दै जान्छौँ, आलोचना प्रतिक्रिया व्यक्त गर्दै जान्छौँ, त्यति हामी पनि गलत विचारहरूले भरिन्छौँ, हामीभित्र वैरभाव विकसित भएर जान्छ, शान्त हुनुको सक्छ। त्यसैले प्रिय सुन्छ, मानिसहरूका सकारात्मक वृत्तिहरूको चिन्तन गरौँ। गौतम बुद्धका वचनहरूलाई सदैव स्मरण गरौँ। अकोचिमम अवतिमम अजिनिमम अहासिनी एच तम उपनयन्ति वीरम एष न श्रमति। अकोचिमम अवतिमम अजिनिमम अहासिनी एतम न उपनयन्ति वीरम एष न श्रमति। आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। भगवान गौतम बुद्धका वचनहरूप्रति आज हामीले जीवन गंगामा सत्सङ्ग गर्यौं, चिन्तन मनन गर्यौं। आगामी श्रृंखलामा फेरि हामी बस्नेछौ र नयाँ सन्दर्भमाथि चर्चा गर्नेछौ। तबसम्मका लागि तपाईँभित्रको भेदभाव शान्त होस्। भगवान श्री गौतम बुद्धसँग हामी यही शपथ मनमा गर्दछौ। आजका लागि बिदा दिनुहोस्। मनस्मरण भण्डारी विदा हुनुहुन्छ।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
3: नमस्कार, म प्रभाती किरण। नेपाल प्यारो छ शीर्षक यो कविता उपजाति छन्दमा।
4: संसार यो सुन्दर चित्र जस्तो

0: 99.4 Radio Tha Sanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा संचुब लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल साउन 4 गते सोमबार, नेपाल सम्बत 1146 जुलाई 20 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: उपचारमा मात्र होइन सबमा पनि निजी अस्पतालले लिन थाले कर, हरेक शीर्षकमा जसरी पनि राजस्व बढ़ाउन सरकारको उर्दी, निजी अस्पतालमा बीमा सेवा बन्द।
0: प्रदेशमा नयाँ समीकरणका लागि एमाले

0: र नेकपाबीच सघन छलफल, कंग्रेस प्रतिपक्षमा बस्न तयार, सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा नदिने,
1: चालू आर्थिक वर्षमा 20 सचिव सहित 2000 कर्मचारी घर फर्कँदै, अब पति पत्नी कारागारमा सँगै बस्न पाउने,
0: युक्रेनमा रूसद्वारा ब्यालिस्टिक मिसाइल आक्रमण, कम्तीमा 4 जनाको मृत्यु, 36 भन्दा बढ़ी घाइते,
1: र अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकप 2026 को उपाधि।

0: ढोक होइन ढोक हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड.
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
3: समाचार अब विस्तारमा. सरकारी अस्पतालमा सहज रूपमा सेवा नपाउँदा विपन्न बिरामी समेत ऋण काटेर भए पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन्। स्वास्थ्य मन्त्रालयकै तथ्याङ्कले भन्छ देशभर विशिष्टीकृत स्वास्थ्य उपचारको करिब 55% सेवा निजी स्वास्थ्य संस्थाले दिइरहेका छन्। तर सरकारी अस्पतालको सुधारमा ध्यान नदिएको सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट टिकट एम्बुलेन्स शववाहन र रगतको प्रयोगदेखि डायलासिस र क्यान्सरको उपचारसम्म मात्र होइन मृत्युपछि शव गृह मा शव राखे बापत पनि 3% दरले कर लिन थालेको छ। कुनै पनि बिरामीले निजी अस्पतालमा जुनसुकै चेक जाँच गराउँदा हरेक फरक फरक शीर्षकमा तोकिएको दरभेदमा 3% कर थपेर आउने कुल बिल तिर्नुपर्छ। यो करलाई स्वास्थ्य समता शुल्क नाम दिएको छ। काठमाडौँको स्वयम्भूमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले मकवानपुरका एक बिरामीसँग एम्बुलेन्स प्रयोग शुल्कमा 3% स्वास्थ्य समता शुल्क जोडेर बिल तिराएको छ। ती बिरामीले एम्बुलेन्स प्रयोग गर्दा रू 600 रूपियाँ शुल्क लागेको थियो। अस्पतालले उक्त शुल्कमा 3% कर जोडेर 618 रूपियाँ लिएको छ। यो एक उदाहरण मात्र हो। कानूनत एम्बुलेन्स र शववाहन लाई अत्यावश्यक स्वास्थ्य सेवामा राखिए पनि अब कोही बिरामी भएर एम्बुलेन्समा अस्पताल जाँदा र सन्चो भएर एम्बुलेन्समा घर फर्किँदा हरेक यात्रामा लाग्ने खर्चको 3% थपेर तिर्नुपर्नेछ। बिरामीको उपचारकै क्रममा ज्यान गए शववाहनमा अस्पतालबाट निकाल्दा लाग्ने भाड़ामा पनि 3% कर थपेर बुझाउनुपर्छ। जबकि जनस्वास्थ्य सेवा ऐन 2075 एम्बुलेन्स र शववाहनलाई आकस्मिक स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा लिएको छ। तर सरकारले यस्तो सेवामा पनि करको भार लगाएको छ। निजी अस्पतालमा 10% सैया विपन्न गरीब र व्यवहारिसी बिरामीका लागि भनेर सरकारले कडाई गरेको छ। तर यो सैयामा विपन्नको उपचार गरे बापत पनि निजी अस्पतालले हरेक सेवा बापतको 3% स्वास्थ्य समता शुल्क सरकारलाई बुझाउनुपर्छ। अर्थात निशुल्क सेवा दिएका बिरामीको हरेक चेक जाँचको पनि सरकारलाई कर बुझाउनुपर्ने भएको छ। सरकारले भुक्तानी नगरेको भन्दै हाल अधिकांश निजी मेडिकल कलेजले स्वास्थ्य बीमा सेवा समेत बन्द गरेका छन्। सरकारले निजी मेडिकल कलेजलाई 4 अर्ब बराबरको भुक्तानी गर्न बाँकी छ। निजीले इमर्जेन्सीमा समेत उक्त सेवा दिन छाडिसकेका छन्। 3% करको नियम ल्याउँदा सरकारले निजी अस्पतालसँग कुनै पनि छलफल गरेन। सरकारले सिधै बजेट भाषणका क्रममा स्वास्थ्य र शिक्षामा समता शुल्क लिने भनेर घोषणा गरेको थियो। अर्थमन्त्री सोनी मुवागले बजेट भाषणमा यो विषय घोषणा गर्नुभएको थियो। रोगमा मात्र होइन शवमा पनि कर शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
4: 23 र 24 भदौका घटना जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई गरेको कार्यवाही सिफारिशबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अलपत्र परेको छ। समितिका पदाधिकारीले 25 असारमै गृहमन्त्री सुदन गुरूङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेका थिए तर गृहमन्त्रीले प्रधानमन्त्री वारेन्द्र शाह समक्ष बुझाउन भन्ने जवाफ दिए। त्यसपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन खोज्दा समितिले समय नै पाएको छैन। गृह मन्त्रालयका एक अधिकारीका अनुसार समितिका संयोजक प्रेमराज कार्की सहितको टोली प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह सचिव राजकुमार श्रेष्ठ सहित मन्त्रालयका उच्च अधिकारीहरू बसेर छलफल भएको थियो। त्यसक्रममा गृहमन्त्री गुरूङले तत्काल आफूले प्रतिवेदन नबुझ्ने बरू प्रधानमन्त्रीसँग थप कुरा गर्ने बताउनु भएको थियो। समितिले अध्ययन गरी प्रतिवेदन बुझाउने म्याद भने 22 असारमै सकिएको छ। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले समितिले प्रतिवेदन बुझाएको सन्दर्भमा आफूसँग कुनै पनि जानकारी नभएको बताउनुभयो। समितिका एक सदस्यका अनुसार जेएनजी आन्दोलनमा खटिएका प्रहरी कर्मचारीलाई फौजदारी कसुरमा कार्यवाही गर्ने आधार नदेखिएको निष्कर्ष निकाल्दै कम्तीमा 75 पृष्ठको प्रतिवेदन तयार पारिएको छ। समितिले विभिन्न आधार देखाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई विभागीय कार्यवाही गर्न भने सिफारिश गरेको छ। प्रतिवेदनबारे गृह नेतृत्वलाई ब्रिफिङ समेत भइसकेको उहाँले जानकारी दिनुभएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले 23 भदौमा कर्फ्यू जारी हुनु अगावैदेखि 4 घण्टासम्म प्रदर्शनकारी र सुरक्षाकर्मी बीच भिडन्त भए पनि तोक रोक्न पहल नगरेको निष्कर्ष निकालेको थियो। त्यही कारण सुरक्षा संयन्त्रको तत्कालीन नेतृत्वलाई फौजदारी कसुरमा कार्यवाही अघि बढ़ाउन आयोगले सिफारिश गरेको थियो। सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र कान्तिपुरमा समाचार छ।
3: कांग्रेस र एमाले बीच प्रदेश सत्ता समीकरणमा समस्या आएपछि नयाँ समीकरणको गृह कार्य अघि बढ़ेको छ। कांग्रेस र एमाले दुवैले प्रदेशमा निर्णायक मानिएको अर्को दल नेपाली कम्युनिष्ट पार्टीसँग छलफल जारी राखेका छन्। कर्णालीमा कांग्रेस र नेकपा मिलेर एमालेका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन्। अन्य प्रदेशको विषयमा भने नयाँ समीकरण बनेको छैन। एमाले र नेकपा बीच प्रदेशमा सत्ता समीकरण गर्दै कार्यगत एकताको विषयमा छलफल अघि बढ़ेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका नेताहरू वर्षमान पुन र प्रमेश हमालले गत शुक्रबार छलफल गरेका थिए। छलफलमा एमाले उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल पनि उपस्थित थिए। बागमती र मधेस बाहेक अन्य प्रदेशमा एमाले र नेकपा मिल्दा सरकार बन्ने संख्या पुग्छ। एमाले र नेकपा दुवै दलले कंग्रेस एमाले र नेकपा सहकार्य गरेर जानुपर्ने पक्षमा देखिएका छन्। तीन दल मिल्न नसक्ने स्थितिमा दुई दल मिलेर भए पनि प्रदेशसभालाई भंग हुनबाट बचाउनुपर्ने मा दुवै दलका नेता छन्। नेकपा नेताहरूसँगको छलफलमा ओलीले लोकतन्त्र र राष्ट्रियता संकटमा परेको भन्दै लोकतन्त्रका लागि लड़ेका दलहरू एक भएर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। एमालेसँग प्रारम्भिक कुराकानी भएको हमालले बताउनुभयो। हमालले कंग्रेस एमाले सत्ता समीकरणमा देखिएको समस्याबारे दुवै दलसँग बुझेर आवश्यक निर्णयमा पुग्ने बताउनुभयो। प्रदेशमा अस्थिरता नआओस् भन्नेमा नेकपा छ, त्यसका साथसाथै विषयमा प्रदेशसभा भंग नहोस् भन्नेमा पनि नेकपा सचेत देखिन्छ। उहाँले भन्नुभयो एमाले केन्द्रीय सदस्य निरूपालले छलफल जारी रहेको र छिट्टै निष्कर्षमा पुग्ने बताउनु भएको छ। स्रोतका अनुसार एमाले अध्यक्ष ओली र नेकपाका सहसंयोजक माधव कुमार नेपालबीच हिजो छलफलको तयारी भए पनि नेपाल बिरामी भएका कारण रोकिएको छ। बानेश्वरस्थित एकीकृत समाजवादीका एक नेताको घरमा छलफलको तयारी थियो। एमाले र नेकपाले प्रदेशमा तीन दलीय सहकार्यको विषयमा प्रस्ताव अघि सार्दा कंग्रेसले भने तीन दल मिलेर प्रदेश सरकार चलाउन नहुने बताएको छ। कंग्रेस सभापति गगन थापाले प्रदेशहरूमा मुख्य तीन दल मिलेर सरकार बनाउन नसकिने प्रश्न पार्नुभएको छ। सहकार्य नभएको अवस्थामा कांग्रेस प्रतिपक्षमा बस्न समेत तयार भएको छ। नयाँ पत्रिकामा समाचार छ।
4: यसैबीच प्रदेश सभामा प्रस्तुत बजेट पारित हुन नसकेर निष्क्रिय भएपछि एकातिर सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यताको अवस्थामा छ भने अर्कोतिर सत्ता साझेदार दल एमाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा हुनुहुन्छ। यस्तो अवस्थामा मुख्यमन्त्री शाहले राजीनामा दिने या संविधानले दिएको 30 दिनको सुविधा उपयोग गर्ने प्रदेशसभामा विश्वासको मत परीक्षणको बाटो रोज्ने साथै यो प्रदेश कहिलेसम्म बजेट शून्यताबाट निकास पाउँछ यति बेला सुदूरपश्चिममा यिनै प्रश्नमा चर्चा चलिरहेको छ। एमालेको साझेदारीमा रहेको कांग्रेस नेतृत्वको संयुक्त सरकारले दुवै दलका मन्त्रीहरूले सहमतिमै एक असारमा प्रदेशसभामा आर्थिक वर्ष 83-84 को बजेट प्रस्तुत गरेको थियो। तर एमाले बजेट अस्वीकार गर्दै 6 वटै मन्त्रालयको खर्च कटौती गरेर 1 रूपियाँ कायम गर्नुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गरेपछि दुई दलको सहकार्य भत्किएको थियो। त्यसैको प्रतिक्रिया स्वरूप 31 असारमा सरकारमा रहेका एक राज्यमन्त्री सहित एमालेका 4 मन्त्रीलाई मुख्यमन्त्री शाहले बर्खास्त गर्नुभयो। आफ्ना मन्त्री हटाएपछि एमाले पनि सरकारबाट समर्थन फिर्ता लियो। मुख्यमन्त्री शाह अल्पमतमा परेपछि विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री शाहलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न आग्रह गरिसकेको छ। तर मुख्यमन्त्री शाह तत्काल पद छाड्ने मनस्थितिमा भने देखिनु भएको छैन। उहाँ अहिले केन्द्रमा भइरहेको राजनैतिक छलफलबाट कुनै न कुनै निकास निस्कने आश गरिरहेको बताउनुहुन्छ। अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ? राजीनामा दिन नेकपाको आग्रह, केन्द्रको राजनीतिक छलफलबाट निकास निस्कने आशामा मुख्यमन्त्री शाह, कान्तिपुर समाचार छ।
3: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जलान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
6: मिलाउँछ।
5: घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाइ, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ चिसेल त यही दिन आएको। विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ, त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
7: सुरक्षा घरको साथ जीवन।

0: विवाह को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क रतपाई सुंदर होन्सा नेपाल परिवेश समय को आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार चालू आर्थिक वर्षमा करिब 2000 कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन् जसमा 20 जना त सचेत मात्रै छन्। राष्ट्रिय किताबखाना निजामतीको अभिलेख अनुसार आर्थिक वर्ष 83-84 58 वर्षीय उमेर हद तथा 5 वर्षीय पदावधि पूरा भई 1985 कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुँदैछन् जसमा 87 सहसचिव 206 जना उपसचिव र 320 जना शाखा अधिकृतको अवकाश हुँदैछ। सहायक स्तरका 773 जना र श्रेणी विहीन तर्फका 589 जना अनिवार्य अवकाशमा जान लागेका हुन्। हाल संघ प्रदेश तथा स्थानीय तहमा 92,520 कर्मचारी कार्यरत रहेको राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो। यो आर्थिक वर्षमा ठूलो संख्यामा सचिवहरूको अवकाश हुने भएको छ। 20 जना सचिव यो वर्ष घर जाँदैछन्। साउन 4 गते किरणराज शर्माको अवकाश हुँदैछ। वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका शर्मा मुख्य सचिवका दावीदार थिए तर सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव बनाएको छ। कार्कीलाई मुख्य सचिव बनाएपछि शर्मा विदामा बस्नु भएको थियो। उहाँ 5 वर्षीय सचिवको अवधि पूरा भएकोले साउन 4 मा सेवानिवृत्त हुँदै हुनुहुन्छ। विश्व सचिव सहित 2000 कर्मचारी घर जाँदै शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
3: कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीले प्रजनन अधिकार प्रयोग गर्न पाउने भएका छन्। कारागारमा रहेका बन्दीहरूको नैसर्गिक मानवीय अधिकार तथा सन्तान उत्पादन गर्ने अधिकार कायम गर्न कारागार नियमावली 2083 मार्फत दाम्पत्य भेटघाट सुविधा ल्याइएको हो। मन्त्री परिषदको असार 32 गतेको बैठकले नियमावली स्वीकृत गरेसँगै राजपत्रमा प्रकाशन भएको छ। नियमावली अनुसार कैद सजाय भुक्तान गरिरहेका श्रीमान श्रीमती चिकित्सकको सिफारिशपछि निश्चित अवधिका लागि सँगै बस्न पाउनेछन्। प्रजनन अधिकार प्रयोग गर्न चाहने कैदीबन्दीका लागि कारागार प्रशासनले छुट्टै कक्षको प्रबन्ध मिलाउनु पर्नेछ। नियमावलीको नियम 26 मा भनिएको छ, प्रजनन अधिकार संरक्षणका लागि कानूनले तोके अनुसारका बन्दीले माग गरेमा कारागार प्रशासकले चिकित्सकको सिफारिश बमोजिम निश्चित समयसम्म पति पत्नीसँगै बस्ने व्यवस्था मिलाउनु पर्नेछ। नियमावली अनुसार पति वा पत्नीसँग महिनामा एकपटक एकान्तमा भेटघाट गर्ने अनुमति पाइनेछ तर यस्तो भेटघाटको निश्चित समय र अवधि भने सम्बन्धित कारागार प्रशासकले तोके बमोजिम हुनेछ तर त्यसका लागि शर्त राखिएको छ जसअनुसार सुविधा माग गर्ने बन्दी र निजका पति वा पत्नीबीच कानून बमोजिम विवाह भएको आधिकारिक प्रमाण हुनुपर्नेछ। त्यस्तै सम्बन्धित बन्दीले कारागारमा कम्तीमा 6 महिनाको कैद सजाय अनिवार्य रूपमा भुक्तान गरिसकेको हुनुपर्नेछ। कारागारभित्र बन्दीको आचरण र व्यवहार अनुशासित शान्त र सुधारोन्मुख भएको हुनुपर्ने पनि शर्त राखिएको छ। कैदीबन्दीलाई कारागारमै प्रजनन अधिकार नयाँ पत्रिकामा समाचार छ।
4: बर्खा याम शुरू भएसँगै देशभरका 80 वटा राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढ़ेको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको 3 खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मिसेन र प्राविधिकको सहायतामा पन्छाएर सवारी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ। यस खण्डमा पहिरोको जोखिम बढ़िरहेकोले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय चितवनले रातको समयमा सवारी आवागमन रोक्ने गरेको छ। शनिबार राति र आइतबार मा पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार नारायणगढ़ मुगलिन र नागढुङ्गा मुगलिन सड़क राति सवारी आवागमनमा रोक लगाइएको छ। सधैँको बर्खामा कान्ति राजमार्ग बीपी राजमार्ग नागढुङ्गा मुगलिन सड़क कोशी कर्णाली कालीगण्डकी करिडोर साँफे मार्तरी सड़क भालुवाङ प्युठान सड़क सुर्खेत नेपालगंज सड़क मेची राजमार्ग नारायणगढ़ मुगलिन सड़क गल्छी त्रिशुली सेप्रुव्यासी रसुवागढ़ी सड़कका विभिन्न खण्डमा पहिरोको जोखिम बढ़ने गरेको छ। विस्तार भइरहेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला झ्याप्ले खोला 13 किलोमिटर 4 किलो रातमाटे सीत बजार नजिक विशाल बजार नजिक ज्यामिरे घाट जवाङ खोला महुवा खोला र घोप्टे भीर रहेका छन्। नारायणगढ़ मोगलिन सड़क निर्माणाधीन अवस्थामा रहेकोले पहिचान गरिएका ठाउँमा भन्दा पनि नयाँ ठाउँबाट पहिरो खस्ने समस्या रहेको सड़क विभाग अन्तर्गत संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सौजन्य नेपालले बताउनु भएको छ। यस्तै अरणीको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने कोदारी खण्डमा पहिरो खसेर सवारी आवागमन ठप्प हुने गरेको छ। कान्ति राजमार्गको ललितपुर र मकवानपुर जिल्लाको दुवैतर्फ पहिरोको समस्या उत्तिकै छ। दैनिक 500 भन्दा बढ़ी सवारी साधन ओहोरदोहोर गर्ने यस राजमार्गमा दैनिक जसो पहिरो खसेर समस्या आउने गरेको कान्ति राजमार्ग सड़क योजना कार्यालयका इन्जिनियर राजन पाण्डेले बताउनुभयो। वर्षा शुरू भएसँगै पहिरो हटाउन देशभर राजमार्गका विभिन्न खण्डमा 155 उपकरण परिचालन गरिएको छ। थप 122 उपकरण तैनात राखिएको छ। सड़क विभाग अन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्न साथ पन्छाउन मिल्ने गरी उपकरणको व्यवस्था गरेको हो। शाखा अन्तर्गत समग्रमा 277 उपकरण रहेका छन्। देशभर हेभी इक्विपमेन्ट डिभिजन र यान्त्रिक कार्यालय 16 छन्। यिनै कार्यालय अन्तर्गतका राजमार्गका विभिन्न सड़क खण्डमा उपकरण पठाइएको हो। 80 राजमार्गका विभिन्न खण्डमा पहिरो 155 स्थानमा उपकरण परिचालन थप 122 स्थानमा तयारी अवस्थामा कान्तिपुरमा समाचार छ।
3: शनिबारदेखि भइरहेको ठूलो वर्षा आजदेखि क्रमशः घट्दै जाने आकलन गरिएको छ। तर देशभर नै साँझ बिहान र राति मध्यमसम्मको वर्षाको सम्भावना भने कायम छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार ठूलो वर्षा कम हुँदै जाने भएकाले रेड अलर्ट हटाइएको छ। विभागले शनिबार र आइतबारका लागि कोशी बागमती गण्डकी र लुम्बिनीका 23 जिल्लामा रेड अलर्ट जारी गरेको थियो। विभागले रेड अलर्ट हटाए पनि सोमबारका लागि कोशी बागमती गण्डकी प्रदेश तथा लुम्बिनीका पूर्वी भूभाग र सुदूरपश्चिममा कञ्चनपुर डडेलधुरा दार्चुला र बैतडीमा सुन्तला रंगको संकेत दिएको छ। त्यहाँ ठूलो वर्षा हुन सक्ने र बाढ़ी पहिरोको जोखिम भएकाले सतर्क रहनुपर्ने जनाउँछ। त्यसबाहेक बाँकी क्षेत्रमा भने पहिलो रंगको संकेत दिएको छ। यसको अर्थ अध्यावधिक हुनुपर्छ भन्ने हो। आजदेखि ठूलो वर्षाको क्रम घट्दै जाने शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले धुलुखेल स्थित दोषित थानी हिमालयन रिसोर्टमा 24 घण्टा बिताएर फर्किनु भएको छ। शनिबार दिउँसो 3 बजेतिर रिसोर्ट पुगेका रवि र स्वर्णिम आइतबार सोही समयमा फर्किनु भएको हो। अर्थमन्त्री वाग्लेको लगानी रहेको सो रिसोर्टमा सभापति लामिछाने श्रीमती निकिता पौडेललाई पनि साथमा लिएर पुग्नु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले विदा उप भोक गर्ने गरेको विगतको शैलीलाई पछ्याउँदै रवि र स्वर्णिमले पनि रिसोर्टमा विदा मनाएका हुन्। तर के उनीहरू विदा मनाउनकै लागि मात्र दूषित थाने गएका हुन् त भन्ने विषयलाई राजनैतिक वृत्तमा चासोका साथ हेरिएको छ। यद्यपि पछिल्ला दिनहरूमा प्रधानमन्त्री पारेनसँग अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको खटपट भइरहेको प्रसंगहरूका कारण यो बसाई थप चासोको विषय बनेको हो। सभापति लामिछाने र अर्थमन्त्री वाग्लेको यो गुप्तवासबाट प्रधानमन्त्री पारेन समूह सशंकित बनेको छ। हालको मन्त्री परिषदमा दोस्रो वरियतामा मर्यादा क्रममा रहेका अर्थमन्त्री वाग्ले प्रधानमन्त्रीको सचिवलाईको अनावश्यक हस्तक्षेपबाट वाक्क भएपछि सभापति लामिछानेसँग एकान्तमा बस्न कुरा राख्न चाहन्थे। दिनहुँ जस्तो प्रधानमन्त्रीले निजी क्षेत्रबाट भेटघाट र छलफल गरिरहनु भएको छ। तर उहाँले कुनै पनि बैठकमा अर्थमन्त्री वाग्लेको तर्फबाट सहभागी गराउनु भएको छैन। किन गए रवि र स्वर्णिम दूषित थानी? रवि स्वर्णिमको 24 घण्टे गुप्तवास शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य ब्याङ्क तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन। तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौं, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-6005।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार। सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,00,000 रूपियाँ राजस्व उठाएको छ। यो आर्थिक वर्ष 2079-80 भन्दा यता सबैभन्दा धेरै हो। आर्थिक वर्ष 2079-80 41,15,76,00,00,000 रूपियाँ राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ। आर्थिक वर्ष 2080-81 42,42,00,00,000 रूपियाँ उठेको थियो। आर्थिक वर्ष 2082-83 महिना अनुसार हेर्दा गएको असारमा सबैभन्दा बढ़ी 11,94,89,00,000 रूपियाँ उठेको छ। कान्तिपुरमा समाचार छ।
4: पोखरा बजारको बीच भाग भएर बहने सेती नदी थुनिएको चार दिन बितिसक्दा पनि अवस्था उस्तै छ। पोखरा महानगरपालिका वडा नम्बर 15 र 17 को सिमानामा पर्ने रातो पहिरो क्षेत्रमा गत वैशाखमा आएको सुक्खा पहिरोले सेती बहने सतहको बाटोमा अवरोध भएपछि करिब 35-40 मिटर माथिबाट पानी बगिरहेको छ। पानी थुनिने सँगै पहिरो खसेको स्थानबाट माटो खस्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ। सेती नदी थुनिएको फोटो र भिडियो मीडिया र सामाजिक सञ्जालमा आएपछि मात्र कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङ आइतबार दलबल सहित अवलोकन एवं निरीक्षणमा पुग्नु भएको थियो।
3: पूर्व पश्चिम राजमार्गसँगै फैलिएको मेचीनगर चिया बगान सीमावर्ती व्यापार र तीव्र शहरीकरणका कारण पूर्वी नेपालको महत्वपूर्ण नगरपालिका हो। जनसंख्या बढ़दै जाँदा हजारौं घरमा सेफ्टी ट्याङ्की निर्माण गरिएका छन्। हरेक वर्ष 100 सेफ्टी ट्याङ्की सफा हुन थालेका छन्। नगरपालिकाले एउटा तथ्य बुझ्यो, आज ट्याङ्की सफा गरियो भने त्यो फोहोर भोलि कतै न कतै पुग्छ। यदि त्यसलाई नियन्त्रण गरिएन भने विकाससँगै प्रदूषण पनि बढ्छ। यही सोचबाट जन्मियो एउटा महत्वाकांक्षी योजना। दात्री निकाय एसियाली विकास बैंक र बिल एण्ड मेलिंगा गेट्स फाउण्डेशनको आर्थिक सहयोग, खानेपानी मन्त्रालयको 85% र स्थानीय तहको 15% लागत समझदारीमा मेचीनगरमा दुईवटा अत्याधुनिक दिशाजन्य लेदो प्रशोधन केन्द्रहरू निर्माण गरिएका छन्। यी दुई केन्द्रहरू प्रविधि र क्षमताका हिसाबले नेपालकै नमूना परियोजना हुन्। त्यहाँ जैविक प्रविधि अन्तर्गत बायो ग्यास चेम्बर डिजाइन गरिएको छ, तर केन्द्र आफ्नो पूर्ण क्षमतामा चलिरहेका छैनन्। प्रयोगशालाका उपकरणहरू धेरैजसो प्रयोगविहीन बनेका छन्। केही पाइपमा समयको असर देखिन्छ। संचालन गर्ने संस्थाले हरेक वर्ष घाटा बेहोरिरहेको छ। करोड़ौं लगानी भएको पूर्वाधारले आफ्नो वास्तविक सम्भावनाको सानो हिस्सा मात्र उपयोग गरिरहेको छ। नमूना प्रशोधन केन्द्र, प्रयोगविहीन उपकरण, संचालनमा छैन ध्यान। अन्नपूर्ण पोस्टमा समाचार छ।
4: नेपालगंज पोखरा सीधा हवाई उडान बन्द भएपछि नागरिकलाई यात्रा गर्न शास्ति भएको छ। नेपालगंज पोखराको लागि निजी वायु सेवा प्रदाय कम्पनी बुद्ध एयरले 2078 साउनदेखि केही समयसम्म दैनिक एउटा उडान र त्यसपछि सातामा तीनवटा उडान गर्दै आएको थियो। सरकारले हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै भाड़ा बढ़ेपछि पर्याप्त मात्रामा यात्रु नपाउँदा बुद्धले करिब एक महिना अघि उडान बन्द गरेको थियो। वर्खायाम शुरू भएपछि अहिले स्थलमार्गको यात्रा कठिन बनिरहेको छ। पोखरा जाने यात्रु स्थलमार्गबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। पर्याप्त यात्रु नहुँदा नेपालगंज पोखरा उडान बन्द। नागरिक दैनिकमा समाचार छ।
3: देशका विभिन्न पालिका र वडाहरूमा विनियोजित बजेट तथा कार्यक्रम खर्च हुन नसकेर फ्रिज हुन्छन्। कैयौं योजना उपभोक्ता समिति गठन नै नभई कार्यान्वयन हुँदैनन्। तर गोर्खाको शहीद लखन थापा गाउँपालिकाको एक वडाले भने हरेक आर्थिक वर्षको पहिलो दिन साउन 1 गते नै उपभोक्ता समितिबाट संचालन हुने सबै योजनाका लागि उपभोक्ता समिति गठन गर्छ। शहीद लखनको वडा नम्बर 7 ले लगातार 3 वर्षसम्म साउन 1 गते नै उपभोक्ता समिति गठन गर्ने, साउन मसान्तसम्म योजना सम्झौता गरिसक्ने र सबै योजना तथा कार्यक्रम माघ मसान्तभित्र सम्पन्न गर्ने गरेको छ। वडाको नमूना काम माघभित्रै, योजना तमाम। अन्नपूर्ण पोस्टमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनका विभिन्न शहरलाई लक्षित गरी भीषण ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परि कम्तीमा चारजनाको मृत्यु हुनका साथै 36 जना भन्दा बढ़ी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। उत्तर पूर्वी शहर खार्किवमा 3 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्। यस्तै राजधानी किवमा 1 जनाले ज्यान गुमाएका छन्। 16 जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् 2022 रूसले पूर्व स्तरको आक्रमण शुरू गरे यता किवमा भएका ठूला ब्यालिस्टिक आक्रमण मध्ये शनिबारको आक्रमणलाई एक रहेको बताउनु भएको छ। रातभर किव क्षेत्रका विभिन्न भागमा मिसाइल प्रहार भएको युक्रेनी सेनाले जनाएको छ।
3: अब खेल समाचार। अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप 2026 उपाधि जितेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको उपाधि जितेको हो। स्पेनलाई उपाधि जिताउन फेरान टोरसले गरेको गोल नै पर्याप्त बन्यो। खेलको 106 मिनटमा स्पेनका लागि गोल गर्दै उनले अग्रता दिलाएका थिए। टोरसले पेनाल्टी बक्सभित्र बााउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रस बारको ठिक मुनिबाट जाली चुमाएका थिए। निर्धारित 90 मिनटमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। स्पेन अहिले आफ्ना पछिल्ला 38 खेलमा अपराजित रहेको छ, जसमा 29 जीत र 9 बराबरी छन्। यो दुवै टोली यो कुनै पनि युरोपेली टोलीले बनाएको इतिहासकै सबैभन्दा अपराजित यात्रा हो। यसअघि इटलीले अक्टोबर 2018 सेप्टेम्बर 2021 सम्म 37 खेल 928 जीत 9 बराबरीको कीर्तिमानी बनाएको थियो, जसलाई स्पेनले नै तोडेको थियो। पछिल्लो 2 वर्षभन्दा बढ़ी समयदेखि स्पेनलाई कसैले हराउन सकेको छैन। फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाले लगातार विश्वकपको उपाधि जित्न सकेन। अर्जेन्टिनाले सन् 2022 विश्वकपको उपाधि जितेको थियो।
4: स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ती रोडीले फिफा विश्वकप 2026 गोल्डेन बल अवार्ड जितेका छन्। स्पेनलाई 16 वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भूमिका खेलेका रोडीले प्लेयर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान केलियन एम्बापेलाई पछि पारे। रोडीले स्पेनको कप्तानीदेखि मैदानमा मिडफिल्डको नेतृत्व गर्दै बल कन्ट्रोल गर्ने र अट्याकिङ समेत योगदान दिने काम गरेका थिए। रोडीको कप्तानीमा रहेको स्पेनले फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 पराजित गर्दै दोस्रो पटक फिफा विश्वकप जितेको हो। सन् 2018 स्पेनको लागि डेब्यू गरेका रोडी स्पेनलाई विश्वकप जिताउने दोस्रो कप्तान बने। यसअघि सन् 2010 गोलकिपर इकर क्यासी यासोको कप्तानीमा स्पेनले पहिलो पटक उपाधि जितेका थिए। यस्तै स्पेनका गोलकिपर उनाई मिसोले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोब्स अवार्ड जिते भने स्पेनका युवा डिफेण्डर पाओ कुवार्सीले उत्कृष्ट युवा खेलाड़ीको अवार्ड जितेका छन्।
3: विश्वको सर्वाधिक 10 गोल गरेका फ्रान्सका कप्तान केलियन एम्बापेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन्। एम्बापेले लगातार 2 पटक गोल्डेन बुट अवार्ड जितेका छन्। उनले अघिल्लो संस्करणमा पनि गोल्डेन बुट जितेका थिए। यता स्पेनलाई फिफा विश्वकप 2026 उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाड़ी हुन् लामिन यमाल। 19 वर्षीय यमालले डेब्यू विश्वकपमा आफूलाई स्थापित गर्न सफल भए। बार्सिलोनाका स्टार यमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमान कायम गरेका छन्। उनले साउदी अरेबिया विरूद्ध गोल गर्दै विश्वकपमा गोल गर्ने इतिहासकै सबैभन्दा कान्छो स्पेनिस खेलाड़ीको कीर्तिमान बनाए। 18 वर्षको उमेरमा आफ्नो पहिलो विश्वकप गोल गर्दै उनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको रेकर्डलाई पछि पारेका छन्। उनी कम उमेरमा गोल गर्ने खेलाड़ीको 9 स्थानमा परेका छन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: उपचारमा मात्रै होइन सपमा पनि निजी अस्पतालले लिन थाले कर। हरेक शीर्षकमा जसरी पनि राजस्व बढ़ाउन सरकारको उर्दी, निजी अस्पतालमा बीमा सेवा बन्द।
3: प्रदेशमा नयाँ समीकरणका लागि एमाले र नेकपा बीच सघन छलफल, कंग्रेस प्रतिपक्षमा बस्न तयार, सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा नदिने।
4: चालू आर्थिक वर्षमा 20 सचिव सहित 2000 कर्मचारी घर फर्कँदै अब पति पत्नी कारागारमा सँगै बस्न पाउने।
3: युक्रेनमा रूसद्वारा ब्यालिस्टिक मिसाइल आक्रमण, कम्तीमा 4 जनाको मृत्यु, 36 भन्दा बढ़ी घाइते।
4: र अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकप 2026 उपाधि।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी भीम विश्वकर्मालाई धन्यवाद। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
9: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोडमा /थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
10: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ
9: काठमाडौँ। पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्।
11: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
12: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाले, अरू सामान पुऱ्याउनु छ।
13: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
12: नमस्कार।
13: अनि खर्च बेच्नु छोडेर यतातिर कता नि?
12: यो त साइड जब दाइ, यो चाहिँ मेन।
13: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
12: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
13: थाहा छ, त्यसै यही लिन आएको।
14: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
13: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
14: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
13: सुरक्षा घरको
12: साँच्ची भन्दा छ।
5: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय, खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-6005।
9: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: But this phone, they show Kushiko connection.
1: Stand by. त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भन्ने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ
3: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
3: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: नेपाल सरकार विज्ञापन जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: रेडियो था संचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास।
1: नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृंखलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संचार .com र थाहा खबर .com का साथै हाम्रो फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुन्छ। यति बेला यस वर्षको मनसून सकिरहेको छ। केही दिनदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। निरन्तरको वर्षाले बाढ़ी, पहिरो र डुबानको खतरा बढ़ेको छ। सरकारले पूर्व तयारी गरेको बताए पनि हरेक वर्ष बाढ़ी, पहिरो र डुबानले ठूलो जनधनको क्षति हुने गरेको छ। यस वर्षको सरकारी तयारी कस्तो देखिएको छ? बाढ़ी, पहिरो र डुबानको जोखिम कति छ? यस्ता घटनाबाट बच्न आम नागरिक स्वयं कसरी सतर्क रहने? आज हामी यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित भएर भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गर्दैछौ। नमस्कार।
2: हजुर नमस्कार।
1: यहाँलाई थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा हार्दिक स्वागत छ।
2: हजुर धन्यवाद।
1: पछिल्ला केही वर्षको डेटा हेर्दाखेरि चाहिँ सबभन्दा धेरै मानवीय क्षति पहिरोबाट हुने गरेको रहेछ। यस वर्ष चाहिँ पहिरोको सम्भावित ठाउँ र मानवीय बस्ती स्थानान्तरणका लागि सरकारी निकायबाट के पहल भएको देख्नुभयो? एक वर्षको बीचमा के काम भएको देख्नुभयो? अहिले चाहिँ पहिरोको जोखिम र खतरा कति छ? यहीँबाट सुरु गरौं न।
2: हजुर, पहिरोको जोखिम र अवस्था कस्तो छ भन्नेमा नै कुरा गरौं होला। पहिरोको चाहिँ अवस्था भन्ने हो भने खासै हाम्रो अघिल्लो वर्ष जस्तो थियो अहिले पनि त्यस्तै नै हो। त्यहाँभन्दा प्रगति भएको अथवा त्यस हाम्रो जोखिम जुन छ त्यो घटेको भन्ने आधार चाहिँ खासै देखिन्न। कुनै कुनै ठाउँमा तपाईँले कुनै गाउँमा भनौँ न धेरै पहिरो जाने सम्भावित ठाउँहरू पहिचान गरेर केही न केही कामका भएको होला, कामहरू पनि भएको हुनसक्छ। तर ओभरअलमा भन्दाखेरि देशैभरिको कुरालाई हिसाबले हेर्ने हो भने चाहिँ त्यो पर्याप्त छैन। त्यो चाहिँ खासै सुधार अथवा चाहिँ पहिलाको भन्दा बढी राम्रो भयो, अवस्था राम्रो भएको अथवा जोखिम घटेको भन्न चाहिँ मिल्ने अवस्था देखिन होइन। अब तयारीको हिसाबको कुरा गर्दाखेरि चाहिँ अहिले विपद प्राधिकरण जुन छ, विपद प्राधिकरणबाट जुन काम भइरहेको छ त्यो काम चाहिँ पहिला केही न केही राम्रै कामहरू भएको जस्तो लाग्छ मलाई चाहिँ होइन। पहिला चाहिँ अब विपद प्राधिकरण पनि अलिकति अगमलमा कसले के गर्ने होइन, कतापट्टि गर्ने, कता थाल्ने, त्यो कुरा पनि अगमल लिएको जस्तो त्यस्तो देखिन्थ्यो। अब यो चाहिँ अलिकति भनौँ न 5-6 वर्ष भइसकेपछि यो चाहिँ अलिकति लाइनमा आएको कारणले गर्दाखेरि यहाँ चाहिँ के छ भने अब के गर्नुपर्छ र कसले के गरियो भन्ने कुराको पनि अलिकति निर्विकल भइसकेको कारणले गर्दाखेरि उहाँ चाहिँ अलमल लिनु पर्ने जस्तो नदेखिएको जस्तो लाग्छ। धेरै जस्तो चाहिँ प्राधिकरणले गरेको काम राम्रो कामको कुरा गर्ने हो भने चाहिँ यो इन्फर्मेसन सेयरिङको कुरामा चाहिँ हुन त उसले आफ्नै डाटा कलेक्ट के अरे जेनेरेट गरेर गर्ने होइन, जस्तो जल तथा मौसम विभाग अथवा खानी विभाग यस्ता संस्थाहरूसँग चाहिँ मिलेर उहाँले गर्ने हो। त्यही पनि त्यो मान्छेलाई जागरूक बनाउने यो चाहिँ अलिकति सफ्टवेयरको बाटो भन्छौँ, मान्छेहरूलाई चाहिँ अलिकति ज्ञान जनचेतना फैलाउने होइन, अनि टाइमली चाहिँ सूचनाहरू प्रवाह गर्ने र चाहिँ डिसिजनमा पनि पहिलाभन्दा चाहिँ अलिकति के राम्रो भएको जस्तो चाहिँ हामीले देख्छौँ। जस्तो कि हामीले सिन्तालमा चाहिँ अर्को वर्षमा जुन चाहिँ रातिमा गाडी चलाउँदाखेरि गाडी नै बगेर अनि त्यसपछि मान्छेहरू धेरैको ज्ञान गएको थियो होइन, त्यो अनि त्यो त्यो हिसाबमा चाहिँ अलिकति डिसिजन मेकिङमा पनि अलिकति राम्रो भएको चाहिँ हामीले देख्छौँ। तर यति हुँदा आउँदै पनि हामीलाई चाहिँ समस्या चाहिँ के छ भन्दाखेरि यो विशेष गरी को कुरा गर्ने हो भने चाहिँ पहिरोको केसमा चाहिँ मुख्यतया चाहिने भनेको पहिरोको मुख्य जोखिमयुक्त ठाउँहरू कुन कुन हुन् र त्यसपछि ती ठाउँहरूको अहिलेको अवस्था के छ र हामीले के गर्यौँ भने त्यसलाई बचाउन सकिन्छ अथवा यदि बस्ती नजिकै छ भने त्यो बस्तीलाई सार्न पर्ने नपर्नेलाई चाहिँ काम गरेर चाहिँ त्यो जोखिम घटाउन सकिने अवस्था हो कि होइन। र यदि चाहिँ हामी सामान्यतया भन्दाखेरि धेरै जस्तो चाहिँ पहिरोको कुरा गर्ने जुन हाम्रो हाइवेहरू छ, राजमार्गहरू छन्, सडकका छेउछाउमा छन्, त्यहाँ चाहिँ बढी जाने गरेको कारणले गर्दाखेरि कुन हाम्रो चाहिँ जुन हाइवेहरूमा चाहिँ कुन ठाउँ चाहिँ बढी सम्बन्धित छ अथवा त्यहाँ चाहिँ बढी पहिरो जाने सम्भावना छ र त्यो ठाउँमा हामीले के गर्न सक्छौँ भन्ने कुरा चाहिँ यो बर्खा लाग्नुभन्दा अलिकति आठ महिना बाँकी आठ महिनाको समय हुन्छ। त्यसमा चाहिँ गर्नुपर्ने कुरामा चाहिँ के छ भने अझै पनि हाम्रो हामीले पछाडि नै छौँ। यसरी हेर्दाखेरि चाहिँ हाम्रो प्रिपेयरनेस अथवा चाहिँ हाम्रो मेन हार्डवेयरको बाटो अलिकति अनुसन्धानको बाटो र त्यसपछि त्यो अनुसन्धानको नतिजालाई चाहिँ हामीले कार्यान्वयनमा लाने बाटोमा चाहिँ कमजोर नै छौँ। अहिले अलिकति केही सुध्रेको भन्दाखेरि चाहिँ अलिकति सफ्टवेयरको बाटो र अलिकति इन्फर्मेसन सेयरिङको बाटो र अलिकति डिसेन्ट मेरो चाहिँ केही सुध्रेको जस्तो चाहिँ मैले देख्छु।
1: हुन त हामी तपाईँसँग हरेक वर्ष जसो यही विषयमा कुराकानी गरिराखेकै हुन्छौँ होइन। तीनवटा तहको सरकार छ, तपाईँले केन्द्रमा त भन्नुहाल्नुभयो राष्ट्रिय विपद जोखिम न्यूनीकरण विभाग, त्यसले चाहिँ प्राधिकरण, त्यसले चाहिँ एक ढंगले लाइनमा आएर काम गर्दैछ भनेर भन्नुभयो। जिल्लामा पनि त्यसै गरी संरचना छ, जिल्ला विपद जोखिम न्यूनीकरण छ, स्थानीय सरकारहरू छन्। अब जहाँ पहिरोको सम्भावना अलिक बढ़ी छ नि पहाड़ी जिल्लाहरूमा, त्यहाँ चाहिँ जिल्ला तहले अथवा स्थानीय सरकारहरूले त्यस्ता जोखिममा भएका बस्तीहरूलाई स्थानान्तरण गरेको, जोखिमबाट बचाउनका लागि केही पहल गरेको पाउनुभयो, देख्नुभयो?
2: हजुर, अब यसमा चाहिँ यस्तो छ, खासमा भन्दाखेरि मैले विपद प्राधिकरणको नै बढी कुरा गरेको थिएँ। किन भन्दाखेरि यो चाहिँ धेरै जस्तो यो नीति नियम बनाउने काम र यो अलिकति मार्गचित्रहरू अथवा गाइडलाइनहरू बनाउने होइन, यो चाहिँ विपद प्राधिकरणले गर्ने हो र विपद प्राधिकरणले गरेपछि यो चाहिँ ठाउँ जिल्लामा र पालिकाहरूमा चाहिँ उसले पठाउने यो खासमा। र त्यो चाहिँ जुन यहाँले राम्रो क्वेसन उठाउनु भयो र हाम्रो चाहिँ जुन स्थानीय निकायहरू छन् अथवा कतिको संरचना छ अथवा जिल्लाको संरचनाहरू छ, त्यसमा चाहिँ त हाम्रो यो विपदको हिसाबले हेर्ने भने जस्ताको तस्तै नै छ, त्यहाँ केही परिवर्तन मलाई लाग्दैन। अब खालि के छ भन्दाखेरि उहाँहरूको चाहिँ एउटा भनेको प्राविधिकहरूको पनि कमी छ, प्राविधिकहरू पनि खासमा भन्दाखेरि सम्बन्धी काम गर्ने प्राविधिकहरू नै हुनुहुन्न। र अर्को भनेको चाहिँ उहाँले इन्डिपेन्डेन्टली काम गर्नको लागि त्यो हिसाबको चाहिँ मेरो पनि बनेको चाहिँ देखिँदैन। त्यो कारणले गर्दाखेरि धेरै जसो चाहिँ जिल्ला विपद जुन के निकायहरू विपदका निकायहरू छन् यिनीहरूले अथवा चाहिँ स्थानीय तहका विपदका निकायहरूले चाहिँ गर्ने चाहिँ के हो भन्दाखेरि तपाईँको जति बेला चाहिँ तपाईँको समस्या पर्छ, जति बेला चाहिँ विपदका घटनाहरू घट्छन् अनि त्यसपछि चाहिँ उहाँहरूलाई उद्धार गर्ने अथवा भनौँ न त्यहाँ चाहिँ मान्छेहरूलाई चाहिँ सुरक्षित स्थानमा लाने यस्ता कामहरूमा चाहिँ उहाँले जुन पोस्ट भन्छ हामीले पोस्ट डिजास्टरको सेक्टरमा चाहिँ उहाँहरूले केही न केही गर्नुहुन्छ। तर यतापट्टिको अगाडिको जुन विपद आउनुभन्दा पहिला छ त्यसमा चाहिँ एकदमै कमजोर छ र उहाँहरूको विशेष गरी मैले देखेको चाहिँ हामीले पनि अध्ययन अनुसन्धान गर्दै हिँड्दाखेरि देखेको चाहिँ के छ भने उहाँहरूले केही न केही उहाँले छुट्याउनु भएकै हुन्छ। तर त्यो बजेट भनेको चाहिँ अलिकति कर्मकाण्डी टाइपको, अब जस्तो कतैबाट गुनासोहरू आउँछ त्यो गुनासो आएको छ भनेदेखि त्यतापट्टि गरौँ भनेर देखाएको जस्तो मात्रै देखिने लागि तपाईँले हुन्छ नि 4-5 लाख रुपियाँ त्यसको कुनै भनौँ न पहिरोको अध्ययन अथवा केको लागि भनेर छुट्याउने र पछि तपाईँ चाहिँ लोकल्ली के अभाइलेबल हुन्छ उहाँहरूलाई चाहिँ त्यो विषयको विज्ञ पनि नहुन सक्नुहुन्छ। उहाँको आधारमा चाहिँ उहाँहरूले चाहिँ एउटा काम गर्ने र उहाँले रिपोर्ट दिएको आधारमा चाहिँ काम गर्ने प्रचलन चाहिँ त्यसरी भएको छ। र पैसा कतै कतै चाहिँ खोइ केही पनि भएको छैन त उहाँहरूबाट भन्दाखेरि चाहिँ गुनासोहरू आएको छ र उहाँहरूले पनि देख्नु भएको छ अघिल्लो वर्षहरूमा भने त्यो ठाउँमा केही गर्नुपर्छ भन्ने हिसाबले उहाँहरू केन्द्रमा आउने र केन्द्रसँग चाहिँ समन्वय गर्ने काम चाहिँ उहाँहरूले गरेको देखिन्छ। किन भन्दाखेरि विपद प्राधिकरणसँग पनि हामीले कुरा गर्दाखेरि उहाँले चाहिँ जिल्लाहरूबाट चाहिँ धेरै रिपोर्टिङ भएका र यो चाहिँ अध्ययन गर्यो भन्दा आएका चाहिँ धेरै छन्, यति धेरै छ, त्यसलाई चाहिँ हामीले सक्ने सम्भावना छैन भन्ने कुरा चाहिँ उहाँले गर्नुहुन्छ होइन। त्यस कारणले त्यो रिपोर्टिङ गर्ने कुराहरू उहाँले गर्नुभयो र त्यसमा चाहिँ के छ भने उहाँले सहयोग गरेर नै मान्छेहरूलाई अथवा बस्तीलाई चाहिँ स्थानान्तरण गर्ने लेभलमा यहाँले प्रश्न गर्नुभयो जस्तो चाहिँ त्यो लेभलमा चाहिँ उहाँ गर्न सकेको अवस्था चाहिँ छैन। फाटोफुटो कतै हुनसक्छ तर ओभरअलमा चाहिँ त्यस्तो चाहिँ भएको देखिँदैन।
1: अब कतिपय ठाउँमा चाहिँ पहिरो जान्छ भन्ने निश्चित छ अथवा जाने खतरा जोखिम छ, जानकारी गराइयो, मानिसहरू त्यही घर बनाएर बस्छन्, माथिबाट पहिरो आउने खतरा छ, त्यस्तो अवस्थामा चाहिँ सरकारले त केही गरेन, आम नागरिक पनि स्वयं त्यस्ता बस्तीमा बसेका नागरिकहरू कसरी सतर्क हुने होला, अथवा उनीहरूमा जागरणको कमीले होला कि सचेतनाको कमीले होला कि सरकारले राम्रो सूचना दिन नसकेर होला कि किन होला?
2: अब यस्तो लाग्छ मेरो अनुभवमा चाहिँ के छ भने म पनि धेरै यो बर्खाको बेलाभन्दा अगाडिको जुन 8 महिनाको कुरा गर्छ हामीले त्यो बेलामा म चाहिँ धेरै जसो पहिरोको रूपमा अध्ययनको लागि भनेर हामीसँग जति जे गर्न सकिन्छ हाम्रो स्टुडेन्टहरू सहित हामी अध्ययन गर्न भनेर जान्छौँ होइन। त्यो जाँदाखेरि चाहिँ हामीले देखेको चाहिँ के भन्दाखेरि धेरै जसो चाहिँ उहाँले जुन बर्खा लागेको हुँदैन त्यो त्यो बेला पहिरो आउने सम्भावना नै छैन, तर अघिल्लो वर्षको बर्खामा उहाँले समस्या पर्नुभयो, त्यस कारण उहाँले के गर्नुहुन्छ भने कतै गएर बस्नुभएको देखिन्छ हामीले होइन। अनि उहाँको चाहिँ एउटा के हुँदो रहेछ भन्दाखेरि बर्खा लाग्ने बेला भइसकेपछि सरकारले अथवा स्थानीय निकायका स्थानीय सरकारहरू अथवा कसैले न कसैले त उहाँले हेर्दैला नि भन्ने उहाँहरूको एउटा के हुँदो रहेछ भने भित्रदेखि उहाँलाई लाग्दो रहेछ। त्यो कारणले गर्दाखेरि उहाँले त्यो हिसाब लगिदिने होइन, अनि त्यसपछि त्यो त्यहाँबाट छोडेर हिँडिसकेपछि के हुँदो रहेछ भन्दाखेरि तपाईँको फेरि कसैले हेरिदिँदैन भन्ने चाहिँ एउटा मेन्टालिटी जुन हाम्रो सबैको मान्छेहरूको होइन त्यस्तो मेन्टालिटी त हुन्छ नि। अनि उहाँहरूलाई पनि के हो भने त्यो छोडेरै हिँडिसकेपछि त अब फेरि कसैले हेर्दैन, त्यस कारणले म अब कहाँ गर्नुपर्ने ठाउँ पनि नहोला होइन, त्यस्तो पनि समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि उहाँहरू चाहिँ सकेसम्म त्यहीँ बस्ने, अब सर्टिङ टाइमलाई अन्ततिर कतै गए पनि फेरि आएर त्यस्तो खालको चाहिँ हामीले देख्छौँ होइन। अनि त्यसमा चाहिँ के छ भन्दाखेरि यो एउटा उहाँहरूले गर्न खोजेको चाहिँ त्यो देखाउन पनि खोज्नु भएको, हामी यस्तो ठाउँमा छौँ, हामीलाई स्थानीय सरकार अथवा कुनै सरकारले चाहिँ हामीलाई यो चाहिँ हाम्रो एक्सेप्ट गरिदिनु पर्यो, हामीलाई चाहिँ सुरक्षित ठाउँमा लैदिनु पर्यो भन्ने उहाँहरूको इन्टेन्सन हुँदो रहेछ। अनि त्यसमा त्यसरी बस्नुभएको हुँदो रहेछ होइन। अनि तर के छ भन्दाखेरि उहाँलाई चाहिँ त्यो थाहा नै नभएर पनि होइन, खासमा यो यो ठाउँमा चाहिँ फेरि पहिरो जान सक्छ भन्ने थाहा भए पनि अथवा चाहिँ एक्चुली पहिरो गइसकेको ठाउँमा फेरि पहिरो जान सक्छ भन्ने उहाँलाई थाहा पनि छ। तर अब यसमा चाहिँ दुईवटा कुरा हामीले के देख्छौँ भन्दाखेरि अहिले भने यस्तो एउटा कुरा चाहिँ के हो त भन्दाखेरि कतिको चाहिँ अप्सनै छैन भनेको मतलब त्यहाँबाट अन्त जाँदाखेरि पनि कसैको ठाउँमा टेम्पोरेरी सेल्टरमा बस्नुहुन्छ, अनि त्यसपछि उहाँ बस्न सधैँ बस्न पाउने कुरा पनि भएन, त्यस कारणले फेरि आफ्नो ठाउँमा आउनु पर्यो भने अरूहरूले चाहिँ अन्त छ भने पनि उहाँहरूले कमसेकम राज्यलाई देखाउनुपर्छ भन्ने हिसाबले आएर बस्नुहुँदो रहेछ। अनि बस्दा बस्दाखेरि उहाँहरू फेरि बर्खा लागिसक्छ अनि त्यहाँबाट उहाँहरू चाहिँ अर्को सडकतिर चाहिँ जान नसक्ने होइन। यो कारणले गर्दाखेरि पनि धेरै यो घटनामा पर्ने देखिएको चाहिँ मैले चाहिँ देख्छु। तर यहाँले जुन आज कुरा गर्नुभयो त्यो पहिरोको बारेमा कुरा गर्दा चाहिँ मैले अलिकति त्यो ब्याकग्राउन्ड हुनुपर्ने कुरा चाहिँ के थियो भन्दाखेरि अब अहिले पछिल्लो समयमा हेर्ने भने पहिरोको घटना यहाँले पनि भन्नुभयो, यो चाहिँ के छ भने अहिले चाहिँ धेरै नै मान्छेहरूको ज्यान लिने पहिरो भएको रहेछ जुन भन्दै हुन्छ। हामीले चाहिँ आजको भन्दा लगभग 10-12 वर्ष अगाडिसम्मको कुरा हेर्ने भने पहिरोले ज्यान लिने भनेको झन्डै झन्डै त कति भने हाराहारीमा 13-14% हाराहारीमा जतिजना मान्छे मर्छन् विपदबाट त्यसको 13-14% हाराहारीमा मात्रै निश्चित देखिन्छ भने अहिले पछिल्लो टाइममा चाहिँ यो 5-7 वर्षको हामीले पछिल्लो 4-5 वर्ष विशेष गरेर अझै हेर्दाखेरि 4-5 वर्षमा हेर्ने भने यो चाहिँ झन्डै झन्डै 32-33% पुगेको रहेछ होइन। अनि त्यो 32-33% पुग्नेमा चाहिँ कारण के हो त भने यो भनेको अहिले हामीले कुरा गरेको कुराहरू पनि जोखिमका कुराहरू पनि छँदैछन् भने अर्को चाहिँ हामीले छुटाउन नहुने भनेको चाहिँ जुन प्राकृतिक हिसाबले पनि अलिकति हाम्रो पानी पर्ने जुन इन्टेन्सिटीको हामीले कुरा गर्छौँ थुप्रैमा धेरै पानी परिदिने कुराहरू। अनि त्यसपछि अर्को भनेको चाहिँ तपाईँले यो जुन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट सडकहरू खन्दाखेरि जुन हाम्रो पहाडहरूलाई खन्ने प्रभावी खन्ने जुन चलन त्यो बढ्दै गएको त्यो अर्को कुरा छ होइन। अनि त्यसपछि चाहिँ जुन 2015 अथवा चाहिँ यहाँ भनौँ न 72 सालको जुन भुइँचालले धेरै ठाउँमा जुन हल्लाएको अलिकति जमिनलाई चाहिँ हल्लाउँदाखेरि एकैचोटि पहिरो गइ नसकेको तर त्यहाँ चाहिँ धेरै ठाउँहरूमा चाहिँ खाल्टो परेका भनेका चाहिँ किराहरू परेको हुन्छ। अनि त्यो कारणले गर्दाखेरि पनि के रहेछ भन्दाखेरि पछिल्लो टाइममा चाहिँ हाम्रो अध्ययनले चाहिँ त्यस्तो देखाइरहेको हुन्छ, पछिल्लो टाइममा चाहिँ त्यो पहिरोबाट मान्छेको ज्यान जानुमा चाहिँ त्यो पनि देखिएको छ। र त्यो सँगै चाहिँ हामीले अहिले भनेको कुरा चाहिँ जुन बस्ती जोखिमयुक्त बस्ती कुन हो भन्ने एउटा कति मान्छेलाई थाहा नभएको र थाहा भए पनि फेरि उहाँको बाध्यताले त्यहाँ बस्ने कारणले गर्दाखेरि पनि यो पहिरोबाट हुने क्षति चाहिँ बढी भएको चाहिँ देखिँदो रहेछ।
1: हुन त विपदबाट भनेको अरू अरू कारणले पनि मृत्यु हुनेको संख्या बढी छ, मैले भनेको डुबान र बाढीबाट भन्दा पहिरोबाट अलिक बढी छ भनेको
2: थिएँ।
1: अब यो पहिरोको त हामीले कुरा गर्यौँ पहाड़मा हुने होइन, अलिकति काठमाडौँमा पनि हिजो अस्ति केही सामान्य वर्षा हुँदा पनि भेलजम्मा भएर डुबानमै परेको देखियो केही स्थान होइन, तराईमा त डुबानको समस्या छ होइन। काठमाडौँको अलिकति कुरा गरेर तराईतिर जाउँ।
2: अब काठमाडौँमा चाहिँ यस्तो छ, अब पछिल्लो टाइममा चाहिँ अब धेरैलाई हामीले भनिरहेछौँ, धेरैलाई अपडेटेड भइसकेको छ। कुरा चाहिँ के हो त भन्दाखेरि यो अर्बनाइजेसन अथवा यो सहरीकरण यति तीव्र रूपमा भयो अनि जनघनत्व यस्तो बढ्दैछ, त्यो कारणले गर्दाखेरि सहरीकरण एकदम राम्रो के अरे भनौँ न ठुलो मात्रामा बढ्यो, त्यसले गर्दाखेरि हाम्रो जमिनहरू खाली जमिनहरू नभएका अनि त्यस कारणले आकाशबाट पानी चाहिँ दुईतिर बाँडिनु पर्ने हो, आकाशबाट परेको पानी 17% चाहिँ तपाईँको जमिन जान पर्ने हो र अरू बाँकी भएको चाहिँ तपाईँको त्यो ढलहरूबाट बग्नुपर्ने अथवा भनौँ न अन्तर ड्रेनेजहरूबाट त्यसरी बगाउनु पर्ने हो। तर अहिले के भइदियो भन्दाखेरि यो चाहिँ कङ्क्रिटिङ हुन्छ तरहरू पनि धेरै हाम्रो चाहिँ के छ भने सडकको दायाँ बायाँ पनि खाते खालीहरू अहिले नभएका सडक अलिकति स्तरोन्नति भइरहेका छन् होइन त्यसले गर्दा जुन पुनर्भरण भन्छ हामीले ग्राउन्डवाटरतिर पुनर्भरण हुने क्रम पनि कम भयो अथवा जमिन पनि पानी किने कम भयो सबै चाहिँ पानी चाहिँ के छ भने तपाईँको एउटा बग्ने कारणले गर्दा त्यो सबै ओभरअलको भएर अनि त्यसपछि सडकमा पानी आएर जम्मा भइहाल्ने त्यो एउटा समस्या छँदैछ र त्यसमा चाहिँ के छ भने हाम्रो जुन प्लानिङको कुरा अर्गनाइजेसनमा पनि तपाईँले कति चाहिँ मान्छेहरू बस्ने अथवा कति घर बनाउन सकिने अथवा जनघनत्व कतिसम्म हामीले ठेक्न सक्ने हाम्रो इन्फ्रास्ट्रक्चर कतिसम्म धान्न सक्ने हो भन्ने कुराको यो लेखा र जोखा नभइकन हाम्रो जसरी चाहिँ सरलीकरण भयो त्यो कारणले गर्दाखेरि एउटा पाठहरू चाहिँ छँदैछ भने अर्को चाहिँ के छ भने जति तपाईँको सर्फेस रनअप भएर पानी धेरै भयो वर्षाको टाइम कम भयो अथवा जमिन पनि पानी किने कम भयो सबै चाहिँ पानी चाहिँ के छ भने तपाईँको एउटा बग्ने कारणले गर्दा त्यो सबै ओभरअलको भएर अनि त्यसपछि सडकमा पानी आएर जम्मा भइहाल्ने त्यो एउटा समस्या छँदैछ र त्यसमा चाहिँ के छ भने हाम्रो जुन

0: अब भलसँगै छेग्रान लिएर हिँडेको हुन्छ उसले होइन, माटोहरूसँग लिएर हिँडेको हुन्छ, अनि त्यो माटोहरूले गर्दाखेरि हाम्रो ढलहरू पनि कति ठाउँमा चाहिँ पुरिएको अवस्थामा पनि हुन्छन् र हाम्रो स्थानीय निकायहरूले त्यसलाई तराउने काम पनि गरिरहनु भएको होला, तर कति ठाउँमा अपुग हुनसक्छ भने अर्को चाहिँ खोलाको लेभल जुन छ हाम्रो अल्टिमेटली चाहिँ हाम्रा सडकहरूबाट तरबाट गएका पानीहरू खोलामा गएर मिसिया हुन्छन्, अन्त खोलामा फेरि के हुन्छ भने जुन सेडिमेन्ट चाहिँ तपाईँको माटो लिएर हिँडेको जुन छेग्रानहरू लिएर हिँडेको जुन पानी त्यो चाहिँ फेरि के हुन्छ भने खोलामा गएर त्यहाँ चाहिँ थुप्रिने क्रम पनि बढ्दो छ, अनि त्यसले गर्दाखेरि के हुन्छ भने अब यहाँ सडकले अथवा सडक राइडमा भएको ढलले पनि धान्न नसक्ने, त्यसपछि खोलामा गइसकेपछि फेरि खोलाको पनि के छ भने त्यहाँ सेडिमेन्टेसनको कारणले रिभर बेड नै अलिकति माथि आइसकेको कारणले पनि, अनि त्यो पनि तपाईँको त्यहाँ पनि धान्न नसक्ने कारणले गर्दाखेरि धेरै डुबान पर्ने चाहिँ हामीले देखिरहेका छौँ, र त्यो यो चाहिँ के छ भने काठमाडौँ उपत्यकामा हामी देखिएको छ र अरू सहरहरूमा पनि हामीले यो चाहिँ क्रम बढ्दै गएको चाहिँ हामीले देख्छौँ। त्यस कारणले यो भनेको पूर्वाधार हामीले जसरी बनायौँ, जसरी हामीले प्लान नगरी हामीले बनाएका छौँ र त्यसपछि जसरी हामीले चाहिँ यो वर्षाभन्दा अगाडि नै हामीले यो सफा सुग्घर गर्नुपर्ने अथवा चाहिँ छेग्रानहरूलाई हटाउनु पर्ने खोलालाई चाहिँ तपाईँको के हुन्छ भने यो छेग्रानबाट चाहिँ अलिकति रिभर बेडलाई चाहिँ अलिकति हामीले भनौँ न त्यहाँबाट मेटेरियलहरू निकालेर सफा गर्नुपर्ने होइन कुराहरूमा चाहिँ पनि हामी पछाडि पर्ने कारणले गर्दाखेरि पनि यो चाहिँ समस्या काठमाडौँमा चाहिँ विशेष गरी भएको जस्तो चाहिँ लाग्छ मलाई।
1: अनि तराईको डुबानको त अब झनै ठुलो समस्या होइन?
0: हजुर, तराईको डुबानको केसमा त अब हाम्रो के छ भन्दाखेरि माथितिर विशेष गरी हामी धेरै चाहिँ हामीले काम गर्ने संस्थाहरू अथवा काम गर्ने हामीले के भन्छ प्लानिङ पोलिसी गर्नेहरूलाई पनि हामीहरूमा पनि हामीले समस्या देखेको चाहिँ के छ उहाँले अब बाढीको लागि भनेर काम गर्दाखेरि बाढीका जोखिमका न्यूनीकरणका उपाय भनेर गर्दाखेरि खालि तराईको बाढीलाई मात्रै हेरेर भएन कारण कहाँ छ भन्ने कुरा नहेरिकन अनि त्यस्ता प्लान पोलिसीहरू ल्याइदिने होइन नीतिहरू पनि त्यसरी ल्याइदिने होइन अनि तपाईँको बजेट पनि त्यसरी विनियोग दिने कारणले गर्दाखेरि हाम्रो देखेको छ भने हाम्रो समस्या समाधान नभएको जस्तो लाग्छ मलाई। किन भन्दाखेरि तपाईँको बाढीको लागि त मेन मुख्य कारण भनेको त उत्तरतिरबाट जुन खोलाहरू बेगवान खोलाहरू छन् तिनीहरूले चाहिँ पटान गर्दै गर्दै र उत्तरतिर चाहिँ तपाईँको हाम्रो पहाडी भाग हुन्छ पहाडमा ठुलो पहिरोहरू जाने अथवा चाहिँ यो भुटियाहरू हुने अनि त्यो सबै कारणले गर्दाखेरि अनि तराईमा गएर चाहिँ हाम्रो बढी समस्या आउने हो नि त। त्यस कारण हामीले त मुख्य कारणलाई जडलाई चाहिँ हामीले निर्भर गर्नु पर्यो भने चाहिँ उत्तरतिरबाट जुन पहिरोहरू जान्छ पहिरोले रोक्न सक्नु पर्यो त्यसलाई रोक्न सक्नु पर्यो अथवा चाहिँ खोला जुन बेगमान खोलाहरू छ जसले कटान बढी गर्छ ती खोलाहरूलाई चाहिँ बिस्तारै त्यसको बेग घटाउँदै आउनु पर्यो होइन माथि गिरतिरबाट घटाउँदै गएपछि पो अनि तराईमा चाहिँ गएपछि के हुन्छ भने तपाईँको दुइटै कुरा सेडिमेन्टेसनको कुरा पनि कम हुने र अर्को हो नि जुन तराईतिर पुग्दा पनि महाभारत के अरे सरी यो के भन्छ हाम्रो यो माथिल्लो खालको माथिल्लो भागको जुन हाम्रो हावर एरिया छ होइन त्यो भावर एरियामा चाहिँ जुन कटान त्यहाँ पनि गएर हुन्छ त्यसलाई पनि उसले के गर्छ भन्दाखेरि रोकिन सक्थ्यो र त्यसले गर्दाखेरि सेडिमेन्ट प्रोडक्सन अथवा छेग्रेन प्रोडक्सन त्यो नै घटिसकेपछि अनि तराईमा गएपछि के हुन्छ भने छेग्रेन पनि कम हुन्छ र त्यसपछि पानीको बहावमा पनि अनि त्यो खोलामा चाहिँ रिभरबेड बढेर अनि त्यसपछि पानीको बहावलाई अब्स्ट्रक्सन गर्ने अथवा त्यहाँ चाहिँ पानी पाउन नसक्ने होइन कुराहरू हुन्छ र बस्ती भन्दा चाहिँ खोला माथि हुने जुन समस्या देखिन्छ तराईमा बस्ती चाहिँ तल रहेछ अब खोलाको बेड नै माथि आइसक्यो होइन त्यसरी छन् त्यो पनि कम हुने यो बाटो एउटा छ भने अर्को भनेको चाहिँ हाम्रो धेरै यसो हेर्दाखेरि कन्स्ट्रक्सन मेटेरियल अथवा चाहिँ निर्माण सामग्रीको कुराखेरि जुन ढुङ्गा टिकी बालुवा चाहिँ हामीले जस्तो तराईमा अथवा सूर्यमा चाहिँ हामीले त्यो के गर्न हुँदैन भन्ने जुन कुराहरू आउँछ त्यसमा चाहिँ हामीले विचार गर्नु जरुरी हुन्छ जस्तो लाग्छ मलाई। किनभने तपाईँले सर्टेन लेभलसम्म अफकोर्स त्यसलाई चाहिँ मिथ्यान पारेर चाहिँ निकाल्नु त हुँदैन तर जुन सेडिमेन्टेसन अफिसहरू भएको छ हामीले त्यो छेग्रानलाई निकालेर सर्टेन एउटा थ्रेसोल्ड बनाएर त्यो थ्रेसोल्डसम्मको छेग्रानलाई हामीले हटाएर अनि खोलालाई क्लियर नगरौँ जेलसम्म चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि यो रिभर बेड चाहिँ बढ्दै बढ्दै जाने भएपछि त तपाईँको बाढीको समस्या त बढिहाल्छ। त्यो कारणले पनि कुरा चाहिँ के हो त भने पहाडलाई सूर्यको पहाडलाई तथापि काटेर ढुङ्गा गिटी बालुवा निकाल्न मिल्दैन भन्ने कुरा जायज हो होइन तर खोलाकोबाटै तपाईँले चाहिँ ढुङ्गा गिटी बालुवा ननिकाल्ने हो भने र त्यतिकै छोडिदिइराख्ने हो भने अथवा अध्ययन गरेर चाहिँ कुन ठाउँबाट निकाल्न मिल्छ कुन ठाउँबाट निकाल्न मिल्दैन भन्ने कुराको एउटा थ्रेसोल्ड बनाएर हामीले जबसम्म चाहिँ भनौँ न एउटा के अरे गाइडलाइनहरू नीतिहरू बनाउँदैनौँ त्यति बेलासम्म चाहिँ के हुन्छ भने यो समस्या चाहिँ
1: अब अन्त्यतिर पनि आइपुगेका छौं। तपाईँले अघि सरकारको तयारीको शुरूकै क्वेशनलाई राखिरहनु भएको छ त्यसैलाई म पूर्ण दिन्छु र हरेक वर्ष जस्तो तयारी चाहिँ सरकारको कागजी रूपमा फोटोकपी गरेर अलिअलि त्यसमा संशोधन गरेर ल्याइन्छ होइन पूर्व तयारी भनेर काम गराई चाहिँ कस्तो छ अब यो वर्ष चाहिँ नयाँ सरकार भावनाले

केही फरक होला कि भन्ने आशा गर्न सकिन्छ कि हेलिकप्टरदेखि विभिन्न कुरा गरिन्छ प्रदेशहरूमा स्थानीय सरकारको पनि केन्द्र सरकारसँग त्यति राम्रो समन्वय भएको देखिँदैन विवरण नै बाहिर ल्याउनै कठिन छ सरकारलाई

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी लिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी पार राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि लिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीको समस्या, काल सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। 9845175223 र 9056575223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चौधरी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz बिरगंज वर्षबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9056575223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

मिति 2083 साल साउन महिनाको आज 4 गते तदनुसार इसी सन् 2026 जुलाई 20 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 दिल्लाथ रोद नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज सोमबार रहेको छ आषाढ 30 शुक्ल पक्ष तिथि रहेको छ आज षष्ठी तिथि रहेको छ बिहानको 7:12 र तुरान्त सप्तमी रहनेछ नक्षत्रमा रहेको छ आज हस्ता नक्षत्र योगमा रहेको छ शिव योग रहेको छ कर्णमा रहेको छ तै तिलकरण रहेको छ बिहानको 7:12 भने तदुपरान्त ग्रहकरण रहनेछ चन्द्रमा आज कन्या राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी मकर कर्कट राशिमा आनन्दादि योगमा आज वज्र योग रहेको छ आज बिहान सूर्योदय बिहानको ठिक 5:21 भयो भने सरस्वतीअस्त 6:58 हुनेछ र आजको दिनमान घड़ी 13:37 बेला रहनेछ कि त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु ग्रह गोचर यानि कि तपाईँको सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् भन्ने विषयमा जानकारी गराउँदैछु भने त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ कति बजेर कति बजेसम्म रहन्छ त भन्ने विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउँदैछु विशेष गरी आजको सर्वप्रथम लगाउँ आजको कालबेला र आजको कालबेलाको समय रहेको छ बिहानको 7:02:52 बिहानको 8:45 17 आज कालबेला रहनेछ आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 3:34 57 साँझको 5:17 22 लाभ बेला रहनेछ यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 8:45 17 विशेष गरी बिहानको 10:27 22 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ कि त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब नेपाल रहेको छ आजको ग्रह गोचर ग्रह गोचरमा सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भने गर्दैछौ विशेष गरी सूर्य कर्कट राशिमा चन्द्रमा कन्या राशिमा मंगल वृष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र सिंह राशिमा शनि मीन राशि र यस्तै गरेर राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ हस्ताको दोस्रो तर नाम आउँछ पेट चिरो छबाट नाम आएको छ षष्ठीका अथवा षडानन्द नाम आउँछ आज नाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ कि त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल

0: रस्ती
1: मेष राशि उनीहरूका लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखे पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। सानो गद्दीले हर्जना तिराउन सक्छ, विशेष ख्याल गर्नुहोला। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खँदा राम्रो हुनेछ। अरूको स्वार्थका लागि कुनै काम गर्नुपर्ने स्थिति आउन सक्छ। विष्णुको निर्णयले समस्या समेत निम्त्याउन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। भौतिक प्रतिस्पर्धा विजयी भइनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुँदै जानेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययन प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि ताजिबिक कामले अरूको उपकार गर्न समेत सकिने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। सम्झौतामा देखिएका समस्या सुल्झाउन सकिन्छ। साथीभाइ सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख सुविधा प्राप्त हुँदै जानेछ। घरेलु प्रयोजनका लागि विशेष सम्मान जुटाउन सकिन्छ। पशुधन र कृषि व्यवसायतर्फ मण्डलका लाभ उठाउन पनि सकिने खालको यो भूमि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष गरी परिस्थितिवश सीता काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछ। नयाँ काम थाल्नु अघि परिस्थिति बारे राम्रै अध्ययन गर्नुहोला। व्यापार व्यवसायमा बाधा पुग्नेछ भने अरूको लागि बुद्धि र समय खर्च गर्नुपर्ला। व्यवसाय भन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष गरी अवसरले आत्मबल बढ्दै जानेछन्। काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिन्छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्द जानेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछन्। तत्काल धेरै गर्न नसके पनि पछिको लागि जग बसाउने समय रहेको छ। व्यापार व्यवसायमा कर्मले गति लिनेछ। मेहनतले राम्रो नतिजा हात पार्न पनि सकिने खालको यो भूमि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन् भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछन् भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला समेत जाग्ने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9854572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन अवसरले आत्मबल बढाउँदै जानेछन्। विशेष गरी काममा सफलता पनि प्राप्त हुने खालको योग भनी देखिएको छ। र राशि तुलालाई केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम सम्पादन हुँदै जाँदैछन्। अर्थभाव फर्किए पनि आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुट्दै जाँदैछ। तर खर्च बढ्दै जाँदैछन् भने समयमा आलस्य गर्ने बानीले पछि परिन्छ। लगानी बढाउने अवसर समेत प्राप्त हुने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफिक काम सम्पादन गर्दै मनको धन आर्जन गर्न सकिन्छ। प्रत्यक्षी नतिजाले उत्साह जगाउँदैछन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जाँदैछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पढ़ाईमा प्रगति हुनेछ भने नयाँ ज्ञान सिक्ने र नयाँ ज्ञान प्राप्त हुने योग पनि राशि वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन विशेष गरी पुराना कामको चर्चा हुन जानेछन् भने मेहनत गर्दा उपयुक्त कुशल प्राप्त हुन सक्छ। तर अरूका लागि काममा समय खर्च गर्नुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा पुग्नेछ। परिस्थितिवश आफन्तबाट टाढिनु पर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सजग रहेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन काम थाल्ने र पछिको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा नाम प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउँदैछन्। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्दै जाँदैछन्। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिन्छ। तारिफका कामले लोकप्रियता समेत दिलाउन सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रतिकूल परिस्थितिले चिन्ता बढ़ाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नुपर्ला। तैपनि विगतका कमी कमजोरीमा क्रमशः सुधार आउनेछ। लगनशीलताले विस्तारै उपलब्धि पनि दिलाउन सक्छ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ उठाउन सकिन्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय रहेको छ। विशेष गरी तत्काललाई नभए पनि पछिको लागि फाइदा हुने काममा हात पार्न पनि सकिने खालको यो गुण राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरगता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउँदैछन्। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार समेत प्राप्त हुनेछ। परिवारजनसँगको साथले उत्साह जगाउँदैछन्। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। रमाइलो यात्राको साइत पनि जुड्न सक्ने यो राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौं। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलको विषयमा जानकारी पनि हामीले तपाईँलाई गरिसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी भने तपाईँले हामीलाई गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। 9845175223 र 9805275223 नम्बरमा तपाईँले भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। यस्तै गरी मैले तपाईँलाई भनेको थिएँ म गोर्खा आउँदैछु अनि गोर्खामा 4 गतेबाट चिना हेर्नुपर्छ हामीहरूले पनि भनेर मैले तपाईँलाई भनेको थिएँ। म हिजो नै बेलुका गोर्खा आइपुगेको अनि अहिले यतिखेर गोर्खा बजारबाट नै कार्यक्रम ज्योतिष वास्तु प्रसारण पनि गरिराखेका छु। तपाईँ पनि भेट्न चाहनुहुन्छ भने गोर्खा बजारमा तपाईँ पनि आउनुहोला। हामी चाहिँ नि विशेष गरी होटल सत्यममा हामी बसेका छौं। जीविसको ठ्याक्कै जीविस चोकमा होटल सत्यम भन्ने छ, शहीद स्मृति गेटको अलिकति माथिपट्टि। तपाईँले चाहिँ आएर भेट्न सक्नुहुन्छ हामीहरूलाई। होटल सत्यम भनेर आउनुहोला, नभए तपाईँले फोन गर्दै गर्दै पनि आउन सक्नुहुन्छ। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ मेरो, 9845175223 र 9805275223। तपाईँले सम्झिनुहोला होटल सत्यम भन्ने चाहिँ तपाईँले सम्झिनुहोला है। घर घडेरीको माटोहरू हेराउनु परेको छ भने माटो पनि लिएर आउनुहोला, हेराउनु पर्नेछ। घर घडेरीमा केही समस्याहरू छन् भने, नभए तपाईँको चिनाहरू छन् भने चिना लिएर आउनुहोस्। त्यो पनि छैन भने साल महिना गते र समय तपाईँले लिएर आउनुहोला। आउँदाखेरि चाहिँ तपाईँहरू अब अहिले 8 बजेपछि हामी तपाईँको चाहिँ चिना हेर्नेछौ। होटल सत्यममा आउनुहोला, त्यसपछि त्यहाँ हामी एउटा हलमा बसेर तपाईँहरूसँग सबैजनासँग सरसल्लाह परामर्श जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। विशेष गरी 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनिता चन्द, सल्यान जिल्लाबाट।
1: हजुर,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ? सल्यानतिर
1: डेली
0: सुन्नुहुन्छ। आज कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आज मेरो छोराको बारेमा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2067 साल।
0: 2067 साल,
1: 9 महिना 9 गते,
0: पुष महिनाको 9 गते। समय भन्नु?
1: साँझको 10:30 बजे हो गुरुबा।
0: साँझको 10:30 बजे हो?
1: हजुर,
0: 10:30 मिनटमा साँझको होइन त?
1: हजुर।
0: ल ठिक छ। जन्म कुन जिल्ला भएको? सल्यानमै हो?
1: हजुर सल्यानमा हो गुरुबा।
0: ल सुन्नुहोस् है, श्री गणेश आयनामा श्रीमती रामानुजायनामा 2067 साल पुष कृष्ण पक्षको शुक्रबार 4 तिथिमा जन्म कर्कट राशि अश्लेषा नक्षत्रको 2 चरण नाम आउँदो रहेछ। 2 नाम आएको छ बाबुको, डेलराज डुलराज यस्तो नाम आउँछ है।
1: हजुर
0: अन्तरी राक्षसी गुण परेको छ बाबुको, घातकमा परेको छ तिथि बाबुलाई नराम्रो। द्वितीया सप्तमी द्वादशी भन्ने तिथि घातक छ, बुधबार पनि घातक छ, अनुराधा भन्ने नक्षत्र पनि घातक, नम्बरमा 7 नम्बर राशिमा चाहिँ वृष राशि घातक भन्ने लेखिया छ। कुण्डली त राम्रो, अलिक छिटो रिसाउँदो रहेछ छोरा।
1: रिसाउँछ गुरुबा,
0: पढ्न मान्दो रहेनछ।
1: मान्दैन गुरुबा,
0: पढ्न मन नलाग्ने, रिसाउने ग्रह दशाहरू परेको छ। अनि त्यसपछि बाबुको पढाइ चाहिँ असाध्यै राम्रो हुनुपर्ने हो। पढाइ अनुसारको, ग्रह अनुसारको पढाइ राम्रो हुन सकेन, पढ्दै नपढेपछि त कसलाई आउँछ र हो कि होइन? अहिले ग्रह त्यति राम्रो ग्रह चलेको छैन, अहिले अलिकति ग्रह दशाहरू बिग्रिएको छ। शान्तिहरू पनि गर्नुपर्छ, ग्रहको शान्ति दशाको शान्ति स्वास्थ्यहरू पनि गराउनु राम्रो हुन्छ। समस्या कम, बाधाहरू कम, रोकआउटहरू कम आउँछ है।
1: हजुर,
0: बाबुको लागि चाहिँ आइतबारको दिन नुन नखाने, बाबुले सूर्यको पूजा गर्ने आइतबारको दिन राम्रो हुन्छ, समस्या आउँदैन। ठिक छ, राम्रो छ ग्रह, चिन्ता नगर्नुहोस् है।
1: हजुर गुरुबा, तिमी बङ्गाली दोष सुरु अनि काल सर्प योग पर्या छ कि नै गुरुबा?
0: पर्या छैन, सूर्य ग्रहणको योग पर्या छ।
1: हजुर,
0: सूर्य ग्रहणको योगको लागि चाहिँ तपाईँले बाबुलाई आइतबारको दिन नुन नखाने, सूर्यको पूजा गर्ने, सूर्यलाई जल चढाउने, सूर्यलाई अर्घहरू दिने, है?
1: हजुर,
0: गरे भइहाल्छ, अरू केही गर्नै पर्दैन बाबुलाई।
1: अहिले कुन विषय पढिसी राम्रो होला गुरुबा?
0: बाबुको लागि फलाम सम्बन्धी विषय म्यानेजमेन्ट, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, होइन, यस्तो खालको विषयहरू लिएर पढ्दा बाबुलाई राम्रो हुन्छ। जस्तै शिक्षा सम्बन्धी एजुकेसनहरू लिएर पढ्दा पनि राम्रो हुन्छ। ठिक छ, ग्रहहरू त्यस्तो पढाइमा अलिकति मेहनत गर्यो भने धेरै समय पढ्नै पर्दैन, धेरै मेहनत गर्नु पर्दैन, अलिकति मेहनत गर्नुपर्छ। मेहनत नगरिसकेपछि चाहिँ अलिकति समस्या भएको हो, नभए त्यस्तो विधि चिन्ता गर्नु पर्ने ग्रह छैन क्या बाबु भाइ।
1: हजुर, आमा बुवाको अनि दाई भाइ दिदी बहिनीको सम्बन्ध
0: कस्तो? सम्बन्ध राम्रो छ, दाजुभाइसँग सम्बन्ध राम्रो छ, दिदी बहिनीसँग सम्बन्ध राम्रो छ, बाबासँग ग्रह अलि मिल्दैन, अरू सबैजनासँग सम्बन्ध राम्रो छ, चिन्ता गर्नु पर्दैन।
1: हजुर, बिहा कति वर्षमा गरेपछि ठिक होला गुरुबा?
0: के भन्नु, विवाह बारे?
1: हजुर, कति वर्षमा गरेपछि राम्रो हुन्छ पछि भविष्यको लागि?
0: ए ल, हुन्छ है त, विवाहको लागि चाहिँ बाबुको 22 कट्नै पर्छ।
1: हजुर,
0: 24, 25, 26 तिर विवाह गर्दा राम्रो हुन्छ बाबुको लागि चाहिँ। 29 वर्ष नकटिकन विवाह गर्ने, 24 पछि विवाह गर्दा राम्रो भइहाल्छ।
1: हजुर,
0: ठिक छ, ग्रह चिन्ता नगर्नुहोस्, राम्रो छ है।
1: हजुर गुरुबा, धन्यवाद गुरुबा।
0: हस् हस्, कार्यक्रम सुन्दै गर्नु होला है त। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई सल्यानबाट आफ्नो छोराको विषयमा जानकारीका लागि फोन गर्नुभएको थियो। अहिले यतिखेर हामी गोर्खा बजार आएका छौँ, तपाईँ पनि आउनुहोला भेट्नको लागि, ग्रह दशा भाग्य हेर्नको लागि आउन चाहनुहुन्छ भने तपाईँलाई मैले भनेको छु, जीविसको अगाडि शहीद गेटभन्दा अलिकति माथिपट्टि तपाईँको चाहिँ गोर्खा बजारमा तपाईँको चाहिँ होटल सत्यममा हामी रहेका छौँ। तपाईँहरू आउनुहोला अनि त्यसपछि तपाईँ हामी बसेर छलफल गरौँला, ग्रह दशा र भाग्यले के भन्छ, भूत वर्तमान र भविष्यले के भन्छ भन्ने विषयमा विशेष रूपमा छलफल हामी तपाईँहरूसँग गर्नेछौँ। 9845175223 र 9856575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। यस्तै गरेर हामी धादिङ पनि आउनेछौँ है, जस्तै आज र भोलि, आज 4 गते र 5 गते तपाईँको चाहिँ गोर्खामा चिना हेर्ने, अनि त्यसपछि 6 गते हामी धादिङ आउनेछौँ, तपाईँसँग मजाले बसेर छलफल गरौँ, फेरि धादिङमा पनि गफ गरौँला। यहाँ गोर्खामा चाहिँ 4 गते र 5 गतेको लागि छ, अब धेरैजना आउनुभयो, तपाईँको चिना हेर्न मैले सकिनँ भ्याइनँ भने 6 गते पनि म तपाईँको चिना हेर्नेछु, नभए विशेष गरी आज र भोलि चाहिँ गोर्खाको लागि हो, तपाईँहरू फटाफट आउनुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं, काँडोको बोल्दै हुनुहुन्छ। हजुर नमस्ते। हजुर हजुर नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ। हेलो,
2: हजुर
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: होइन, म धादिङबाट। हजुर,
0: धादिङबाट बोल्दै हुनुहुन्छ?
2: हजुर,
0: धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? किरान चोकबाट हो? तपाईँ किरान चोकबाट बोल्नु भएको छ जस्तो लाग्यो क्या मलाई।
2: हजुर,
0: तपाईँ किरान चोकबाट बोल्नु भएको छ जस्तो लाग्यो, हो धादिङको किरान चोकबाट हो?
2: हजुर, मैले यहाँ सुबेडी गुरुलाई फोन गरेको।
0: हजुर हजुर, सुबेडी गुरु नै बोलिरहेछु म, प्रेम प्रसाद सुबेडी भन्ने गुरुबा बोलेको। तपाईँ रेडियोबाट अलिकति टाढा जानु पर्यो क्या बुवा है, रेडियोबाट अलिकति टाढा गइहाल्नुहोस् त, तपाईँ रेडियोको आवाज डिस्टर्ब भइराखेको छ। जानुभयो, टाढा जानुभयो। ल गइहाल्नुहोस् त फटाफट बुवा, ढिलो भयो।
2: हजुर हजुर,
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म छोराको बारेमा।
0: छोराको जन्ममिति भन्नुहोस् त।
2: छोराको जन्ममिति 2032 साल।
0: 32 साल
2: उसको 23 गते
0: बुधबार
2: बिहान 8 बजेर
0: 8 बजेर कति मिनेटमा भन्नु त
2: हजुर
0: 8 बजेर कति मिनेटमा हो भनेको
2: 10 मिनेटमा
0: बिहान कि बेलुका
2: हजुर
0: बिहानको 8 बजेर 10 मिनेटमा कि बेलुकाको 8 बजेर 10 मिनेटमा हो
2: बिहानको हजुर बिहानको
0: बिहानको हो
2: हजुर
0: तपाईले रेडियोतिर ध्यान नदिनु तपाईले मोबाइलमा कानमा मोबाइल लगाएर अनि त्यसपछि मसँग बोल्नु
2: हजुर हजुर हजुर
0: ल सुन्नुस् है श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2032 साल पौष शुक्ल पक्षको बुधबार षष्ठी तिथिमा जन्म कुम्भ राशि पूर्व भाद्रको दोस्रो चरण नाम आउँदो रहेछ बाबुको शोभाखर भन्ने नाम आउँछ
2: सोमप्रसाद राखेको छ हजुर
0: हजुर सोमप्रसाद पनि हुन्छ शोभाखर पनि हुन्छ सोमनाथ पनि हुन्छ राशि चाहिँ बाबुको कुम्भ राशि आउँछ आदिनाडी नरगण परेको छ बाबुको ग्रहमा परेको छ घातक तिथि तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा 3 नम्बर घातक राशिमा चाहिँ कुम्भ राशि तपाईँको बाबुलाई घातक छ अलिकति विवाहमा दाम्पत्यमा यो समय त्यति राम्रो देखिएको छैन बाबुको अलिकति पेटमा समस्या नसामा समस्याहरू हुन सक्छ बाबुको लागि चाहिँ विशेष ख्याल गर्नुपर्छ वैदेशिक क्षेत्र राम्रो सरकारी जागिर राम्रो देखाएको छ बाबुको लागि अरू त्यस्तो नराम्रो ग्रहहरू छैन अरू त ठिकै छ राम्रै छ उन्नति प्रगति राम्रै हुन्छ ग्रहहरू राम्रै हुन्छ त्यस्तो बित्तै नराम्रो ग्रह चाहिँ छैन बाबुको है
2: बालाई
0: माता पितासँगको सम्बन्धहरू ठिकै हुन्छ त्यस्तो नराम्रो त हुँदैन यहाँबाट हेर्दाखेरि चाहिँ माता पितासँगको सम्बन्धमा त्यस्तो बाधा छैन बाबुको अहिलेको यो समय फेरि राम्रो होइन अहिले यो समय बाबुको लागि अलिकति राम्रो कुरा हामीले सम्झाए पनि उसलाई नराम्रो लाग्ने उसलाई रिसाउन मन लाग्ने उसलाई झुट बोल्न मन लाग्ने कुम्भ राशि हो नि त अहिले झुट धेरै बोल्न मन लाग्छ अहिले अनि साढे साथी पनि चलेको छ यो बेलामा घर परिवार बिग्रिन खोज्छ अलिकति कन्ट्रोलमा रहनुपर्छ नभए श्रीमान श्रीमतीको दाम्पत्य बिग्रिन्छ त्यति राम्रो हुँदैन मनमुटाव हुन्छ श्रीमतीले श्रीमानलाई धोका दिने श्रीमतीले श्रीमानलाई धोका दिने ग्रहहरू परेको छ यो समय चाहिँ अलिकति विशेष ख्याल गर्नु होला अरू त्यस्तो नराम्रो छैन ठिकै छ राम्रै छ है
2: हजुर हजुर नमस्कार
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङबाट फोन गर्नुभएको थियो हामी पनि धादिङ आउने हो 6 गतेतिर धादिङ आउने अनि अहिले चाहिँ हामी गोर्खामा छौँ गोर्खा बजारमा अनि गोर्खा बजारको होटल सत्यमा हामी बसेका छौँ त्यहाँ हल छ हलमा आएर मजाले चिराहरू हेरौँला कहाँ सजिलो हुन्छ त्यहीँ बसेर ग्रह दशा र भाग्यको विषयमा जानकारी भूत वर्तमान र भविष्यको विषयमा जानकारीहरू गरौँला त्यसमा कुनै समस्या नै छैन 9841575223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा स्वागत गरौं काँडोको बोल्दै हुनुहुन्छ हजुर नमस्ते हजुर हजुर नमस्ते काँडोको बोल्दै हुनुहुन्छ
3: हजुर नमस्कार
0: नमस्कार बाबु काँडोको बोल्नु भएको हो
3: म खोक्साबाट
0: खोक्सा भनेको कुन ठाउँ बाबु खोक्सा भनेको
3: उदयपुर
0: ए उदयपुरको खोक्सा भन्ने ठाउँबाट
3: हो
0: कहाँनिर पर्छ यो खोक्सा भन्ने ठाउँ चाहिँ उदयपुरमा
3: उदयपुरमा
0: हजुर उदयपुरको कुन ठाउँ पर्छ बाबु खोक्सा भन्ने ठाउँ चाहिँ
3: उदयपुर कटारी 2
0: उदयपुर कटारी 2 हो हजुर अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त आफ्नो बारेमा हो अनि अहिले भाइले फोन गर्नु भएको थियो कि छोराले फोन गर्नु भएको थियो कि तपाईँ को बोल्नुभयो
3: म दिदी बोलेको
0: दिदी बोलेको हो अनि भाइले फोन लाउने अनि दिदीको बारेमा हेर्ने कि फेरि भाइ रिसाउँछ कि फेरि
3: रिसाउँदैन
0: रिसाउँदैन ल ठिक छ तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
3: 2067 साल
0: 2067 साल
3: सातको महिना
0: 27 गते
3: समय दिउँसोको 4 बजे
0: दिउँसोको 4 बजे समय चाहिँ तपाईँको नाम भन्नु त के नाम हो तपाईँको
3: मेरो खोरको माली
0: होइन होइन नराम्रो नाम होइन मैले बोलाउने नाम के हो भनेर सोधेको के तपाईँको
3: ए स्वस्तिका बुढा छ कि
0: स्वस्तिका बुढा छ कि
3: हजुर
0: ल सुन्नुहोस् है श्री गणेश श्रीमती रामानुजाय नमः 2036 साल कार्तिक शुक्ल पक्षको अष्टमी तिथिमा जन्म जन्मवार चाहिँ तपाईँको शनिबार पर्दो रहेछ राशि चाहिँ मकर राशि श्रवण नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ खोबाट नाम आउँदो रहेछ होइन खोस कुमारी खोम कुमारी खोप कुमारी यस्तो नाम आउँदो रहेछ है अन्त्यनाडी देवगण परेको छ घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक भन्ने राशि घातक छ माङ्गलिक पर्नु भएको छिट्टो रिसाउन मन लाग्दो रहेछ पेट दुख्दो रहेछ धेरै हो कि होइन पानी अलिक कम खानु हुँदो रहेछ पानी धेरै खानुभयो भने पेट दुख्दैन तपाईँको लागि राम्रो हुन्छ नभए पेट अपरेसन गर्नुपर्ने पेटमा पत्थरीहरू हुने पेटमा यस्ता खालका ग्रहहरू परेको छ माङ्गलिक हुनुहुन्छ माङ्गलिकको शान्ति गर्नुपर्छ माङ्गलिकको लागि मंगलबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने मंगलबारको दिन चोखो नित्यो शुद्ध भोजन गर्नु अनि त्यसपछि आइतबारको दिन नुन नखानु आइतबारको दिन भएपछि भगवान श्री सूर्यनारायणलाई जल चढाउनु जल अर्पण गर्नुहोस् यसले राम्रो गराउँछ तपाईँको लागि समस्याहरू कम आउँछ नभए पेटमा समस्या हुने टाउकोमा आँखामा दाँतमा दाँत किराले खाने दाँत बाङ्गो टिङ्गो हुने पढ्न मन नलाग्ने रिसाउन कति धेरै मन लाग्छ तपाईँलाई हो कि होइन रिसाउनु हुँदैन रिस शत्रु हो भन्नु पर्यो मनमा अहिले ग्रह तपाईँको राहु चलाएको छ पढ्न भने फिटिक्कै मन लाग्दैन घुमफिर गर्न धेरै मन लाग्ने मोबाइल चलाउन धेरै मन लाग्ने मोबाइलमा कुरा गर्न धेरै मन लाग्ने गर्दो रहेछ होइन त्यो बानी राम्रो कि नराम्रो त नानी
3: अनि राहुको शान्ति गर्न के गर्नुपर्छ
0: पढ्नुपर्छ धेरै पढेको पढाइ गर्नु पर्यो अनि त्यसै राहुको शान्ति भइहाल्छ तपाईँ पढ्नै खोज्नुहुन्न कति क्लासमा पढ्नुहुन्छ अहिले
3: अब एसी हो
0: अब एसएससी दिने बेलामा यस्तो ताल छ अनि कसरी होला त खै अब राम्रो नम्बर ल्याएन भने फेरि 11-12 पढ्न पनि राम्रो कलेजमा पढ्न पाइँदैन हो कि होइन त्यो भएर पढाइमा अलिकति ध्यान दिनु पर्यो पढाइमा अलिक जोस जाँगर लगाएर पढ्नु पर्यो साथीको सङ्गत अलिक कम गर्नु पर्यो राम्रो हुन्छ तपाईँको लागि समस्याहरू कम आउँछ है
3: हुन्छ मेरो कुन राशि भन्नुभयो अरे
0: तपाईँको मकर राशि
3: कुम्भ राशि
0: होइन मकर राशि भनेको
3: ए हुन्छ
0: हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो हामीलाई उदयपुरबाट फोन गर्नुभएको थियो कटारीको छेउछेउबाट फोन गर्नुभएको थियो उहाँले आफ्नो विषयमा हेराउनको लागि हेराएर पनि गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँहरू पनि फोन गर्न सक्नुहुन्छ हामी यतिखेर गोर्खा बजारमा छौँ तपाईँहरू आउनुहोला मैले भनेको थिएँ नि म आउँछु भनेपछि आएँ हो कि होइन तपाईँले पनि धेरैजनाले नाम टिपाउनु भएको छ नाम टिपाउने श्रोता पनि आउनुहोला नाम टिपाउनु भएको छैन भने पनि आउनुहोला भेट्नको लागि चाहिँ है अब यहाँ नजिक आएको बेलामा आउनुहोला मौकाको फाइदा लिइहाल्नुहोला कुनै समस्याहरू छन् भने ती समस्याको समाधान पनि तपाईँले गराउन सक्नुहुन्छ भनेर मैले तपाईँलाई जानकारी पनि गराएँ है कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
4: नमस्ते हजुर नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
4: म रोल्पादेखि हजुर होलेरीदेखि
0: रोल्पा होलेरीबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम
4: मेरो गोपाल श्रेष्ठ परिसर
0: गोपाल श्रेष्ठजी बोल्दै हुनुहुन्छ
4: हजुर हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ गोपालजी
4: म छोराको बारेमा
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो
4: 2051
0: 2051
4: कार्तिकको 15 गते
0: कार्तिक 15 गते
4: 7:50 साँझको
0: साँझ 7:50 हो
4: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर
4: हजुर हजुर
0: श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः 2051 कार्तिक कृष्ण पक्षको मंगलबार त्रयोदशी तिथिमा जन्म कन्या राशि हस्ताको तेस्रो चरण नाम आउँदो रहेछ तीन धर्के अणाबाट नाम आउँदो रहेछ
4: के
0: बाटो रहेछ तीन धर्के अणाबाट के
4: हजुर
0: अनि त्यसपछि आदिनाले देवगण परेको छ। अब तीन धर्कबाट नाम अप्ठ्यारो अप्ठ्यारो भयो भने ठाकुर भन्ने नाम राख्नुहोस् है।
4: उसको त म यहाँ हेर त श्री श्रीधरबाट आउने गरेको थिएँ, तीन धर्कबाट आउँदै छैन सर,
0: श्रीबाट आउँदैन, ठाकुर नाम राख्नुहोस् न सजिलो भयो नि।
4: आदिनाली देवगण
0: परेको छ, घातकमा परेको छ, तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बर बाह्र नम्बर राशिमा मकर राशि घातक भनेर लेखिया छ। सूर्यग्रहणको योग गुरु आउँदैन, ठाकुर नाम राख्नुहोस् न सजिलो भयो नि। आदिनाली देवगण परेको छ, घातकमा परेको छ, तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बर बाह्र नम्बर राशिमा मकर राशि घातक भनेर लेखिया छ। सूर्यग्रहणको योग गुरु देवगण परेको छ, घातकमा परेको छ, तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बर बाह्र नम्बर राशिमा मकर राशि घातक भनेर लेखिया छ। सूर्यग्रहणको योग गुरु चन्द्रमा धेरै हुने, अलिकति पुलिस थानासम्म जानुपर्ने, जेल नेल पर्ने, यस्ता खालका ग्रहहरू परेको छ बाबुको लागि चाहिँ। यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ बाबुले, अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, अरू त ठिकै छ, राम्रै छ ग्रहहरू है। अब दशाको शान्ति गर्ने बाबुको, दशाको शान्ति क्षति गर्ने राम्रो हुन्छ। अलिकति नाग दोष छ, नाग पञ्चमीको बेलामा नाग देवताको पूजा आजा गराउनुहोस् है, त्यसरी राम्रो हुन्छ, समस्या आउँदा ठिक छ। समग्रमा ग्रहहरू राम्रै हो, त्यति धेरै नराम्रो भन्नु त मिल्दैन
4: क्या है। सम्बन्ध
0: माता पितासँगको सम्बन्धहरू पितासँग ग्रह मिल्दैन, मातासँग मध्यम छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो गोर्खा होलेरीबाट फोन गर्नुभएको, उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। र विशेष गरी हामी यतिखेर गोर्खामा छौं, गोर्खा बजारमा आएका छौं, गोर्खा बजारबाट तपाईँहरूले प्रत्यक्ष रूपमा हामीसँग सल्लाह परामर्श जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। गोर्खा बजारबाट तपाईँले प्रत्यक्ष रूपमा कुराकानी पनि गर्न सक्नुहुन्छ। र कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर नमस्ते, कहाँको बोल्दै हुनुहुन्छ?
5: रुकुम पश्चिमको आदिशिव नगरपालिका सर।
0: रुकुम पश्चिमबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
5: म छोराको विषयमा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
5: 2066 साल।
0: 2066
5: मङ्सिर
0: 13 गते शनिबार। समय भन्नु?
5: दिउँसो 12 बजी 1 बजी भित्र होला, त्यतिकै होला, त्यो खासै समय याद भएन सर।
0: समय याद भएन
5: हजुर। 12 बजी 1 बजी भित्र।
0: जन्म कुन जिल्ला पर्छ?
5: रुकुमपछि होला सर।
0: 2067 साल मङ्सिर शुक्ल पक्षको शनिबार एकादशी तिथिमा जन्म, मीन राशि, रेवतीको दोस्रो चरण, नाम आउँदो छ दोबाट, नाम आउँदो छ द्रोण बहादुर नाम आउँछ अथवा दोल बहादुर नाम आउँछ। अन्तिनाडी देवगण परेको छ, घातकमा तिथि परेका छन् पञ्चमी दशमी पूर्णिमा, शुक्रबार घातक, अश्लेषा नक्षत्र घातक, नम्बर 5 नम्बर राशिमा मीन राशि घातक भनेर लेखिया छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, त्यति धेरै नराम्रो ग्रहहरू छैन बाबु। पढाइमा भने अलिक कमजोर देखियो है, पढाइमा चाहिँ बाबुको पढाइमा कमजोर देखियो, अरू त्यस्तो नराम्रो छैन, अरू त सबै कुरा ठिकै देखेँ मैले यहाँबाट हेर्दाखेरि। पढाइको लागि चाहिँ विशेष ख्याल गर्नै पर्छ, त्यति धेरै राम्रो देखिएन, पढ्न मन नलाग्ने, अल्छी गर्ने रहेछ क्या बाबुले, हो कि होइन? पढाइमा अल्छी गर्यो भने त पछि गएर भविष्यमा फेरि दुःख पाउने हो नि त, त्यो भएर तपाईँ हामीले सम्झाउने, बुझाउने, अराउने, टेराउने काम चाहिँ गर्नैपर्छ पढाइको लागि। अरू त्यस्तो नराम्रो छैन, अरू कुराहरू त सबै कुरा ठिकै छ, राम्रै छ है। अरू के छ ल भन्नुहोस् त? मैले भनिसके पढ्न मन नलाग्ने, अलिकति रिसाउने, अलिक जिद्दी हुने, अलिक घमण्ड हुने ग्रह छ त मैले भनिसके। यसका लागि चाहिँ एउटा रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लाउनु पर्छ बाबुले। रत्न कवच लगाएपछि पढिराख्न मन लाग्छ, पढाइमा राम्रो हुन्छ, पढाइमा समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन, राम्रो हुन्छ भन्ने कुराहरू हो क्या है। हुन्छ
5: हजुर,
0: हुन्छ हस्। फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, रुकुमबाट फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। हामी अहिले यतिखेर गोर्खा जिल्लामा छौं, गोर्खा बजारमा हामी आएका छौं। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि तपाईँले हामीसँग सहकार्य सम्पर्कहरू पनि गर्न सक्नुहुन्छ। कुनै जिज्ञासाहरू रहेका छन् आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्नुहुन्छ भने हामी आज र भोलि चाहिँ गोर्खा बजारमा हामी रहनेछौ। गोर्खा बजारको होटल चोइसमा छौँ हामीहरू चाहिँ, शहीद गेटकै अलिकति माथिपट्टि होटल सत्यममा हामी रहेका छौँ। होटल सत्यममा आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ है। होटल सत्यममा आउनुहोला अनि गुरुबालाई भेट्न आएको भन्नुहोला, अथवा फोन गर्दै आउनुभयो भने सजिलो भइहाल्नेछ, कुनै समस्या आउने छैन। निर्धक्क भएर तपाईँले आउनुहोला भन्दै कार्यक्रम ज्योतिष वास्तुदेव हामी अन्तिम चरणमा रहेका छौँ। भोलि बिहान ठिक 7 बजे म फेरि पनि कार्यक्रम ज्योतिष वास्तुदेव लिएर उपस्थित हुनेछु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथी म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। श्रावणको पहिलो सोमबार आज पशुपतिनाथमा भक्तजनको भीड़, घर जग्गा कारोबारबाट असारमा सर्वाधिक 11.94 अर्ब रूपियाँ राजस्व संकलन। धादिङको बेनीघाट र चितवनको फिस्लिङमा पहिरो, यातायात अवरूद्ध, आज केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना। रोल्पामा नेतृत्वमा सामुदायिक कार्यक्रमको सामाजिक लेखाजोखा सम्पन्न। रोल्पा लुङ्ग्री गाउँपालिकामा गोठेचौर सामुदायिक स्वास्थ्य केन्द्रको अनुगमन सेवा सुधारका लागि आवश्यक कदम चालिने। रोल्पाको निगालपानीमा आफै उम्रिएको 200 गाजाको बोट फडानी। रूकुम पश्चिमको मुसिकोटमा एक वनमा लुकाई राखिएको भरुवा बन्दुक बरामद। र अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा। विश्वव्यापी सहकार्यको आह्वान। अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि।
1: दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।

0: आउनुहोस्। 24 घण्टा तपाईकै सेवामा तत्पर छौ।
1: हजुर, हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
2: नदुखाई दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
2: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
2: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
2: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 9905 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमई बैंक सँगै जोडिएको घरमा।
4: अब समाचार शुरू गरौं। श्रावणको पहिलो सोमबार आज पशुपतिनाथमा भक्तजनको भीड़ सम्बन्धी प्रसंगबाट। हिन्दू धर्मावलम्बीहरूको पवित्र महिना श्रावणको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको बिहानैदेखि ठूलो भीड़ लागेको छ। भगवान शिवको अत्यन्त प्रिय मानिने श्रावण महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। सनातन कालदेखि नै श्रावणको प्रत्येक सोमबार भगवान शिवको व्रत पूजा आराधना जप तप अभिषेक तथा दान पुण्य गर्ने परम्परा रहँदै आएको छ। साउनको सोमबार श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख शान्ति र समृद्धि छाउने शास्त्रीय विश्वास रहेको छ। धर्मशास्त्रमा यो महिनालाई तप जप व्रत दान र शिव भक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ। साउन महिना भगवान शिवलाई प्रिय हुनुको धार्मिक विश्वास समुद्र मन्थनसँग जोड़िएको छ। पुराण अनुसार देवता र दानवहरूले अमृत प्राप्तिको लागि समुद्र मन्थन गर्दा सबैभन्दा पहिले कालकुट हालाहल विष निस्किएको थियो। त्यस विषको प्रभावले सम्पूर्ण सृष्टि संकटमा परेपछि भगवान शिवले लोक कल्याणका लागि उक्त विष ग्रहण गर्नुभएको थियो। जुन समय श्रावण महिना रहेको थियो त्यसको ताप कम गर्न देवताहरूले शिवलाई निरन्तर जल अर्पण गरेका थिए र त्यही घटनाको स्मरणमा श्रावणभर शिवलिंगमा जल अभिषेक गर्ने परम्परा शुरू भएको हो। सोमबारलाई भगवान शिवको दिन मानिन्छ। संस्कृतमा सोम शब्दको अर्थ चन्द्रमा हुन्छ। भगवान शिवले चन्द्रमालाई आफ्नो जटामा धारणा गरेको हुनाले उनलाई चन्द्रशेखर पनि भनिन्छ। चन्द्रमा शीतलता मन र शान्तिको प्रतीक मानिने भएकाले सोमबार शिवको पूजा गर्दा मन शान्त हुने, मानसिक तनाव कम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ। विशेष गरी श्रावणको सोमबारलाई अन्य महिनाको सोमबार भन्दा अझ बढ़ी फलदायी मानिन्छ। घर जग्गा कारोबारबाट गएको आर्थिक वर्ष 2082-83 असार महिनामा मात्रै 11,94,89,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6,26,38,00,000 रूपियाँ राजस्व संकलन भएको थियो, जुन वर्षकै दोस्रो उच्च मासिक राजस्व हो। चैतमा 6,16,57,00,000 रूपियाँ, जेठमा 5,24,42,00,000 रूपियाँ, पुसमा 5,17,32,00,000 रूपियाँ, माघमा 5,79,00,000 रूपियाँ, मंगसिरमा 4,84,81,00,000 रूपियाँ तथा फागुनमा 4,14,95,00,000 रूपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ। आर्थिक वर्षको शुरूआती महिनामा भने राजस्व अपेक्षाकृत कम भएको थियो। श्रावणमा 3,28,91,00,000 रूपियाँ, भदौमा 3,14,07,00,000 रूपियाँ, असोजमा 2,00,00,000 75,50,00,000 रूपैयाँ र कार्तिकमा 2,74,51,00,000 रूपैयाँ राजस्व संकलन भएको थियो। विभागका अनुसार साउन 1 गतेदेखि घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर बढ़ने व्यवस्था बजेट मार्फत लागू हुने भएपछि कर वृद्धि हुनु अघि नै कारोबार गर्ने प्रविधि बढ़ेको थियो। त्यसकै प्रभाव स्वरूप असार महिनामा घर जग्गा किनबेच उल्लेखीय रूपमा बढ़दा राजस्व संकलन पनि उच्च भएको विभागको निष्कर्ष रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो खसेकाले यातायात अवरूद्ध भएको छ। धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरूद्ध भएको हो। गैरातीको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना ठूला पहिरो खसेका थिए। साना पहिरो पन्छाई सकिएको छ भने बेनीघाट क्षेत्रको पहिरो पन्छाउने क्रम जारी रहेको छ। वर्षाका कारण जोखिम बढ़ेपछि धादिङ प्रहरीले गैराती देखि नै यातायातका साधन सञ्चालनमा रोक लगाएको थियो। पहिरो पन्छाई सकिएपछि सवारी साधन सञ्चालन हुन दिने प्रहरीले जनाएको छ। त्यसै गरी बीपी राजमार्गमा पनि लेदो सहित पहिरोका कारण बीपी राजमार्ग पनि बन्द रहेको छ। यी दुई बाहेक अन्य प्रमुख सड़क भने सञ्चालनमै रहेको प्रहरीले जनाएको छ। त्यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत इच्छा कामना गाउँपालिका दुई फिसलिङमा पहिरो खस्दा सड़क यातायात अवरूद्ध भएको छ। आज बिहान 2:20 समयमा पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान 8 पहिरो पन्छाएर आवागमन सञ्चालन गर्ने काम भइरहेको बताउनु भएको थियो। अत्याधिक वर्षाका कारण बाढ़ी पहिरोको जोखिम रहेको भन्दै हिजो आइतबार बन्द गरिएको नारायणगढ मुगलिन सड़क खण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ। स्थानीय प्रशासनले पहिरोको जोखिम हुन सक्ने भन्दै आइतबार राति 10 सवारी साधन आवागमनमा रोक लगाएको थियो। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसूनको न्यून चापी रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ। विभागका अनुसार देशका अधिकांश स्थानमा बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानहरू तथा मधेस प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश साथै कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। विश्रामपछि रोल्पामा नेतृत्वमा सामुदायिक कार्यक्रमको सामाजिक लेखाजोखा सम्पन्न। रोल्पालुङ्गी गाउँपालिकामा गोठेचौर सामुदायिक स्वास्थ्य केन्द्रको अनुगमन सेवा सुधारका लागि आवश्यक कदम चालिने लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
5: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
6: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
5: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
6: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
5: हजुर, हाम्रा सेवाहरू।
6: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
5: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: थप जानकारीका लागि डाक्टर अमिर हुसेन, सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
5: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
7: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज। यो हो तपाईँको मनको आवाज, रेडियो साझरा 96.4 MHz।
4: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा संचालित नेतृत्वमा सामुदायिक कार्यक्रमको सामाजिक लेखाजोखा आइतबार लिबाङमा सम्पन्न भएको छ। कार्यक्रममा द्वन्द प्रभावित महिलाहरूको जीविकोपार्जन, मनोसामाजिक स्वास्थ्य र सामाजिक विकास नेतृत्वका लागि सञ्चालन गरिएका गतिविधिको वृत्ति तथा भौतिक प्रगति सार्वजनिक गरिएको थियो। केन्द्रका रोल्पा जिल्ला संयोजक दिनेश सुविदीले परियोजनाको प्रगति प्रस्तुत गर्दै कार्यक्रम 2024 फेब्रुअरीदेखि सञ्चालनमा रहेको र 2026 अगस्तसम्म जारी रहने जानकारी दिनुभएको छ। परियोजना अन्तर्गत द्वन्द प्रभावित 102 जना सर्भाइभर तथा पशुपालन, तरकारी खेती, उद्योग, किराना व्यवसाय, सिलाई कटाई, तकघर निर्माण, जड़ीबुटी खेती, स्वास्थ्य उपचार तथा स्वास्थ्य बीमा लगायतका क्षेत्रमा सहयोग गरिएको जानकारी दिएको छ। साथै मानसिक स्वास्थ्य सेवा, सामूहिक हिलिङ थेरापी, व्यावसायिक तालिम, शान्ति केन्द्र स्थापना र कानूनी सहायताका कार्यक्रम समेत सञ्चालन गरिएको बताएको छ। कार्यक्रममा संस्थाका लेखा प्रमुख आकाश योगीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सहभागी अतिथिहरूले द्वन्द प्रभावित महिलाको पुनर्स्थापना, आत्मनिर्भरता र नेतृत्व विकासमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रमको समापनमा नेपाल महिला सामुदायिक सेवा केन्द्रका वरिष्ठ कार्यकारी प्रबन्ध निर्देशक हरि बहादुर धामीले उठेका जिज्ञासाको जवाफ दिँदै परियोजना बारे थप जानकारी गराउनु भएको थियो। रोल्पाको लुङरी गाउँपालिका तीन गोठे चौर स्थित सामुदायिक स्वास्थ्य केन्द्रको सेवा प्रवाहबारे स्थानीयवासी तथा सामाजिक सञ्जाल मार्फत विभिन्न गुनासा आएपछि लुङरी गाउँपालिकाकी स्वास्थ्य शाखा संयोजक कुमारी विष्टले स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन गर्नु अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा स्वास्थ्य केन्द्रमा देखिएको विभिन्न समस्या सेवा प्रभावको अवस्था तथा आवश्यक पूर्वाधार बारे जानकारी लिँदै उहाँले समस्याको समाधानका लागि जनप्रतिनिधि तथा सम्बन्धित सरकारवालासँग समन्वय गरी अघि बढ़ने बताउनु भएको थियो। उहाँका अनुसार स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएपछि गत फागुन 14 गतेदेखि सोही भवनबाट सेवा सञ्चालन हुँदै आएको छ, तर दक्ष जनशक्तिको अभाव, आवश्यक औषधिको नियमित आपूर्ति हुन नसक्नु तथा केही सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सेवा गराईबाट गुनासो आउनु स्वाभाविक रहेको उहाँले बताउनु भएको थियो। ती समस्याहरूको समाधानका लागि स्वास्थ्य कर्मीलाई आवश्यक तालिम, क्षमता अभिवृद्धि तथा सेवा व्यवस्थापन सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनु भएको थियो। अनुगमनका क्रममा स्वास्थ्य केन्द्रको शौचालयको पुनः व्यवस्थापन तथा विद्युत जडान अहिलेसम्म हुन नसकेको पाइएको छ। यी आधारभूत समस्या छिट्टै समाधान गर्न आवश्यक पहल थालिने र सेवा गराईलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराइने उहाँले बताउनु भएको थियो। स्वास्थ्य शाखा संयोजक विष्टले जनताबाट आउने गुनासा र सुझावलाई सकारात्मक रूपमा लिने बताउँदै यसले स्वास्थ्य सेवाको वास्तविक अवस्था बुझ्न र सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभएको थियो। यदि जनताले गुनासा नगर्ने र युवाहरूले खबरदारी नगर्ने हो भने स्वास्थ्य संस्थामा भएका समस्या, कर्मचारीको कार्य सम्पादन र सेवा प्रवाहको वास्तविक अवस्था थाहा पाउन कठिन हुन्छ। त्यसैले सबैको रचनात्मक सुझाव र आवश्यक खबरदारी गरिदिनु आवश्यक रहेको उहाँले बताउनु भएको छ। उहाँले गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाको कर्मशः अनुगमन गरिने जानकारी पनि दिनुभएको थियो। हाल वर्षा यामका कारण ग्रामीण सड़कहरू बिग्रिएका भए पनि त्यसलाई व्यवस्था नगरी सबै ओडामा पुगेर सेवा प्रवाहको अवस्थाबारे अनुगमन गरिने उहाँले बताउनु भएको थियो। म जस्तो सुकै परिस्थितिमा पनि जनताको स्वास्थ्य सेवामा सुधार ल्याउन प्रतिबद्ध छु। स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले पनि सेवाग्राही प्रति सरल, सहज र जिम्मेवार भएर सेवा दिनुहुनेछ भन्ने विश्वास लिएकी छु उहाँले भन्नुभएको छ। यसैबीच लुङरी गाउँपालिका तीन गोठे चौरका स्थानीय युवा उमान घरती मगरले स्वास्थ्य केन्द्रमा देखिएका समस्या निरन्तर रूपमा सार्वजनिक गर्दै स्थानीय सरकारको ध्यान आकर्षण गराउँदै आएको बताउनु भएको थियो। उहाँका अनुसार स्थानीयवासीले उठाएका समस्याको समयमै समाधान भए स्वास्थ्य सेवाप्रतिको विश्वास अझ बढ़नेछ। स्थानीयवासीले स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति, पर्याप्त औषधि, विद्युत, शौचालय लगायत आधारभूत पूर्वाधारको व्यवस्थापन गर्न माग गर्दै आएका छन्। स्वास्थ्य संयोजकको स्थलगत अनुगमनपछि ती समस्याको समाधानतर्फ सम्बन्धित निकायले आवश्यक पहल गर्ने अपेक्षा स्थानीयवासीले गरेका छन्। रोल्पाको त्रिवेणी गाउँपालिका चार निगलपानी स्थित सार्वजनिक जग्गामा आफै उम्रिएको करिब 200 गाँजाको बिरूवा प्रहरीले फटानी गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान प्राप्त सूचनाका आधारमा प्रहरी चौकी जुगारबाट प्रहरी नायब निरीक्षक राजबहादुर थापा क्षेत्रीको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले गाँजाको बोट फडानी गरेको हो। प्रहरीका अनुसार करिब एक रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गामा उम्रिएको गाँजाको बिरूवा नष्ट गरिएको हो। उक्त स्थान प्रहरी चौकी जुगारबाट करिब 16 किलोमिटर पश्चिममा पर्दछ। जिल्ला प्रहरी कार्यालय रोल्पा ले लागू औषध नियन्त्रण तथा अवैध गाँजा खेती नियन्त्रण अभियान अन्तर्गत गाँजाको बोट नष्ट गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रोल्पामा प्रहरीले समय समयमा अवैध रूपमा उम्रिएको गाँजा तथा अफिमका बोट खडानी गरी नष्ट गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले एक थान भरुवा बन्दुक बरामद गरेको छ। मुसिकोट नगरपालिका वडा नम्बर 7 बैरीदह चौरे पानी सामुदायिक वनमा लुकाएर राखिएको अवैध भरुवा बन्दुक बरामद गरिएको हो। ढुंगाको ओडारभित्र लुकाएर राखिएको बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभएको छ। उहाँका अनुसार उक्त बन्दुक काठको बटदेखि नालको टुप्पो फ्ल्यास हाइडरसम्मको 4 फिट 6 इन्च लामो रहेको छ। भरुवा बन्दुक बिवारिसे लुकाई छिपाई राखेको अवस्थामा उक्त जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको हो। उक्त बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखेको उहाँले बताउनु भएको छ। उक्त बिवारिसे भरुवा बन्दुकका सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक परियारले जानकारी गराउनु भएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले पछिल्लो समय अवैध भरुवा बन्दुक बरामद गरेको छ, तर उक्त बन्दुक कसका हुन् भन्ने पत्ता लाग्न सकेको छैन। प्रहरीले कुनै पनि व्यक्तिलाई भने पक्राउ गर्न नसकेको बताइएको छ। अब देश बाहिरको समाचार। चिनिया राष्ट्रपति सी चिनपिङले कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ। संघाईमा आयोजित विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सीले चीनको नेतृत्वमा स्थापना गरिएको विश्व कृत्रिम बुद्धिमत्ता सहकारी संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण कोषढुंगा भएको बताउनु भएको छ। यो संगठनमा रूस, ब्राजिल, इण्डोनेशिया सहित 30 देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू भने आबद्ध छैनन्। चीनका एआई स्टार्ट अपहरूले हालै सार्वजनिक गरेको नयाँ भाषा मेडलहरूले अमेरिकी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दावी गरिएको छ। विश्लेषकहरूका अनुसार एआई क्षेत्रमा बढ़दो प्रतिस्पर्धा, उच्च लगानी र बजारको अनिश्चितताले लगानीकर्तामा सावधानी बढ़ाएको छ। सी चिनफिङले एआईको सुरक्षित जिम्मेवारी र समाजसेवी विकासका लागि विश्वव्यापी मापदण्ड आवश्यक रहेको उल्लेख गर्दै चीनले अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने बताउनु भएको छ। वहाँका अनुसार एआई मानव विकासका लागि अवसर बन्नुपर्छ। प्रतिस्पर्धा र जोखिमको स्रोत मात्रै होइन। विशेषज्ञहरूका अनुसार एआई क्षेत्रमा चीनको यो सक्रिय पहलले प्रविधि, व्यापार र भू राजनीतिमा अमेरिका चीन प्रतिस्पर्धालाई अझ तीव्र बनाउने सम्भावना रहेको छ। अन्त्यमा खेल समाचार। स्पेनले फिफा विश्वकप फुटबल सन् 2026 को उपाधि जितेको छ। अमेरिकाको न्यू जर्सीमा रहेको मेड लाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भएको छ। सन् 2010 पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णय गोल फेरान टोरेसले गरेका थिए। निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टारेजले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 जीत हासिल गर्यो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले हराउँदै फाइनल पुगेको थियो। टोरेसले गरेको एउटै गोलले नै स्पेनलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो। पूरै खेलभर बल नियन्त्रण, पास आदान प्रदान र अवसर सृजनामा स्पेन हबी देखिएको थियो। खेलको अन्त्यतिर अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो। यो सँगै प्रशिक्षक लुइस देला फुएन्तेले 2 वर्ष अघि युरो कप जिताएपछि अब विश्वकप पनि जिताउँदै स्पेनी फुटबलको नयाँ स्वर्णिम युगको नेतृत्व गरेका छन्। युवा र अनुभवी खेलाड़ीको सन्तुलित टोली निर्माण गरेका उनले स्पेनलाई लगातार ठूला प्रतियोगितामा सफलता दिलाएका हुन्। उपाधि जितेपछि प्रशिक्षक देला फुएन्तेले यो सफलता सम्पूर्ण टोली, युवा पुस्ता र स्पेनी फुटबलको दीर्घकालीनको योजनाको परिणाम भएको प्रतिक्रिया दिनुभएको छ। फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधुरै रहेको छ। उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकहरूलाई समेत भावुक बनाएको थियो। सन् 2030 विश्वकप शुरू हुँदा मेस्सी 42 वर्षका हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। श्रावणको पहिलो सोमबार आज पशुपतिनाथमा भक्तजनको भीड़। घर जग्गा कारोबारबाट असारमा सर्वाधिक 11.94 अर्ब रूपियाँ राजस्व संकलन। धादिङको बेनीघाट र चितवनको फिसलिङमा पहिरो, यातायात अवरूद्ध। आज केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना। रोल्पामा नेतृत्वमा सामुदायिक कार्यक्रमको सार्वजनिक लेखाजोखा सम्पन्न। रोल्पा लुङ्गी गाउँपालिकामा गोठेचौर सामुदायिक स्वास्थ्य केन्द्रको अनुगमन, सेवा सुधारका लागि आवश्यक कदम चालिने। रोल्पाको निगाल पानीमा आफै उम्रिएको 200 गाँजाको बोट फडानी। रूकुम पश्चिमको मुस्लीकोटमा एक वनमा लुकाई राखिएको भरुवा बन्दुक बरामद। र अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा। विश्वव्यापी सहकार्यको आह्वान। अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala.com/ संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संसार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: भुल्र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
1: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ काल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
2: नाति मनिष डाँगी,
1: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सम्धी भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
2: आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्युमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइटी डागी, भिनाजु भागीमान डागी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: यो दाँती त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
4: 9805614652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: यति त राम्रो जिपे ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
8: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
4: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
8: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि, सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
4: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
8: वर्ष 2081 सालको एसएई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल, लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसएई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटी भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
4: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
8: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
4: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857842011
8: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9492754 र 9849793412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही डाङ।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर भुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: यसै इता राम्रो जीपीए ल्याएर पास भयो। आईजी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्र शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490-20754 र 98479-93412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

तपाई मा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: चितवनको इच्छा कामना र धादिङको बेनीघाट रोराङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध, लेदोसहितको पहिरोले बीपी राजमार्ग पनि रोकियो।
0: कञ्चनपुर स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 14 महिला सम्पर्क विहीन, जंगली च्याउ खोज्न गएका महिला हराएपछि खोजी कार्य तीव्र।
1: भारतबाट आज 1250 मेट्रिक टन डीएपी मल नेपाल आइपुग्दै संघीय संसदका 3 समितिको बैठक बस्ने।
0: इरानमा लगातार नवौं रात पनि अमेरिकाको शक्तिशाली आक्रमण, युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुग्यो।
1: र साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेन विश्वकप फुटबलको च्याम्पियन, गोल्डेन बुट लगातार 2 पटक एम्बापेलाई।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चितवनको इच्छा कामना र धादिङको बेनीघाट रोराङ क्षेत्रमा पहिरो खस्दा पृथ्वी राजमार्गमा यातायात अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत इच्छा कामना गाउँपालिका 2 फिसलिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा यातायात अवरूद्ध भएको हो। राति 2 बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी परीक्षक रामेश्वर पौडेलले अहिले पहिरो पन्छाएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। अत्यधिक वर्षाका कारण बाढ़ी पहिरोको जोखिम रहेको भन्दै राति बन्द गरिएको नारायणगढ़ मुगलिन सड़क खण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालनमा आउनेछ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गैरातीको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना ठूला पहिरो खसेका छन्। बेनीघाट, रोराङ गाउँपालिका 10, तिमराङ खानी र जोवाङ खोलामा पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएकामा तिमराङ खानीमा एकतर्फी सवारी चल्न थालेका छन्। जोवाङ खोलामा सड़क पूर्ण रूपमा अवरूद्ध छ। अहिले पहिरो पन्छाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ। यस्तै हिजो बिहान मात्रै सञ्चालनमा आएको बीपी राजमार्ग लेदोसहितको पहिरोका कारण फेरि अवरूद्ध भएको छ। आज बिहान 4:30 बजेतिर रोसी गाउँपालिकाको पिन्थरीबाट पहिरो झरेपछि सड़क अवरूद्ध भएको हो। अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रे सिन्धुली खण्डमा रातको समयमा भने वर्खा लागेदेखि नै सवारी सञ्चालनमा रोक लगाइएको छ। केही दिनदेखि अवरूद्ध कान्तिलोक पथ र अरणीको राजमार्ग स्थित कोदारी खण्ड अझै खुल्न सकेको छैन।
1: कञ्चनपुरमा च्याउ खोज्न भन्दै जंगलमा गएका 17 सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका 19, बागफाटाका 14 र बेलडाँडी गाउँपालिकाका 3 सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी न्याय उपरीक्षक डीएसपी टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका 19 को 10

0: टोल बस्ने उनीहरू हिजो बिहान 11 बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र शिवानी सुनार सम्पर्कविहीन भएका छन्। बेलडाँडीका तीनजना भने सम्पर्कमा आएका छन्। उनीहरूसँग मोबाइल रहेको र आज बिहान सम्पर्कमा आएको उहाँले बताउनुभयो। अरू 14 जना पनि निकुञ्जमै बाटो बिर्सिएर भौतारिएको आशंकामा खोजी कार्य तीव्र पारिएको छ।
1: हिन्दू धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। भगवान शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान शिवको व्रत, पूजा आराधना, जप तप, अभिषेक तथा दान पुण्य गर्ने परम्परा रहँदै आएको छ। यस दिन श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ। धर्मशास्त्रमा यो महिनालाई जप तप, व्रत, दान र शिवशक्तिका लागि अत्यन्त शुभ समय मानिन्छ। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड़लाई मध्यनजर गर्दै आज बिहान 3 बजेदेखि नै चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। बिहान 3 बजेदेखि खुलेका मन्दिरका 4 ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुल्ला गर्ने गरी तयारी गरिएको छ। विशेष पूजा भने बिहान 8:30 बजेदेखि मध्याह 12 बजेसम्म मात्र हुनेछ।
0: भारतबाट 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्ने भएको छ। ग्लोबल टेण्डर मार्फतबाट खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो। त्यसमध्ये 1250 मेट्रिक टन मल साउन 1 गते नेपालतर्फ ढुवानी शुरू भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको कृषि तथा पर्यावरण मन्त्रालयले जनाएको छ। प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रने कृषि मन्त्रीको सचिवालयले जानकारी दिएको छ। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ। सरकारले देशमै पनि मल मौजदात रहेको दावी गर्दा किसानहरूले भने मल नपाएको गुनासोमा कमी आएको छैन।
1: संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका 3 समितिका बैठक आज बस्दैछन्। विधान व्यवस्थापन समितिको बैठक दिउँसो 2:15 बजे बस्नेछ। बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा विधायकीय अन्तर सम्बन्ध लगायत विविध विषयमा छलफल हुनेछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो 1 बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाकै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बिहान 11:30 बजे नै बस्दैछ। बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनबारे छलफल हुने संसद सचिवालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। बर्ड फ्लूका कारण ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानालाई 3 करोड़ रूपियाँ घाटा भएको छ। चिड़ियाखानामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिड़ियाखाना बन्द गर्नुपर्दा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति बेहोर्नु परेको हो। बर्ड फ्लू संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार 5 गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो। संक्रमण नियन्त्रणमा आएपछि यही साउने गतेदेखि चिड़ियाखाना पुनः संचालनमा ल्याइएको छ। चिड़ियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार संक्रमण देखिएपछि नियमित सरसफाई, संक्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अप्नाइएको थियो। त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिड़ियाखाना पुनः संचालन गर्ने निर्णय गरेको थियो। उहाँका अनुसार सामान्य दिनमा दैनिक 1,700 देखि 1,800 आगन्तुकले चिड़ियाखाना भ्रमण गर्ने गरेका थिए।
1: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकाले इरानमाथि लगातार नवौं रात भीषण हवाई आक्रमण गरेको छ. अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले विज्ञप्ति जारी गर्दै होर्मुज जलमार्ग भएर आवजावत गर्ने व्यावसायिक जहाजहरूमाथि इरानले पुर्याउन सक्ने खतरा कम गर्न भन्दै आक्रमण गरिएको दावी गरेको छ. इरानका स्थानीय संचार माध्यमहरूका अनुसार अमेरिकाले निर्माणाधीन डार्कोभिन आणविक ऊर्जा केन्द्रमा कयौं क्षेपास्त्र प्रहार गरेको छ. यस्तै समुद्रमा नौसैनिक नाकाबन्दी कडाईका साथ लागू गर्ने क्रममा अमेरिकी सेनाले छवटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको र अर्को एउटा जहाजलाई निष्क्रिय पारेको दावी गरेको छ. उता उत्तरी इराकमा खसालिएको इरानी ड्रोनको बम निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा एक अमेरिकी सैनिकको मृत्यु भएको छ. यस घटनासँगै इरानसँगको जारी द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुगेको छ. द्वन्द्व रोक्ने प्रयास असफल भएसँगै दुवै देशबीचको आक्रमण उग्र बन्दै गएको छ, जसका कारण पश्चिम एसियामा सुरक्षा चुनौती र युद्धको जोखिम झनै बढ़ेको छ.
0: अब खेल समाचार. साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपियली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 उपाधि जितेको छ. स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो. अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो. खेलको 106 मिनटमा फेर्नान टोरेजले गोल गर्दै स्पेनको जीत सुनिश्चित गरे. खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो. स्पेनका कप्तान रेड्रिगो हर्नान्डेज कासान्ते रेड्रीले फिफा विश्वकप 2026 गोल्डेन बल अवार्ड जितेका छन्. स्पेनलाई 16 वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भूमिका खेलेका रोड्रीले प्लेयर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जितेका छन्. यसैबीच गोल्डेन बुट भने फ्रान्सका स्ट्राइकर किलियन एम्बापेले जितेका छन्. उनले यो प्रतियोगिताभर सर्वाधिक 10 गोल गरेका छन्. विश्वकपको इतिहासमा दुई फरक संस्करणमा गोल्डेन बुट जित्ने एम्बापे पहिलो खेलाड़ी बनेका छन्.
1: अब मौसम. आज मौसममा केही सुधार आउने भएको छ. अस्तिदेखि सक्रिय भएको मनसुनी वायु केही कमजोर हुने हुँदा सामान्य सुधार आउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार हाल मनसुनको निम्नचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ. देशका तराई भूभागमा अधिकांश बादल तथा पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ. लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, गण्डकी र कर्णालीका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ. पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै पानी लुम्बिनी प्रदेशमा परेको छ. रूपन्देहीको सैना महिनामा 131.2, दाङको लालमठियामा 108.4 मिलिमिटर वर्षा मापन भएको छ. राति परेको भारी वर्षाका कारण बुटवल स्थित तिनाउ नदीमा ठूलो बाढ़ी आइरहेकाले नदी आसपास डुबान भइरहने ठाउँका वासिन्दालाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ. बाणगंगा नदीमा पनि बाढ़ी आएको छ. पानीको सतहले खतराको संकेत पार गरेकाले नदी आसपासको क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ. पछिल्लो 12 घण्टामा बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको छ. बिहान 9 बजेको थाहा खबर सकिनै लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
0: चितवनको इच्छा कामना र धादिङको बेनीघाट रोराङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरूद्ध. लेदोसहितको पहिरोले बीपी राजमार्ग पनि रोकियो.
1: कञ्चनपुर स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 14 महिला सम्पर्कविहीन 17 विपत्ता भएकामा 3 सम्पर्कमा.
0: भारतबाट आज 1250 मेट्रिक टन डीएपी मल नेपाल आइपुग्दै संघीय संसदका 3 समितिको बैठक बस्ने.
1: इरानमा लगातार 9 रात पनि अमेरिकाको शक्तिशाली आक्रमण. युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुग्यो.
0: र साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेन विश्वकप फुटबलको च्याम्पियन गोल्डेन बुट लगातार 2 पटक एम्बापेलाई.
5: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाची सबै दुष्ट नबुझे बृसेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली.
6: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामायिक निधनले हामी दुखी भएका छौ. यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना सम्वेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तो डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
7: भतिजा एक भाई साल बहादुर डाँगी,
6: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनेश डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्याम कुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा, आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा बीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइती डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलव केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
8: मेरा लागि उमायुका लागि त सुनसरी गाउँपालिका यो मस्तज जरुरी सूचना झुङ्गो पेला खेम्रिदे गरम ओपोतिनी जेऊ पेला सुनो फुरी कता ओचुरी जेऊ आउ पेला क वन जङ्गल ल मे लागिने मस्तज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना रे वातावरण मिले ने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी कोठेल घेला किनाते जन धने मे खेप्पा छिटी ताउ हो फोकाई
9: वन
8: जङ्गल सर मेरा आरिङ्गी बानी एमएलोतर पोतरालाई पार्जे
9: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई भुजा बाङ्जा र यामा ढेने पोल के नै यहाँ पिटौ चिज्र रहे वन जङ्गल के भए यहाँ
8: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्ने मे नै चाउसो सहिदेखि खेनाए वन जङ्गल ओसो छाम्ने बारीको चुरो दिदी ओरेको नै जिनके माथि
9: नाङखर नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने झाल्ले छ अनुगमन दुने व्यवस्था चौसर्गी दुए
8: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिङका गेजो मेके लाइजु अब नजरे बने गेम येल गेजो मेके नलाए औले लायो के लाइए
9: वन जंगल छ जुलिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सताउँछु छिमी ने चाउसो सैलेके खेले यहाँ
8: वन जंगल मेलाइ दुके माइए मेला दिने पाँच जना खरनामदार मिली दिएको नै सानो जन घेस्ताए
9: बतास चिलिजु बेलाको हिजिनके कोठल मेके सताङ्गिने हेन अखेमा छिन्ने ने चाउसो घेस्ता
8: मेला दिने निताए गे मनाइ गे पछि सोनो अरूले भने गे बच्छ या
9: के छ थाम्ला पोयाल मेला गयो कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
8: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478607070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्याटिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, चिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
2: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802,
3: 98095826605
2: र 98103940।
4: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
5: खै योमा त दादा छैन, कहिलेदेखि भन्दा छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर। यी बुढाले सुन्ने काम नहुन्न भने
6: कस्तो दिमाग खराब।
4: ओहो भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग चुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
7: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, चुडिखेल, रोल्पा।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आन खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
2: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हार्जोनी तथा नसा रोग विशेषज्ञ
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता उटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला तलाई थाहा छ भने भन त।
4: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
3: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
4: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
3: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
4: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
3: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
4: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
3: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
5: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
6: होइन, के भाषा र तपाईँलाई
5: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
7: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
9: भैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
10: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
10: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
11: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
11: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908570 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाई दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578303504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावक अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
7: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
9: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
9: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
9: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
9: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5, मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
2: राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालनमा आउनेछ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गैरातीको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना ठूला पहिरो खसेका छन्। बेनीघाट, रोराङ गाउँपालिका 10, तिमराङखानी र जोवाङ खोलामा पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएकोमा तिमराङखानीमा एकतर्फी सवारी चल्न थालेको छ। जोवाङ खोलामा सड़क पूर्ण रूपमा अवरूद्ध छ। अहिले पहिरो पन्छाउने क्रम चलिरहेको छ। यस्तै हिजो बिहान मात्र सञ्चालनमा आएको बीपी राजमार्गको लेदो सहितको पहिरोका कारण फेरि अवरूद्ध बनेको छ। आज बिहान 4:30 बजे रोशी गाउँपालिकाको पिनथलीबाट पहिरो झरेपछि सड़क अवरूद्ध बनेको हो। अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। कञ्चनपुरमा च्याउ खोज्न भन्दै जंगलमा गएका 17 जना सम्पर्कविहीन बनेका छन्। भीमदत्त नगरपालिका 19, बागफाटाका 14 जना र बेलडाणी गाउँपालिकाका 3 जना सम्पर्कविहीन बनेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेक बहादुर रावतका अनुसार भीमदत्त नगरपालिका 19 को 10 टोल बस्ने उनीहरू हिजो बिहान 11 बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मालु मेला पोस्टबाट निकुञ्जभित्र छिरेका 10 टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आगरी, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र शिवानी सुनार सम्पर्कविहीन भएका छन्। बेलडाणीका 3 जना भने सम्पर्कमा आएका छन्। उनीहरूसँग मोबाइल रहेको र आज बिहान सम्पर्कमा आएको रावतले बताउनुभयो। अरू 14 जना पनि निकुञ्जमै बाटो बिर्सिएर भौतारिएको आशंकामा खोजी कार्य तीव्र पारिएको छ। हिन्दू धर्मावलम्बीहरूको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। भगवान शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान शिवको व्रत, पूजा आराधना, जप तप, अभिषेक तथा दान पुण्य गर्ने परम्परा रहँदै आएको छ। यस दिन श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूराउने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ। धर्मशास्त्रमा यो महिनालाई तप, जप, व्रत, दान र शिव भक्तिका लागि अत्यन्त शुभ समय मानिन्छ। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड़लाई मध्यनजर गर्दै आज बिहान 3 बजेदेखि नै चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बताउनुभयो। बिहान 3 बजेदेखि खुलेका मन्दिरका 4 ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुल्ला राख्ने गरी तयारी छ। विशेष पूजा भने बिहान 8:30 बजेदेखि मध्याह 12 बजेसम्म मात्र हुनेछ। र भारतबाट 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्ने भएको छ। ग्लोबल टेण्डर मार्फतबाट खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो। त्यसमध्ये 1250 मेट्रिक टन मल साउने गते नेपालतर्फ ढुवानी शुरू गरिएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ ब्यागिङको काम भइरहेको कृषि तथा वन पर्यावरण मन्त्रालयले बताएको छ। प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपालभित्र नै कृषि मन्त्रीको सचिवालयले जानकारी दिएको छ। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ। सरकारले देशमै पनि मल मौजदात रहेको दावी गर्दा समेत किसानहरूले मल नपाएको गुनासो गर्ने गरेका छन्। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
4: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित।

0: लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: AIO
2: Yes,
1: AIO All in one mart The best place for shopping
2: Ke chara ho khasya
1: Ke chaina bhana na Nun dekhi sun samaka sampurna samagri haru lata kapda khadya samagri banking sastha haru ekai thau ma tyo pani sulabh mulya ma ani gunastari restaurant haru tesmathi prashasta parking area
2: Wow kaha chara yo
1: Yahi Min Bhavan ma Shanti Nagar gate sangai yatayat byabastha karyalay ko chheuai ma
3: All in one mart helping make your life easier पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार हिमालय ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500-900 मिलीलीटर का आकर्षक पेट होटल में उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर ट्राली नया बानेश्वर काठमांडू फोन 4781-4780-7624 वा himalayswater.com.np लग इन गर्नुहोस्।
4: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाले अरू सामान पुऱ्याउनु छ।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
4: नमस्कार।
5: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
4: साथ जीवन।
7: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौ। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय, खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-6005।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम टेशो खुशीको कनेक्शन।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई। नमस्कार उप प्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, म त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतपारे र पालमदेखि देउरा र टप्पासम्म।
2: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
1: कार्यक्रम सुसेली सुसेली।
2: राजापुरमा अन्न भण्डार, खैरापुरमा कृष्ण सार, भूमि सन्तान थारू जाति, बर्दियाको सार, भगरताला बढैया ताल गुलरिया सुन्दर ठाकुरद्वार, भगरताला बढैया ताल गुलरिया सुन्दर ठाकुरद्वार, हात्ती गैंडा वन वनस्पति बर्दिया छ अपरम्पार। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुसेलीमा। सुसेली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली दैनिक बिहान यही बेला कार्यक्रम प्रसार हुने गर्छ। तपाई घरदेश नेपालमा अनि परदेश नेपाल बाहिर जहाँ हुनुहुन्छ अनि तपाईँको यो समय हतार अथवा फुर्सद जसो भए पनि हामी कार्यक्रम भरि तपाईसँगै आइपुगेका छौं। सुसेलीमा हाम्रा आफ्ना लोकगीत ठेट गीत बजाउँदै हाम्रो लोक समाजसँग, लोक परम्परासँग गाँसिएका सन्दर्भ चर्चा चिनारी पनि सुनाउने गर्छौ। मूलत सुसेली हाम्रा ठेट गीत सुन्ने र सुनाउने कार्यक्रम हो। यसर्थ गीतकै वरिपरि, बाजाकै वरिपरि, हाम्रा आफ्नै संस्कृतिकै वरिपरि सुसेली घुम्ने गर्दछ दैनिक फरक प्रस्तुतिमा। आज चाहिँ हामी घुम्दै फिर्दै बर्दिया जिल्ला पुग्दैछौ। लुम्बिनी प्रदेशको बर्दिया शब्दमा सम्झिँदैछौ। साबिकको मध्यपश्चिमाञ्चलको भेरी अञ्चलभित्र परेको बर्दिया जिल्ला, जसलाई नयाँ मुलुक भनेर पनि चिन्ने गरिन्छ। यसभित्रका विभिन्न सौन्दर्य छन्, प्राकृतिकता छ, नेपाली मौलिक जनजीवन पनि बर्दियाको असाध्यै लोभ लाग्दो छ। त्यही बर्दिया कहिले शब्दमा लय र भाकाबाट मात्रै सुनेर कार्यक्रमभरि बर्दिया देख्नु छ। कार्यक्रमको प्रारम्भ गर्छु मिलन लामा टिकापुन र साथीको स्वरमा। मिलन लामाले लेख्नुभएको, भाका संयोजन गर्नुभएको बर्दियाको धेरथोर सम्झनामा प्रेमको यो पुष्प लहरी

बर्दिए हाम्रो नेपालको साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र भेरी अञ्चलको दक्षिण पश्चिममा पर्ने जिल्ला हो। नेपालको पश्चिम क्षेत्रको अण्डभण्डारको रूपमा पनि बर्दियाले आफ्नो चिनारी आफ्नो परिचय स्थापित गरेको छ। संघीय संरचना अनुसार लुम्बिनी प्रदेशमा पर्ने बर्दिया जिल्लाको पूर्वमा बाँके जिल्ला, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेशको बहराइच जिल्ला पर्दछ। बर्दिया जिल्लाको कुल क्षेत्रफल 2025 वर्ग किलोमिटर मध्ये दुई तिहाई भन्दा बढ़ी भूभाग तराईको समथल जमीनले ओगटेको छ भने बाँकी भाग चुरे पर्वतमा परेको छ। विगतमा आदिवासी थारूहरूको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरूमा बाहिरी जिल्लाहरूबाट बसाई चराईको क्रम बढ़ेसँगै जातीय र सांस्कृतिक विविधताले भरिएको छ। विभिन्न जात जातिको समुचा बस्ती भएको छ, तर परम्परामा त्यहाँका भूमि सन्तान थारूहरूको बस्ती रहेको बर्दिया जिल्ला थारू संस्कृतिले ढकमक्क फुलेको छ। विक्रम सम्वत 1914 भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन हाम्रा प्रधानमन्त्री श्री तीन जंगबहादुर राणाले इस्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत विक्रम सम्वतको 1873 सुगौली सन्धिबाट गुमेको भूभाग मध्ये विक्रम सम्वत 1917 बाँकी बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगायत यी चार जिल्लाहरू नयाँ मुलुकका रूपमा पनि चिनिन्छन्। इतिहासमा त्यही कुरा उल्लेख भएर पठन पाठनमा छ। नयाँ मुलुकमा परेका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर मध्ये हामी बर्दिया जिल्लामा छौं। बर्दिया जिल्लाको नाम बर्दिया रहनुको पछाडि विभिन्न जनश्रुति, धार्मिक एवं पौराणिक आख्यानहरू पनि सुविख्यात छन्। थारू भाषामा गाई गोरु पाल्नेलाई बर्दवा भनिन्छ। बर्दिया जिल्लामा गाई गोरूलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरू पाल्ने र बर्दवाहरू धेरै बसोबास गर्ने भएकाले पछि बर्दवाबाट अपभ्रंश भएर बर्दिया जिल्ला नामाकरण भएको हो भन्ने भनाई पनि बलियो रूपमा बर्दिया जिल्लामा स्थापित भएको छ। साबिकको बर्दियाको पदनाहा गाउँ हालको बारबर्दिया नगरपालिकामा बारबर्दिया भन्ने ठाउँ छ। पहिले त्यस्तै ठाउँमा हरिहर उपाध्याय नामका ठूला जमीनदारको महल थियो। बर्दियामा खेतीको लागि उन्नत जमीन भएको कारण बाहिरबाट बसाई सराई गरी त्यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो। अन्तमा त्यही ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई पनि बर्दियाका धेरैसँग छ। लोपोन्मुख, पाटेबाघ लगायत जंगली जीव जनावरको अध्ययन अध्यापनको लागि पनि बर्दिया जिल्ला प्रमुख रहेको छ। नेपालकै सबभन्दा लामो कर्णाली नदीमा बनेको कोठियाघाट सड़क पुल पनि बर्दियामै छ र विभिन्न कुराले बर्दिया लोकप्रिय छ। बाघ, चितुवा, गैंडा र हात्ती, अझ विशेष त गैंडा संरक्षणको लागि चितवन पछिको बर्दिया महत्वपूर्ण स्थल बनेको छ, जहाँ अनेकनेक किसिमले हात्ती र गैंडाको संरक्षण भइआएको छ। त्यसो त जंगली जीव जनावर वन वनस्पतिले बर्दिया जसै धनी छ, उसै किसिमका मान्छेले आमदानी उत्पादन गरेका चीज वस्तुले पनि बर्दिया लोकप्रिय छ। बर्दियाको राजापुरलाई त नेपालकै अब्बल धान खेती हुने स्थलको रूपमा पनि हामीले चिनेका छौं। त्यहाँ जति धान अन्त फल्दैन भन्ने मान्यता छ। त्यसकारण बर्दियालाई नै पश्चिम नेपालको अन्न भण्डारको रूपमा लिइन्छ भने बर्दिया भित्रै गएपछि राजापुरलाई अन्नको भकारीको रूपमा चिनिन्छ। यस किसिम आज हामी हाम्रै बर्दिया वरपर छौं, जहाँ थारू संस्कृति हिउँदमा फुलेका ढकमक्क लाली गुराँस चाहिँ रातम्मे फुलिरहेका छन्, जसको नेपाली आफ्नै रहनी र बहनी, रहनी बहनी र ढंग छ, जसको संस्कृतिप्रति नेपाली मात्रै होइन विदेशीहरू पनि आकर्षित रहेका छन्। त्यहाँका स्थानीय बाजाले, स्थानीय गीतले, स्थानीय वेशभूषाले, स्थानीय खानाका परिकार र भाषाले गर्दाखेरि बर्दिया आफैमा नेपालीपनमा अब्बल रहेको छ। सगरमाथाको उच्च शिखर जस्तै बर्दियाको संस्कृति उले उचाई छोएको छ। बर्दिया सबैको निम्ति पठनीय स्थल, सबैको निम्ति घुमफिर गर्नुपर्ने ठाउँ र सबैको निम्ति खुला संग्रहालय जस्तै छ। अरू ऐतिहासिक जानकारी सँगै सांस्कृतिक खजनाहरूले पनि बर्दिया सुपरिचित छ। बर्दिया अन्नको मात्रै कहाँ भकारी हो र बर्दिया त संस्कृतिको र सभ्यताको पनि भकारी हो। आज हामी त्यही बर्दिया सेरेफेरमा शब्दबाट भावनीको पंख उडेर घुमिरहेका छौं र छन् केही गीत संगीत पनि जसले धेर थोरै भए पनि
बर्दियालाई सम्झाइरहेका छन्। यति बेला छानी लागेका छौं मधुबाबु थापा र चन्द्रकला शाहको स्वरमा चन्द्रकला शाहको यो संकलन चाँदी काटी चन्द्रमाला।

हामी नेपालीहरू धनी छौं, हामी धनाढ्य छौं, पैसाले हामी गरीब भए पनि हाम्रो भाषा, कला र हाम्रो संस्कृतिको कारण हामी सम्पन्न छौं। त्यही सम्पन्नताको एक स्थल आज हामी बर्दिया पुगिरहेका छौं। संघीय संरचनामा लुम्बिनी प्रदेशमा परेको बर्दिया जिल्ला सार्दिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलमा रहेको थियो। नेपालमै सबभन्दा बढ़ी पाटेबाघ, गोही, डल्फिन, गजराज हात्ती तथा विश्वकै दुर्लभ खरमयूर, सानो खरमयूर, सिम तित्रा, सारस, भुँडीफोर, गरूड, त्यसै गरी उत्कोशी फ्याफ्याले, डाँगर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, बुक्सेचिल, जीवहारा, महाचिल, लघु महाचिल, राजहन्से, घेगरी, घाँसे, फिस्टो, बगाले, बगेडी जस्ता चराचुरुङ्गी तथा जीव जन्तु विविध प्रजाति रहेको 896 वर्ग किलोमिटरमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जले राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाएको छ। त्यसो त बर्दियामै एसियामै एक खम्बाबाट पहिलो पटक निर्माण भएको कर्णाली चिसापानी सड़क पुल पनि रहेको छ। त्यसो त विश्वमै दुर्लभ मानिएको र प्राकृतिक रूपले संरक्षण भएको कृष्णसार पनि बर्दियामै भेटिन्छ। पुरातत्वले महत्वपूर्ण र नेपाल सरकारबाट हुलाक टिकट प्रकाशन भएको ठाकुर बाबा मन्दिर, गणेश मन्दिर, सदाशिव मन्दिर, कोटाही मन्दिर, बागेश्वरी मन्दिर, कालिका मन्दिर, तारकेश्वर मन्दिर, जानकी मन्दिर लगायतका मठ मन्दिरहरू पनि बर्दिया जिल्लाका विभिन्न स्थलमा रहेका छन्। प्राकृतिक रूपले निर्मित दक्षिण एसियामा चराचुरुङ्गीको क्रीडा स्थल, कमलको फूल जस्ता गुणले सम्पन्न र संरक्षण गरिएको 105 बिघा क्षेत्रफलमा फैलिएको बढैया तालको आफ्नै स्थापत्य छ, आफ्नै चिनारी छ। प्राकृतिक रूपमा रहेको 200 बिघा क्षेत्रफलमा फैलिएको सतखोलभा ताल पनि बर्दियाको एउटा अर्को महत्वपूर्ण प्राकृतिक र पर्यटकीय स्थल हो। बर्दिया जिल्लाको झण्डै 53% जनघनत्व रहेको थारू जाति, राजी, चेपाङ आदि विविध सांस्कृतिक सभ्यता बोकेका जात जातिको बसोबास पनि छ र पछिल्लो समय विभिन्न अन्य जिल्लाबाट बसाई सरेर आउने अरू जात जातिले गर्दा बर्दिया फुलबारी झैं विभिन्न जात जातिको संयुक्त बस्ती हुन गएको छ। अण्ड भण्डार त छँदैछ, विभिन्न जड़ीबुटीले भरिएको बर्दिया जिल्लाबाट वन पैदावारबाट पनि आमदानी गर्न सकिने थुप्रै सम्भावना छन्। त्यही सम्भावना सम्भावनाको जिल्ला हामी बर्दियामा छौं। बाँके सुर्खेत र कैलालीसँग सिमाना जोडिएको बर्दिया पर्यटकीय दृष्टिकोणले पनि भरिपूर्ण छ। गैंडा संरक्षणको दृष्टिकोणले चितवन पछिको दोस्रो निकुञ्ज समेत रहेको बर्दियामा लोपोन्मुख कृष्णसारलाई पनि संरक्षण गरिएको छ। ठाकुरद्वारा स्थित राष्ट्रिय निकुञ्जमा थरी थरीका जनावर, चराचुरुङ्गी तथा वन वनस्पति पाइने भएका कारण अहिलेलाई यही निकुञ्जलाई व्यवस्थित बनाउन सके मात्र पनि बर्दियाले पर्यटन उद्योगबाट राम्रो आमदानी लिन सक्छ। यद्यपि पछिल्ला दिनमा बर्दिया निकुञ्जमा स्वदेशी विदेशी पर्यटकहरूको चाप बढ़ेको पाइन्छ, तर अहिलेको संख्यामा चित्त बुझाउने ठाउँ अझै छैन। निकुञ्ज राम्रो भइकन पनि निकुञ्ज पुग्ने सड़क निकै खराब अवस्थामा छ। छिट्टाफुट्ट सुधारका काम भए पनि गुणात्मक रूपमा पर्यटन विकासमा बर्दियामा धेरै काम हुन बाँकी छ। निकुञ्ज पुग्नलाई छिमेकी जिल्लाहरूबाट नियमित सवारी साधनको व्यवस्था अझै पनि राम्रोसँग हुन सकेको छैन। पूर्व पश्चिम राजमार्गको अम्बासा पुगेपछि त्यहाँदेखि करिब 16 किलोमिटर भित्र रहेको निकुञ्जमा कसरी पुग्ने भन्ने प्रश्न छ। अहिलेसम्म यस्तो समस्यालाई हल गर्ने पहल खासै हुन सकेको छैन। स्थानीय स्तरबाट केही प्रयास भए पनि भरपर्दो त्यहाँ संरचना बनाउने प्रयास अझै भएन। बर्दिया निकुञ्जको लागि हिँडेको पर्यटक निकुञ्ज पुग्ने बेला बीचमा रहेको खोलामा पानी बढ़यो भने बाटैमै अलपत्र पर्ने अवस्था छ। यस किसिमका प्राकृतिक भूधरातुल्य अप्ठ्याराहरू बर्दियाका पर्यटकीय थुप्रै स्थलमा छन्। पुल निर्माण हुन नसक्दा वर्षातमा ठाकुरद्वारा पुग्न नसकिने अवस्था छ र छिट्टाफुट्ट ठाउँ ठाउँमा केही भौतिक संरचनाका काम भए पनि त्यसलाई मूर्तता दिन सकिएको छैन। ठाकुरद्वारा बाहेक बर्दियामा अन्य पर्यटकीय स्थलहरू भगरताल, कृष्णसार संरक्षण क्षेत्र, बडैया ताल लगायतका अरू ताल तलैया र धार्मिक स्थलहरू पनि रहेका छन्। आज हामी तिनै धार्मिक स्थल वरपर घुमेर आफ्नो मनको कुरा भगवानसँग राख्दै
बर्दिया घुमिरहेका छौं। बागेश्वरी मन्दिर, सन्तोषी मन्दिर, कोटही मन्दिर, राधा कृष्ण मन्दिर, ठाकुरद्वारा मन्दिर, गणेश मन्दिर, सदाशिव मन्दिर, बगलामुखी मन्दिर अनि बकुटिया मन्दिर, उत्तर कौशल धार्मिक वन वाटिका, त्यसै गरी तारकेश्वर मन्दिर लगायत थुप्रै मन्दिर बर्दियामा छन्। केदारेश्वर, पर्वतिया अनि नथुनिया बाबा मन्दिर, विजय कालिका लगायत कालिका मन्दिर लगायतका मन्दिरी मन्दिरले बर्दियाका गाउँहरू सुसज्जित छन्। त्यसकारण प्राकृतिक पर्यटक सँगै धार्मिक पर्यटक र ऐतिहासिक खोज र अनुसन्धानदाताको लागि पनि, अध्ययन अध्येताको लागि पनि बर्दिया एउटा प्रमुख गन्तव्य स्थल छ र बर्दिया सधैँको लागि र सबैको लागि पनि त्यो एउटा खुल्ला संग्रहालय छँदैछ। हामी बर्दियाकै वरपर छौं। गीत सुन्दै शब्द बाटिकाबाट बर्दिया घुम्दै गर्नुको मजा बेग्लै छ। एकैछिन दोहोरीको रन्कोले मनमा फूल फुलाउनु छ। जोगेन्द्र केसी, जीवन थापा, नारायण रायमाझी, शर्मिला गुरुङ र लक्ष्मी नेउपानेको यो समूह स्वरमा कोहल पुरैमा दिल बसे कुरैमा म भुले तिम्रो सुरैमा यसै गीत मार्फत बर्दिया पनि फुत्तै पुग्नु छ।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: Ke sara ho khas tya?
0: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
1: Wow, kaha chha yo?
0: Yahi Min Bhavan ma, Shantinagar gate sangai yatayat byabastha karyalay ko chheuai ma.
2: All in one mart, helping make your life easier.
3: भाई भाई भाई सामान पुराने अन्य आया ले और सामान पुराना सा
4: मार्बल को पाइप जड़न करे घर ले बन की बन बच्चा एकदम ठीक है कुरा मिला
3: ओ मंदे नमस्कार
4: अरे कॉर्सर बेसन छोड़े देता तेरे पता नहीं
3: यू तो साइड जब दाई यू तो ही मेन जाओ ना
4: यू मेरे छोरा विदेश वाला आको नया घर बना को पाइप दिन आको
3: सामान रामरो छ ढुक्क हुनु
4: थाछ त्यसैले त यही लिन आको
5: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रोडक्ट नै युज हुन्छ
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम मार्बल
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
4: सुरक्षा घरको
3: साथ जीवन दर्शन
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्
6: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98510-600-69
7: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
8: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
8: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
8: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
7: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: कारण्डीको तारदेखि टुङ्नाको धुनसम्म हतपारे र पालमदेखि देउरा र टप्पासम्म
1: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
0: कार्यक्रम सुसेली
2: सुसेली
1: सुसेलीमा तपाईँलाई पुनः स्वागत छ। आज हामी घुम्दै फिर्दै साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको बर्दिया, जुन अहिले लुम्बिनी प्रदेशमा रहेको छ, लुम्बिनी प्रदेशको बर्दिया पुगिरहेका छौं। 2025 वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको बर्दिया जिल्ला भूधरातल हिसाबले विविधतामा रहेको छ भने बसोबस्ती र भाषा लगायतका अन्य कुराले पनि बर्दिया विविधताको आयाम हो। संघीय संरचना अनुसार बर्दिया जिल्लाको स्थानीय तहको विभाजन साबिकका नगर र गाउँ विकास समितिहरूका वडाहरूलाई समेटेर नगरपालिका र गाउँपालिकामा विभाजन गरिएको छ। गुलरिया नगरपालिका, ठाकुर बाबा नगरपालिका, बार बर्दिया नगरपालिका, बाँसगढ़ी नगरपालिका, मधुबन नगरपालिका, लेकबेसी नगरपालिका, राजापुर नगरपालिका, गेरुवा गाउँपालिका र बडैयाताल गाउँपालिका गरी पालिकाहरूमा बर्दिया विभाजन गरिएको छ। यस किसिम विकासको संरचनालाई सहजता अहिले प्राप्त भएको छ। त्यसै अनुसार स्थानीय जनप्रतिनिधिले स्थानीय सरकारले पनि बर्दियाको विकासमा प्रशस्तै टेवा पेवा दिएका छन्, जसका कारण विगतको बर्दिया र वर्तमानको बर्दिया जिल्लामा राम्रो रूपान्तरण भएको छ। कतिपय स्थलमा विद्युतीकरण हुन बाँकी ठाउँमा विद्युतीकरण भएको छ। मोटर बाटो पुग्न बाँकी ठाउँमा कृषि सड़क पुर्याइएको छ। कतिपय ठाउँमा बलिया हाम्रा व्यवस्थित सड़क पूर्वाधारले पनि बर्दियाका गाउँठाउँ जोडिन थालेको छ भने बर्दियाको स्थानीय स्रोत साधनलाई समुचित प्रयोग गरेर स्थानीयको जीवनस्तर उठाउने कैयौं प्रयास पनि बर्दियामा नभएका होइनन्। खाली ती कम भए भन्ने गुनासो मात्रै बर्दियाका स्थानीयसँग छ। साह्रै मेहनती साह्रै जाँगरिला बर्दियालीहरूले आफ्नो गाउँघरको आफ्नो विकासको निम्ति आफैले पसिना बगाउनु भएको छ। मेहनतको अब्बलता हेर्न पुग्नुपर्छ बर्दिया नै। बर्दिया जिल्लाभित्रको पर्यटकीय सम्भावनालाई प्रशस्तै हामीले देख्न सक्छौं, जसमा त्यहाँको निकुञ्ज, त्यहाँका ताल र धार्मिक स्थलहरू हुन्। निकुञ्जको कुरा गर्दा बर्दिया राष्ट्रिय निकुञ्जको राष्ट्रिय ख्याति छ। बर्दिया राष्ट्रिय निकुञ्ज तथा त्यससँग जोडिएका क्षेत्रहरू पर्यटकीय दृष्टिकोणले निकै उर्वर मानिन्छ। सरकारले विक्रम सम्बत 2026 सालमा संरक्षित विकास वनका रूपमा घोषणा गरेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रलाई पछि राष्ट्रिय निकुञ्जका रूपमा विकसित गरिएको हो। विक्रम सम्बत 2032 सालमा कर्णाली आरक्ष तथा विक्रम सम्बत 2036 सालमा बर्दिया वन्यजन्तु आरक्षका रूपमा रहेको संरक्षित क्षेत्रलाई विक्रम सम्बतको 2039 सालमा राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरिएको हो। निकुञ्जको 968 वर्ग किलोमिटर क्षेत्र कोर एरिया तथा 327 वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज मध्य तथा सुदूरपश्चिम नेपालको मुख्य पर्यटकीय स्थलका रूपमा पनि चिनिन्छ। निकुञ्जले बर्दियाको 15, बाँकेको 1 र सुर्खेतको 1 गरी 17 गाउँको क्षेत्र ओगटेको छ। त्यहाँ पालिएका वन्यजन्तु, वन जंगल, खोला तथा विचरणीय स्थल नै मुख्य पर्यटकीय आकर्षण हुन्। खास गरी नेपालको बाघ संरक्षित क्षेत्रका रूपमा रहेको त्यहाँ 18 बाघको तथ्याङ्क छ भने यी बाघका संख्या वर्षेनी बढ़िरहेका राम्रा रिपोर्ट पनि आएका छन्। बाघ हेर्न तथा दृश्य लिन ठूलो संख्याका विदेशी स्वदेशी पर्यटकहरू बर्दिया पुग्ने गर्छन्। निकुञ्जका अनुसार अहिले थुप्रै संख्यामा गैंडा पनि बढ़िरहेका छन्। विश्वमा अन्यत्र नपाइने काँडे भ्याकुर पाइने हुँदा पनि बर्दिया निकुञ्जको विश्वमा प्रसिद्धि छ। बाघ हेर्न, हात्ती चढ़न, चरा चुरूंगी हेर्न लगायत विभिन्न उद्देश्य लिएर बर्दिया पुग्ने स्वदेशी विदेशी पर्यटकहरूलाई नियमित पर्यटक बनाउन विभिन्न खाले योजना र कार्यक्रम ल्याउन तर्फ निकुञ्ज प्रशासन क्रियाशील हुन आवश्यक छ, जसमा सरकार र स्थानीयको हातेमालोबाट नै त्यहाँको विकास गर्न सकिन्छ, समृद्धिले शिखर छुन सकिन्छ। त्यसकारण विकास र समृद्धिमा बर्दियामा पनि अन्यत्र जस्तै स्थानीय नागरिक र सरकार अनि दात्री निकायको त्रिपक्षीय हातेमालो आवश्यक छ भने बर्दियाको लोकगीत संगीतको त कुरा गरिसाध्यै नै छैन। त्यहाँका स्थानीय भाषागत गीतहरू हामीले आजै त सुनाउन सकेनौ, तैपनि बर्दिया सेरोफेरोमा गाइने स्थानीय भाका र लवजका गीत मार्फत बर्दियालाई देखाउने कोसिस त धेरथोर गरिरहेका छौं। यति बेला छानी ल्यायौं कोमल ओलीको यो स्वर पनि।

अरू कुराले मन नबुझेको मन खुशी नभएको गीतले खुशी हुन्छ र गीतले बुझ्दछ। त्यसकारण गीत हरेक बेला हरेक समयमा हरेक परिवेशमा आवश्यक पर्दछ। गीत संगीतले त बुझ्नुमाथि धेरै कुरा बुझाइदिन्छ। हामी जिल्ला बर्दिया सेरोफेरोमा छौं। लुम्बिनी प्रदेशको बर्दिया जिल्ला प्राकृतिक र भूधरातीले हिसाबले एक अब्बल जिल्ला हो भने अन्नको त भण्डारे मानिन्छ। त्यही बर्दियाको पर्यटकीय सेरोफेरोमा छौं। बर्दियाको पर्यटन विकासको त्यहाँका पर्यटकीय सम्भावना भएका ठाउँका कुरा गर्दा बर्दिया राष्ट्रिय निकुञ्जपछि भगरतालको पनि निकै ठूलो चर्चा छ। बबई नदीले धार फेरेर विक्रम सम्बत 2048 सालमा बनेको ताल क्षेत्र नै भगरताल हो। नदीको धार परिवर्तन भएपछि नदी अन्यत्र भागेको भन्दै स्थानीय थारू समुदायले उक्त ताललाई भगरताल नामाकरण गरे। यो गुलरियाको मुख्य चोक राधाकृष्ण चोकदेखि 4 किलोमिटर उत्तरमा पर्दछ। यो प्राकृतिक ताल हो। ताल गुलरिया जयनगर मगरागाडी सड़कमा पर्छ। तालमा जान मोटर सुविधा पुर्याउने काम भइरहेको छ र अहिले त मोटर बाटोले पनि सुविधाले पनि सम्पन्न छ। स्थानीय मानिसहरू मन बहलाउन त्यहाँ पुग्ने गर्दछन्। तर व्यावसायिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न अपनाउनु पर्ने प्रक्रियाहरू सम्बन्धित पक्षले ध्यान दिन नसकेको कुरा स्थानीयमा गुनासो छ। थुप्रै पर्यटकीय सम्भाव्यता भए पनि अहिले त्यसलाई माछा पोखरीमा सीमित पारिएको गुनासो छ कि ती माछा पालेर मात्रै उपयोग गरिएको छ, अरू सम्भावना प्रयोग गरिएन भन्ने गुनासो छ। गुलरिया नगरपालिका हुनु अघि तत्कालीन विभिन्न कार्यालयले तत्कालीन विभिन्न ठाउँलाई विकास गरेका थिए। अहिले स्थानीय पालिकाले त्यहाँको विकासमा ध्यान दिन थालेको छ। बर्दियाको यो ताल जस्तै कृष्णसार संरक्षण क्षेत्र पनि निकै महत्वपूर्ण छ। बर्दियाको खैरापुर क्षेत्रमा दुर्लभ जन्तु कृष्णसार रहेको स्थानीय अगुवा बताउने गर्छन्। कृष्णसारको संख्या त्यहाँ अहिले बढ़िरहेको छ। संरक्षण स्थललाई विक्रमसम्म 2065 माघ 12 कृष्णसार संरक्षण क्षेत्रको रूपमा विकास गरिएको थियो। यो निर्णय सरकारले विक्रम समय 2065 चैत्र 3 राजपत्रमा प्रकाशित गरेको हो। कृष्णसार दुर्लभ जन्तु भएकाले यसलाई हेर्न चाहनेहरूको संख्या दिनदिनै बढ़िरहेको छ, जसले गर्दा कृष्णसार संरक्षण क्षेत्र क्रमशः पर्यटकीय स्थलका रूपमा विकसित भइरहेको छ। स्वर्गीय आनन्द त्यहाँ प्राप्त हुन्छ, त्यसकारण त्यहाँ पुग्ने पर्यटकको संख्या बढ़नु स्वाभाविक हो। र अहिले कृष्णसारको संख्या कसरी बढ़ाउने भन्नेमा पनि स्थानीय र पर्यटन विकासमा लागेकाहरू लागि परेका छन्। त्यसै कारण त बर्दिया महत्वपूर्ण छ। प्राकृतिक हिसाबले र सांस्कृतिक हिसाबले बर्दियाका भित्री गाउँहरूमा जाने हो भने त्यहाँको मौलिक थारू संस्कृतिले त सबैलाई छुने गर्छ, सबैलाई खुशीले अश्रुधारा झारिदिन्छ। त्यसै कारण बर्दिया नपुग्ने नेपालीको लागि नेपाल जान्न बाँकी नै छ भन्ने बुझ्नु पर्दछ। र कतिलाई त लाग्दछ बर्दियाका ती भूधरातीय सुन्दर स्थलमा पुगेपछि मैले जिउँदैमा स्वर्ग टेके जस्तो लाग्छ। त्यसकारण यही जीवनमा स्वर्ग देख्ने नेपालका थुप्रै भूखण्डहरू छन्। तिनीमध्ये बर्दिया पनि हो, जसको सुन्दरता हामीले शब्दमा कहाँ व्यक्त गर्न सक्छौ र बुरु संगीतले गीतको लयले त्यसलाई हाम्रो मनभित्रै राखिदिन्छ।

सिंगो नेपाली बस्ती पृथ्वीको भूस्वर्ग हो भनी भन्दा फरक पर्दैन। यहाँका दर्जनौ र सयौं होइन हजारौं गाउँठाउँ र स्थलहरू स्वर्ग तुल्य रहेका छन्। तिनी स्वर्गीय आनन्द दिने भूभाग मध्ये हामी विविधताले भरिएको बर्दिया जिल्लामा छौं, जहाँ समथल भूभाग धेरै छ भने पहाड़ पर्वत थोरै छ। त्यहाँको अब्बलताको कुरा गरी साध्यै छैन। त्यहाँको पर्यटकीय सम्भावनाको कुरा गरेर यति नै एकछिनमा कहाँ भ्याइन्छ र बरैया तालको चर्चा गर्नै बाँकी छ। अरू त्यहाँका भित्री थारू बस्तीहरूका कुरा त अनगिन्ती छन्। बर्दिया सदरमुकाम गुलरियादेखि 20 किलोमिटर पूर्व तथा नेपालगंजदेखि 16 किलोमिटर पश्चिममा बर्दियाको सोरहवा र मैना पोखर गाउँमा बडैया ताल पर्दछ। ताल पुग्न बाँकी र बर्दियाको सीमा बजार भोलागौड़ीबाट 2 किलोमिटर जति उत्तरतिर लाग्नुपर्छ। बरैया ताल बर्दियाको मात्र नभई मध्य पश्चिमकै लुम्बिनी प्रदेशकै एक उत्कृष्ट पर्यटकीय स्थल हो। तालको दक्षिणमा रहेको थारू समुदायको बरैया बस्तीमा बस्तीको कारण तालको नाम बरैया हुँदै बढैयाको नामले पनि चिनिन्छ। 109 बिघा 4 कट्ठा क्षेत्रमा बढैया ताल रहेको छ। समुद्र सतहदेखि 146 मिटर उचाइमा रहेको बढैया तालको गहिराई 7 फिट रहेको अनुमान गरिन्छ। यो प्राकृतिक ताललाई पछि सम्हार गरी विकसित गरिएको मानिन्छ। नवनिर्मित भएपछि स्थानीय थारू समुदायले जल देवताका रूपमा यो बढैया ताललाई पुज्ने गर्छन्। यिनका चर्चा र महिमा त धेरै छन्। आजलाई बर्दियाका केही थोरै कुरा सुनाउँदा सुनाउँदै समय त सकिए गएछ। कार्यक्रम सुनिदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ। बजेका गीत संगीतका आदरणीय सर्जक स्रष्टाहरूप्रति सम्मानुभाव प्रकट गर्दै छुट्टिने बेला गीतैबाट पनि बर्दिया सुनाउँदै गीतैबाट पनि त्यहाँको अब्बल र भूमि सन्तति थारू बस्तीमा पुग्दै रमाउँदै विदा हुन्छौ। छुट्टिने बेला गीत छ रेशमलाल चौधरी र मधुबाबु थापाको स्वरमा रेशमलाल चौधरीको संकलनमा। यही गीत सुनाउँदै आजको सुशैली सकिन्छ त। नमस्कार।

0: झलझला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232। एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा

अन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ। धादिङतर्फ सड़क अवरूद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन। पृथ्वी राजमार्ग अन्तर्गत इच्छा कामना गाउँपालिका दुई फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्ता सड़क यातायात अवरूद्ध भएको थियो। आज बिहान खसेको पहिरो पन्छाएर बिहान 9:30 बजेदेखि सड़क सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवान खोलामा पहिरो झरेकोले चितवनतर्फको पहिरो पन्छाए पनि गाड़ी सञ्चालन हुन भने सकेको छैन। चितवनतर्फका गाड़ीलाई चुम्लिङटार कुरिनटार र मुगलिनमा रोकिराखिएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डबाट पोखरातर्फ जाने आउने गाड़ी भने बिहानदेखि सञ्चालनमा छन्। स्थानीय प्रशासनले पहिरोको जोखिम हुन सक्ने भन्दै गैरातीदेखि नै सवारी साधन आवागमनमा रोक लगाएको थियो, जसले गर्दा लामो सवारी साधनको जाम लागेको छ। यस्तै कालीगण्डकी करिडोर पहिरोका कारण अवरूद्ध भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका हर्मेचौर अर्बेनी सड़क खण्डको ओडा नम्बर 1 हर्मेचौरको उपल्ल खण्डमा सड़क माथिबाट ठूलो पहिरो खसेका कारण सड़क अवरूद्ध भएको हो। अविरल वर्षाका कारण सड़क माथिबाट ढुङ्गासहित पहिरो खसेका कारण बिहानैबाट सड़क अवरूद्ध भएको स्थानीय वासुदेव पाण्डेले जानकारी दिनुभएको छ। पहिरो पन्छाउनको लागि पूर्तिघाटबाट एक्सकाभेटर सहित टोली मगाइएकोले पहिरो पछाउन केही समय लाग्ने वडा नम्बर 1 का वडाध्यक्ष लालु प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। सड़क अवरूद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधनहरू बिहानैदेखि चल्न सकेका छैनन्। कञ्चनपुरमा च्याउ खोज्न भन्दै जंगलमा गएका 17 जना सम्पर्क विहीन भएका छन्। भीमदत्त नगरपालिका 19 बागफाटाका 14 जना र बेलनाडी गाउँपालिकाका 3 जना सम्पर्क विहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेक बहादुर रावतका अनुसार भीमदत्त नगरपालिका 19 को दोस्रो रथ टोल बस्ने उनीहरू हिजो बिहान 11 बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए। शुक्लफाटा राष्ट्रिय निकुञ्जको मालु मेला पोस्टबाट निकुञ्जभित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमाला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र शिवानी सुनार सम्पर्क विहीन भएको रावतले बताउनुभयो। बेलडाँडीका 3 जना भने सम्पर्कमा आएका छन्। उनीहरूसँग मोबाइल रहेको र आज बिहान सम्पर्कमा आएको उहाँले बताउनुभयो। अरू 14 जना पनि निकुञ्जमै बाटो बिर्सिएर भौतारिएको आशंकामा खोजी कार्य तीव्र पारिएको छ। हिन्दू धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानदेखि भक्तजनको भीड़ लागिरहेको छ। भगवान शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान शिवको व्रत पूजा आराधना जप तप अभिषेक तथा दान पुण्य गर्ने परम्परा रहँदै आएको छ। यस दिन श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ। धर्मशास्त्रमा यो महिनालाई तप जप व्रत दान र शिव भक्तिका लागि अत्यन्त शुभ समय मानिन्छ। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड़लाई मध्यनजर गर्दै आज बिहान 3 बजेदेखि नै चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। बिहान 3 बजेदेखि खुलेका मन्दिरका 4 ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनको लागि खुल्ला गर्ने तयारी भएको छ। विशेष पूजा भने बिहान 8:30 बजेपछि मध्याह 12 बजेसम्मको लागि मात्रै हुने कोषले जनाएको छ। र भारतबाट 1250 मेट्रिक टन डीएपी मल आज नेपाल आइपुग्ने भएको छ। ग्लोबल टेण्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो। त्यसमध्ये 1250 मेट्रिक टन मल साउन 1 गते नेपालतर्फ ढुवानी शुरू भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकिङ को काम भइरहेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपालभित्र नै कृषि मन्त्रीको सचिवालयले जानकारी दिएको छ। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ। सरकारले देशमै पनि मल मौजदात रहेको दावी गर्दा समेत किसानहरूले मल नपाएको गुनासो कम भयो।

0: ସେନା ବିହାନ 11 ବଜେକୁ ଥାହା ଅପଡେଟ ସକିଉ ସଞ୍ଚୁର ବିଦା ହୁଁଛୁ ନମସ୍କାର
1: ଭାକା ଭୁଲ ର ଦୟା କ୍ଷମା ର ମମତା ସନ୍ତୋଷ ଜାନ୍ଦୈନ ତ୍ୟୁ ଇନ୍ଦ୍ରୈ ବିନ୍ତି ଗରୁନ୍ ଝୁକି ର ପଥମା ତ୍ୟୁ ବିନ୍ତି ମାନ୍ଦୈନ ତ୍ୟୁ ଥୁକ୍ରୁମା ଉଧିନି ମିଠୁ ର ନମିଠୁ ରୋଜି ର ଛନ୍ଦୈନ ତ୍ୟୁ ଖାତା ଜାତି ସବୈ ଦୃଷ୍ଟ ନବୁଝି ବୃଷି ର ହାନ୍ଦୈନ ତ୍ୟୁ ହାର୍ଦ୍ଦିକ ଶ୍ରଦ୍ଧାଞ୍ଜଳି
2: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको केही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
3: भतिजा एक भाइ काल बहादुर डाँगी,
2: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
3: नाति मनिष डाँगी,
2: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
3: आमाजू तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजु डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्की रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ, दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, असिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला?
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9095 14652।
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: एएससी इता राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578042011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: ये तो हैरान पारी सक्यो अहिले त झन् तातो चिसो खाना पनि दिँदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नु पर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840740 318
1: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
6: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
7: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
6: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
8: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
1: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
9: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
9: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गा र उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक, घोराही 15।
10: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्त जरुरी सूचना। जो बेला खिमरिदे गरम ओबोतिरी जेऊ बेला सुनो फुरी कता ओचुदुरी जेऊ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र त खेत ज स खिमना रे वातावरण मिलेने ल खेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना गे भने जलवायु परिवर्तन ल असर सकेने सुनो माखार नामे ल मे लागिने सज जिने जिने लापरवाही सुनो चाउस खेलगेमा दुख
11: वन
10: जङ्गल सज मेरा आदिमी बानी एमएल एमए छानेला लिउसोतर पोतरालै पार जगेर हटै
11: सलाई लाइटर्सी आउला मे सचाउने चिजरालै पूजा बाङ्जा र यामाडेले पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याल के भबाय
10: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदे कि खेनाले वन जङ्गल ओसो छाम्ने दैके बारी प चुरोद विधि ओरे बनै कोबाजे नि
11: नान्थर नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढालले छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
10: गेसो थामेला खोरे ल चाउसी खोलिए हैदिदे तरिम गाई गेसो मेकेलाई जु अब नजिदे बनाए गेम यलो गेसो मेके मालाए औले लायो के लाइए
11: वन जंगल स जुबिसी हो गेम बारी ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिनी ने चौसो सहिले के खेले या
10: वन जंगल मेला दुके माइए मेला
11: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हर्जिकिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478607।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि। थाहा पाएस?
2: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
3: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
0: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
4: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्ने दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कमतौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भाछ र तपाईलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि
8: यति बेला हाम्रो स्टुडियोको घडीमा 12:00 बज्यो
9: सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: शुक्ल फाटा राष्ट्रिय निकुञ्जमा हराएका 17 मध्ये 3 महिला सकुशल फेला, बाँकीको खोजीको लागि ठूलो संख्या।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर।

0: देशका मुख्य राजमार्ग पहिरोले अवरूद्ध, पृथ्वी राजमार्गको पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा।
1: सुकुम्बासी र भूमिहीनसँग जताको लागि अन्तिम पटक निवेदन माग, प्रधानमन्त्री शाहले पुँजी बजारका सरकारवालासँग छलफल गर्दै।
0: इरानमा लगातार नवौं रात पनि अमेरिकाको शक्तिशाली आक्रमण, युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुग्यो।
1: र अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वकप फुटबलको च्याम्पियन, गोल्डेन बुट लगातार तेस्रो पटक एम्बापेलाई।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 जना मध्ये 3 जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाटा राष्ट्रिय निकुञ्ज जपको जंगलमा बेलडाणी गाउँपालिका 2 का लक्ष्मी थापा मगर, सीता चौधरी र मंजु राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ। 3 जनालाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब 4 किलोमिटर टाढाको दूरी सेनाले फेला पारेको। सेनाका अनुसार बेलडाड़ीका 3 जना हिजो बेलुकी लुकी छिपी च्याउ खोज्दा निकुञ्ज प्रवेश गरेका थिए। त्यसै गरी शुक्लाफाटाभित्र अहिले भीमदत्त नगरपालिका 19 बाघ फाटाबाट प्रवेश गरेको 14 जना महिलाको समूह सम्पर्कविहीन छ। रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजी कार्यका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन गरिएको छ। बाघ फाटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्जभित्र प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब परीक्षक टेकबहादुर राउतले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको बताउनुभयो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मालु मेला पोस्टबाट निकुञ्जभित्र छिरेका 10 टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र शिवानी सुनार सम्पर्कविहीन भएको राउतले बताउनुभयो।
1: लगातारको वर्षाका कारण देशका 9 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सड़क खण्डमा पूर्ण तथा आंशिक रूपमा अवरूद्ध छन्। कोशी प्रदेशको भोजपुर नगरपालिका 5 बख्यम स्थित मध्य पहाड़ी लोकमार्ग भने बाढ़ीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका 9 राजदुवाली र 5 थरको याङबरक गाउँपालिका 1 खोबरी खोला स्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। यस्तै खोटाङको दिखेल रूपाकोट मजुवागढ़ी नगरपालिका 6 माटे खोला क्षेत्रमा मध्य पहाड़ी लोकमार्गको दिक्तेल भोजपुर सड़क खण्ड पनि पहिरोबाट पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा सम्भावित बाढ़ीका कारण बीपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढ़ी तथा पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्मको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका 4 र जुरी खोला र कोदारी स्थित अरणीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। रजुवाको गोसाईकुण्ड गाउँपालिका 6 भोके झुण्डा स्थित पासाङ लामो सड़क खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। चितवनको इच्छा कामना गाउँपालिका 3 फिस्टिङ स्थित पृथ्वी राजमार्गमा पहिरोले अवरूद्ध भएकोमा पहिरो हटाएपछि अहिले सवारी सञ्चालनमा आएको छ।
0: सरकारले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले एक सार्वजनिक सूचना मार्फत यस्तो आग्रह गरेको हो। स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन पेश गर्नुपर्नेछ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन माग गरेको हो। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्ने भनेर सूचना प्रकाशन गरिएको छ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन माग गरिएको बताइएको छ।

0: प्रधानमन्त्री बालेन्द्र शाहले आज पूँजी बजार धितपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा अहिले केही बेरमा शुरू हुने छलफलमा नेपाल धितपत्र बोर्ड सेबनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटीजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्सुरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुने बताइएको छ। बैठकमा पूँजी बजारको वर्तमान अवस्था, धितपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास र समग्र अर्थतन्त्रका विभिन्न समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्रणाली, नयाँ मानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। मदन पुरस्कार गुठीले 2082 मदन पुरस्कारको लागि उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ। आज जारी गरिएको विज्ञप्ति अनुसार यस वर्ष मदन पुरस्कारको लागि गुठीमा प्राप्त 298 पुस्तक मध्येबाट 10 कृति श्रेष्ठ सूचीमा छनौट भएका हुन्। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका द्वारा जारी विज्ञप्ति अनुसार छनौट भएका श्रेष्ठ सूचीमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरनगढ़को इतिहास, बिना जोशी राज भण्डारीको नेवार समुदायका परम्परागत मुकुण्डो नाच, उमा सुविदेको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारमको सलह, डाक्टर नवराज केसीको स्पर्श तथा नदिसको हिउँद रहेका छन्। यीमध्ये एक कृतिलाई मदन पुरस्कार 2082 प्रदान गरिनेछ। मदन पुरस्कारको राशि 4,00,000 रूपियाँ रहेको छ। विक्रम सम्बत 2012 स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक 2013 गद्य, सामाजिक शास्त्र र विज्ञान विधाका 3 कृतिलाई पुरस्कार प्रदान गर्ने गरेको थियो। त्यस यता पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि लगातार 9 रात भीषण हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले विज्ञप्ति जारी गर्दै हर्मुज जलमार्ग भएर आवत जावत गर्ने व्यावसायिक जल जहाजहरूमाथि इरानले पुर्याउन सक्ने खतरा कम गर्न भन्दै आक्रमण गरेको दावी गरेको छ। इरानका स्थानीय संचार माध्यमहरूका अनुसार अमेरिकाले निर्माणाधीन डार्की भीन आणविक ऊर्जा केन्द्र क्षेत्रमा कैयौं क्षेपास्त्र प्रहार गरेको छ। यस्तै समुद्रमा 9 सैनिक नाकाबन्दी कडाईका साथ लागू गर्ने क्रममा अमेरिकी सेनाले 6 व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको र अर्को एउटा जहाजलाई निष्क्रिय पारेको दावी गरेको छ। उता उत्तरी इराकमा खसालिएको इरानी ड्रोनको बम निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा एक अमेरिकी नौसेनाको मृत्यु भएको छ। यस घटनासँगै इरानसँगको जारी द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुगेको छ। द्वन्द्व रोक्ने प्रयास असफल भएसँगै दुवै देशबीचको आक्रमण उग्र बन्दै गएको छ, जसका कारण पश्चिम एसियामा सुरक्षा चुनौती र युद्धको जोखिम झनै बढ़ाएको छ।
0: र अब खेल समाचार। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा निर्धारित 20 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको 106 मिनटमा फेरान टोरेजले गोल गर्दै स्पेनको जीत सुनिश्चित गरे। खेलको निर्धारित 20 मिनटको समयमा एन्जो फर्नान्डेसले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। स्पेनका कप्तान रोडीको फर्नान्डेस कासान्ते रोडीले फिफा विश्वकप 2026 को गोल्डन बल अवार्ड जितेका छन्। स्पेनलाई 16 वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भूमिका खेलेका रोडीले प्लेयर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जितेका हुन्। यसैबीच गोल्डेन बुट भने फ्रान्सका स्ट्राइकर केलियन एम्बापेले जितेका छन्। उनले यो प्रतियोगिता भएर सर्वाधिक 10 गोल गरेका छन्। विश्वकपको इतिहासमा दुई फरक संस्करणमा गोल्डेन बुट जित्ने एम्बापे पहिलो खेलाड़ी बनेका छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सुक्खा फाटा राष्ट्रिय निकुञ्जमा हराएका 17 मध्ये 3 महिला सकुशल फेला, बाँकीको खोजीको लागि ठूलो संख्यामा सेना परिचालन।
1: अविरल वर्षाका कारण देशका मुख्य राजमार्गहरू पहिरोले अवरूद्ध, पृथ्वी राजमार्गको पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा।
0: सुकुम्बासी र भूमिहीनसँग जग्गाको लागि अन्तिम पटक निवेदन माग, प्रधानमन्त्री शाहले पूँजी बजारका सरकारवालासँग छलफल गर्दै।
1: इरानमा लगातार 9 रात पनि अमेरिकाको शक्तिशाली आक्रमण, युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुग्यो।
0: र अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वकप फुटबलको च्याम्पियन, गोल्डेन बुट लगातार दोस्रो पटक एम्बापेलाई।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छ। नमस्कार।

0: Ano ba tuklo sa Megahertz?
1: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुक्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली
2: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धन बहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासू मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
3: भतिजा एक भाइ साल बहादुर डाँगी,
2: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
3: नाति मनिष डाँगी,
2: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्ज तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
3: आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ, भदैनी 3 बहिनी, जेठी दिदी आइती डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
5: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
4: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटका खाएको खाइ गर्छन् के होला र निको
5: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
5: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश

0: તો હૈરાન પારી શક્યો અહીએ તો જનતા તો ચીસો ખાન પણ દીધો નો દુઃખે કો દુઃખી કરશે દાંત કો ઉપચાર પણ કરું પર ની થયો છોરી કો દાંત તો જન બાંગો ટીંગો છે કસ્તો નો સુવાવને ભાગો છે સીધા બનાવવું પડે જીઓ એસકો ઉપચાર કરો ક્યાંકો જાને હોલા
1: લ અબ ચિંતા કરનું પડેન રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક છ તપાઈકો સાથ
2: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुलीचौर रोल्पा में जानुहोस् निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
5: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
5: शिक्षक सेवा आयोगका प्रावी निमावी मावी र शिक्षक लाइसेन्स
6: लोक सेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
5: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
5: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: त्यही डालोमा होला दाना हालिदेऊ नानी
8: खै यो त डाँडा छैन कहिलेदेखि भनिरहेको छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब
7: ओहो भुसुक्कै बिर्सेछु जाउ जाउ दिमाग चोरी खेल्न सिकै रुपा स्टोरबाट दाना लिएर आऊ त
1: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894750571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवाङ चुडिखेत रोल्पा

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओभोतिरी जेऊ बेला सुनो, भुरी कता ओचुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए। आउए जिमी प्राकृतिक सम्पदा र त खेप्त ज सक्षम्नादे, वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानादे भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज, जिमी जिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख, जन धनी खेता छेती खोकाई वन जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए छानेला लिउसोतर पोतरालाई पार बजे हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई हुजा बाङ्जा र यामाडेने पोल गेने या इतौ चिजर रहे वन जङ्गल याल के भाबा या
2: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदे कि खेनागे वन जङ्गल ओसो छान्नी दैके बारीको चुरोद विधि ओरेको नै कोबाजे
3: लाङथार नाम्लो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ले छ अनुगमन दिने व्यवस्था चाउसर गिरुए
2: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजरे बनाए गेम एल गेज मेके नलाए औलेम लायो के लाइए
3: वन जङ्गल छ जुडिसियो घेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमी ने चाउसो सहिले के खेले यहाँ
2: वन जङ्गल मेला दुखे माइए
3: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
3: अनुहारको चाय पोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
2: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
3: सम्पर्क मोबाइल 98571 21105,
2: 98479802,
3: 98095826605
2: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
6: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराले दाँ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
4: खैया बद्दी मेरो त दाजु खिलो के गर्ने होला अब
5: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
5: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
6: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तर्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
6: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
7: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
8: ल उसो भए म सामान लिन गइहाले।
7: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
7: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
9: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
10: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
10: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
12: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
10: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
11: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
10: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
12: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
10: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
11: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
10: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्।
13: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
0: यस टाइम चेक का प्रायोजक दीर्घायु हॉस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
13: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
14: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो खाता जाची सबै दुष्ट नबुझी बृसेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति बृसेर हान्दैन थियो हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने

0: स्वर्गीय श्रीमान शेरबहादुर डागी जेठो छोरा चोन बहादुर डागी कान्छो छोरा स्वर्गीय धनबहादुर डागी जेठी छोरी स्वर्गीय आईटी डागी बुहारी संगीता डागी छोरीहरू अमृता डागी खत्री प्रतिभा पुन कविता ओली नातीहरू हेकमत डागी किस्मत डागी र कृष्णा डागी ससुरा हस्तु डागी सासु मैसरी डागी जेठाजु तर्फ चन्द्रबहादुर डागी
1: भतिजा एक भाई साल बहादुर डागी
0: भतिजी स्वर्गीय छोरी भागीसरा डागी सहित पाँच बहिनी नातिनी बुहारी सपना डागी जेठानी दिदी खर्कमाली डागी बुहारी गैरी डागी
1: नाति मनीष डागी
0: जीवन डागी देवर लालबीर डागी देवरानी श्यामकुमारी डागी भतिजा आशिष डागी भतिजी अस्मिता डागी हिमशिला डागी देविना डागी नातिनी सेरिसा रोका बुहारी लक्ष्मी रोका डागी नाति नवराज डागी भान्जा तर्फ विमोचन रोका वीरेन्द्र कौर जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू दस जना माहिला नाति तर्फ सम्पूर्ण घर परिवार पाँच जना नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डागी माहिली नातिनी बुहारी पवित्रा डागी जम्मा 53 घर पनाती पनातिनीहरू आरोही डागी दिप्सन डागी बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डागी ज्वाई सीताराम डागी भतिजा भतिजीहरू चार भाई बहिना कान्छी बहिनी हैकमाली डागी ज्वाई झुप्ले डागी भतिजा भतिजीहरू तीन भाई बहिना छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा आमाजु तर्फ दाजु धनबहादुर खत्री स्वर्गीय आमाजु खिरमाली खत्री भान्जा तीन भाई भान्जी तीन बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाई चित्रबहादुर थापा भान्जा दुई भाई भान्जी पुष्पा थापा एक बहिनी माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हिरा सिंह ओली स्वर्गीय भाउजू डानु ओली भदै चार भाई तीन बहिनी भदैनीहरू कान्छा भाई देव प्रसाद ओली बुहारी भ्यूमाली ओली कान्छा भदै तीन भाई भदैनी तीन बहिनी जेठी दिदी आइती डागी भिनाजु भागीमान डागी भतिजा भतिजीहरू चार भाई बहिना ज्वाई तर्फ दुर्गा केसी नाति दिपलक केसी माइला ज्वाई प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्तिम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: मेरो त दाजु खिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने।

समाज गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 9848 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

0: ଆଜି ତୋ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତୋ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ଦି ଦୈନ ଦୁଃଖେ ପୋ ଦୁଃଖି ଗର୍ଝା ଦାତ କୁ ଉପକାର ପନି ଗରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୋରି କୁ ଦାତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝ କସ୍ତୁ ନ ସୁଆଉନି ଭାଗୋ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଇଏ କୁ ଉପଚାର କରନ କାଁ କୁ ଜାଣି ହୋଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରନୁ ପର୍ଦୈନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୋ ସାଥ
2: ओ, दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल्पा में जानुहोस् निको हुना
3: हजुर हामी कहा दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3 18 98 095 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, मृग रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो
2: अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
3: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
3: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
5: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
6: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412
5: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: त्यही डालोमा होला दाना हालिदेऊ नानी
8: खै योमा त डाँडाको छैन कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब
7: ओहो भुसुक्कै बिर्सेछु जाऊ जाऊ दिमाग चुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त
8: सबै चल्लाले खाने दाना पाइने रहेछ बुलु जाउँ है दाना लिनु ल ल
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 98-74-50-571 र 98-578-24-171 रु रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ टुडेखेल रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
8: आया मम्मी दादु क्यों म त खाना खान नि सक्दिन।
3: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
0: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
0: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्त र जरुरी सूचना। झुङ बेला खेमृदे गरम ओबोतिरी जेउ बेला सुनो फुरीको दास ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना पाए। आउ ये गिमी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेन्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
10: वन
9: जङ्गल सर मेरा आदिवरी बाली एमएल एमए सोथामेला सोकर पोतरालाई पार्दे रहे
10: सलाई लाइट मे सचाउने चिजरालै हुजा बाङ्जा र यामाने पोल गेने यहाँ चिज रहे वन जङ्गल के भा
9: पिकनिक वन भोज बाक मे सोचाउँछु छिम्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने बारीको चुरो विधि ओरेको नै कोबाजे कुन्जे माछी
10: नाङखर नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनिउमे हालले च अनुगमन दिने व्यवस्था चौसर्गी दिए
9: गेसो छामेला खोरेल चाउसी पोरिए होलिदे तोरिन गाई गेसो मेकेलाइ जु आब नजिरे बनाए गेम येल गेसो मेके मालाये औलेम लायो के लाइये
10: वन जंगल स जुडिसि गेम बारी ल बालिनाली कुचुला चुली यात्रा रस चाउसो छिनि ने चाउसो सैले के खेले या
9: वन जंगल मेला दुके माइये नेवला दिकिनि पार जना खरनाम लारे मिदि दे बनाई सानो ज ने गेसो ये
10: बत्ता सुचुलि जु बेलाको जिजिम के कोटल ने के सतांगि ने हेनो के म छिनि ने चाउसो गेसो या
9: ने लागि नि निताई गे मने के बसिए सोनो अरुले मने के बसो या
10: के छ थामला पोयाल ने लागि किसन किनि गे छटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनि कार्यालय ल खबर गिरिए
9: अनुरोधक सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478070.
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
2: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोरहाई दाङ।
3: सम्पर्क मोबाइल 98571 2105,
2: 98479702802,
3: 98095682605
2: र 98103949040।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आन खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्को हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हात जोड्ने तथा नसा रोग विशेषज्ञ
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाद मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम्तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: तो हैरान पारी सक्यो अहिले त जनता तो चीजो खान पनि दिदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नुपर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भएको छ र तपाईँलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
5: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी

0: रायकुलागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: नेपालका लागि सिनियर राजदूत साङ माओ मिङले बताउनुभयो। राजदूत माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी गर्नेछन्। राजदूत माओ मिङले कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्नुभयो। उहाँले चीन र नेपाल बीचको भौगोलिक सामिप्यता र ऐतिहासिक सम्बन्धले कृषि क्षेत्रमा सहकारी का व्यापक सम्भावनाहरू रहेको समेत बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु स्मार्ट प्रविधि मार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको पनि

0: मन्त्री चौधरीले अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य श्रृंखला विकास गर्ने बताउनुभयो। उहाँले नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व जलवायु परिवर्तनका बढ़दो असर प्राकृतिक विपद कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन आधुनिक प्रविधि तथा बजारसम्मको सीमित पहुँच जस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यातमा समेत समस्या भएको बताउनुभयो। मन्त्री चौधरीले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसवासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी 35 दिने अन्तिम सूचना जारी गरेको छ। समितिले आज निकालेको सूचनामा तोकिएका स्थानीय तहका लक्षित वर्गलाई जग्गा पाउनका लागि निवेदन दिन आह्वान गरेको हो। भूमिहीन दलित र सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने तथा व्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सरकारको योजना अनुरूप प्रक्रिया थालिएको समितिले जनाएको छ। योग्यता पुगेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले समितिले तोकेको ढाँचा बमोजिमको निवेदन फारम भर्नुपर्नेछ। उक्त फारम आजदेखि 35 दिनभित्र सम्बन्धित स्थानीय तहका वडाहरूमा खटिएका लगत संकलकहरू मार्फत पेश गर्नुपर्ने समितिले जनाएको छ। र कञ्चनपुर जिल्लाको सुकलाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिला अन्तत सम्पर्कमा आउनुभएको छ। भीमदत्त नगरपालिका 19 बाघ फाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आएका बताइएको छ। उनीहरू हिजोदेखि सम्पर्क बाहिर रहेको जनाइएको थियो। सुकलाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षात खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरू परिवारको सम्पर्कमा आइसकेको बताउनुभयो। हिजो साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेलडाली गाउँपालिका दुईका तीनजना महिलालाई भने गणका सहसेनानी सुमन जीसी नेतृत्वको टीमले उद्धार गरेको थियो। उनीहरूलाई आज बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा लगाइएको छ। निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीनवटा महिला समूह सम्पर्कविहीन हुँदा सेना प्रहरी सशस्त्र प्रहरी नगर प्रहरी र निकुञ्ज प्रशासन समेत खोजी कार्यमा जुटेका थिए। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो
2: भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाची सबै दुष्ट नबुझे बृष्टेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली।
3: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेद व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी जेठो छोरा चोनबहादुर डाँगी कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी जेठी छोरी स्वर्गीय आइकी डाँगी बुहारी संगीता डाँगी छोरीहरू अमृता डाँगी खत्री प्रतिभा पुन कविता ओली नातिहरू हेकमत डाँगी किस्मत डाँगी र कृष्ण डाँगी ससुरा हस्तु डाँगी सासु मैसरी डाँगी जेठाजु तर्फ चन्द्रबहादुर डाँगी
4: भतिजा एक भाइ साल बहादुर डाँगी
5: भतिजी
3: स्वर्गीय छोरी भागेश्वरा डाँगी सहित 5 बहिनी नातिनी बुहारी सपना डाँगी जेठानी दिदी खर्कमाली डाँगी बुहारी गैरी डाँगी
4: नाति मलेश डाँगी
3: जीवन डाँगी देवर लालबीर डाँगी देवरानी श्यामकुमारी डाँगी भतिजा आशिष डाँगी भतिजी अस्मिता डाँगी हिमशिला डाँगी देविना डाँगी नातिनी शेरिसा रोका बुहारी लक्ष्मी रोका डाँगी नाति नवराज डाँगी भान्जा तर्फ विमोचन रोका वीरेन्द्र कौर जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना महिला

0: तर्फ सम्पूर्ण घर परिवार पाँच जना नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डाँगी माहिली नातिनी बुहारी पवित्रा डाँगी जम्मा 53 घर पनाती पनातिनीहरू आरोही डाँगी दिप्सन डाँगी बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी ज्वाई सीताराम डाँगी भतिजा भतिजीहरू चार भाइ बहिना कान्छी बहिनी हैकमाली डाँगी ज्वाई झुप्ले डाँगी भतिजा भतिजीहरू तीन भाइ बहिना छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा आमाजु तर्फ दाजु धनबहादुर खत्री स्वर्गीय आमाजु खिरमाली खत्री भान्जा तीन भाइ भान्जी तीन बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाइ चित्रबहादुर थापा भान्जा दुई भाइ भान्जी पुष्पा थापा एक बहिनी माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हिरा सिंह ओली स्वर्गीय भाउजू डानु ओली भदै चार भाइ तीन बहिनी भदैनीहरू कान्छा भाइ देव प्रसाद ओली बुहारी भ्यूमाली ओली कान्छा भदै तीन भाइ भदैनी तीन बहिनी जेठी दिदी आइटी डागी बिनाजु भागीमान डागी भतिजा भतिजीहरू चार भाइ बहिना ज्वाई तर्फ दुर्गा केसी नाति दिपलक केसी माइला ज्वाई प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्तिम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
2: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: अब जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98478251234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्ज सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

0: हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो चलचलामा स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँ धेरैको समयमा कहानीको गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ रिमझिम पानी परिराखेको छ आफ्नै कामकाजमा तलिन बिजी व्यस्त सुस्त रहनु भएको छ होला कोडो रोप्दै हुनुहुन्छ होला खाँदै हुनुहुन्छ होला र त कोही साथीहरूले भने प्रोग्राम हेलो जलजला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको घडीलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने कार्यक्रम हेलो जलजला सुरुदेखि अन्तिमसम्म सुनेर साथ सपोत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षा यो मनभरि सङ्गालेको छु हजुर यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कन्देरमा पनि सुन्न सक्नुहुनेछ साथसाथै रेडियो जलजला नभएर साथसाथै म टिकटक लाइभमा पनि आएको छु टिकटक लाइभमा तपाईँले सुन्न सक्नुहुनेछ जसको लागि तपाईँले सर्च बारमा गएर सर्च गर्नुपर्ने हुन्छ प्रिया डट तेजेन्द्र सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी सोमबार श्रृंखलामा छौ सोमबार श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ यदि नयाँ साथीलाई जानकारी छैन भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउँछु आजको बसाइमा साहित्यिक सिर्जना सुनाउनु पर्ने हुन्छ म तपाईँलाई जानकारी गराए यो त भयो कार्यक्रमको बारेमा जानकारी आज साहित्यिक सिर्जना सुनाउनको लागि सहभागिता जनाउनुहोला जसको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभारम्भ स्वरूप झलीको आउँदैन र गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु तपाईँ भने फोन डायल गर्दै गर्नुहोला
1: खराब भएको रहेछ

0: फेर झलीको आउँदैन र यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। अब भने कार्यक्रमतर्फ लागौ हामी। यतिखेरको समयमा पहिलो साथी आइसक्नु भएको छ, कहाँबाटको हुनुहुन्छ त म उहाँलाई स्वागत गर्छु भन्दै थिएँ, उहाँ गइसक्नु भएको छ। निष्कल हानेर जाने काम चाहिँ नगर्नुहोला र फोन दाल गरिसकेपछि तपाईँ होलमा बस्ने बानी व्यवहार चाहिँ अलिकति बसाल्नु पर्यो, बानीको विकास गर्नु पर्यो है। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि आज हामी तपाईँसँग कुराकानी गर्नेछौ। आज साहित्यिक सिर्जना हो, साहित्यिक सिर्जना सुनाउनको लागि सहभागिता जनाउन सक्नुहुनेछ, जसको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। यतिखेरको समयमा लिबाङतिर एकदमै रिमझिम रिमझिम पानी परिराखेको छ, तपाईँकोतिर के कस्तो छ तपाईँले पनि जानकारी दिनुहोला हामीलाई। टिकटक लाइभमा सुन्दै हुनुहुन्छ भने, यदि सुन्दै हुनुहुन्छ भने तपाईँ कहाँबाट सुन्दै हुनुहुन्छ, के को माध्यमबाट सुनिराख्नु भएको छ त्यो पनि जानकारी गराउनुहोला। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ, फटाफट फोन डायल गर्नुहोला आजको बसाईमा है। हामी तपाईँसँग कुराकानी गर्नेछौ आजको बसाईमा 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ यतिखेरको समयमा। साथी नमस्कार, हजुर
1: नमस्ते।
0: नमस्कार, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: जाजरकोटबाट
0: रञ्जना छेत्री। विपना छेत्री, के छ विपनाको हालखबर? हाम्रो पनि ठिक छ। अनि के छ जाजरकोटतिरको हालखबर, पानी परेछ कि परेको छैन?
1: पानी
0: पर्ला पर्ला जस्तो भइराखेको छ, कुहिरो लागेको छ होइन? अनि खाजा नास्ता खानु भयो कि भएन त हाम्रो विपनाजीले? हाम्रो पनि भएको छैन ग्यार, यता लिबाङतिर आउनुहोस् न बरु सँगसँगै हाउला मिलेर है। लौ त हुन्छ। अनि आज सहभागी जनाउनु भएको छ, आज के गर्नुपर्छ जानकारी छ? जानकारी छ भने ल सुरु गर्नुहोस्।
1: पूर्वको ढोका खोलेर हेर सूर्यको किरण पाउनु छौ, पूर्वको ढोका खोलेर हेर सूर्यको किरण पाउनु छौ, दिलको ढोका खोलेर हेर विपनाको माया पाउनु छौ, खोलेर हेर विपनाको माया पाउनु छौ।
0: हेलो त हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नुहोला, माया चाहिँ नमार्नुहोला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
2: हुन्छ, साथीहरूमा भन्नुपर्दा रेजिना छेत्री, शर्मिला छेत्री, अनि मलाई किमिला छेत्री,
0: नमस्ते। यतिखेरको समयमा साथी आउनुभएको थियो जाजरकोटबाट विपना छेत्री, उहाँसँग हामी कुराकानी गरिसकेका छौ। अब भने म तपाईँको लागि जानकारी होस् भनेर एउटा मुक्तक सुनाउँछु तपाईँको लागि। यो मुक्तक यहाँबाट सुरु हुन्छ। आऊ भन्छौ यस्तो बेला कसरी आऊ, आऊ भन्छौ यस्तो बेला कसरी आऊ, परेछु कोरोनाको फेला कसरी आऊ। आज भोलि जय आउनु हुन्न होइन, आज भोलि जय आउनु हुन्न कसैलाई, आफ्नैले गर्छन् रहेला कसरी आऊ। यो मुक्तकपछि तपाईँलाई फेरि पनि स्वागत छ। अब भने यो पालो तपाईँको रहनेछ। अहिले त कोरोना त छैन, यो त पहिलेको कोरोनाको महामारी आउँदा लेखिएको मुक्तक हो, तर पनि कोरोना नआउला भन्न सकिँदैन। आजभोलि आफूमा सरसफाई हुनुपर्छ, सरसफाई भएसम्म आफू पनि स्वस्थ रहन सकिन्छ। हामीमा सरसफाई रहेन भने आफू पनि फुर्तिलो स्वस्थ रहन सकिँदैन, त्यसै कारणले गर्दा स्वस्थ आफूमा रहनुपर्छ। स्वास्थ्य छ त हामी पनि छौ होइन, स्वास्थ्य छ त हामी पनि छौ, धन छ त खुसी पनि छौ। यो कुरा चाहिँ म तपाईँलाई जानकारी गर यही पालो तपाईँको रहनेछ। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। 97 45 99 36 20 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। समाज फट्याउने ठूलो कुनै फर्खालमा छु, समाज फट्याउने ठूलो कुनै फर्खालमा छु, न्याय खोज्दै कहाँ जाँदा यस्तो हालमा छु, न्याय खोज्दै कहाँ जाँदा यस्तो हालमा छु, गल्ती बिना सजाय भोग्नु पर्ने कस्तो हो, गल्ती बिना सजाय भोग्नु पर्ने कस्तो हो, बुझ्न नसक्ने कानूनको छुट्टै जालमा छु। पालो तपाईँको रहनेछ। यस्तै यस्तै मुक्तक सुनाउनको लागि सहभागिता जनाउनुहोला। सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौ। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। सहभागी जनाउनुहोला यतिखेरको समयमा। साथी नमस्कार, हजुर फनकलको साथी नमस्कार। हेलो फोन कलको साथी नमस्कार। उहाँले चाहिँ हामीलाई होल्डमा राख्नुभयो। तपाईँले होल्डमा राखिसकेपछि त हामी तपाईँसँग कहाँ कुराकानी गर्छौँ त। अब भने म अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

0: हजुर, पहिलो पहिलो लभो तपाईँलाई फेरि पनि स्वागत छ यी गीतपछि। खोज साथीहरू सहभागिता जनाउनु पर्यो, सहभागिता जनाउन छोड्नु भयो त, कहाँ हराउनु भयो? हुन त पानी परिराखेको छ हाम्रो साथीहरू अलिकति काममा पनि व्यस्त हुनुहुन्छ होला, र विद्यार्थी साथीहरू स्कुलमै आबद्ध रहनु भएको छ होला। हुन त कुनै विषय नभएर कुनै स्कुलमा आजभोलि बर्खी बिदा पनि हुन सक्छ। अर्को साथी आउनु भएको छ, नमस्कार। हजुर
1: नमस्कार दिदी।
0: नमस्कार, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम।
1: सुनसरीबाट रविना पुनमगर।
0: सुनसहरीबाट रविना पुनमगर, के छ रविनाको हाल खबर?
1: ठिकै छ दिदी, तपाईँको सुनानु?
0: मेरो पनि ठिकै छ। अनि रविना कुण्ठाबाट हो सुनसहरी?
1: फगामबाट।
0: फगामबाट। अनि के छ सुनसहरीतिर, पानी परेको छ कि छैन?
1: पानी परेको छ दिदी।
0: पानी परेको छ है। अनि आज सहभागी जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी छ?
1: थाहा छ दिदी।
0: थाहा छ भने के सुनाउनुहुन्छ आज? मुक्त, गजल, भावना, सायरी?
1: म छोटो सायरी सुनाउँछु दिदी।
0: सायरी सुनाउनुहुन्छ?
1: हजुर।
0: ल हुन्छ, सुरु गर्नुहोस्। 1 2 3 गो।
1: जता कतै हरियाली गुरुले डाक्यो भने बर्खा लागे जस्तो हुन्छ। जता कतै हरियाली अनि गुरुले डाक्यो भने बर्खा लागेको महसुस हुन्छ। माटो ढुङ्गा खेलेको छोडेपछि बाल्यकाल जीवन बितेको जस्तो हुन्छ। माटो ढुङ्गा खेलेको छोडेपछि बाल्यकाल जीवन बितेको महसुस हुन्छ। यति नै दिदी।
0: हेलो त हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि आउनुहोला, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: सर्वप्रथम त हजुरलाई अनि मलाई रविना कुन भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै बिदान्छु। नमस्ते।
0: नमस्ते। यतिखेरको समयमा आउनुभएको थियो सुनसहरी गाउँपालिका छफगामबाट, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ है 97 45 96 36 20 को लाइन भएर। अर्को साथी नमस्कार। हजुर
2: हजुर नमस्कार दिदी।
0: नमस्कार, कुण्ठाबाट बोल्दै हुनुहुन्छ?
2: सुनसहरीदेखि अमृता मगर।
0: सुनसहरीबाट अमृता मगर, के छ अमृताको हाल खबर?
2: एकदमै ठिक छ भन्नुपर्छ अनि हजुरको दिदी।
0: हाम्रो ठिक छ, मेरो पनि एकदमै ठिकै छ। अनि के छ सुनसहरीतिरको हाल खबर?
2: ठिकै छ, पानी परिरहेको छ भन्नुपर्छ अरे।
0: पानी परिराखेको छ सुनसहरीतिर होइन?
2: हजुर।
0: अनि खाजा नास्ता खानुभयो कि भएन अमृताले?
2: खाएको छैन दिदी, हजुरको भयो।
0: मेरो पनि भएको छैन यार। यता लिबाङतिर लिएर आउनुहोस् न बरु, तपाईँको गाउँतिर के पाइन्छ? आज अहिले मकै पाक्यो कि पाकेन? पाक्या छैन होइन? ल त हुन्छ, पाक्या छैन भने त के नै भन्न सकिन्छ र। अब पाक्ने दिन आउँदैछ, भदौबाट पाक्छ होला होइन? ल त हुन्छ, मकै पाक्यो भने चाहिँ लिएर आउनु होला। अहिलेको लागि भने आज के सुनाउनुहुन्छ? मुक्तक सुनाउनुहुन्छ? ल हुन्छ, सुरु गर्नुहोस्।
2: कानाले त खोज्ला तिमीलाई तर फुलले खोज्नु छैन। हो कानाले त खोज्ला तिमीलाई तर फुलले खोज्नु छैन। मेरो मायाले त खोज्ला तिमीलाई तर मैले खोज्नु छैन। हो मेरो मायाले खोज्ला तिमीलाई तर फुलले खोज्नु छैन।
0: कानाले त खोज्ला तिमीलाई तर मेरो मायाले भने खोज्ने छैन होइन? कसलाई हो यस्तो?
2: कसैलाई पनि होइन है।
0: होला होला, मलाई ढाँट्नुहुन्छ फेरि, कुनै न कुनै त हुन सक्छन्
2: होइन?
0: ल त हुन्छ, अहिलेको लागि भने साथीहरूलाई सम्झिनुहोस्, आगामी दिनमा पनि आउँदै गर्नु होला है त।
2: हुन्छ, कस्तो बोल त हजुरको लागि अनि साथीहरूमा भन्नुपर्दा सुनिता मगर, विपुला मगर, प्रदिन मगर, मगरहरूलाई
0: नमस्ते. यतिखेरका समयमा संसारी गाउँपालिकाबाट अमृता मकर आउनुभएको थियो. उहाँ पनि सायद छ बाटै हुनुहुन्छ होला जस्तो लाग्यो. पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला है. अब भने मुक्तक नभएर भावना जस्तो जस्तो पनि छ, सायरी जस्तो जस्तो पनि छ है त, म तपाईँको लागि सुनाउँछु. प्रिया भन या सीता भन, प्रिया भन या सीता भन, फरक पर्दैन. बरु छैन भन केही नै काम फरक पर्दैन. म मेरो ठाउँमा ठिक छु, तिमी तिम्रै ठाउँमा ठिक छौ. म मेरो ठाउँमा ठिक छु, तिमी तिम्रै ठाउँमा ठिक छौ. तारिफ नगर, तारिफ गर या वन्दन फरक पर्दैन. तारिफ गर या त वन्दनाम फरक पर्दैन. यो मुक्तकपछि तपाईँलाई फेरि पनि स्वागत छ. पालो तपाईँको रहनेछ 97 45 99 36 20. यो दिनुभएको जिब्रो फेरि कता कता लटपटिन्छ. 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ. आजको वर्षमा हामी तीनजना साथीसँग कुराकानी गरिसकेका छौँ. यतिखेरको समयमा हाम्रो स्टुडियोको घडीमा कति बज्यो त, 2:38 गइसकेको छ. पालो तपाईँको रहनेछ, अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु. यो गीत तपाईँको लागि

हजुर, भर्खर भर्खर बसेको मायाको अटुफटो छैन, यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। हिमालयमा महिना हो खासमा यसको बोल भनेको 97 42 99 36 20 को लाइनबाट सहभागिता जनाउनु होला। पालो तपाईँको रहनेछ, फ्रिक्वेन्सीमा बन्द छ होला भनिरहेको थिएँ, तर फ्रिक्वेन्सीमा पनि बजिराखेको छ। हाम्रो प्रसारण लाइनमा पनि एकदमै खुल्ला छ। आजको बसाइमा पानी परे तापनि बन्द छैन है त। तपाईँहरू सुनेर साथ सपोर्ट दिनुहोला। कार्यक्रममा फोन डायल नगरे तापनि तपाईँहरूले सुनेर भने साथ सपोर्ट दिने गर्नुहोला, साथ सपोर्ट दिनुहोला। म तपाईँहरूलाई भन्छु यो कुरा चाहिँ जानकारी गराए 97 42 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। पालो तपाईँको रहनेछ। साथीहरू कहाँ हराउनु भयो त, नम्बर भन्छु ल, 97 45 99 36 20 97 45 99 36 20 है त। तपाईँलाई फेरि पनि भन्ने, टिकटकमा अलिकति नसुन्न सक्नुहुन्छ, सुन्ने भन्दा पनि नम्बर टिप्ने बेलामा अलिकति गडबड हुन सक्छ। फेरि पनि भन्छु 97 45 99 36 20 को लाइनमा सहभागिता जनाउन सक्नुहुनेछ है त। टिकटक लाइफमा आइसकेपछि तपाईँले गर्नुपर्ने पालनाहरू पुरा गर्नुहोला, म तपाईँलाई जानकारी गराउँछु। हाम्रो मगर कान्छाजीलाई चाहिँ धेरै धेरै धन्यवाद दिन्छु, म यहाँबाट पनि तपाईँलाई धन्यवाद दिन्छु। 97 45 99 36 20 को लाइन मैले सहभागिता जनाउनुहोला। खै त साथीहरू आउनु भएन त, किन हो, सहभागिता त जनाउनु पर्यो क्यार, पानी त परिछ तर त्यति तपाईँहरूलाई असर पर्ने गरेर त आएको छैन, पानी परेको छैन, थोरै होइन रिमझिम रिमझिम परिराखेको छ, सहभागी जनाउनु होला। अब के हार्नु, हामी गीत राखौँ कि क्या हो, गीत राखौँ भने फेरि साथीहरू आउनुहुन्छ कि भन्ने मलाई लागिरहेछ, तर साथी आउनु भएको छैन, ठिक छ, हामी गीत राख्छौँ अर्को गीत, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

हजुर, यो गीत बजे तपाईँलाई फेरि पनि स्वागत छ। नाका काटेर सुतुकै लैजान्छु, नाका काटेर यो गीत बजे तपाईँलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रमको अन्तिम अन्तिम भागमा आइसकेका छौँ है त। 2:48 गइसकेको छ। फालो तपाईँको रहनेछ सहभागी जनाउनु होला। सहभागिता जनाइसकेपछि तपाईँले आज साहित्यिक सृजना सुनाउनु पर्नै हुन्छ। म तपाईँलाई जानकारी गराए खै त साथीहरू किन हराउनु भयो? अहिले अन्तिम अन्तिममा आएर त हराइदिनु भयो त, यसरी नहराउनुहोस् न साथीहरू। फोन दल त गरिहाल्नुपर्छ क्या। 97 लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ भन्दै अब गीत राख्छु। त्यसपछि फेरि पनि पुनः उपस्थित हुनेछु साथीहरू। फोन दल गर्दै गर्नुहोला।

हजुर झोरले भन्दा गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ. तपाईँको माझमा मैले झोरले हजुर झोरले गीत राखिसकेको छु. विष्णु बाजेको आवाजमा सजिएको विष्णु बाजे र बाबु कृष्ण परियारको आवाजमा रहेको गीत तपाईँको माझमा मैले राखिसके. अब भने म यहाँबाट चुपिएर जानुपर्ने हुन्छ. तिनजेलसम्म कार्यक्रम सुन्नेसम्म प्रयास गर्ने, सहभागिता जनाउने, सहभागी जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै आजको बसाइबाट भने म प्रिया मगर छुपिन्छु. भोलिको श्रृङ्खलामा हाम्रो भेट हुने नै छ. नमस्कार.

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी कुहिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-46-78-232।
3: इरान बीच तनाव बढ़ता, होर्मुज जलमार्गमा तेल ओसार पसार प्रभावित, कच्चा तेल को मूल्य करीब 3% ले बढ़ो।
4: र विश्वकप लीग 2 क्रिकेट को पहिलो खेलमा नेपालले भोलि नामिबिया को सामना गर्ने।
5: पानी जीवन को आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयज अन्टार लाङटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। कञ्चनपुरको शुक्लफाटा राष्ट्रिय निकुञ्ज भित्र च्याउ टिप्न गएका सम्पर्कविहीन महिलाहरू सम्पर्कमा आएका छन्। हिजोदेखि हराएका भीमदत्त नगरपालिका 19 बागफाटाका 14 महिला आज सम्पर्कमा आएका हुन्। शुक्लफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका
5: एनपी लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। कञ्चनपुरको शुक्लफाटा राष्ट्रिय निकुञ्ज भित्र

0: सम्पर्क बाहिर रहेका सबै महिलाहरू सुरक्षित परिवारको सम्पर्कमा आइसकेको जानकारी दिनुभएको छ। त्यसै गरी हिजो साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेलडाँडी गाउँपालिका दुईका तीनजना महिलालाई आज बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
1: मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्व सूचना प्रणाली जडान गरिएको छ। वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर 13, खडकबार, राप्ती सोनारी 9 को महादेवपुर, राप्ती सोनारी 8 को बुचापुर तथा राप्ती सोनारी 2 को गोबारपुरमा पूर्व सूचना प्रणाली अर्थात साइरन जडान गरिएको जेडीएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिनुभयो। उक्त प्रणालीले हात्ती, बाघ, चितुवा र नीलगाई लगायतका वन्यजन्तुको सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क रहन सहयोग पुग्ने उहाँले बताउनुभयो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानूनी व्यापारिक गतिविधिमा संलग्न व्यवसायलाई कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। विभागले सूचना जारी गर्दै बजार तथा अनलाइन प्लेटफर्म मार्फत लेबल नभएका न्यून गुणस्तरका मिसावटयुक्त र चोरी पैठारी गरिएका खाद्य वस्तु, पेय पदार्थ तथा लत्ता कपड़ाको बिक्री भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विभागका अनुसार यस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्य र अधिकारमा प्रत्यक्ष असर पुर्याउने भएकाले कानूनी कार्यवाही गरिनेछ। सूचनामा उपभोक्ता संरक्षण ऐन 2075 र उपभोक्ता संरक्षण नियमावली 2076 अनुसार गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्नु उपभोक्ताको मौलिक अधिकार भएको स्मरण गराइएको छ। विभागले उत्पादन, पैठारी, ढुवानी, संचय तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायलाई कानूनले तोकेको मापदण्ड र दायित्व पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। बजार अनुगमनलाई अझ प्रभावकारी बनाई कानून उल्लंघन गर्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड़ गर्ने जो कोहीलाई पनि कानून बमोजिम हदैसम्मको कड़ा कार्यवाही गरिने विभागले स्पष्ट पारेको छ।
1: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रमका बीच परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा यो परियोजना शुरू गरिएको नेपालका लागि चिनिया राजदूत साङ मायोमिङले बताउनुभयो। राजदूत माओमिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ कोअपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी गर्नेछ। राजदूत माओमिङले कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्नुभयो। यो नयाँ परियोजनाले प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट नेपाली कृषकहरूको क्षमता वृद्धि गर्ने र कृषि क्षेत्रको उत्थानशीलता बढ़ाउने लक्ष्य राखिएको छ। यस सहकार्यले 2030 सम्मको संयुक्त राष्ट्र संघीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने र नेपाल र चीन मैत्री सम्बन्धलाई पनि थप प्रगाढ़ बनाउने विश्वास लिएको छ।
0: सोही कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण र जलवायु स्मार्ट प्रविधि मार्फत रूपान्तरण गर्ने छिमेकी तथा मित्र राष्ट्रसहित अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले चीन सरकार, चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी सेटका र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ को सहयोगमा शुरू भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण र दिगो विकास सम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोड़िएको बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको परिवर्तन नाम
3: मार्बल। मार्बलका सिक्ने कृषि प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: टेसो खुशीको कनेक्शन
2: यो हो थाहासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँको नयाँ बस पार्क स्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार 30 वर्षभन्दा कम उमेरकी निशा सुनार नयाँ बस पार्कमा रहेको एक गेस्ट हाउसको कोठा भित्र मृत अवस्थामा फेला परेकी हुन्। गेस्ट हाउस संचालकले कोठाबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ। हालसम्म यस घटनामा कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको हो।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच तनाव बढ़दा कच्चा तेलको मूल्य पनि बढ़ेको छ। दुई देश बीच बढ़दो तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने तेल ओसार पसार प्रभावित बनेपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब 3% बढ़ेको हो। आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। गत सातादेखि अमेरिका र इरान बीच सैन्य गतिविधि तीव्र बनेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार बढ़दो क्रममा रहेको छ। अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेल र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूटीआई दुवैको मूल्य गत साताको अन्त्यमा 4% भन्दा बढ़ीले वृद्धि भएको थियो। आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 91 अमेरिकी डलर नाग्दै जून 11 यताकै उच्च स्तरमा पुगेको छ। बजारमा आएको यो उछाल अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि तथा त्यसको जवाब स्वरूप इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेपछि देखिएको हो।
4: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले भोलि पहिलो खेलमा नामिबियाको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार भोलि दिउँसो 3:15 शुरू हुनेछ। नेदरल्याण्डसमा आयोजना हुने यस सिरिजमा नेपालले आयोजक नेदरल्याण्डस र नामिबियासँग कुल 4 खेल खेल्नेछ। विश्वकप लीग दुईको शीर्ष 4 पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो सिरिज महत्वपूर्ण मानिएको छ। नेपालले जुलाई 23 नेदरल्याण्डस, जुलाई 27 पुनः नामिबिया र जुलाई 29 नेदरल्याण्डस विरूद्ध अन्तिम खेल खेल्ने तालिका छ। हालसम्म लीग दुईमा 28 खेलबाट 24 अंक जोडेको नेपाल अंक तालिकाको 5 स्थानमा छ।
3: दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सुगलाभाटा निकुञ्जभित्र गएका सबै महिलाहरू सम्पर्कमा मध्यवर्ती क्षेत्रका गाउँमा पूर्व सूचना प्रणाली जडान।
3: लेबल नभएका मिसावटी उक्त र चोरी पैठारीका सामानमाथि बजार अनुगमन तीव्र। गैर कानूनी व्यापार गर्नेलाई कड़ा कार्यवाही गर्ने विभागको चेतावनी।
4: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू। जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको मन्त्री चौधरीको भनाई।
3: अमेरिका र इरान बीच तनाव बढ्दा होर्मुज जलमार्गमा तेल ओसार पसार प्रभावित। कच्चा तेलको मूल्य करिब 3% बढ़ो।
4: र विश्वकप लीग दुईको पहिलो खेलमा नेपालले भोलि नामिबियाको सामना गर्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: भाका भूल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली
2: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
3: भतिजा एक भाइ काल बहादुर डाँगी,
2: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
3: नाति मनिष डाँगी,
2: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी सेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती तिनीहरू आरोही डाँगी, दिप्सम डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू चार भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू तीन भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा,
3: आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा तीन भाइ, भान्जी तीन बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा दुई भाइ, भान्जी पुष्पा थापा एक बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू डानु ओली, भदै चार भाइ तीन बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाइ भदैनी तीन बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू चार भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति डिप्लब केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: यो दाँती त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318
5: 9805014652।
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
10: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
11: आया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
5: हैन, यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
12: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
12: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
13: मेरा लागि उमायुका लागि त सुनसरी गाउँपालिका यमे मस्त र जरुरी सूचना जुहो बेला खेमरी दे गरम ओबोतिरी जेऊ बेला सुनो फुरी कता ओचुरी जेऊ आउ बेला क वन जंगल ल मे लागि ने मस्त ज संभावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र त खेत जस खेन्ना दे वातावरण मिले ने लखेपा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल मे लागि ने सज जिने गिने लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाते जन धनी में खेपा छिपी ताऊ जुबो होकाई
14: ये छोटानियाला बोलना मेला की ने पूरा रंगे नौ पूरा ले चौसे खेल गिरी
13: बन जंगल सोगा मेरा आज निभाने एमेला एमेओ छोटानियाला ली उसको तर पोतर राले पार बजे रहते हैं
14: सलाई लाइटर सियाला में सोचाने चीज राले जबांगजारो यमादे ने पोला के ने या इतने चीज रहे थे बन जंगल याला के बाबा या
13: पिकनिक बन भोज बाको में सोचान सो छिन्नी मे में चौसे सही दे के खेनाई बन जंगल ओसो छामी दे के बारी को चुरो विधि ओरे को नहीं कुबा
14: नाङथार नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने होमे ढाल्ले छ अनुगमन दिने व्यवस्था चाउस गिलुए
13: गेछो छामेला खोरेल चाउसी पोलिए होरिदे तरिन गाई गेज मेके लैजु अब नजिरे बनाई गेम येल गेज मेके नालाए औलेम लायो के नाइए
14: वन जंगल छ जुडिसियो घेन बारी ल बाली नाली कुचिला चुली यात्रा र सताउसु छिनि ने चाउस सहिले के खेले या
13: वन जंगल मेला दिगे माइए ला दिकिनि पाँच जना खर्नालार मिली दे भने सानो जन हे गेसै
14: बतास उचली जु बेला त गिजिन के कोटल ने के सताकिने हे नखे म छिन्ने ने चाउस गेसै या
13: ने लागि ने निताए गे मने के पछिए सुनो अरुले मने के गर्छ या
14: के छ छामला पोयाल ने लागि यो किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनी कार्यालय ल खबर गिरिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाहे पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
2: र घोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोर हाइदाङ।
3: सम्पर्क मोबाइल 98571 2105,
2: 98479802,
3: 98095826605
2: र 98103940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही चाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: डाक्टर कमल चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कमतौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
8: होइन के भएको छ र तपाईँलाई
9: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोरानी दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
10: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्सको फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
10: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
11: भैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
12: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
12: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
13: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
12: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
13: लामो समयसम्म गुटका सुपारी पान खाइ मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
14: ज घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
15: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
14: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
15: ल उसो भए म सामान लिन गइहाले।
14: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
15: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
14: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
15: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
16: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
17: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
17: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
16: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
17: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
18: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
17: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
16: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
17: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
18: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
17: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्, सभ्य समाजको निर्माण गर्नुहोस्।
16: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
17: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
18: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
19: सबैजना जुटेर आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौ। व्यवस्थित तवरले पार्किङ गरौ। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौ। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौ। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौ। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मान सिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही दाना होला दाना हालिदेऊ नानी
1: खै यो माता दाना चाहिँ छैन कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान थुडीखेल रोल्पा।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको पिसादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी।

0: लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाएको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको पनि आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाई सुन्दै गर्दा हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। हामीलाई तपाई कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ र प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट हामीलाई भिडियो लाइभ पनि हेर्दै हुनुहुन्छ। यो क्रम म तपाईँलाई जानकारी गराए। अब म कति पनि ढिला नगरिकन कुन कुन रेडियोबाट कार्यक्रम प्रसारण भइराखेको छ भन्ने कुरा जानकारी गराउँछु र हामीलाई यति बेला विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई यति बेला सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगरले साथ दिइरहनु भएको छ। रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छापस्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट हामीलाई तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ। रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडिया भरले साथ दिइरहनु भएको छ। रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट साथ मिलिराखेको छ। नम्रता नेपालीको भने दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चेडाईले साथ दिइरहनु भएको छ। रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठले साथ दिइरहनु भएको छ। रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मीले साथ दिइरहनु भएको छ। रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेलले साथ दिइरहनु भएको छ। रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङले साथ दिइरहनु भएको छ। हामीलाई रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्चको सिपारीबाट नकुल घरतीले साथ दिइरहनु भएको छ। रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ भने हामीलाई रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz साथ मिलिराखेको छ। प्राविधिक साथी बिनु माया राईको भने हामीलाई रेडियो आफ्नो एफएम रुकुम पश्चिम चौरजहरीबाट 90.4 MHz यति बेला मनिषा डागीले साथ दिइरहनु भएको छ। रेडियो लालीगुरास 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो झन्कार 97.5 MHz रामेछापबाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक साथी को साथ मिलिराखेको छ। हामीलाई अनिता रसाइलीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो मेन्साम एफएम 103.4 MHz तेह्रथुमबाट यति बेला शारदा बास

कोटाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न प्राविधिक साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो मनसरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 MHz दाङघुराईबाट हामीलाई ईश्वरी पुनले साथ दिइरहनु भएको छ। रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 MHz डोल्पा, रेडियो डोल्पा 101.4 MHz डोल्पा लगायतका रेडियोहरूबाट एकैसाथ कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीको आज हामी सोमबारीय बसाईमा छौं र सोमबारीय बसाईमा रहेर हामी के गर्छौं कसो गर्छौं भन्ने कुरा तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु। आजको बसाईमा हामी अन्ताक्षरी खेल्नेछौ। तपाईले अन्ताक्षरी खेल्न सक्नुहुन्छ। 98 68 39 40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 98 68 39 40 फोन गर्नुहोला। अन्ताक्षरीमा सहभागिता हुँदै गर्दाखेरि यो कार्यक्रमको यो अन्ताक्षरीको आफ्नै एउटा नियम छ। त्यो नियम र परिधि भित्र रहेर तपाईले फोन डायल गर्नुहोला। यो कुरा म तपाईलाई जानकारी गराए। सर्वप्रथम कार्यक्रमको बारेमा सबैभन्दा पहिला बुझेर मात्रै फोन डायल गर्नुहोला। सुनेर बुझेर मात्रै फोन डायल गरिदिनु भयो भने असाध्यै राम्रो हुन्छ। यो कुरा म तपाईलाई जानकारी गराए। आइसकेपछि थेगोबाट शुरू गरेर एक टुक्का पूरा गाउने गरी गीत गाउनुहोला। म तपाईलाई आग्रह गर्छु। यसै क्रममा हामीलाई साथीले छोड्नु भएको अन्तिम अक्षरबाट मात्रै गीत गाउनुहोला र थेगोबाट शुरू गरेर अनि मात्रै टुक्का गाउनु पर्नेछ आजको बसाईमा। आउनुहोस् त भयो कार्यक्रमको बारेमा जानकारी। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि। गीतपछि फेरि आउँछौं।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौं, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम लोकसारथीमा छौं र यति बेला साथी को आगमन भएको छ। पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। हेडफोनको आवाज अलिक ठूलो बनाउनु पर्यो प्राविधिक मित्र। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? रुमन कुमार अर्घखाँचीको माला रानीबाट बोल्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: के छ अर्घखाँचीतिरको हालखबर? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन? ल, आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? हजुर
1: जानकारी छ
0: है। आज कुन गीत गाउनुहुन्छ? तपाईँ पहिलो साथी हुनुहुन्छ, कुन गीत गाउनुहुन्छ भन्नुहोस् त। ल, सुरु गर्नुहोस्।
1: बर्खा लाग्यो असिनारो झरी आउँदैनौ पानी पानी पर्यो हिजो र हाँसी जगायो रे तर गाउँ बसी बर्खा लाग्यो ओसिनार छरी लाउँदैना
0: रुन्से पियारी तिम्री पियारी होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरिको बसाइमा आउनुहोला। अहिलेको लागि अब र अक्षर छोड्नु भएको छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले र अक्षर छोड्नु भएको छ। अब आउने साथीको लागि र अक्षरबाट गीत गाउन सक्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रम लोकसारथी आज हामी टिकटक लाइभबाट पनि आछौं है। टिकटक लाइभबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र टिकटक लाइभबाट सुन्दै साथीहरूलाई हार्दिक स्वागत गर्छु। धेरै दिनपछि म टिकटक लाइभमा आएको छु तपाईँको संसारमा होइन, कार्यक्रम लोकसारथी लिएर। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज हल्का सानो आइराखेको छ, के नाम भन्नुभयो? प्रेम कुमार तामाङ, उदयपुर कुन ठाउँबाट? अनि प्रेमजी के गर्दै हुनुहुन्छ यति बेला? हाम्रो मात्र होइन, कार्यक्रम त तपाईँको पनि हो, त्यसैले कार्यक्रम लोकसारथी सुन्दैछु भन्नुहोस् है त। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन? हजुर प्रेमजी, आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन? हजुर कुन अक्षर हो भन्नुहोस् त। ल, र अक्षरबाट लोकगीत गाउनुहोला, थेगोबाट सुरु गर्नुहोला अनि बल्ल टुक्का गाउनुहोला। शुरू गर्नुहोस्। रातो टिका निधारमा टलक्क टल्कियो भन्ने लोकविधा अन्तर्गत पर्दैन, त्यसैले कृपया यो गीत चाहिँ नगाइदिनु होला। यो गीत चलचित्र विधाको अन्तर्गत पर्छ होइन, चलचित्रमा पनि समावेश गरिएको छ यो गीत, त्यसैले मैले भनिराखेको छु उहाँहरूलाई, मैले लोकगीत लोकविधाको गीत गाउनुहोला, थेकोबाट सुरु गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला, यदि भन्दा भन्दै पनि साथीहरूले अन्य विधाको गीत गाइदिइरहनु भएको छ होइन। कमसेकम ठिक छ, कार्यक्रम त नबसुनिकन आउनु भएको होला, कमसेकम हामीले जानकारी दिएको, हामीले बोलेको त ध्यान दिएर सुन्नुहोस्, फोनमा बोलेको त ध्यान दिएर सुन्नुहोस् है। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
2: दाजु म बोल्दैछु टेलिफोनबाट, दिपेन्द्र लिम्बु।
0: दिपेन्द्रजी, रेडियो भन्दा टाढा गइदिनुहोस् ल।
2: हुन्छ हुन्छ दाजु, हुन्छ।
0: अनि के छ दिपेन्द्रजी, तेह्र थुमतिरको हालखबर?
2: यहाँतिर दाजु एकदम मजाले दाजु घाम लागिरहेको छ अहिलेको अवस्थामा चाहिँ एकदम मजाले नास्ता खाएर बसिरहेको भन्नुहोस् नि दाजु
0: घाम लागिराखेको छ चिया नास्ता खाएर बसिरहनु भएको छ होइन
2: हजुर एकदम मजाले
0: त्यही त नि चिया नास्ता त खानु पर्यो क्या अरे होइन
2: एकदम दादा
0: अनि कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ
2: दादा मलाई चाहिँ रक छ र लाग्छ
0: एकदमै हो र अक्षर परेको छ लोकविधाको गीत गाउनु होला लोकगीत गाउनु होला तीज आउनु लागेको छ तीज गीत पनि गाउन पाइयो होइन तर लोकविधाको गीत गाउनु होला र ठिकोबाट शुरू गर्नुहोला एक टुक्का पूरा गाउनु होला है त
2: हुन्छ
0: हुन्छ शुरू गर्नुहोस्
2: रुँदै रुँदै जान्छु मेलामा सपनीमा नानी माया भुल्न गाह्रो भएको बेलामा
0: आउनु भएको थियो साथी भुल्न गाह्रो भएको बेलामा भन्नुभयो त्यसपछि कार हुनुभयो कार आउनुभयो पालो तपाईँको हो र बाट गीत गाउन अझै कसैले पनि सक्नु भएको छैन है दुईजना आउनुभयो दुवैजनाले सक्नु भएन एकजनाले गाउँदै हुनुहुन्थ्यो टुक्का गाउने बेलामा फोनै काट्थ्यो सायद कुनै समस्याले हो अथवा के कसरी काट्थ्यो त्यो त बाँकी नै छ अब रुँदै रुँदै जान्छु मेलामा भन्ने गीत तपाईँलाई टुक्का चाहिँ आउँछ भने यो गीत पनि गाउन पाउनुहुन्छ है किनभने उहाँले पूरा गर्न सक्नु भएको छैन नि त होइन त्यो कारणले गर्दाखेरि यही गीत आउँछ भने यही गीत गाइदिनुहोस् होइन यही गीत पनि गाउन पाउनुहुन्छ एक टुक्का पूरा गाउनु पर्यो ठेकुबाट शुरूआत गरेर एक टुक्का पूरा गाउनु पर्यो यो कुरा म तपाईँलाई जानकारी गराए 9868-39-40 को नम्बरमा फोन डायल गर्नुहोला नम्बर तपाईँका लागि हामी खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला के छ साथी हुनुहुन्छ नमस्ते हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन काटिएको छ मैले मिस कल नगर्नुहोस् भनेको छु सकिन्छ फोन गर्नुहोस् र बाटो गीत गाउनका लागि आउनुहोला म तपाईँलाई आग्रह गर्छु र बाटो गीत गाउनको लागि साथी आउनु भएको छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट धनकुटाबाट सन्तोष तामाङ बोल्दै हुनुहुन्छ होइन
3: पहिलो दोस्रो तेस्रो चौथो होला
0: त्यही त सन्तोषजी के छ अलखबर
3: ठिकै छ सर रमाइलो छ सर हिजोसम्म पानी चाहिँ थियो आज त रमाइलो छ सर
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई आज कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई
3: हजुर
0: आज कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई रबाट गाउनुहोला लोकविधाको गीत गाउनुहोला थेगोबाट शुरू गर्नुहोला अनि बल्ल टुक्का गाउनुहोला शुरू गर्नुहोस् है त शुरू
3: गर्नुहोस् रसैको माया बस्यो खेल खेल गर्दैमा दिरसै भयो हजुर बिछोड हुँदामा भन्देऊ सैलाई नरू कसैलाई
0: मैले पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ भने जस्तै भयो यो ठेगोमा भनिदेऊ उसैलाई भन्ने आउँछ अनि उहाँले रसैको माया भन्ने गीत गाइदिनुभयो होइन मैले साथीहरूलाई पटक पटक भनिराखेको छु ठेगोबाट शुरू गर्नुहोस् एक टुक्का पूरा गाउनुहोस् हामीले दिएको अक्षर ठेगोमा पर्नु पर्यो होइन र टुक्काबाट गाउन पाइएन आजको कार्यक्रममा होइन पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ भने जस्तै हो होइन कृपया त्यस्तो नगर्नु होला हामीले भनेको त कमसेकम ध्यान दिएर सुनिदिनुहोस् हामीले नियमलाई पालना गर्नुहोस् न होइन कार्यक्रममा कुनै पनि खेल खेल्नका लागि अब नियम हुन्छ त्यो नियममा तपाईँले चल्नुपर्छ अब हामीले तपाईँको फोन काटिदिँदै गर्दाखेरि तपाईँलाई दुःख लाग्यो होला तर कार्यक्रममा कुनै पनि खेल खेल्दा अथवा कुनै पनि गेममा तपाईँले नियम विपरीत जानुभयो भने त्यहाँबाट पनि बाहिरिनुहुन्छ जस्तै विश्वकप को आज फाइनल भनौँ न फाइनलको नतिजा पनि आइसक्यो र यदि त्यहाँका खेलाड़ीहरूले नियम विपरीत रेफ्रीको निर्देशन नमानेर यदि खेल्ने हो भने अथवा खेलेको भए उनीहरू पनि बाहिरिन बाध्य हुन्थे र कतिपय खेलाडीहरू बाहिरिएका त्यसरी बाहिरिएका पनि छन्। त्यो कारणले गर्दाखेरि जसरी एउटा खेलमा नियमपूर्वक खेलिन्छ त्यसरी यो अन्ताक्षरी पनि एउटा खेल हो र यो खेलमा हामीले भनेका कुराहरू हामीले भनेका नियमहरूलाई राम्रोसँग सदुपयोग गरेर तपाईँहरूले चाहिँ यो खेल खेल्नका लागि अन्ताक्षरीमा सहभागिता जनाउनका लागि म तपाईँलाई हार्दिक आग्रह गर्छु। होइन यदि कार्यक्रममा नियम अनुसार जानुभयो भने हामी तपाईँलाई पूरा गीत गाउन दिन्छौं र तपाईँको मान्यता पनि हुन्छ। यदि नियम अनुसार जानु भएन भने हामीले यतैबाट फोन डिस्कनेक्ट गरिदिनेछौ। अनि ओहो दाजुले त मेरो फोनै काटिदिनुभयो, कस्तो फोन काट्या काटे गरेको भन्न चाहिँ तपाईँले पाउनुहुन्न, किनभने यो कार्यक्रम लोकसारथीको अन्ताक्षरीको एउटा नियम हुन्छ। लोकविधाका गीत गाउँदै गर्दाखेरि जहिले पनि अन्ताक्षरीमा अक्षर थेगोमा पर्नुपर्छ, थेगोबाट शुरू गरेर अनि एक टुक्का पूरा गाउनुपर्छ। यो लोकविधाको गीत संगीतमा अन्ताक्षरी खेल्दै गर्दाको यो नियम हो। यो कुरा म तपाईँलाई जानकारी गराउँछु र अब एउटा गीत राख्छौ तपाईँको लागि। गीतपछि तपाईँकोमा आजमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: महादेव महादेव धनको बिटो पठाइदेऊ खाली भयो जेब। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। हामी रेडियो विभिन्न साझेदार रेडियो स्टेशनहरूबाट प्रसारणमा छौं अनि तपाईँले हामीलाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी लेख्नु भए पनि त्यहाँबाट पनि अडियो लाइभ सुन्दै हुनुहुन्छ। टिकटकमा मलाई खोज्नु भयो भने प्रेस वीरेन्द्र गिरी लेख्नु भयो भने तपाईँले त्यहाँबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। र जति पनि टिकटकमा जोडिनु भएको छ, टिकटक लाइभमा जोडिनु भएको छ, सबै साथीहरूलाई म लाइभमा फलो गर्नका लागि आइडीलाई फलो गर्नुहोला, लाइभलाई सेयर गर्नुहोला र डबल ट्याप गर्नका लागि पनि म आग्रह गर्छु किनभने लाइभको विशेषता रहेछ यो लाइभले सेयर गर्ने अनि डबल ट्याप गर्नु भनेको लाइक गर्ने रहेछ लाइभलाई होइन। त्यसपछि अब कमेन्ट पनि छोड्नुहोला, म कार्यक्रम सकिएपछि कमेन्ट पनि भाषण गर्नेछु। र टिकटकमा जोडिन चाहनुहुने किनभने आज त आजभोलि त अब सहर बजारतिर जहाँ इन्टरनेट पुगेको छ, जसको हातमा एन्ड्रोइड मोबाइल छ होइन, स्क्रिन टच मोबाइल छ, उहाँहरू मध्ये टिकटक चलाउने नचलाउने त कमै हुनुहुन्छ होला। त्यसैले @@PressBirendraGirima तपाईँले चाहिँ फलो गर्नुहोला, मसँग जोडिनुहोला भन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर भाइ नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
1: परिवर्तन गाउँपालिकाबाट सोनिया ओली।
0: सोनिया ओली, के छ सोनिया खबर तपाईँको?
1: त्यही छ दाइ, यतातिर पानी परिरहेको छ, लिबाङतिर कस्तो छ?
0: यतातिर पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? रेडियो सुन्दै घाँस गाड्दै हुनुहुन्छ। आज कुन गीत गाउनुहुन्छ?
1: रानी घाटेमा भन्ने गाउँछ।

0: काँडैमा हजुर नै आए
1: रानी खाटैमा किन काँडा रोप्यौने निर्माया आउने बाटैमा होइन अब आउने साथीलाई म अक्षर पर्यो होइन त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ सोनिया ओली आउनु भएको थियो परिवर्तन रोल्पाबाट उहाँले म अक्षर छोड्नु भएको छ अब आउने साथीको लागि र म अक्षरबाट गीत गाउनका लागि तपाईँले फोन गर्नुहोला 9868309940 फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ नमस्कार
2: हजुर नमस्कार सर
1: को बोल्नुभयो कहाँबाट
2: गोराई 19 दाङदेखि रुद्रबहादुर पुन हो सर
1: रुद्रबहादुर पुन बोल्दै हुनुहुन्छ दाङबाट होइन
2: हजुर सर
1: के छ रुद्रजी खबर तपाईँको
2: मेरो खबर एकदमै ठिक छ सर मौसम के अरे पानी परेर भर्खर फाटा छ एक अलिअलि
1: भर्खरै पानी परेर बिधो भएको छ होइन
2: हजुर हजुर
1: हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई
2: होइन म परेको छैन सर
1: ल मबाट गीत गाउनु कुन रेडियोबाट आज सुन्नुभयो भन्नुहोस् त
2: माछी मारन भन्ने भन्छ है सर
1: माछी मारन
2: हजुर
1: यो पनि पुरानो लोकगीत नै हो लगाउनुहोस्
2: ए माछी मारन हो बहिनी आजलाई चटनी माछी मारन माछी मारन हो बहिनी आजलाई चटनी माछी मारन ए पोखराको बजारैमा मटिटेल छ तिनमा पोखराको बजारैमा मटिटेल छ तिनमा किन बहिनी नबोलेको भेट भएको दिनमा किन बहिनी नबोलेको भेट भएको दिनमा हे माथि मार न हो बहिनी आजलाई चटनी माथि मार न माथि मार न हो बहिनी आजलाई चटनी माथि मार न हजुर
1: माछी मारन यो गीत नबाट अब पर्यो होइन
2: हजुर सर
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनुहोला अहिलेको लागि विदा गर्छौ नमस्ते
2: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो रुद्र कुमार उहाँसँग कुराकानी गरिसकेका छौ माछी मारन हो बहिनी माछी मारन यो अब कतिपय साथीहरूले यसलाई रिमिक्स गीत पनि छ यसको होइन जुन आधुनिक मोडेलमा छ र त्यो गीत पहिला लोकगीत निस्किसकेपछि यसलाई चाहिँ कभर गरेर रिमिक्स बनाइएको हो र पहिला भनौँ न यो गीत लोकगीत नै हो पहिला लोकगीतकै लयमा आएको थियो यो कुरा पनि म तपाईँहरूलाई जानकारी गराउँछु जति पनि रिमिक्स गीतहरू छन् जस्तै माछी मारानी हो भन्ने पनि यो लोकगीतबाटै रिमिक्स भएको हो र बाबरी फूलको बोट भन्ने जुन गीत सुन्नुहुन्छ त्यो पनि लोकगीतबाटै रिमिक्स भएको हो यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु यति बेला न अक्षरबाट गीत गाउनको लागि आउनुहोला म तपाईँलाई आग्रह गरे 9868309940 यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
3: नमस्कार
1: को बोल्नुभयो कहाँबाट रोशन छन्त्याल खहरीबाट खहरी बागलुङबाट
3: हजुर
1: के छ रोशन हाल खबर तपाईँको
3: हजुर ठिकै छ भन्नुपर्छ दाई तपाईँको के छ
1: ठिक छ आज स्कुल जानुभयो कि जानु भएन
3: हजुर आज बर्खे छुट्टी भएको दाई
1: बर्खे छुट्टी भएको छ नि
3: हजुर
1: अनि आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन
3: थाहा छ दाई
1: न अक्षरबाट लोकगीत गाउनुहोला थिएकोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला ल सुरु गर्नुहोस्
3: समाया चढेको बसायो हेर्दा हेर्दै दुईका रसायो कुर्दै कुर्दै भयो आउने बस ए अझै पनि आएन माया आउने बस यति नै दाई
1: प्राविधिक मित्र संकेतलाई हेर्नुहोला कृपया है मैले संकेत गरिराखेको छु र संकेतलाई ध्यान दिनुहोला आउनु भएको थियो साथी उहाँले मैले नबाट भनिरहेछु उहाँले कुर्दा कुर्दै भयो 10:30 भन्ने कबाट गाइदिनुहुन्छ होइन कमसेकम भनेको त सुन्दै गर्नु साथीहरू है हाम्रो प्राइम मित्रले संकेत पनि ध्यान दिनु भएन हैन कार्यक्रमतिर तपाईको ध्यान केन्द्रित गर्नु होला म तपाईलाई आग्रह गर्छु 9868309440 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला नम्बर तपाईका लागि हामी खुला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला र नबाट भनेको गीतलाई नबाटै गाउनुस् है मैले के भनेको छु थेगोबाट सुरु गर्नु होला एक टुक्का पूरा गाउनु होला यति बेला साथी नमस्कार हजुर
4: नमस्कार दादा
1: को बोल्नुभयो कहाँबाट
4: म गोर्खा अजिरकोटबाट मुना घिमिरे कान्छी भन्छ
1: मुना घिमिरे कान्छी के छ मुनाजी खबर तपाईँको
4: सबै ठिकै छ खाजा आउनुभयो त दादा
1: के भन्नुभयो
4: खाजा आउनुभयो भन्नुभयो
1: खाजा अझै खाएको छैनौ अब एकैछिन बसे होला कि है
4: हजुर हजुर
1: हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ जानकारी छ
4: न अक्षर परेको छ भन्नुपर्छ होइन
1: ल न अक्षरबाट गीत गाउनुहोस्
4: म नारायण राईनाजीले गाएको पुरानो गीत गाउँछु होइन अक्षरबाट
1: हुन्छ सुरु गर्नुहोस्

0: लालुपाते फूल जस्तो चौबाना है तपाईले पनि न अक्षर नै पार्नुभयो
1: हजुर हजुर
0: हुन्छ अहिलेको लागि तपाईलाई बिदा गर्छौ फेरि आउनु होला नमस्ते
1: नमस्कार
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो मुना घिमिरी कान्छी उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौं अब अर्को गीत राख्छौं तपाईँको लागि एउटा गीत त राख्नु पर्यो गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ तपाईँ यति बेला, कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यो मौसममा यो सिजनमा होइन यस्ता यस्ता गीतहरू सुन्न मजा आउँछ होइन, त्यो कारणले गर्दाखेरि हामी गीत संगीतले पनि मनोरञ्जन गराइराखेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज सानो आयो हजुर। राजु पनेरु गोर्खा कुन ठाउँबाट? अनि कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट हामीलाई सुन्नुभयो? आउनु भएको थियो साथी गोर्खाबाट भन्नुभयो, आवाज पनि त्यति राम्रोसँग आएको थिएन, सायद नेटवर्कको समस्याले गर्दा फोन काटिएको हुनसक्छ। अब आउने साथीले नबाट गीत गाउन पाउनुहुन्छ, मुनाजीले पनि न अक्षर नै पार्नु भएको छ त्यो कारणले गर्दा। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर भन्दै थिए, यति बेला के छ अर्को साथी हुनुहुन्छ? नमस्ते हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: जलजलेदेखि मुना खड्का।
0: मुना खड्का, के छ मुना हालखबर तपाईँको?
1: ठिकै छ, खेतबाट घर फर्किँदैछु भन्नुपर्छ।
0: खेतबाट घर फर्किँदै हुनुहुन्छ होइन?
1: हजुर।
0: के छ रोपाईको काम चलिरहेछ?
1: फुरफुर रोपाई हुँदैछ भन्नुपर्छ।
0: अनि जलजले भनेको तेह्रथुम जिल्ला होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ तपाईँले, कुन अक्षर परेको छ थाहा छ नि?
1: आज म अक्षर परेछ, म नक्षरवटा गाउँछु नि।
0: ल, मैले तपाईँलाई पनि भने लोकविधाको गीत गाउनु होला, ठेकुबाट सुरु गर्नु होला, एक टुक्का पुरा गाउनु होला है त।
1: लाई लाई मुटु नै चिरिन्छ, सरमा सर म चिठी लेख्छु, लाई लाई कागजको पत्रमा नरो यो चिठी पुगोस् काठमाडौँ जिल्ला, लाई लाई बाबाको हातमा
0: टेलिफोन सम्पर्कमा मुना आउनु भएको थियो। खोइ के गाउनुभयो के गाउनुभयो उहाँको गीतै, अब कुन थिएको भन्ने कुन टुक्का भन्ने होइन। हाम्रो प्राविधिक मित्रले गीत गाउने बेलामा, साथीहरूले गीत गाउने बेलामा टोन म्युट गर्नुहोला, अन्य बेलामा चाहिँ टोन बजाउनुहोला लगातार भनेको हुन्छु मैले होइन, यो कुरालाई कार्यान्वयन गर्नुहोला। 9867309040 नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँका लागि। यति बेला अर्को साथी नमस्कार हजुर।
2: हजुर नमस्कार, म तेह्रथुमबाट कमल श्रेष्ठ बोलेको दाई।
0: कमल श्रेष्ठ, के छ कमलजी खबर?
2: खबर एकदम ठिकै छ दाई।
0: के गर्दै हुनुहुन्छ यति बेला?
2: यति बेला चाहिँ खेत रोपी सकेर चाहिँ घरमै रेडियो सुनेर बसिरहेको भन्नुपर्छ दाई।
0: खेत रोपाई सकियो?
2: हजुर।
0: तेह्रथुमबाट तपाईँको नाम के भन्नुभयो अरे?
2: कमल श्रेष्ठ।
0: कमल, कमल श्रेष्ठ, ल कमलजी कार्यक्रममा आउनु भएको छ, आज कुन गीत कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई होइन?
2: न अक्षरबाट चाहिँ म गाउँछु है त दाई।
0: ल, न अक्षरबाटै गाउनुहोस्।
2: सरौ बिन्ती छ
0: के भयो कमलजी? हेलो, के भयो कमलजी, गाउनुहोस् न कमलजी।
2: हजुर,
0: गाउनुहोस् न, किन रोकिनु भयो? हाम्रो टेलिफोन सम्पर्कमा कमल हुनुहुन्छ, उहाँले गाउनुहोस् भनिरहेछु, गाइरहनु भएको छैन, ल सुरु गर्नुहोस्। आउनु भएको थियो साथी कमलजी, अलिकति तयारी गरेर आउनु होला है, तपाईँलाई आउँछ फिक्स आउँछ भने मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु, फटाफट फोन डायल गर्नुहोला 9867309040 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँको लागि खुला गरेको छु, नम्बर फेरि एकचोटि जानकारी गराउँछु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? पार्वती बुढा जाजरकोटबाट, के छ पार्वतीजी खबर तपाईँको? ठीक छ, तपाईको आवाज सानो आइराखेको छ। आज कुन अक्षर परेको छ थाहा छ तपाईलाई?
3: न अक्षर परेको
0: ल, न अक्षर बाट गाउनुस्।

0: ಹಲಗನ
1: आफ्नै छायाले पनि छल गर्छ भन्छन् आधेरीमा होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाईमा आउनुहोला अहिलेको लागि तपाईँलाई विदाय गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला आज अन्ताक्षरीको बसाई हो आज हामी अन्ताक्षरी खेलिरहेका छौ मबाट गीत गाउनको लागि अर्को सहभागी हुनुहुन्छ नमस्कार हजुर
2: हेलो हजुर नमस्ते नमस्ते
1: को बोल्नुभयो कहाँबाट
2: म बालुङको मान्छे गुल्मी संघर्षबाट दिलेन्द्र बुढा मगर है त
1: के बुढा मगर दिलेन्द्र बुढा मगर भन्नुभयो
2: हजुर हजुर
1: अनि के छ दिलेन्द्रजी गुल्मी तमघासतिरको हालखबर
2: ठिकै छ अघि भर्खरसम्म पानी परिरहेको थियो अहिले चाहिँ हल्का दिरो भएको छ त्यही नै भनौँ है अनि के छ त्यतातिरको बताउनुहोस्
1: ठिक छ कुन रेडियोबाट सुन्नुभयो तमघासमा हामीलाई
2: म अहिले रेडियो मार्फत भन्दा नै म टिकटक लाइभ मार्फत सुनिरहेको छु
1: ए टिकटक लाइभबाट सुन्दै हुनुहुन्छ होइन
2: हजुर हजुर
1: आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ
2: हजुर म अक्षर होला
1: म अक्षरबाट गाउनुहोस् लोकदोहोरी गीत गाउनुहोला ठेगुबाट शुरू गर्नुहोला अनि मात्रै टुक्का गाउनुहोला शुरू गर्नुहोस्
2: हस् हुन्छ मर्छु म जलाउनु तिमीले घरमा रमाउँदै रमाउँदै भोज भतेर चलाउनु म बाँचेर तिमीलाई बरता भयो मेरो मिल्छु स्वर्गमा दर्ता भयो मर्छु म जलाउनु मर्छु म जलाउनु तिमीले घरमा रमाउँदै रमाउँदै भोजेर चलाउनु मर्छु म जलाउनु तिमीले घरमा रमाउँदै रमाउँदै भोजेर चलाउनु हजुर है
1: मर्छु म जलाउनु तिमीले घरमा भोज भतेर चलाउनु रमाउँदै रमाउँदै भोज भतेर चलाउनु होइन न अक्षर पार्नु भयो आप आउने साथीको लागि होइन त
2: हजुर हजुर न अक्षर है त
1: हुन्छ फेरि फेरिको बसाईमा आउनुहोला अहिलेको लागि तपाईँलाई विदाय गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि हामी खुला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला यति बेला साथी नमस्कार हजुर
3: नमस्ते दादा
1: को बोल्नुभयो कहाँबाट
3: कमला
1: पुन मगर बोल्दै हुनुहुन्छ घोराई 1900 होइन के छ कमलाजी हालखबर तपाईँको
3: ठिकै छ
1: यति बेला के गर्दै हुनुहुन्छ
3: यति बेला कार्यक्रम सुन्दै बस्दै दारा
1: कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन
3: हजुर
1: हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई
3: न परेको छ है
1: ल कुन रेडियोबाट सुन्नुभयो हामीलाई
3: रेडियो
1: जलजलाबाट ल गीत सुरु गर्नुहोस्
3: हस् हुन्छ न जाऊ है सानो पधेरीमा
1: यो गीत त अर्को साथीले गाइसक्नु भएको छ कमलाजी अर्को गीत गाउनुहोस् है यो गीत त अर्को साथीले गाइसक्नु भएको छ नियमपूर्वक नै गाउनु भएको छ अर्को गीत गाउनु पर्यो
3: ए हो र
1: नबाट अर्को गीत गाउनुहोस् ल नबाट अर्को गीत गाउनु पर्यो है उसो भए अर्को हप्ता आउनु होला अहिलेको लागि विदा गर्छौ टेलिफोन सम्पर्कमा कमला फुन आउनु भएको थियो घोराई सैगाबाट उहाँसँग कुराकानी गरिसकेका छौ एकजना साथीले यदि गीतलाई नियमपूर्वक गाउनु भएको छ भने त्यो गीत गाउन पाइँदैन यदि गाउँदा गाउँदै नियममा जानु सक्नु भएन अथवा थेगो मात्रै गाउनुभयो भने त्यस्तो अवस्थामा त्यो गीत गाउन पाइन्छ यति बेला साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो मैले भनिराखेको छु फोन गर्दै फोन काट्दै चाहिँ नगर्नुहोला नबाट गीत गाउन आउँछ भने मात्रै फोन डायल गर्नुहोला, अन्यथा सुनेर पनि साथ दिन सकिन्छ कार्यक्रममा, होइन? यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309440 अर्का सहभागी, नमस्कार हजुर, कृपया प्राविधिक मित्र फोन उठाएर कार्यक्रममा हो भने मात्रै दिनुहोला, होइन भने नदिनुहोला, म तपाईँलाई आग्रह गरे र फोन उठाएर कार्यक्रमको लागि हो कि होइन भनेर सोधेर अनि मात्रै भित्र पास गर्नुहोला। म तपाईँलाई यो कुरा पनि भने, होइन, फोन आउँदै काटिँदै भयो, त्यो कारणले गर्दाखेरि यसो गर्नु अनिवार्यता जस्तै भयो। 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौं 9868309440। यति बेला साथी नमस्कार हजुर।
0: नमस्कार हजुर,
1: को बोल्नु कहाँबाट?
0: म गोर्खाबाट ध्रुव तामाङ बोलेको, मेरोमा त्यति ब्यालेन्स छैन सर, हजुरकोमा धेरै कार्यक्रम मन पर्ने भएर म बरु गीत गाइहाल्छु।
1: लगाउनुहोस्।

ku tersendir, hati mata sih, asuh walau ini.

0: दुर्गाजी तपाईँको गोर्खातिर दसैँ आइरहेछ हो
1: यो नमुसियामा
0: नबाटै उठेको भएर मैले होइन यो त सिजन अनुसारको गीत गाउनु पर्छ नि होइन सिजन अनुसारको जस्तै चैतको बेलामा तिजको गीत गाएर त सम्भव हुन्न होइन त्यो कारणले गर्दाखेरि हुन्छ यो गीतलाई हामी मान्यता दिन सकेनौँ है त हुन्छ विदा गर्छौ टेलिफोन सम्पर्कमा आउनु भएको थियो दुर्वा तामाङ उहाँले नबाट गीत त गाउनुभयो तर दसैँको गीत गाइदिनु भयो तिजको बेलामा तिज गीत सुहाउँछ दसैँको बेला दसैँ गीत सुहाउँछ तिहारको बेला तिहार गीत सुहाउँछ होइन अनि असारको बेला साउनको बेलामा दसैँ तिहारको देउसिरी भैली भनेर त भएन नि होइन गीतका आफ्नै आफ्नै नियम हुन्छन् आफ्नै आफ्नै परिधि हुन्छन् यति बेला अब विदा भएर जानुपर्छ भन्ने कुरा हाम्रो प्राविधिक मित्रले मलाई संकेत गर्नुभएको छ अब नबाट गीत नरिसाउन सानो कुरैमा भन्ने गीत बजाउँदै हामी कार्यक्रमबाट विदा हुनेछौ यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो साथी प्राविधिक मित्र रेडियो जलजलाबाट प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्द भावहरू बोल्दै आवाजबाट म वीरेन्द्र गिरी सुझाव सल्लाह वा प्रतिक्रिया दिन परेमा 9864417298 9864417298 फोन गर्नुहोला विदा भए नमस्ते रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी कुहिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98648 72 32।
3: देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई विशेष प्राथमिकता दिएको बताउनु भएको हो। उहाँले यस क्षेत्रका व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नेपालको पूँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्ने विरूद्ध शून्य सहनशीलताको नीति अपनाउने पनि बताउनुभयो। छलफलमा पूँजी बजारका सरोकारवाला संस्थाका प्रतिनिधिले बजारको दिगो विकासका लागि कानूनी नीतिगत संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिएका थिए। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रूपियाँ भन्दा बढ़ी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह समेत गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा देशभर विपदजन्य 62 घटना भएको जनाएको छ। सो अवधिमा मुलुकका विभिन्न भागमा बाढ़ी पहिरो, डुबान, सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा 2 जनाको मृत्यु हुनुको साथै 15 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टाको अवधिमा 11 वटा सड़क अवरूद्ध भएका छन्। प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदका कारण करिब 12,27,000 रूपियाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। घटनामा 6 वटा चौपायामा पनि क्षति पुगेको छ। पछिल्लो 24 घण्टामा 18 जिल्लामा 26 वटा पहिरो, 13 वटा सर्पदंश, 8 वटा आगलागी, 7 वटा अविरल वर्षा र 5 वटा जनावर आक्रमण तथा 3 वटा बाढ़ीका घटना भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरिएको छ। ती घटनाबाट 47 जिल्ला प्रभावित भएको र उद्धारका लागि सुरक्षा निकायका 267 जना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले जुलाई महिनामा देशभर औसत भन्दा कम वर्षा मापन भएको जनाएको छ। जुलाई महिनामा औसत 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.30 मिलिमिटर वर्षा भएको छ। विभागका अनुसार पछिल्लो 24 घण्टामा देशमा 414 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्रमा वर्षा भएको छ। यो अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो 24 घण्टामा कपिलवस्तुको पथरकोटमा सबैभन्दा धेरै 167.0 मिलिमिटर वर्षा भएको छ। विभागका मौसमविद डेभिड ढकालका अनुसार मनसून सक्रिय रहेकाले देशका विभिन्न स्थानमा आज राति पनि वर्षाको सम्भावना कायम छ। विशेष गरी पहाड़ी तथा तराईका केही क्षेत्रमा मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्छ। वर्षा मापन केन्द्र मध्ये 372 केन्द्रमा वर्षा भएको छ। यो अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो 24 घण्टामा

0: Eccoci qua. र नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी 15 महाधिवेशनका लागि पार्टीभित्र वृहत छलफल र संवाद भइरहेको बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय छानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पार्नु भएको हो। उपसभापति शर्माले सभापति गगन कुमार थापा पार्टी नेतृत्व र अन्य सदस्य बीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताउनुभयो। 15 महाधिवेशनमा पार्टीका सबै सदस्यहरू सहभागी बन्ने सहज वातावरण बनाउन नेतृत्व र महामन्त्री बीच सकारात्मक संवाद भइरहेको उहाँको भनाई छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
1: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोम बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ साल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
2: नाति मनिष डाँगी,
1: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देवीना डाँगी, नातिनी शेरिसा रोकार, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जो तर्फ विमोचन रोका वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण

0: घर परिवार पाँच जना नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डाँगी माहिली नातिनी बुहारी पवित्रा डाँगी जम्मा 53 घर पनाती पनातिनीहरू आरोही डाँगी दिप्सम डाँगी बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी ज्वाई सीताराम डाँगी भतिजा भतिजीहरू चार भाइ बहिना कान्छी बहिनी हैकमाली डाँगी ज्वाई झुप्ले डाँगी भतिजा भतिजीहरू तीन भाइ बहिना छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा आमाजू तर्फ दाजु धनबहादुर खत्री स्वर्गीय आमाजू खिरमाली खत्री भान्जा तीन भाइ भान्जी तीन बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाइ चित्रबहादुर थापा भान्जा दुई भाइ भान्जी पुष्पा थापा एक बहिनी माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हिरा सिंह ओली स्वर्गीय भाउजू डानु ओली भदै चार भाइ तीन बहिनी भदैनीहरू कान्छा भाइ देवप्रसाद ओली बुहारी भ्युमाली ओली कान्छा भदै तीन भाइ भदैनी तीन बहिनी जेठी दिदी आइती डागी भिनाजु भागीमान डागी भतिजा भतिजीहरू चार भाइ बहिना ज्वाई तर्फ दुर्गा केसी नाति दिपलक केसी माइला ज्वाई प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्तिम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्ट मित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
2: सुन्दरता तपाईँको, हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
1: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
0: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
3: नदुखाइ दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7418 9095 94 1452
1: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्?
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना झुङ बेला खेमृदे गरम ओगोत्री जेउ बेला सोनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये जुमी प्राकृतिक सम्पदा र त खेप्त ज सक्षम नाभे वातावरण मिलेने ल खेप्ता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख जिन्दे कोठेल मेला कि नाटे जन धनी खेपा छिपी ताउ फोकाई वन जङ्गल सर मेरो आयुर्वेदी बानी एमएल एमए सोला सुतर पोतरालाई पार बगे रहे
3: सलाई लाइटर स्याउला मे सचाउने चित्रालय जा बाङ्जा र यामाने पोल घेने यहाँ चिज रहे वन जङ्गल
2: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मे नै चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरेको नै
3: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने भूमि हालले छ अनुगमन दुने व्यवस्था चाउसो गिरुए
2: गेछो छामेला खोरेल चाउसी पोलिए हैरिदे तरिन गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औलेम लायो के लागे
3: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा हो चाउसो छिनी मे चाउसो सहिले के खेले
2: वन जङ्गल मेला कि गेमाइए मे
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार छ्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
2: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
3: सम्पर्क मोबाइल 98571 2105,
2: 98479802,
3: 98095 82605
2: र 98103939940।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
6: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्याटिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याटिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि, कहिले निको हुने होइन
8: होइन के भएको छ र तपाईँलाई
7: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराहे दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
9: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने फुल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने फुल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिमछिममा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
9: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
9: विकल्प आयुर्वेद क्लिनिक घोराही दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ र
10: छैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
11: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
12: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
11: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
12: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
12: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
14: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
15: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
14: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
15: ल उसो भए म सामान ल्याइहाले।
14: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
15: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
14: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान, रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
15: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
16: सप्तऋषि म्युजिक प्रस्तुत गर्दछ।

0: दीदी कौन आयो?
1: दीदी
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
2: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणै

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।

0: को लागी सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज हाम्रो वेबसाइट zalzalapress.com तथा facebook.com/radiozalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौ समाचारका शीर्षकहरूबाट। सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि सिनियर सहयोगका सहयोगमा नयाँ परियोजना शुरू। केएमसीमा पहिलो पटक बिना चिरफार अवरूद्ध नशाको सफल उपचार। मंगलबार रातिबाट अहिलेको प्रणाली कमजोर भएर वर्षा घट्ने। रोल्पाको मूलपानी मुहानमा रूख ढल्यो, खानेपानी दूषित हुन सक्ने। वृहत विद्यालय सुरक्षा तथा हरित विद्यालय सम्बन्धी 5 दिने तालिम लिबाङमा सम्पन्न। गोठेचौर सामुदायिक स्वास्थ्य केन्द्रको अनुगमन, सेवा सुधारका लागि आवश्यक कदम चालिने। यो वर्ष सेवा लिन आउने पहिलो 2 सेवाग्राहीलाई चौरजारी नगरपालिकाले गर्यो स्वागत। र बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त। फिफा अध्यक्षको भव्य विश्वकप यात्रा, पृथ्वीलाई 2.5 पटक फन्को मार्ने पुग्ने दूरी तय।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त, म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ मेरो हुने वाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर हाम्रा सेवाहरू।
2: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094140। दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार।

0: 18 अब दात को बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
2: अब समाचार शुरू गरौं। सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय सम्बन्धी प्रेस संघबाट। सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन विधा दिन थालेपछि साबिकमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुधे निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र धेरै हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेका छन्। जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज सरल र बिचौलिया मुक्त बनाउने प्रतिबद्धता सहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सघाउनु पर्ने निर्णय पनि सचिवको बैठकले गरेको छ। बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। चिनिया सरकारको आर्थिक सहयोगमा नेपाल कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि सिनिया राजदूत चाङ मायो मिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत मायो मिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्य पालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाउन स्मरण गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट किसानको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको यो परियोजनाले सन् 2030 सम्मको दीर्घ विकास लक्ष्य हासिल गर्ने र चीनलाई नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास रहेको छ। काठमाडौँ मेडिकल कलेज केएमसीले पहिलो पटक अर्बिटल एथेरेक्टोमी प्रविधिवाद मार्फत जटिल नसाको बिना सिरफार सफल उपचार गरेको छ। खुट्टाको नसा पूर्ण रूपमा अवरूद्ध भएर अंग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीको अर्बिटल एथेरेक्टोमी मार्फत सफल उपचार भएको घटना पहिलो भएको कलेजको दावी रहेको छ। पोखराकी 71 वर्षीय हिरामाया रामजाली लामो समयदेखि खुट्टाको नसा कड़ा भएर रक्त संचार अवरूद्ध हुँदा भएर काठमाडौँ मेडिकल कलेज पुग्नु भएको थियो। खुट्टा निलो हुने, घाउ निलो नहुने तथा अत्याधिक चिसो हुने समस्याबाट पीड़ित रामजालीको केएमसीको मुटु, छाती तथा रक्त नली शल्यक्रिया सिटी भीएस विभागका डाक्टर कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सफल उपचार गरेको जनाएको छ। बिरामीको मुख्य समस्या रक्त नलीभित्र जमेको कड़ा क्याल्सियमका कारण नसा भएको अवरोध रहेको थियो डाक्टर

पहिलो चरणमा खुल्ला शल्यक्रिया ओपन सर्जरी मार्फत नसाको मर्मत गरिए पनि तल्लो भागमा रहेको कड़ा अवरोध सामान्य विधिबाट हटाउन सम्भव नभएपछि चिकित्सा टोलीले अर्बिटल इन्डोभास्कुलर एथेरिटोमी प्रविधिको प्रयोग गरी उपचार गरिएको जानकारी दिएको छ। अहिले सक्रिय पानी पार्ने प्रणाली कमजोर भएर मंगलबार रातिबाट क्रमश घट्ने क्रम भएको छ। जल तथा मौसम विज्ञान विभागले अर्को सक्रिय प्रणाली नयाँसम्म बदली र कतै कतै मात्र भारी वर्षा कायम रहने तर देशभर वर्षा नहुने जानकारी दिएको हो। विभागले हाल देशभरमा मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यून चापीय रेखा सर्दर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मध्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्व अनुमान रहेको छ। विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका थोरै स्थानमा वर्षाको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पाको मूलपानी मुहानमा रूख ढल्यो, खानेपानी दूषित हुन सक्ने। वृहत विद्यालय सुरक्षा तथा हरित विद्यालय सम्बन्धी पाँच दिने तालिम लिबाङमा सम्पन्न लगायतका समाचार बाँकी नै छन्।

0: तो हैरान पारी सक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
5: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोलपाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझरा 96.4 मेगाहर्ट्ज।
6: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा, निरन्तरको वर्षाका कारण मूलपानी मुहानको माथिल्लो भागमा रहेको ठूलो रूख झल्दा रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको जेनेरेटर हाउसमा आंशिक क्षति पुगेको छ। समितिले सोमबार एक सूचना जारी गर्दै रूख मुहान क्षेत्रमा नै ढलेकाले केही समयका लागि वितरण हुने खानेपानीमा माटो पात पतिंगर तथा अन्य प्राकृतिक पदार्थ मिसिन सक्ने जनाएको छ। यसका कारण उपभोक्ताको धारामा आउने पानी धमिलो वा आंशिक रूपमा दूषित हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह पनि गरिएको छ। समितिले उपभोक्तालाई अर्को सूचना जारी नभएसम्म खानेपानी उमालेर वा आवश्यक शुद्धिकरण गरी मात्र प्रयोग गर्न अनुरोध समेत गरेको छ। साथै मुहान सफाई मरमत तथा पानीको गुणस्तर सुधारका लागि आवश्यक काम तीव्र रूपमा भइरहेको जनाएको छ। यस घटनाबाट उपभोक्तालाई परेको असुविधाप्रति समितिले क्षमा याचना गर्दै आवश्यक सहयोग र धैर्यताका लागि अनुरोध गरेको छ। विराट विद्यालय सुरक्षा तथा हरित विद्यालय सम्बन्धी 5 दिने तालिम लिबाङमा सम्पन्न भएको छ। कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु र युनिसेफ नेपालको संयुक्त आयोजना तथा रोल्पा नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। असार 32 गतेबाट शुरू भएको कार्यक्रममा रोल्पा नगरपालिकाभित्रका कार्यक्रममा लागू भएका 15 सामुदायिक विद्यालयहरूबाट शिक्षकहरूको सहभागिता रहेको थियो। प्रत्येक विद्यालयबाट एकजना प्रधानाध्यापक र विपद फोकल प्रशासन गरी 30 जनाको तालिममा सहभागिता रहेको थियो। 5 दिनसम्म चलेको तालिमको सहजकर्ताहरूमा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिल वस्तुका गोपाल भण्डारी, रामेन्द्र सिंह रावल, रामचन्द्र जोशी, युनिसेफ नेपाल काठमाडौँका डोर बहादुर योगी, युनिसेफ नेपाल भैरवका कार्यालय प्रमुख रिद्धि शर्मा र रजनी महर्जन लगायत रहनु भएको थियो भने कार्यक्रमको स्थानीय व्यवस्थापन कालिका स्वावलम्बन सामाजिक केन्द्र ऋषिकेश जागीले गर्नुभएको थियो। तालिममा विपद समयमा विद्यालयको सुरक्षा कसरी गर्ने, खोज तथा उद्धार, सूचना र संचारको व्यवस्थापन, प्राथमिक उपचार कार्यहरू कसरी गर्ने, साथै विद्यालयमा हरित वातावरण कसरी गराउने भन्ने विषयमा सहजीकरण गरिएको थियो। तालिम समापनको अवसरमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घरतीले विधत विद्यालय सुरक्षा तथा हरित विद्यालय सम्बन्धी तालिम नगरपालिकाले पनि दिएको र यस खालको तालिम कालिका स्वावलम्बन सामाजिक केन्द्रले पनि दिएकोमा धन्यवाद व्यक्त गर्दै विद्यालयमा विपद व्यवस्थापन र हरित विद्यालय निर्माणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भएको छ। लुङ्गी गाउँपालिका तीन गोठेचौर स्थित सामुदायिक स्वास्थ्य केन्द्रको सेवा प्रभावबारे स्थानीयवासी तथा सामाजिक सञ्जाल मार्फत विभिन्न गुनासा आएपछि लुङ्गी गाउँपालिका स्वास्थ्य शाखा संयोजक कुमारी विष्टले स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा स्वास्थ्य केन्द्रकामा देखिएका विभिन्न समस्या सेवा प्रभावको अवस्था तथा आवश्यक पूर्वाधारबारे जानकारी लिँदै उहाँले समस्याको समाधानका लागि जनप्रतिनिधि तथा सम्बन्धित सरकारवालासँग समन्वय गरी अघि बढ़ने बताउनु भएको थियो। उहाँका अनुसार स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएपछि गत फागुन 14 गतेदेखि सोही भवनबाट सेवा सञ्चालन हुँदै आएको छ, तर दक्ष जनशक्तिको अभाव, आवश्यक औषधिको नियमित आपूर्ति हुन सक्नु नसक्नु, केही सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सेवाग्राहीबाट गुनासा आउनु स्वाभाविक रहेको उहाँले बताउनु भएको थियो। ती समस्याको समाधानका लागि स्वास्थ्य कर्मीलाई आवश्यक तालिम, क्षमता अभिवृद्धि तथा सेवा व्यवस्थापन सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनु भएको थियो। अनुगमनका क्रममा स्वास्थ्य केन्द्रमा शौचालयको पूर्ण व्यवस्थापन तथा विद्युत जडान अहिलेसम्म हुन नसकेको पाइएको छ। त्यही आधारभूत समस्या छिट्टै समाधान गर्न आवश्यक पहल थालिने र सेवाग्राहीलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराइने उहाँले बताउनु भएको थियो। रूकुम पश्चिमको चौरचारी नगरपालिकाले नयाँ आर्थिक वर्ष 2083-84 सेवा लिन आउने पहिलो दुई सेवाग्राहीलाई स्वागत गरेको छ। नगरपालिका कार्यपालिकाको कार्यालयमा पुगेर दुईजना सेवाग्राहीलाई स्वागत गर्दै नगरपालिकाले यो वर्षको सेवा शुरू गरेको हो। बाख्रा बिरामी भएर नगर पशु सेवा शाखामा सेवा लिन आएका वडा नम्बर 4 रतिमानी टमाटा र वडा नम्बर 8 लालबहादुर घरतीलाई स्वागत गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो। पहिलो सेवा लिन आउने सेवाग्राही दुवैलाई ढकाल सहित नगरका कर्मचारीले दोसलाले स्वागत गर्नुभएको हो। नयाँ आर्थिक वर्ष 2083-84 साउने गतेबाट नै शुरू भएपछि विदा परेकाले सेवा प्रभाव भने आजबाट शुरू भएको छ। सेवा प्रभावको पहिलो दिन सेवा लिन आउने सेवाग्राहीलाई स्वागत गरेर नयाँ आर्थिक वर्षको सेवा प्रभाव शुरू गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो। पहिलो सेवाग्राहीका रूपमा स्वागत हुन पाउँदा टमाटा र घरतीले खुशी व्यक्त गर्नुभयो। उहाँले यसका लागि नगरपालिकालाई धन्यवाद दिँदै सहज सेवा प्रभावको अपेक्षा समेत गर्नुभयो। निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले गत वर्ष भन्दा यो वर्ष थप राम्रो काम गर्ने प्रणय सहित सेवा प्रभाव गर्नुभएको बताउनु भएको छ। यो कार्यक्रमले नगरपालिका र सेवाग्राही बीचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग गर्ने विश्वास गरिएको छ। गत वर्षको समीक्षा सहित नयाँ वर्षमा थप गुणस्तरीय सहज र सेवाग्राही मैत्री सेवा प्रभावका लागि नगरपालिका तयार रहेको बताउनुभयो। नगरपालिकाले सहज सेवा प्रभाव र सेवाग्राही संघको सम्बन्ध सधैँ सुमधुर बनाउने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत जानकारी गराउनुभयो। अब देश बाहिरको समाचार। बेलायतको प्रधानमन्त्रीका एन्डी बर्नहममा नियुक्त हुनुभएको छ। 56 वर्षीय बर्नहम एक दशकमा बेलायतको 7 र समग्रमा 59 प्रधानमन्त्री नियुक्त हुनुभएको हो। गएको शुक्रबार लेबर पार्टीको नेता बन्नुभएका उहाँले आफ्नै दलका सर कियर स्मार्टरलाई विस्थापित गर्नुभएको हो। बकिमङ दरबारले नियुक्तको पुष्टि गर्दै राजा चार्लसले एन्डी बर्नहमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नुभएका स्मार्टरले आजै राजा चार्लसलाई बकिमङ दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाउनु भएको थियो। राजीनामा पत्र बुझाउनु अघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै स्टामरले दुई वर्ष अघि भन्दा देश अहिले बलियो बनेको बताउनु भएको थियो। नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने उहाँको भनाइ छ। सम्बोधनका क्रममा स्मार्टरले प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकालमा अर्थतन्त्र बलियो भयो, सार्वजनिक सेवाहरूमा सुधार आएको, आप्रवासन घटेको र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा नै निकै बढ़ेको दावी गर्नुभयो। यसैबीच बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले राजनैतिक, आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्नेछ। उहाँका मुख्य चुनौतीहरूमा सुस्त अर्थतन्त्र र उच्च जीवनयापनको लागत व्यवस्थापन गर्ने, सामाजिक हेरचाह जस्ता जीर्ण सार्वजनिक सेवाहरूमा सुधार गर्ने, विश्वव्यापी द्वन्दहरूको व्यवस्थापन गर्ने तथा सरकारी संयन्त्रमा वर्षौंदेखि कायम गतिरोध अन्त्य गर्ने कार्यहरू समावेश रहेका छन्। अन्त्यमा खेल समाचार। फिफा अध्यक्ष जियानी इन्टाफान्टिनोले विश्वकप अवधिभरू 95,000 किलोमिटर भन्दा धेरै हवाई यात्रा गर्नुभएको छ। समाचार संस्था एएफपीले इन्फान्टिनो सवार निजी विमानको उडान विवरण फिफा र उहाँको सामाजिक सञ्जालको विश्लेषण गर्दै यो जानकारी सार्वजनिक गरेको हो। अमेरिका, क्यानाडा र मेक्सिको गरी तीन देशका 16 शहर र 4 फरक समय क्षेत्रमा आयोजना भएको प्रतियोगिता अवधिभर फिफा अध्यक्ष इन्फान्टिनोले आकाशमै 100 घण्टा भन्दा धेरै समय बिताउनुभयो। उद्घाटन खेलदेखि आज बिहान भएको विश्वकप फाइनलसम्म आइपुग्दा उहाँले पृथ्वीलाई झण्डै 2.5 पटक फन्को मार्न पुग्ने दूरी तय गरिसक्नु भएको खबरमा उल्लेख छ। फिफा अध्यक्ष इन्फान्टिनो विश्वकप अवधिभर कतार सरकारको गल्फ स्ट्रीम G650 निजी विमानमा यात्रा गर्नुभएको हो। यो विमानले औषधमा दैनिक एक भन्दा धेरै र कुनै कुनै दिन 3 वटासम्म उडान भरेको थियो। उहाँ यही विमान मार्फत फक्स एण्ड फ्रेन्डर्समा अन्तर्वार्ता दिन न्यूयोर्क र फिफा सम्मेलनका लागि मियामी पुग्नुभयो। यस्तै इन्फान्टिनो कतारका पूर्व अमीरको अन्त्येष्टिमा सहभागी हुन दोहा पनि पुग्नुभयो। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि शून्य सहयोगमा नयाँ परियोजना शुरू। केएमसीमा पहिलो पटक बिना शिरफा र अवरूद्ध नशाको सफल उपचार। मंगलबार रातिबाट अहिलेको प्रणाली कमजोर भएर वर्षा घट्ने। रोल्पाको मूलपानी मुहानमा रूख ढल्यो, खानेपानी दूषित हुन सक्ने। वृहद विद्यालय सुरक्षा तथा हरित विद्यालय सम्बन्धी 5 दिने तालिम लिभाङमा सम्पन्न। गोठेश्वर सामुदायिक स्वास्थ्य केन्द्रको अनुगमन, सेवा सुधारका लागि आवश्यक कदम चालिने। यो वर्ष सेवा लिन आउने पहिलो 2 सेवाग्राहीलाई चौरझारी नगरपालिकाले गर्यो स्वागत। र बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त। फिफा अध्यक्षको भव्य विश्वकप यात्रा, पृथ्वीलाई 2.5 पटक फन्को मार्ने पुग्ने दूरी तय। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट zalzalapress.com तथा facebook.com/radiozalzalabaट संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलझला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

0: तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।
1: कडा रूपमा उत्रिएको छ। निजी विद्यालयहरूले कुनै पनि हालतमा यो शुल्क तिर्ने भन्दै यो निर्णयको प्रतिवाद गरिरहेको छ। सरकारले आर्थिक वर्ष 83-84 बजेटबाट निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीबाट उठाइने सबै प्रकारका शुल्कमा 3% शिक्षा क्षमता शुल्क लगाउने घोषणा गरेको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै भन्नुभएको थियो, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य सुधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छ। उक्त घोषणा अनुसार शिक्षामा 3%

संस्थामा अध्ययनरत विद्यार्थीबाट उठाइने सबै प्रकारका शुल्कमा 3% शिक्षा समता शुल्क लगाउने घोषणा गरेको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै भन्नुभएको थियो, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य सुधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम द्वारमा समता शुल्क लगाउने व्यवस्था गरेको छ। उक्त घोषणा अनुसार शिक्षामा 3%

0: उपचार सम्भव छैन, विश्वसनीय उपचार छैन, प्रविधि छैन भन्ने जस्ता अनेक कुराले हामीलाई झसङ झसङ गराउँछ र कतिपयले त विश्वसनीय सेवा छैन भनेर नै विदेशमा उपचार गर्न गएको पनि पाइन्छ र विभिन्न तथ्यहरूले देखाएका छन् नेपालका नेपाली डाक्टरहरूले विदेशका ठूला ठूला अस्पतालहरूमा विश्वसनीय सेवा दिइरहनु भएको छ र कतिपय अहिले नेपालमै कार्यरत डाक्टरहरूलाई त समय मिलाइकन विदेशका ठूला अस्पतालहरूले बोलाउने गर्छ अथवा कर गरेर अनुरोध गरेर लैजाने गर्दछ र ठूला किसिमका जटिल शल्यक्रियाहरू नेपालमै अहिले रहनुभएका डाक्टरहरूले गरिरहनु भएको छ। त्यस हिसाबले भन्दा त नेपालमा विश्वसनीय चिकित्सकको अभाव पनि छैन, विश्वसनीय स्वास्थ्य प्रतिष्ठानहरू स्वास्थ्य अस्पतालहरूको अभाव पनि छैन, खालि त्यसलाई व्यवस्थापन गर्न नसक्दा अथवा नजान्दा यी समस्याहरू आइरहेको छ। त्यसको तथ्य चाहिँ कहिलेकाहीँ आउने खबरहरूले दिन्छ जहाँ कि विश्वनैमै दुर्लभ मानिएका अपरेशनहरू शल्यक्रियाहरू पनि नेपालमा सम्भव भएको छ सफलतापूर्वक। त्यस्तै सफलताको एउटा खबर काठमाडौँ मेडिकल कलेज KMCले पहिलोपल्ट अर्बिटल एथेरेक्टोमी प्रविधि मार्फत जटिल नसाको बिना चिरफार सफल उपचार गरेको छ। खुट्टाको नसा पूर्ण रूपमा अवरूद्ध भएर अंग नै गुमाउनु पर्ने जोखिममा रहेका बिरामीको अर्बिटल एथेरेक्टोमी मार्फत सफल उपचार भएको यो घटना पहिलो भएको कलेजको दावी छ। पोखराका 71 वर्षीय हिरामाया रामजाली लामो समयदेखि खुट्टाको नसा कड़ा भएर रक्त संचार अवरूद्ध हुँदा भएर काठमाडौँ मेडिकल कलेज पुग्नु भएको थियो। खुट्टा निलो हुने, घाउ निको नहुने तथा अत्यधिक चिसो हुने समस्याबाट पीड़ित रामजालीको KMCको मुटु, छाती तथा रक्तनली शल्यक्रिया CTBS विभागका डाक्टर कृष्ण बस्नेतको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सफल उपचार गरेको जनाइएको छ। यो उपचारलाई दुर्लभ उपचार विधि मानिएको छ। यसरी काठमाडौँ मेडिकल कलेजमा पहिलोपटक बिना चिरफार अवरूद्ध नसाको सफल उपचार भएको छ। यस्ता सफलताका कैयौं दृष्टान्त हाम्रा स्वास्थ्य संस्थाहरूमा नभएको होइन र नेपालमै पढेर अध्ययन गरेर मेडिकल अध्ययन गरेर विदेश गएका डाक्टरहरू अथवा नेपालमै कार्यरत डाक्टरहरूले पनि बेला बखत हामीले विश्वसनीय भनिएका विश्व स्तरका उच्च गुणस्तरका अस्पतालहरूमा गएर गरेका ठूला शल्यक्रियाहरू सफल शल्यक्रियाहरूले पनि हामी कहाँ जनशक्ति दक्ष जनशक्तिको धेरै अभाव चाहिँ नभएको तर त्यसलाई हामीले समुचित सदुपयोग गर्न नसकेको साधन र स्रोतको व्यवस्थापनमा पो कमजोरी छ कि त्यही कारणले विभिन्न किसिमका चाहिँ अहिले समाचारहरू आशंकाहरू आउने गरेको र विश्वसनीयताको अभाव भन्दै कतिपय हाम्रा नेपालीहरू उपचारका निम्ति भारत, बंगलादेश, पाकिस्तान लगायत अरू मुलुकमा पनि जाने गरेको पाइन्छ। यसरी वर्षेनी नेपालमा शिक्षा आर्जन गर्न पढ्नका निम्ति औषध उपचारका निम्ति नेपालीले विदेशमा गएर गरेको खर्च हेर्ने हो भने हामीले निकै डरलाग्दो अंक भेट्छौं। त्यसैले शिक्षा र स्वास्थ्यका निम्ति नेपालमा विश्वसनीय छ र यही भरपर्दो व्यवस्थापन छ भन्ने गरी हाम्रो निजी र सरकारी क्षेत्रले काम गर्नुपर्छ। हामी सर्वसाधारणको अपेक्षा त के छ भने नेपालमा स्वास्थ्य र शिक्षालाई निशुल्क गराउन सके र समान र बरोबरी गराउन सके भने यी यावत समस्याहरू उसै समाधान भएर जान्थे। अर्को स्वास्थ्यसँगै जोड़िएको समाचार, सरकारले 100 भन्दा बढ़ी औषधिको मूल्य समायोजन गर्ने तयारी अगाडि बढ़ाएको छ। एक दशकदेखि लागू भएको मूल्य समायोजन हुन नसकेको औषधिको मूल्य अब समयानुकूल हुने गरी तयारी अगाडि बढ़ाइएको छ। केही दिन अघि औषधि व्यवस्था विभागमा औषधि मूल्य अनुगमन समितिको बैठक बसेर औषधिको मूल्य समायोजन विषय अगाडि बढ़ाउने निर्णय गरेसँगै लामो समयदेखि हुन नसकेको औषधिको मूल्य समायोजन हुने बाटो अगाडि बढ़ेको हो। औषधि व्यवस्था विभागको निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको औषधि मूल्य अनुगमन समितिको बैठकले 100 भन्दा बढ़ी प्रकारका औषधिको मूल्य परिवर्तन गर्न औषधि परामर्श समिति बैठकमा पेश गरेको निर्णय सुनाउनु भएको छ। अब औषधिको पो मूल्य फेरि बढ़ने हो कि भन्ने आशंका यो समायोजनको खबरले दिन्छ। कार्यक्रमको कोही साथी, हेलो
1: हेलो, नमस्कार भण्डारी सर।
0: नमस्कार हजुर,
1: म अजय कुमार राई सिरुटार भक्तपुरबाट। हजुर
0: हजुर, स्वागत छ अजय सरलाई, यहाँ परिचित हुनुहुन्छ बरु कहिले काहीँको र विशेष प्रस्तुति सहभागिता छँदैछ, आजलाई के ल्याउनु भयो सुनौ सरको कुरा।
1: सर मेरो गुनासो छ कि सर, म यो दुई तिनवटा कुरा भन्छु हजुर छोडिसकेमा अघि सर।
0: हजुर,
1: यदि यो नेपाल सरकारले धुम्रपान र मद्यपानलाई नियमन गर्नु मिल्छ भनेदेखि गर्नु पर्यो भनेर भन्ने मैले बारम्बार भन्दै आएको हो कि सर.
0: हजुर,
1: यो सम्भवतः यो खाने मानिसहरूलाई पनि टाइम टाइममा खाने एकान्तमा बसेर खाने मानिसको भिडभाडमा निस्किँदाखेरि नखाइकन निस्किदिने भएदेखि अति उत्तम हुन्थ्यो भन्ने एउटा कुरा मेरो. यो धुम्रपान पनि मद्यपान पनि दुइटै कुरा जहाँसम्म प्रतिबन्धै लगाउनु त अब मिल्दैन होला, त्यो त अब गराउन हामीले पनि अनुरोध गर्न सकिँदैन. जहाँसम्म नियमन गर्न पाएदेखि त्यो राम्रो, किनकि पसलतिर म बुढो मान्छे, पसलतिर कहिले कहीँ जाँदाखेरि मेरै अगाडि फसै उडाइदिन्छ, म बमिटै गर्नु पर्ने अवस्था हुन्छ. अनि बाटो हिँड्दाखेरि पनि अब जताततै खाएर अहिले त गाडीभित्र पनि कतिपयले उडाउन थालेको छ. अघि म अलिकति बैङ्कमा जानुपर्ने काम थियो र म गाडीमा चढेको हस बनाएर झन्डै त्यहाँ पनि चल्छु. अनि यस्तो दुर्दशा हुँदो रहेछ मानिसलाई. यसको लागि नेपाल सरकारले जहाँसम्म नियमन गरिदिएदेखि एकान्तमा बसेर खाने अनि गाडीमा यात्रा गर्दा अथवा समाजमा अब अलिक जे होस् मानिसको जमातमा बस्दाखेरि चाहिँ शुद्ध भएर बसिदियो हुन्थ्यो भन्ने एउटा कुरा त्यो हो सर. अनि अर्को कुरा चाहिँ यो भुस्या कुकुरहरूलाई नियमन गर्न सकिन्छ कि सकिँदैन? यदि सकिन्छ भने सरकारले नियमन गरिदिएदेखि धेरै राम्रो हुन्थ्यो, किनभने धेरै मान्छे बिहानको समयमा वाकिङ निस्किन्छ. अब म पनि निस्किन्छु, म मेरो सानो नातिसँग निस्किने गरेको छु. आज मलाई हामी कहिले बालकोट, कहिले बिरुवा, कहिले लुभु, कहिले गाम्छा एरियातिर यो चारपट्टि हामी हिँड्छौँ नाति बाजे. एक घन्टाको यात्रा हुन्छ हाम्रो. त्यसो भएको हुनाले आज लुभुतिर जाँदाखेरि झन्डै बिताइहाल्यो. कुकुरले झम्टेर 10-15 कुकुर सधैँ त त्यतै सुतिरहन्थ्यो, त्यही हुँदैन थियो. आज चाहिँ अचानक झम्टेर चारैपट्टिबाट, अब बिहानको समयमा प्राय मान्छे कोही पनि बाहिर रोडमा हुँदैन, धन्न एकजना साउजी चाहिँ त्यहाँनिर बाटो छेउमा हुनुहुन्थ्यो र तर उहाँ चाहिँ स्थानीय हुनुहुन्थ्यो र तर उहाँ यसो हकारेर अलिकति त्यो कुकुरहरूलाई पोरोपोरो बनाएर हामी उम्केर आयौँ. त्यसो भएको हुनाले यो एक ठाउँमा मात्रै होइन, भुस्या कुकुरहरू चाहिँ करिब करिब मुसैसरी जताततै गए पनि मुसैसरी फैलिनु थाल्यो. यसको लागि पनि मन गरिदिएदेखि हामी करिब करिब बुढाखाडा मान्छे, वाकिङ गर्ने मान्छेहरू धेरै आभारी हुने थियौँ भन्ने यही मेरो गुनासो यो मिडिया मार्फत सरकारलाई पोखे. यसको लागि हजुरले, हजुरको मिडिया मार्फत यसो बुलन्द गरिदिनुहुन्छ कि भन्ने आशा राखेँ सर. नमस्कार.
0: नमस्कार, धन्यवाद सहभागी हुनुभएको आदरणीय अजय कुमार राईलाई. सिरुटार भक्तपुरबाट हुनुहुन्थ्यो. दुई चारवटा विषय जो आम मानिसहरूका, हाम्रा सबैका विषय समस्या पनि हुन्, यो सड़कमा भएका चौपायाहरूका कारण हुने घटना दुर्घटना. अहिले काठमाडौँका मुख्य सड़कमा गाई बाछाहरू त पाइँदैन, तर गाई बाछाहरूलाई बिजोक बिचल्ने हुने गरी काठमाडौँका नजिकका डाँडा काँडामा जंगलमा लगेर छोड्ने यो खालको श्रृंखला देखिएको छ. त्यस्तै बाटो बाटोमा प्रशस्त कुकुर पाइले तिनको व्यवस्थापकीय हिसाबले कुकुरलाई पनि संरक्षण र सुविधा हुने गरी पाल्ने किसिमको चाहिने परिपाटी पनि छैन. र कहिलेकाहीँ त्यसरी सड़क कुकुरहरूले ज्येष्ठ नागरिकलाई, बालबालिकालाई आक्रमण गरेर टोकेर घाइते बनाएका पनि उदाहरण देख्न सकिन्छ. त्यसैले जनावरको पनि संरक्षण होस् र यसको मानेमा मानिसहरूको पनि सुरक्षा चाहिँ आवश्यक छ. धुम्रपान मद्यपानको कुरा जो त उठिरहेकै विषय हो, यो उठ्छ मात्रै समाधान हुँदैन. सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने अनि सबै किराना पसलबाट चुर चुरोट बिँडी मदिराजन्य पदार्थहरू बेच्न नपाइने भनेर कानून पनि बन्छ. नेपालमा कानून खतल्ने हो भने चाहिँ कुन क्षेत्रमा कानून छैन होला र, तर कार्यान्वयनमा हामी ज्यादै पछाडि छौं. यिनै हामीले गर्न सकेका काम त यो प्रतिनिधि कुरा त अजय सरले भन्नुभयो, समाजले सरकारले सुनवाई गरोस्. अर्का मित्र, हेलो. हजुर नमस्कार.
2: नमस्कार ओम सर.
0: कहाँबाट हजुर?
2: म ललितपुर गोदावरी नगरपालिका वडा नम्बर 5 लेले मोहनबाट केदार महत बोल्दैछु हजुर.
0: ओहो केदार सर, यसअघि पनि भेट भएको थियो क्या हो हाम्रो?
2: यसअघि नि एकचोटि दुईचोटि भेट भएको थियो. सानो गुनासोहरू यसो एउटा दुइटा राखेको थियो है.
0: हजुर.
2: अब आज पनि एउटा यो स्वास्थ्य सम्बन्धी हजुरले कुरा उठाइहाल्नु भयो
0: हजुर.
2: यो जनस्वास्थ्य सम्बन्धी यो अब गाउँघरमा हेल्थ पोस्टहरूमा अब बुढा खाडा दुखी गरिबको लागि नि शुल्क भनिया छ
0: हो.
2: तर हेल्थ पोस्टमा जाँदा 50 रुपियाँ टिकट काट्नुहोस् भन्नुहुन्छ. 50 रुपियाँ टिकट काटेर गयो ल ठिक छ तपाईँ केही छैन भन्नुहुन्छ. त्यो 10 रुपियाँ एउटा सिटामा लिएर पठाउनुहुन्छ. अब यसो दम खोकी छ, छाती दुख्यो, पेट दुख्यो लाउनु भने पनि तपाईँको अगाडि राख्या यति पहिला लाग्छ, ब्लड राख्या यति लाग्छ, छाती यस्तो उस्तो भनेर 1700-1800 रुपियाँको बिल बनाइदिनुभयो. अनि फेरि अब आएसो नहुने मान्छेलाई त मर्कै पर्यो. शेर्पाले चाहिँ व्यवस् नेपाल सरकारले चाहिँ नि शुल्क भनिया छ. बेरोजगारी अब पेन्सन छैन, वृद्ध भत्ता छैन, काम गर्न सकिँदैन. यस्ता बुढाखाटाले त फ्रीमा हुनुपर्ने. अब यता टिकट पनि लाग्यो, उता खगाचार बढाचार छातीको एक्सरे यो सबै गरेको छ त 2025 कुरो आयो हजुर.
0: हजुर.
2: जसको चाहिँ अलि निशुल्क चाहिँ नेपाल सरकारले गरिदिन्छ कि भन्ने एउटा यो थाहा एफएम मार्फत अनुरोध गर्न चाहे हजुर. मैले यति नै हो आजलाई. नमस्कार हजुर.
0: नमस्कार, धन्यवाद केदार महतज्यूलाई ललितपुर जिल्लाको लेले महतगाउँबाट टेलिफोन गर्नुभयो. शब्दमा निशुल्क सुनिन्छ, शब्दमा सर्वसुलभ सुनिन्छ, तर शिक्षा र स्वास्थ्य सरकारीमा पनि महँगो छ भनेर उहाँले नजिकको स्वास्थ्य संस्थामा जाँदा त्यहाँ पनि पैसा बढी नै लाग्छ. हामीले भरपर्दो र भने जस्तो सरकारले घोषित गरेका सुविधाहरू पाउन सकेनौं भन्ने गुनासो छ. यो चाहिँ उहाँको मात्र होइन, धेरै मानिसहरूको छ. अहिले पनि लाग्छ 70 भन्दा बढी प्रकारका औषधिहरू नेपालका हरेक स्वास्थ्य संस्थाबाट निशुल्क दिने भनिएको छ. तर ती औषधिहरू कि प्राप्त हुँदैनन् कि हामी कहाँ छैन सकियो भन्ने जवाब नै त्यहाँ भएका सरकारी कर्मचारीबाट पाइन्छ. अब यो कर्मचारीको मात्रै दोष होइन होला, नभएरै छैन भने होला. तर त्यहाँ किन तोकिएको सुविधा पुगेन, तोकिएको औषधोपचार किन पुगेन? धेरै अस्पतालहरूले विपन्नका लागि बेड संख्या छुट्याएको हुन्छ, अरू अरू सुविधाहरू हुन्छ, तर त्यति मान्छेले सुविधा नपाएकै गुनासोहरू धेरै ठाउँमा सुनिन्छ. त्यस्तै गरी शिक्षामा हेर्ने हो भने पहिले कानून विद्यमान कानूनै छ कि व्यवस्थापनै छ. निजी विद्यालयहरूले पनि कम्तीमा 10% नघटाइकन पूर्ण छात्रवृत्ति दिनुपर्ने भन्ने हुन्छ, तर त्यो छात्रवृत्ति सबै निजी शैक्षिक संस्थाले दिइरहेको पाइँदैन. बल्ल तल्ल काठमाडौँ उपत्यकाभित्र +2 10.2 का लागि 11 र 12 को निम्ति त्यो पनि महानगरपालिका काठमाडौँले केही वर्ष अघिदेखि यो प्रतिस्पर्धात्मक विधिबाट जाँच लिएर सबै निजी शैक्षिक संस्थालाई भनेको +2 पढाउने शैक्षिक संस्थालाई अनिवार्य गराएको छ. त्योभन्दा बाहेक सबै ठाउँमा यो पनि कानुन छैन. यो निजीको हकमा मात्रै होइन, सरकारीको हकमा पनि छ कि सरकारीमा पनि विपन्नलाई सर्वसुलभ होइन निशुल्क गर्ने भन्ने छ. तर त्यो सुविधा के हुँदैन कि त्यो लिनलाई त्योभन्दा बढी खर्च हुने गरी धाउनुपर्छ, धेरै ठाउँमा धनुषङ्कार भएर नमस्कार गर्नुपर्ने, बिरामीहरू अस्पताल गएपछि फेरि 10 ठाउँमा घुम्दा नमस्कार गर्दा हार्दिकता अनुरोध अनुनय विनय गर्दै मान्छेको ज्यान गइसक्ला जस्तो हुन्छ. यस्ता सुविधा त फ्रन्टलाइनमै पाइने गरी व्यवस्थापन हुन सक्यो भने मात्रै सरकारले दिएको सुविधा सर्वसाधारणले पाउँछन्. अनि कतिपय सुविधाको बारेमा त त्यति अस्पतालहरूमा शैक्षिक संस्थाहरूमा त्यति सार्वजनिक क्षेत्रमा जानकारी नै हुँदैन, र कतिलाई भए पनि गुपचुपमा राखिएर आफ्नो तजविजमा आफ्नो निकटस्थहरूलाई सम्पर्कलाई मिलाउने गरिएको छ. सुन्दा ज्यादै तितो लाग्छ, तर वास्तवमा यो यथार्थ हो. निम्छराका लागि पनि सरकार र समाज हुन्छ र भने चाहिँ हुने गरी त्यसलाई पुष्टि हुने गरी चाहिँ त्यस्ता सर्भिस दिने क्षेत्रहरूमा हामीले दुखेसो पाउँछौ सुन्छौ यो तथ्य नै हो। अब सत्य कुरा चाहिँ तितो भए पनि सबैले बोल्नु पर्छ, बाधे बाधे तत्त्वबोध जाएते भन्छन्, संवादबाटै अन्तर्क्रियाबाटै यस्ता समस्या समाधान होस्। वास्तविक कुरालाई त आफ्नो आलोचना नै भए पनि स्वीकारेर सच्याउनु पर्छ, यो चाहिँ व्यक्तिले पनि समाजले पनि सरकारमा पनि अरू ठाउँमा रहेकाहरूले पनि। त्यसो गरिएन भने अरूलाई खराब भनेर हामी पनि खराब हुन सक्छ। अब अर्को सार्वजनिक विधाको कुरा, यस अगाडि पनि केही पटक आइतबार र शनिबार विधा दिने प्रचलन नेपालमा थालियो, केही निजी चाहिँ नि क्षेत्रहरूले त केही केहीले चाहिँ अझै पनि जो वैदेशिक लगानीमा चलेका केही ठाउँहरूले अहिले पनि शनिबार आइतबार विधा दिइरहेका थिए जति बेला सरकारले घोषणा गर्नुभन्दा पहिले पनि, र अहिले सरकारले केही हप्ता महिना अगाडिदेखि सार्वजनिक विधा चाहिँ आइतबार पनि दियो। यसको कारण जब यो खाड़ी क्षेत्रमा अमेरिका र इरान इजरायलबीच तनाव भएर तेल आयातमा चाहिँ समस्या खड़ा भयो, त्यसपछि इन्धन खपतका निम्ति भनेर आज आइतबार पनि विधा दिइयो, जो ठिक थियो कि बेठिक थियो यसको अध्ययन खास खास व्यक्तिले तहले गरे होला, तर व्यवहार त यो बेठिक साबित नै जस्तो भएको देखिन्छ। तेल खपत भनियो तर नेपालमा चाहिँ नि यो सरकारी र अफिसियल सवारी साधनले भन्दा बाहेक निजी सवारी साधनहरूले पनि प्रशस्ती तेलको खपत गरेका छन्, इन्धनको बेच्ने मापदण्ड खासमा ठिक छैन। सरकारले बारम्बार भन्छ कि हामी घाटा खाएर तेल बेचिरहेका छौं, घाटा खाएर हुनेहरूको निम्ति प्रशस्त हुनेहरूको निम्ति वालछ्याल तेल दिएर तिमी पैसा छ भने जेसुकै गर भन्नु पनि घाटामा चलेको व्यापारको खास नियम हुँदैन होला, यहाँ चाहिँ त्यस्तो पनि भएर उरल धुरल इन्धन खर्च भएको छ अनि त्यसको सम्पूर्ण भार चाहिँ नागरिकले बेहोर्नु पर्ने गरी सरकार घाटा खाएर बेचेको भन्छ। त्यसको तात्विक अर्थ र तात्विक चाहिँ नै फाइदा हुन सकेन। र अर्को शैक्षिक संस्थामा पनि आइतबारको दिनमा पनि विदा लगाइएपछि यसले अरू थप समस्या खड़ा गरिदिएको छ। कुन्ताको वर्ष दिनभरि हाम्रा सार्वजनिक विदा थप्दै जाँदा पढ़ाइ हुनुपर्ने दिनको संख्या घटिरहेको छ, मापदण्डमा पुगिरहेको छैन, अर्को पढ़ाउनु पर्ने कोर्स सकिरहेको छैन। एउटा भनाइ छ चाहिने उही मानिसहरूलाई न्यू जाइया थियो चाहिँ विदाले अर्को न्यू थपिदिएको छ, हुँदा खाँदा काहीँ चाहिँ यो सवारी साधनै प्रयोग नहुने स्कूलहरू पनि अब आइतबार विदा दिनै पर्यो, सरकारले बनाएको नियम मान्नु पर्यो, यसले समस्या खड़ा गरेको छ। अब मैले भन्न खोजेको कुरा के भने सार्वजनिक विदाको विषयमा सरकारले चाहिँ पुनरावलोकनको लागि कार्यदल गठन गरेछ, विदा घोषणा गर्दा यिनै कार्यदल बनाइदिया भए गठन गरेर अध्ययन गरिकन मात्रै गरिदिया भए यसो हुन्थेन होला, विदा दिने निर्णय गर्ने आधारमा अनि पछुताउने चाहिँ फेरि अब यो कार्यदल बनाइएको छ। कार्यदल बनाउनु काम गर्नु पनि त समयको लगानी हो, पैसा पनि लगानी हुन्छ, भलै विषय उचित समाधान होस् र नागरिकले बहुसंख्यक मान्छेले उठाएका चाहिने विषय समस्यालाई सम्बोधन हुने गरी निर्णय आओस् हामी यो प्रतीक्षा गर्दछौ। सरकारले सार्वजनिक विधा पुनरावलोकनको लागि कार्यदल गठन गर्ने निर्णय गरेका छ, शनिबार आइतबार दुई दिन विधा थालिएपछि सार्वजनिक विधा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै सरकारका सचिवहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेका हो। गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ। अब त्यही प्रतिवेदन अनुसार सरकारले निर्णय दिन्छ होला। अब यो सार्वजनिक विधा आइतबार थप्दा नै सानो कार्यदल बनाएर 5-7 दिनको समय दिएर अनि त्यसपछि चाहिँ निर्णय गरे भए सायद अब आइतबार विधा हुन्नथ्यो कि, अथवा विधा गर्नु नै पर्ने त्यो ठिक थियो भने सधैँ कार्यान्वयन हुन्थ्यो होला कि, हामी चाहिँ सबै कुरा पछि मात्रै यस्तो गर्ने गर्छौं। अब कार्यदल बनाउनु 15 दिनसम्म काम गर्नु पर्यो, त्यसको निम्ति पनि केही आर्थिक खर्च पनि होला, समय पनि नोक्सान हुन्छ, त्यसैले अहिले जुन किसिमको विद्यालयमा पढ़ाउने अभिभावकहरूले आफ्ना विद्यार्थीका विषयमा गुनासो उठाउनु भएको छ, विद्यालयहरूलाई पनि अब समस्या परिरहेकै देखिन्छ, अभिभावकहरू पढ़ाउन विद्यार्थी पढ़ाउन पठाउन तयार, विद्यालय पढ़ाउन तयार, पढ़ाउने शिक्षक शिक्षिकाहरू चाहिँ नि पठन पाठन गर्न पनि तयार, तर आइतबार तिमीहरूले विद्यालय चलायो भने भनेर सरकारले चाहिँ अब कारवाही नै गर्ने भनेपछि सरकारले निर्णय ल्याएपछि त्यो नमान्ने कुरा पनि भएन. अहिले शहरहरूमा चाहिँ विद्यालयमा पढाउने साना बाल बालिकाका अभिभावकहरू जो दिनभरि काम गरेर खानुपर्छ, शनिबारको एक दिने बिदा त ठिकै थियो, आइतबार पनि बिदा दिँदाखेरि आफ्नो कामै छोडेर बाल बालिकाको रेखदेखमा घरमै बस्नुपर्ने भएको छ र सो बिदा दिँदा पनि त आर्थिक व्यवहार उत्तिकै हो. त्यसैले अब शैक्षिक संस्थाको हकमा चाहिँ अरू के हो यो कार्यदलले व्यवस्थापन गरो. शैक्षिक संस्थाको हकमा चाहिँ दुई दिन बिदा दिनु हाम्रो शैक्षिक प्रणालीमा हाम्रो चाहिँ नि वर्षभरिको शैक्षिक क्यालेण्डरमा नै प्रभाव पार्छ. यसलाई चाहिँ सकारात्मक ढंगले निर्णय आओस् हामी अपेक्षा गर्छौं. र अहिले चाहिँ निरन्तर झरी परिरहेको छ. यो झरी परिरहेको हुनाले ठाउँ ठाउँमा बाटोघाटोहरू अहिले पनि केही राजमार्ग अवरूद्ध भएका छन्. आजै मात्रै रोशी खोलाले बगाएर एकजना वृद्धको चाहिँ नै मृत्यु भएको छ. उहाँ यो सामाजिक सुरक्षा भत्ता लिएर फर्किँदै गरेको अवस्थामा त्यो घटना भएको हो. त्यस्तै अरू ठाउँमा दोहोरिन सक्छ. त्यसकारण सचेतता अपनाऊ, प्रशासनले सार्वजनिक महत्वका सूचनाहरू बढ़ी प्रवाह गरोस्. हामीले कहीँ जाँदैछौं, कतै केही यात्रामा निस्कन्दैछौ भने मौसम पूर्वानुमान महाशाखाको सूचना जानकारी जो निरन्तर अध्यावधिक भइरहेको छ, अपडेट भइरहेको छ, त्यसलाई हेरेर मात्रै जाने गरौं. अनि हाम्रा सामाजिक सञ्जाल फेसबुक टिकटक अब अरू छन् त्यो सँगसँगै रेडियो टेलिभिजनमा पनि मौसम सम्बन्धी जानकारी बढ़ी नै प्रवाह हुन सकोस् र हाम्रा स्थानीय निकायहरूले पनि आफ्ना सूचनाका माध्यमबाट यो कुरा बढ़ी प्रभाव होस् र त्यो सँगसँगै हाम्रो सुरक्षा निकाय जो यो आपत विपदमा रेस्क्यू गर्नको निम्ति तम तयार छ उहाँहरूको संख्या अझै बढ़ाएर उहाँहरूको मनोबल अझै बढ़ाउने गरी सरकारले व्यवस्थापन गरिदियोस् र मूल चाहिँ हामी यो मौसमजन्य प्रतिकूलताबाट अप्ठ्यारोबाट जोगिने कोशिस गरौं. र आज एउटा अर्को खबर के आयो भने च्याउ खोज्न जाँदा केही महिलाहरू बेपत्ता हुनुभयो अन्त उहाँहरूको खोजी गरेर सुरक्षा निकायले खोजी गरी उद्धार गरिसकेको छ जंगली च्याउ खोज्दा. अब जंगली च्याउको विषय ज्यादै मार्मिक छ. वर्षेनी जंगली च्याउ खाएर मानिसहरूको मृत्यु नभएको वर्ष सायद यो 10-12 वर्ष यता मैले चाहिँ सुनेको छैन. हरेक वर्ष मानिसको ज्यान गइरहेको छ, कति दिन अब बाँचे पनि अस्पतालमा बस्नुपर्ने अवस्था छ. त्यसैले जंगली च्याउले चाहिँ खासमा अब भोक टर्दैन, यसले चाहिँ अनिकाल मिटाउँदैन, छाकै टार्ने होइन, यो तरकारीको रूपमा मात्रै खाने हो. त्यसकारण शंकास्पद त्यस्ता च्याउहरू नखाउ. अब शंकास्पद भन्नाले पुस्तै पुस्ता खाइरहेकै च्याउ थियो, त्यही ठाउँमा फल्थ्यो, त्यही ठाउँबाट ल्याएको हो, कसरी विषाक्त हुन्छ भन्ने प्रश्न जन्मिन्छ. कहिलेकाहीँ ती सबै कुरा हुँदाहुँदै पनि विषाक्त हुन सक्छ. जंगली च्याउ ल्याब परीक्षण प्रयोगशालामा परीक्षण नगराई त्यो विषाक्त छ कि छैन भनेर ठ्याक्कै सयमा सय जान्न सकिँदैन. खाली केही आधारहरू जस्तो च्याउमा च्याउ किराले खाएको छ भने, किरा मरेको छैन भने मानिसहरूलाई पनि केही हुँदैन भन्ने एउटा तथ्य छ. अनि पुर्खादेखि जुन च्याउ खाएको विश्वसनीय छ त्यही च्याउ मात्रै खाने भन्ने अरू अरू कुरा छ. ती सबै कुरालाई मिट्ने गरी कहिलेकाहीँ अपवादमा पनि यस्तो घटना हुन्छ. त्यसैले जंगली च्याउ नखाउ. अहिले त कृषि फर्म बनाएर उत्पादन गरेका बजारमा च्याउ पाइन्छ, त्यो च्याउ खाने गरौं. बरु जंगली च्याउ जो मिठो र पौष्टिक आहारले युक्त छ त्यस्तो च्याउलाई पनि हाम्रो कृषि अनुसन्धानले अध्ययन गरिकन त्यसलाई घराइसी रूपमा उत्पादन गर्ने चाहिँ नि व्यवस्था मिलाओस् जसबाट हामीले तिनै च्याउको लागि जंगल जान नपरोस्. र फेरि पनि यस्ता सार्वजनिक महत्वका जानकारी तपाईँ हामीले पनि बढ़ी प्रवाह गरौं र जंगली च्याउ आफू नखाउं, अरूलाई खान पनि कहिले पनि प्रोत्साहन नगरौं. यसले हामी हो अनिकालमा छौं, हामीसँग अभाव छ, तर अभावलाई नै पूर्ति गर्ने गरी अनिकालै टार्ने गरी यसले धान्दैन. खालि हाम्रो स्वादको लागि मात्रै हो, तरकारीको लागि मात्रै हो. त्यस्तो लोभ हामी कोही कसैले नगरौं र त्यस्ता चाहिँ सम्भावित क्षेत्रहरूमा सीमान्तकृत बस्तीहरूमा स्थानीय तह वडाले पनि आफ्ना वडाका मार्फतबाट प्रशस्ती यो सचेतनाका जानकारीहरू अनुरोधहरू प्रवाह गर्नुपर्छ. कहिलेकाहीँ भूल भुलैयामा पनि त्यस्तो हुन सक्छ, बालबालिकाले नजानेर पनि गर्न सक्छन्. अनि हामी वयस्कहरूले पनि हो, हामीले आमाले पनि त्यहीँबाट ल्याउनुहुन्थ्यो, बाले पनि बाजेले पनि त्यहीँ ल्याउँथ्यो, त्यही च्याउ त हो भनेर खाँदा पनि ज्यान जान सक्छ. त्यस्तो नगरौं. यस्तो सार्वजनिक महत्वको कुरा चाहिँ हाम्रा आफ्ना मार्फतमा भएका सूचना प्रणाली मार्फत पनि प्रशस्ती प्रवाह गरौं. अब अर्को अहिले हामी कहाँ रेलको कुरा कहीँ कहिले पूर्व पश्चिम रेलको कुरा कहिले बुलेट रेलको कुरा कहिले चीनदेखि नेपाल हुँदै भारत पुग्ने रेलको कुरा आउने गर्छ त्यो जे आइरहे पनि अहिले रेलको आंशिक विस्तार चाहिँ भइरहेको छ लामो समयपछि जनकपुर कटेर नेपालका अझ भित्री भागमा रेल आउने बर्दिवाससम्मका अरू धेरै कामहरू पनि भइरहेको छ तर यो ज्यादै ढिलो भएको छ कोलकाताबाट पहिलो पटक विराटनगर कार्गो रेल आएको कुरा छ भारतको कोलकाताबाट बन्दरगाहबाट पहिलो पटक विराटनगरका लागि छुटेको कार्गो रेल आइपुगेको छ शुक्रबार कोलकाताबाट कच्चा पदार्थ बोकेको रेल आज दिउँसो विराटनगर कस्टम र्याड आइपुगेको हो पहिलो पटक आएको कार्गोमा स्वस्तिक ओयल इण्डस्ट्रीजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ तोरी ल्याइएको छ नेपाल भारत तार वहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेल मार्ग मार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वी नेपालका उद्योग व्यवसायीले राहत महसुस गर्नुभएको छ कार्गो रेल सेवाको शुभारम्भ कोलकाता स्थित नेपाली महावाणिज्य दूत झम्कप्रसाद आचार्य कोलकाता भन्सार त्यसै गरी कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड कोनकोरका अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर गर्नुभएको थियो विराटनगरमा भन्सार कार्यालयका कर्मचारी र व्यापारीले रेलको स्वागत गर्नुभएको थियो यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम र्याडसम्म कार्गो रेल सेवाको उद्घाटन भए पनि सेवा नियमित हुन सकेको थिएन 2080 साल जेठमा एउटा रेल आएपछि सेवा रोकिएको थियो पछिल्लो नीतिगत व्यवस्था र आवश्यक प्रक्रियागत समन्वय पूरा भएपछि भने कोलकाता बन्दरगाहबाट विराटनगरसम्म नियमित रेलमार्ग मालसामान ढुवानी गर्ने बाटो खोलेको छ यसरी कोलकाताबाट पहिलोपल्ट विराटनगरका लागि कार्गो रेल आइपुगेको छ सरसामानहरू यहाँ चाहिँ नै आइपुगेका छन् यो पटक रेलले चाहिँ कार्गो रेलले तोरी ल्याएर यो कामको यो रेल आगमनको शुरूआत भएको छ विराटनगरमा रेलको भव्य स्वागत भएको छ नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ प्रहरीका अनुसार सुनवल नगरपालिका वडा नम्बर 12 का 20 वर्षीय मुक्तिप्रसाद पराजुलीको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो सोही नगरपालिका 11 जर्गा स्थित दिलमाया सुनारको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो उहाँको देवदह मेडिकल कलेज भलुई रूपन्देही उपमा उपचार

0: जल जला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: अहिले बेलुकीको 7 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
2: सुरुमा प्रमुख समाचार। पूँजी बजारको दिगो विकासका लागि कानूनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री वालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह। र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नु भएको छ। पूँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा उहाँले पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैं प्रोत्साहन गर्ने र गल्ती गर्नेहरू विरूद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नु भएको छ। छलफलका क्रममा पूँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानूनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू अझ बढ़ी प्रोत्साहित भएको बताउँदै प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रूपियाँ भन्दा बढ़ी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको भेटपछि लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताउनुभयो।
4: र हामी लामो छलफल गऱ्यौं पूँजी बजारको विकास र विस्तारको लागि अहिले लगानीकर्ताको कन्फिडेन्सको विषयमा, पूँजी बजारमा गर्नुपर्ने सुधारका विषयहरूमा हामीले छलफल गरेका छौं। नेपाल राष्ट्र बैंकले पूँजी बजार विकास र विस्तारको लागि गर्नुपर्ने कार्यहरू, नेपाल वित्त पत्र बोर्डले गर्नुपर्ने कार्यहरू, स्टक एक्सचेन्जले गर्नुपर्ने विषयहरूको बारेमा, करसँग सम्बन्धित अर्थ मन्त्रालय कर र अन्य विषयसँग सम्बन्धित कानून तर्जुमासँग सम्बन्धित विषय अर्थ मन्त्रालयले गर्नुपर्ने विषयको बारेमा हामीले छलफल गरेका छौं। प्रधानमन्त्रीले ती सबै विषयलाई सुनिदिनु भएर उहाँले समग्र पूँजी बजारको विकास र विस्तारको लागि, लगानीकर्ताको कन्फिडेन्सको लागि प्रधानमन्त्री कार्यालय पनि त्यो विषयमा काम गरिरहेको छ, त्यो विषयलाई लगानीकर्ताको मनोबल बढ़ाउनको लागि कार्य गर्नेछ भन्ने विश्वास दिलाउँछ। पूँजी बजारले कसरी रोजगारी सिर्जना गर्न सक्छ र कसरी पूँजी क्रिएट गर्न सक्छ भन्ने विषयमा नै छलफल भयो।
3: बैंक तथा वित्तीय संस्थाले धितो पत्रमा लगानी गरेपछि कम्तीमा 6 महिनासम्म बिक्री गर्न नपाउने, विद्यमान व्यवस्था खारेज गर्न तथा शेयर धितो कर्जाको सीमालाई प्राथमिक पूँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको 5% कायम गर्ने व्यवस्था मिलाउन लगानीकर्ताहरूले सुझाव दिनुभएको छ। नियमनकारी निकायका तर्फबाट नेपाल धितो पत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाहरूका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 पूँजी बजार नीति तथा नेपालको पूँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था बीमा बजार एवं पूँजी बजार सुधारका लागि आवश्यक ऐनहरूको तर्जुमा तथा संशोधन प्रक्रिया शुरू भइसकेको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने बताउनु भएको छ, जानकारी दिएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज देशका हिमाली भूभागका केही स्थान तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। सरकारका सचिवहरूको बैठकले शासकीय सुधारको 100 कार्यसूची अन्तर्गत सम्पन्न भएका सुशासन प्रवर्धन, सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रिया सरलीकरण लगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तरता दिने निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले कार्यसूचीमा उल्लेखित बुदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्यांकन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले कार्यसूची अन्तर्गत मन्त्रालय निकायले पूर्ण रूपमा सम्पन्न गर्न बाँकी कार्य यथाशीघ्र टुंग्याउन सम्बन्धित सचिव आफैले त्यसको प्रगति ट्रैकिंग गर्ने निर्णय गरेको गोविन्द बहादुर कार्की को अध्यक्षता में आज भएको सचिवहरुको बैठकले कार्यसूचीमा उल्लेखित बुदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने

0: निर्णय निर्माण छिटो सरल र नागरिक मैत्री बनाउने बैठकको निर्णय छ। बैठकले सेवा प्रवाहमा थप सहजीकरण र विकेन्द्रीकरण गर्ने कर्मचारीको क्षमता विकास विपद पूर्व तयारी र प्रतिकार्य आर्थिक अनुशासन र खर्चमा मितव्ययिता लगायत 22 बुँदे निर्णय गरेको छ। सरकारले सार्वजनिक विधा पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन विधा थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक विधाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ। चालू आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मसुदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ। बैठकले पुराना असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले आज सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोक्ता अत्यावश्यक खाद्य तथा पेय पदार्थ लत्ता कपड़ा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गराएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषालु जंगली च्याउ नखान आग्रह गरेको छ। वर्षायाम शुरू भएसँगै जंगलमा उम्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जंगली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सचेतनामूलक सन्देशमा वर्षाको मौसममा जंगली च्याउ प्रशस्त उम्रिने भए पनि सबै च्याउ खान योग्य नहुने उल्लेख गरिएको छ। मन्त्रालयले च्याउ खाएपछि असामान्य लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन अनुरोध गरेको छ। मैतडी जिल्लाको सदरमुकाम क्षेत्रका मुख्य सड़क किनारमै अनियन्त्रित रूपमा सवारी साधन पार्किङ गर्ने प्रवृत्ति बढ़दै जाँदा दुर्घटनाको जोखिम समेत बढ़दै गएको छ। बजार क्षेत्रको सांगुरो सड़कमा यात्रुवाहक जीप बोलेरो निजी सवारी तथा मोटरसाइकल जथाभावी पार्किङ गरिँदा दैनिक रूपमा सवारी आवागमन प्रभावित हुनुका साथै पैदल यात्री समेत जोखिममा पर्ने गरेका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: जिल्ला सदरमुकाम बैतडीको मुख्य सड़क तथा व्यस्त चोक आसपासमा सड़कको दायाँ बायाँ लामबद्ध रूपमा सवारी पार्किङ गर्ने गरिएको छ। कतिपय स्थानमा सड़कको आधाभन्दा बढ़ी भाग नै सवारीले ओगटेका कारण विपरीत दिशाबाट आउने सवारीले एक अर्कालाई बाटो दिन समेत कठिन हुने गरेको बताउनुहुन्छ स्थानीय सुनित भट्ट। सवारी चालकलाई बजार क्षेत्र वा आसपासका सड़क किनारामा सवारी पार्किङ नगर्न सम्झाइ बुझाइ गर्ने गरेको भए पनि सवारी चालकले नियम नमानेको खण्डमा कार्यवाहीको दायरामा लिइने बताउनुहुन्छ जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक एके राज पन्त।
2: सवारी साधनहरूलाई कानून अनुसार कार्यवाही हुने व्यवस्था हुन्छ कि त आफ्नो छुट्टै पार्किङको व्यवस्था गर्नु पर्यो कतै छ भने होइन भने अर्कालाई डिस्टर्ब गरेर बाटोमा राख्न पाइँदैन।
1: सवारी साफसँगै पार्किङ व्यवस्थापनलाई समयमै व्यवस्थित गर्न नसकिए भविष्यमा ठूलो दुर्घटनाको जोखिम समेत बढ्न सक्ने चिन्ता रहेकाले सवारी व्यवस्थापनमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिइएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर डीजन भट्टराई।
3: सड़कमा कसरी पनि अनधिकृत रूपमा पार्किङ गर्ने कार्यहरू अवयोग गर्न मिल्दैन कि जनगुनासोहरू विशेष गरी गोठाबाली चोकमा चाहिँ केही आउँछ त्यहाँ एकदमै सागर सड़क भएको कारणले गर्दा र केही समय बजार पनि भएको कारणले त्यहाँ केही अव्यवस्थित ढंगले सड़कमा सवारीहरू रहेको अनि गुनासो मैले पनि सुनेको छु।
1: स्थानीयवासीहरूको अनुसार बजार क्षेत्रमा व्यवस्थित पार्किङ स्थल भए पनि चालकहरूले सड़कलाई नै पार्किङ स्थलको रूपमा प्रयोग गर्ने गरेका बताएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।

0: संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्ण रूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल विज्ञापन संघको प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन नियम तथा कानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा अनियमितता र अपारदर्शिता देखिएको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम शुरू गरिसकेको जानकारी दिनुभयो। त्यसै गरी सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हासँग एभरेस्ट इन्टरनेशनल फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ सुको नेतृत्वमा आएको चीनिया प्रतिनिधिमण्डलले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको छ। सो अवसरमा नेपाल चीनबीच चलचित्र संस्कृति र पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने लगायतका विषयमा छलफल भएको छ। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन साथै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमान सिंह राईद्वारा गत जारी परिपत्रमा सो अनुरोध गरिएको छ। यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा शिवको पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएकाले भक्तजनले सहज रूपमा दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बाजुराको हिमाली गाउँपालिका 5 स्थित क्युडीमा आज जीप दुर्घटना हुँदा चालक सहित 9 जना घाइते भएका छन्। जिल्लाको कुवाडी क्युडी कच्ची सड़क खण्डमा जीप अनियन्त्रित भई सड़कबाट 10 मिटर तल खसेको प्रहरी कार्यालय बाजुराले जनाएको छ। वर्षायाममा कच्ची तथा पहाड़ी सड़कहरू जोखिमपूर्ण हुने भएकाले सावधानीपूर्वक सवारी सञ्चालन गर्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा लेबर पार्टीका नेता 56 वर्षीय एन्डी बर्नम नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ। गत शुक्रबार बर्नम आफ्नै दलका सर कियर स्टारमरलाई विस्थापित गर्दै ब्रिटेनको 69 औं प्रधानमन्त्री बन्नुभएको हो। बकिङघम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उहाँलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ। जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टारमरले आज औपचारिक रूपमा राजा चार्ल्सलाई बकिङघम दरबारमा भेट्दै राजीनामा पत्र बुझाउनु भएको थियो। लेबर पार्टी बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नम प्रधानमन्त्री नियुक्त हुनुभएको हो। बकिङघम दरबारबाट निस्किएपछि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै बर्नमले आफू 10 वर्षमा देशको 7 औं प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गर्नुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले फिलिपिन्समा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठकका क्रममा चीन र रूसका विदेश मन्त्रीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताउनु भएको छ। अमेरिका चीन सम्बन्ध थप तनावपूर्ण बनेको र क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो। रुबियो यस साता मनिलामा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियानका विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुँदै हुनुहुन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेजिङमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको केही दिनपछि हुन लागेको यो भ्रमणलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। अमेरिका क्षेत्रमा चीनको बढ़दो प्रभावलाई सन्तुलनमा राख्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका लागि छलफल शुरू गरेको छ। बजेट कार्यान्वयनका लागि सोमबार अर्थमन्त्री डाक्टर सोनी मुवागले अर्थ मन्त्रालयमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल शुरू गर्नु भएको हो। अर्थमन्त्री डाक्टर सोनी मुवागलेको अध्यक्षतामा भएको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय सहित पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसैबीच आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले 37 बुँदे मार्ग निर्देशन जारी गरेको छ। सोमबार अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जारी गर्नुभएको मार्ग निर्देशनमा आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राखेर कार्यान्वयन गर्न भनिएको छ। विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन गरेको छ। मार्ग निर्देशनमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अप्नाउन भनिएको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्व स्वीकृति लिन भनिएको छ भने सशस्त्र अनुदान र वैदेशिक सहायताका कार्यक्रम तोकिएको सम्झौता र निर्देशिका भन्दा बाहिर गएर खर्च नगर्न समेत भनेको छ। नेपालमा सोमबारदेखि कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ भएको छ। नेपालको पहाड़ी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य सहित नेपाल सरकार, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ गरिएको हो। 24 महिने उक्त परियोजनाले पहाड़ी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखिएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्डको आर्थिक सहयोगमा सञ्चालित परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु, स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नव परिवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिएको छ। शुभारम्भ कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा चीनिया राजदूत माओ मिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ सहयोग रहने बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेभल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ, मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले सोमबार एक सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपड़ा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गरेको छ। विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेको छ। नेपाल शेयर बजारको कारोबार यो साताको पहिलो दिन सोमबार पनि 41.70 अंकले बढेको छ। लगातार दुई कारोबार दिनमै शेयर बजार 120 अंकले बढेको छ। सोमबारको वृद्धिसँगै निफ्टी प्रतिशत 2719 अंकमा कायम भएको छ। यो अंक एक महिना यताकै उच्च अंक हो। सोमबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब

0: समान खेल खेलेको दोस्रो स्थानको स्कल्याण्डको 38 अङ्क रहेको छ। नेदरल्याण्ड 28 खेलबाट 32 अङ्क जोडेर तेस्रो स्थानमा रहँदा समान खेलबाट 31 अङ्क बटुलेको उमन चौथो स्थानमा छ। नेपाल पाँचौं स्थानमा रहँदा छैठौं स्थानको क्याडाको पनि समान 24 अङ्क छ। नामिबिया 22 अङ्क सहित सातौं र युए 14 अङ्क जोडेर पुछारमा छ। लिग टूको सिरिज चारमा परेर विश्वकप छनौटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ। यो सिरिज पछि नेपालले लिग टू साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानाडासँग खेल्नेछ। तर किर्तिपुरमा ओमान, युए, अमेरिका र स्कल्याण्ड विरूद्धको खेलका 8 खेल मध्ये 6 खेल जित्दै नेपालले 12 महत्वपूर्ण अङ्क जोडेर अङ्क तालिकामा पाँचौं स्थानमा उक्लियो। नेपालले अघिल्लो लिग टू चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनौटसम्मको यात्रा तय गरेको थियो। नेदरल्याण्डमा शुरू हुने यो श्रृंखला नेपालका लागि केवल अङ्क जोड्ने अवसर मात्र होइन, विश्वकप छनौटको यात्रालाई जीवित राख्ने सबैभन्दा महत्वपूर्ण परीक्षा पनि हो। दुई वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले विश्वकपको उपाधि जितेको छ। आइतबार न्यू जर्सीमा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। स्पेनले यसअघि पनि त्यस्तै सफलता हासिल गरेको थियो। सन् 2008 युरोकप जितेको दुई वर्षपछि स्पेनले सन् 2010 विश्वकपको उपाधि उचालेको थियो। अहिले युरो 2024 जितेको दुई वर्षपछि स्पेनले पुनः विश्वकप जित्दै इतिहास दोहोर्याएको छ। पछिल्लो सफलतासँगै पुरुष तथा महिला फुटबलमा स्पेनको प्रभावशाली वर्चस्व थप बलियो बनेको छ। पुरुष र महिला विश्वकपको साविक विजेता बन्ने स्पेन पहिलो राष्ट्र समेत बनेको छ। स्पेनको महिला टोलीले सन् 2023 सिडनीमा इङ्ल्याण्डलाई पराजित गर्दै विश्वकप जितेको थियो।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज देशका हिमाली भूभागका केही स्थानमा, मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। काठमाडौँको अधिकतम 28.1 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 23.3 मिलिमिटर। पोखराको अधिकतम 26.9 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 59.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 14 मिलिमिटर। दिपालको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पूँजी बजारको दिगो विकासका लागि कानूनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री वालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी बर्नम नियुक्त। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्त र जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगोत्री जेउ बेला सोनो फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल खेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख गिजी मेनुगे पठेल नेलागिनाते जन धने मे खेपा छिती ताउदु हो फोकाई
3: गेचो छालियाला बन्न नेलागिने पुरो रङले नौ पुराले चौसो खेल गिरि
2: वन जंगल सर मेरा आइरुले बानी एमएल एमए ओसो छामेला लिउ सोकर पोतराले पार जगे रहते
3: सलाई लाइटर सियाउला मे सचाउने चिजराले जबाङजा र यामा देने पोल गेने या इतौ चिज र रहिते वन जंगल

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, बजेट कार्यान्वयन प्रभावकारी बनाउन रणनीति आवश्यक,
1: प्रणालीगत रूपमा सुधार गर्नुपर्ने त्यो नभएको हुनाले अब नहुनुभन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने,
0: फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने, काठमाडौँ रिंग रोड छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ़्यो, चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ़ीकरण परियोजना शुरू,
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास दिएको छु।
0: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह, जुलाईमा औसतको 54.5% मात्रै वर्षा, पर्सीदेखि विस्तारै पानी पर्न कम हुने,
3: रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षा देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा,
0: र कंगोमा इबोला प्रकोप तीव्र बन्दै मृत्यु हुनेको संख्या 930 नाघ्यो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीड़ा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमा स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। संतोषी रावलबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढ़ाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पूँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाडौँ मुख्य चक्रपथ रिंग रोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढ़ेको छ। भूमि प्रशासन कार्यालयले कलंकी क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्याङ्कन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्डको चक्रपथसँग जोड़िएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 3 लाख रूपियाँले घटेको छ। तर कालीमाटी, सोल्टीमोर, कलंकी, सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सड़कसँग जोडिएका जग्गाको मूल्य भने प्रति आना 50,000 देखि 2 लाख रूपियाँसम्म बढ़ाइएको छ। यता किर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकै दर रेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्याङ्कनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दर रेट परिमार्जन गरिएको हो। चालू मनसुनको जुलाई अवधिमा देशभर औसतभन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पथरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुरासैनीका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सीआईएनलाई बताउनुभयो।
3: आज र भोलिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशको चाहिँ थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी 3 दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा, तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
5: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उपसरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार, युनेस्को सूचीकरण, बौद्धिक सम्पत्ति, लाभांश वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिएका हुन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्लिमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भइएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
6: नेपालको संस्कृति विविधता नै हाम्रो राष्ट्रिय पहिचानको आधार हो। यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले हाम्रो सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं।
5: कार्यक्रममा संस्कृति वेद सोम धितालले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
7: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्त्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौँ। यसलाई चाहिँ सुधार्नुपर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना काप्चा गाउँपालिका नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
5: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रम बीज परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरिएको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
5: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापागमा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढ़ाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी हुनेछ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरि यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: Sant Cirol. बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशनले मात्रै नहुने विज्ञको टिप्पणी.
1: जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो जरा हो त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होइन. अब मैले त बजेट बारे कमेन्ट गर्दाखेरि पनि गरेको हो.
0: बजेट कार्यान्वयनलाई गतिजामुखी बनाउन सरकार सक्रिय हुनुपर्नेमा विज्ञको जोड. कुराकानीसँगै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समुदायको अधिकार स्थापित गर्न माग लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353.
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ. पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप अधिकारीहरूले बताएका छन्. सरकारले आर्थिक वर्ष 2083-84 को बजेट प्रभावकारी पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुधे मार्गदर्शन जारी गरेको छ. अर्थ मन्त्रालयले सबै मन्त्रालय, सरकारी निकाय, प्रदेश, स्थानीय तहलाई वित्तीय अनुशासन, मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो. नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ. अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ. साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ. अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ. त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त सञ्चालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ. बजेटको दोहोरो खर्च, अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ. सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला. सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो,
1: नहुनुभन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने त्यसभित्र पनि अझ मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाउने एकदम समयबद्ध हिसाबले तपाईँको बजेटका वा कार्यक्रमहरूलाई चाहिँ फेरि कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही पनि घर भन्ने कुरा यसलाई सकारात्मक रूपमा दिनुपर्छ. तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो, रुट हो, जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होला, तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सिङ्गो बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरा
7: योभन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे, तर त्यो कानुनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो असाधे विकास गर्ने होइन, अनि अन्तिम अवस्थामा आएर
1: शब्द त्यो सकारात्मक भयो खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यौं भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गरौँ भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी चाहिँ लेखा समिति अनि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्थ्यो भने यहाँ त कस्तो भयो भने त्यसैले मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टल तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधि दिनमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि पुँजी खर्च गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजी खर्चको लक्ष्य। त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो, अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी यो कुरा प्रणालीगत रूपमा कानुन अरू अरू पार्टीमा चाहिँ सुधार गर्नेतिर समय जानु पर्यो। अरे जुन किसिम अहिले चाहिँ सत्य विस्तारको जुन किसिमको निर्णय भयो त त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कानुनी कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने केही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गर्छौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़।
8: विभिन्न निकायले आफ्नै तरिकाले गरेका छन्, तिनीहरू पनि स्क्याटर इन पोजिसन छन्। अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्टिभको प्रोसेसहरू शुरू गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ।
0: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उपर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि आज सरकारवालाबीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
8: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्। मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
7: जसलाई देखिन र सुन्न
8: देखिन देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यस मध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
10: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
8: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागत को चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
10: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त
8: यो अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्ट्री विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
10: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
8: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै
10: अहिलेसम्म के भएको थियो त्यसबारेमा
8: यस बारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ। यी काठमाडौँकै नियर कम्युनिटीको सन्दर्भमा बाहिरमा पनि हुँदै नभएको भन्ने होइन भएको थियो तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलको रूपमा यो कानूनलाई लिनुपर्छ।
10: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेका छ 15-20 पन्ना हेर्दा देखिन्छ सारांश चाहिँ के हो यसभित्र के छ ल्याउन खोजेको गर्न खोजेको
8: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ। इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ र त्यो इन्भेन्ट्री कसरी अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ प्रावधान छ। अनि त्यसपछि अर्को महत्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ समितिएका
10: अरू भनेको प्रदेश र स्थानीय
8: प्रदेश स्थानीय र अरू निकायलाई पनि मैले अघि प्रेजेन्टेसनमा पनि
10: सरकारी निकायलाई पनि
8: अरूलाई पनि दिनुपर्छ यो एउटा त्यो कुरो भयो। अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वित प्रावधानहरू उठेका छन् यसको। अनि अर्को एउटा महत्वपूर्ण पाटो यसमा उठेको चाहिँ यहाँहरूलाई भनौँ यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्वपूर्ण प्रावधान हो।
10: कारण सजीव मानव
8: त्यो चाहिँ के हो भने सिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला कुनै सिपको बारेमा ज्ञान छ उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले
10: मौखिक लिखित अथवा आर्थिक
8: आर्थिक होइन त्यो त सर्टिफिकेटै दिएर रेकग्नाइज गर्ने एउटा कुरो हो। त्यसरी रेकग्नाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ। नहुँदा कामै नहुने भन्ने चाहिँ होइन भइरहेको थियो हुन पनि सक्थ्यो तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि प्रवर्धनको लागि कानूनी प्रक्रिया शुरू गरेको रूपमा यो विधेयकलाई लिनुपर्छ भन्ने म मान्छु।
10: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा सक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति कुरा भएको थियो अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति कुरा हुन्छ र यसले के सजिलो
8: पक्ष राज्य भइसकेपछि राज्यले पूरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्
0: रौतहटको दुर्गा भगवती गाउँपालिका तीन मत्सरीमा वृद्ध एकल महिला विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ सरकारी खर्चमा कसिलो नियन्त्रण सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी रणनीति आवश्यक रहने अर्थविदको भनाई छ फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने भएको छ काठमाडौँ रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ भने भित्री क्षेत्रमा मूल्य बढ़ेको छ चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुरू भएको छ र कंगोमा इबोला प्रकोप तीव्र बन्दै गएको छ मृत्यु हुनेको संख्या करिब 930 पुगेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि साउन 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्रि
11: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो
12: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही
13: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाँसको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-46-78-232
14: कायम स्वास्थ्य र शिक्षाको समता शुल्कले नागरिकमाथि भार थपियो भारतबाट कार्गो रेल आज विराटनगर आइपुग्यो
15: भारतको संसद भवन नजिक कक्रोच जनता पार्टीको प्रदर्शन प्रहरी र कर्म प्रदर्शनकारी बीच झडप सुरक्षा व्यवस्थामा कडाई
14: र विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लियो
16: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
15: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा सरकारले सार्वजनिक विधा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ शनिबार आइतबार 2 दिन विधा थालिएपछि सार्वजनिक विधा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै सरकारका सचिवहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो गृह मन्त्रालयका सहसचिवको समेत जगतमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ
14: भारतको कोलकाताबाट खाने तेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल आज विराटनगर स्थित एकीकृत जाँच चौकी आइपुगेको छ। यही साउन एक गते कोलकाताबाट प्रस्थान गरेको 40 कन्टेनर सहितको कार्गो रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी तथा सर्वसाधारणले स्वागत गरेका छन्। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई जुगबनी स्थित भारतीय भन्सार व्याड हुँदै विराटनगर 18 बुधनगर भेडियारी स्थित नेपाल भन्सार व्याडसम्म रेल मार्फत ल्याउने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठका अनुसार रेललाई कोलकाता स्थित नेपाली महावाणिज्य दूत ईश्वर राज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा विदाई गरेका थिए। पूर्ण रूपमा संचालनमा आएपछि यो रेल सेवा मार्फत एकैपटकमा 40 फिटका 45 कन्टेनर विराटनगरसम्म ल्याउन सकिनेछ। सड़क मार्गको तुलनामा कार्गो रेल सुरक्षित, भरपर्दो र न्यून लागतको हुने तथा करिब 24 घण्टामै कोलकाताबाट विराटनगरसम्म सामान आइपुग्ने भएकाले ढुवानी प्रक्रिया थप सहज हुने व्यवसायीहरूको विश्वास छ। यसअघि वीरगंजमा मात्र उपलब्ध रहेको कार्गो रेल सेवा अब विराटनगरमा पनि संचालनमा आएपछि पूर्वी क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन्।
15: प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्ताको जायज माग सम्बोधन गरी पूँजी बजार सुधार गर्ने आश्वासन दिनुभएको छ। पूँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिसँग आज छलफल गर्दै प्रधानमन्त्री शाहले लगानीकर्ताको जायज माग सम्बोधन गर्न तयार रहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहसँगको भेटपछि स्टक ब्रोकर एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार फोरमका सभापति प्रेयराज रेग्मीले पूँजी बजार सुधारका लागि आफूहरूले उठाएका जायज माग कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको बताउनुभयो।
17: सप्लाई साइड अलिक बढेको छ, त्यसलाई चाहिँ डिमाण्ड साइड पनि चाहिँ बढाएर बजारलाई ब्यालेन्स गर्ने चिज, संस्थागत लगानीकर्ताको भूमिका बढाउने चिज, अहिले जुन चाहिँ कर बढाइयो चाहिँ फाइनल पहिलेदेखि थियो, अलिअलि ग्रे एरिया थियो तर कर बढाइयो, त्यो कर बढाएको चिजलाई समायोजन गरेर, घाटा समायोजन गरेर मात्रै कर लिने व्यवस्था होस् भन्ने किसिमका चिजहरू, राष्ट्र ब्याङ्कले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्नको लागि चाहिँ नियमकीय व्यवस्था गरिदिने चिज, एनआरएनलाई चाहिँ नि फास्ट्र्याकबाट भित्राउने कुरा, अनि स्टक एक्सचेन्जको पुनर्संरचना गरेर प्रविधियुक्त बनाउने, एकदम हाइली क्वालिफाइड मान्छेहरू त्यहाँ आउन सक्ने वातावरण बनाउने, औजारहरू ल्याउने, कारोबारका औजारहरू चाहिँ नि डेभलप गर्ने चिजहरूमा चाहिँ काम गर्नु पर्यो भन्ने किसिमको कुराहरू हामीले गर्यौँ। धितोपत्र बोर्डले चाहिँ नि आइपी समायोजन गरेर, घाटा समायोजन गरेर मात्रै कर लिने व्यवस्था होस् भन्ने किसिमका चिजहरू, राष्ट्र ब्याङ्कले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्नको लागि चाहिँ नियमकीय व्यवस्था गरिदिने चिज, एनआरएनलाई

0: सबै चिजहरू हटाएर बजारलाई चाहिँ नि स्वस्थ बनाउनको लागि चाहिँ क्वालिफाइड इन्स्टिट्युसन इन्भेस्टर मार्फत चाहिँ नि बुक बिल्डिङ प्रक्रिया अप्नाएर चाहिँ आइपिओ ल्याउने कुरा गर्नु पर्यो भन्ने किसिमको कुरा गऱ्यौँ. इन्ट्राडे चलाउनु पर्यो, इन्ट्राडे चलाएर बजारको कन्फिडेन्स र भोल्युम बढाउनु पर्यो भन्ने किसिमको कुराहरू गऱ्यौँ. उहाँले यो सबै चिजहरू सुन्नुभयो. नियमनको तपाईँहरूले यो भनिरहेको चिजहरू हामीले यी चिजहरूमा काम पनि गरिरहेछौँ र फेरि नियमनकारी निकायका प्रमुख र मार्केट अपरेटरलाई बोलाएर चाहिँ छलफल गरेर यसलाई चाहिँ हामी कार्यान्वयनमा लैजान्छौँ, तपाईँहरूका जायज मागहरू हामी इम्प्लिमेन्टेसनमा लैजान्छौँ भनेर सामान्यज्यूले भन्नुभयो.
1: प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका व्यवसायहरूसँगै भेटेकै दिन शेयर बजार परिसूचक नेप्से आज 41 अंकले बढ़ेर 2719 बिन्दुमा पुगेको छ. आज 5,51,26,88,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ. आज 239 कम्पनीको शेयर मूल्य बढ़दा 32 कम्पनीको मूल्य घटेको छ भने 5 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ. नयाँ आर्थिक वर्षको पहिलो दिन पनि नेप्से परिसूचक उच्च अंकले बढ़ेको थियो.
2: संविधानले स्वास्थ्य र शिक्षालाई नागरिकको मौलिक हक ग्यारेन्टी गरे पनि सरकारले बजेट मार्फत यी क्षेत्रमा थप 3% समता शुल्क भन्दै आर्थिक भार थपेको छ. शिक्षामा मात्र होइन, यस व्यवस्था अनुसार साउन 1 गतेदेखि निजी अस्पतालहरूमा पनि आकस्मिक एम्बुलेन्स रगत र शवगृह प्रयोग गर्दा समेत थप शुल्क लिन थालिएको छ. सरकारी अस्पतालमा चुस्त सेवा नपाएर ऋण काट्दै निजीमा जान बाध्य विपन्न नागरिकमाथि थपिएको अतिरिक्त आर्थिक भारले थप निराशा बढ़ाएको छ. थप सामग्री सहकर्मी कृष्ण शर्माबाट.
3: अबदेखि मृत्यु पश्चात पनि कर तिर्नुपर्ने भएको छ. शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% अतिरिक्त समता शुल्क बढ़ाउने सरकारको निर्णयले शवगृहमा शव राख्दा समेत कर तिर्नुपर्ने भएको हो. यो व्यवस्था यही साउन 1 गतेदेखि कार्यान्वयनमा आएको छ, जस अनुसार निजी विद्यालय र निजी अस्पतालहरूले नागरिकसँग लिने सेवा शुल्कमा 3% समता शुल्क थपिएको हो. यसले निजी अस्पतालमा उपचार गराउँदा र निजी विद्यालयमा पढ़ाउँदा लाग्ने खर्च बढ़ेको छ. काठमाडौँका ठूला निजी अस्पतालहरू नर्भिक, मेडिसिटी, ग्राण्डी लगायत निजी मेडिकल कलेजमा शवगृह छन्। ती अस्पतालहरूले शवगृहमा राखे बापत रकम लिने गरेका छन्। सरकारको निर्णयसँगै अब शव राखे बापत पनि कर तिर्नुपर्नेछ, तर सरकार यसलाई कर वृद्धि नभई राजस्व व्यवस्थापन मात्र भएको दावी गर्छ. स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सरकारले अस्पतालको सेवा शुल्कमा वृद्धि गरेको नभई बिरामीले तिर्ने शुल्कको 3% हिस्सा मात्र राजस्वमा लैजाने र बाँकी 97% सम्बन्धित अस्पतालले नै पाउने व्यवस्था गरेको दावी गर्नुभयो.
4: सरकारले अस्पतालमा सेवा लिन जाँदा सेवाग्राहीले तिर्नुपर्ने शुल्कमा वृद्धि गरेको होइन. जति शुल्क तिरिराखिन्थ्यो त्यो तिरेको शुल्क मध्ये 3% सेवाले बापत सरकार राजस्वमा लिन जाने लैजाने 97% सम्बन्धित अस्पतालमा जाने भनिएको हो. यसमा सुविधा हुनुपर्ने अथवा यो चाहिँ भ्यालुमा एड भएको ट्याक्स र त्यसै थपिएको
3: तर सरकारले यो तर्कलाई उपभोक्ता अधिकार कर्मीहरूले नागरिकमाथिको बेइमानी र मौलिक हक विपरीतको कदम भनेका छन्। उपभोक्ता अधिकार कर्मी ज्योति बानिया संविधानले निशुल्क घोषणा गरेका स्वास्थ्य, शिक्षा र विद्युत जस्ता मौलिक हकसँग सम्बन्धित विषयमा कर लगाउनु नागरिकमाथिको बेइमानी र संवैधानिक व्यवस्था विपरीतको कदम भएको बताउनुहुन्छ.
5: विद्युतको कर, स्वास्थ्यमा लिएको कर र शिक्षामा लिएको कर तिनै विषय चाहिँ मौलिक हकसँग सम्बन्धित विषय हुन्, मौलिक हक कार्यान्वयन गर्नुपर्ने विषय हुन् र यस चाहिँ कर लाग्दैन. अब एकातिर संविधानले के भन्यो, मौलिक हकमा निशुल्क शिक्षा भन्यो, अनि त्यसपछि गएर चाहिँ यो स्वास्थ्य चाहिँ गर्ने भन्यो, ऐनमा पनि भन्यो. अब एकातिर त्यसो भनेको उतिर कर लिन्छु भनेपछि यो मौलिक हकमाथिको बेमानी हो, नागरिकमाथिको बेमानी हो.
3: मृत्युपछि शवगृहमा लास राख्दा समेत कर तिर्नुपर्ने यस्तो व्यवस्था तत्काल खारिज नभए सार्वजनिक सरकारको मुद्दा लिएर अदालत जाने उपभोक्ता अधिकार कर्मी बानियाको चेतावनी छ.
5: लाज लाग्नुपर्ने हो कि, अब यो त साह्रै नागरिकले करायो भनेर लाज लाएर आफै फिर्ता गर्यो भने हामीले के गर्नु रहेन भने त यो सार्वजनिक उपचारको हक चाहिँ हामी जान्छौँ भनेका छौँ, त्यतिमै जान्छौँ भनेका छौँ.
1: निजी विद्यालय संचालकहरूले पनि सरकारले लागू गरेको 3% शिक्षा समता शुल्क नतिर्ने अडान दोहोर्याएका छन्। आर्थिक वर्ष 2083-84 बजेट मार्फत साउन 1 लागू गरिएको उक्त शुल्क वृद्ध प्याप्सन, एनप्याप्सन र नेशनल प्याप्सनले सरकारलाई निर्णय फिर्ता लिन माग गरेका हुन्. नेशनल प्याप्सनका महासचिव प्रकाश खड्काले शुल्क नतिर्ने स्पष्ट गर्दै सरकारले दण्डित गर्न चाहे जेल नै बनाउनु पर्ने चेतावनी दिनुभएको छ. प्याप्सन अध्यक्ष कृष्ण अधिकारीले संविधानले शिक्षालाई मौलिक हक मानेकाले विद्यार्थीमा

0: थप आर्थिक भार थोपर्नु संविधानको भावना विपरीत भएको बताउनुभयो। निवर्तमान अध्यक्ष डीके ढुंगानाले निजी विद्यालय रोजेका अभिभावकलाई थप आर्थिक भार बोकाउनु अन्यायपूर्ण भएको टिप्पणी गर्नुभयो। शिक्षाविद मनप्रसाद वाग्ले र नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पनि शिक्षा र स्वास्थ्यमा यस्तो कर लगाउनु संविधानको मर्म विपरीत भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ।
1: नेपाल परिवेशमा सुकुम्बासीलाई अन्तिम पटक 35 दिने सूचना दिन सरकारको अल्टिमेटम लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सिपिङ प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन घरको।
4: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेना ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
5: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: निरन्तरको वर्षा पछिको बाढ़ीमा परि एकजनाको मृत्यु भएको छ। काभ्रेप्लाञ्चोक रोशी गाउँपालिकामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। आफ्नो वृद्धवत्ता बुझेर कटुन्जे स्थित बैंकबाट फर्कने क्रममा रोशी गाउँपालिका साथ कटुन्जे बेसीका 75 वर्षीय मोतीमान पाखरिनलाई रोशी खोलाले बगाउँदा मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार आज देशभर सर्पदंशबाट 2 जना घाइते भएका छन्। प्रवक्ता महतका अनुसार आज गोर्खा, रोल्पा र दार्चुलामा बन्द भएका 3 सड़कहरू सुचारू भएका छन्। यस्तै मेची राजमार्ग, मध्य पहाड़ी अर्नीको राजमार्ग भने अझै अवरूद्ध रहेको उहाँले जानकारी दिनुभयो।
6: आजको दिनभोलिको हामीले तपाईँ अनुसार एउटा बाढ़ीबाट 1 मृत्यु भएको छ र अन्यको के सर्पदंशबाट 2 घाइते, यति नै छ मानवीयको कुरा गर्दाखेरि। अहिले अब केही राजमार्गहरू हिजो बन्द भएका राजमार्गहरू अहिले सुचारू भएको भएका छन् भने हामी अहिले नेक्स्टमा भएको कुरा गर्दा मेची राजमार्ग, मध्य पहाड़ी, अरणीको चाहिँ अझै अवरुद्ध नै छन्।
0: प्रवक्ता महतले राहत खोज र उद्धारका लागि 3 सुरक्षा निकायका करिब 6,000 भन्दा बढी जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो।
1: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज राति हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनुका साथै हिमपात हुने सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद सरोज पुडासेनीले बताउनुभयो। उहाँले भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका 1-2 स्थानमा भारी वर्षा हुने सम्भावना छ। पर्सीदेखि भारी वर्षा कम हुने भए पनि यो हप्ताभर नै मौसम सक्रिय रहने उहाँले थाहा संचार नेटवर्कलाई जानकारी गराउनुभयो।
7: आज रातिको लागि अलि बढी यो गण्डकी सुदूरपश्चिम प्रदेशमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिन्छ। कोशी प्रदेश र बागमती प्रदेशको पनि पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। अब अरू प्रदेश सबै प्रदेशको धेरै स्थानमा चाहिँ मध्यमसम्मको वर्षा चाहिँ रातिको लागि पनि छ। यो हप्ताको लागि गतिविधिहरू भइराख्ने नै देखिन्छ। बुधबारबाट चाहिँ केही रूपमा भारी वर्षाहरू कम हुनेछ।
0: सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले एक सार्वजनिक सूचना मार्फत यस्तो आग्रह गरेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरि यही आजदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो।
1: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रमका बीच यो परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा यो परियोजना शुरू गरिएको नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले बताउनुभयो। अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ कोअपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समन्वय र साझेदारी गर्नेछन्। यो नयाँ परियोजनाले प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट नेपाली कृषकको क्षमता अभिवृद्धि गर्ने र कृषि क्षेत्रको उद्यमशीलता बढ़ाउने लक्ष्य छ। यो सहकार्यले सन् 2030 सम्मको संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने र नेपाल चीन मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ। सोही कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभयो।
8: आजबाट प्रारम्भ हुने यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरिएको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानूनी व्यापारिक गतिविधिमा संलग्न व्यवसायीलाई कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। विभागले सूचना जारी गर्दै बजार तथा अनलाइन प्लेटफर्म मार्फत लेबल नभएका न्यून गुणस्तरका मिसावटयुक्त र चोरी पैठारी गरिएका खाद्य वस्तु पेय पदार्थ तथा लत्ता कपड़ाको बिक्री भइरहेको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको हो। विभागका अनुसार यस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्य र अधिकारमा प्रत्यक्ष असर पुर्याउने भएकाले कानूनी कार्यवाही गरिनेछ। सूचनामा उपभोक्ता संरक्षण ऐन 2075 र उपभोक्ता संरक्षण नियमावली 2076 अनुसार गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्नु उपभोक्ताको मौलिक अधिकार भएको स्मरण गराइएको छ। विभागले उत्पादन पैठारी ढुवानी सञ्चय तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई कानूनले तोकेका मापदण्ड र दायित्व पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। बजार अनुगमनलाई अझ प्रभावकारी बनाई कानून उल्लंघन गर्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड़ गर्ने जो कोहीलाई पनि कानून बमोजिम हदैसम्मको कड़ा कार्यवाही गरिने विभागले स्पष्ट पारेको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: Rocket Bonus Pound.
1: It's the top head of each home. Here's the much of each play home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: ढोक होइन ढोक हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं. नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ.
4: अब बाँकी समाचार. काठमाडौँको नयाँ बस पार्क स्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्. जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार 30 वर्षभन्दा कम उमेरकी निशा सुनार नयाँ बस पार्कमा रहेको एक गेस्ट हाउसको कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्. गेस्ट हाउस संचालकले कोठाबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए. सब पोस्टमार्टमका लागि अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ.
3: कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टुप्न गएका सम्पर्कविहीन बनेका महिलाहरू सम्पर्कमा आएका छन्. हिजोदेखि हराएका भीमदत्त नगरपालिका 19 बाघफाँडका 14 जना महिला आज बिहान सम्पर्कमा आएका हुन्. शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका सबै महिलाहरू सुरक्षित परिवारको सम्पर्कमा आइसकेको जानकारी दिनुभयो. हिजो साँझदेखि नै निकुञ्जभित्र रहेका बेलडाडी गाउँपालिका 2 का 3 जना महिलालाई आज बिहान मात्रै सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको थियो.
4: मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्व सूचना प्रणाली जडान गरिएको छ. वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहरपुर 13 को खडगवार, राप्ती सोनारी 9 को महादेवपुर, राप्ती सोनारी 8 को बुचापुर तथा राप्ती सोनारी 2 को गोभारपुरमा पूर्व सूचना प्रणाली साइरन जडान गरिएको जेडीएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिनुभयो. उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, नीलगाई लगायत वन्यजन्तु सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने उहाँले बताउनुभयो.
3: झापाको दमक नगरपालिका 1 हौलदार चोक स्थित टपरी होटलबाट खैरो हिरोइन सहित एकजना पक्राउ परेका छन्. जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलामको चुलाचुली गाउँपालिका 4 का प्रणव कुमार राईलाई होटलभित्र लागु औषध खैरो हिरोइनको कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको. लागु औषध नियन्त्रण ब्यूरो र काकरबिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई खाजा खाइरहेको समयमा समातेको हो.
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार. भारतको राजधानी दिल्ली स्थित जन्तर मन्तरमा युवाहरूले परीक्षामा भएको प्रश्नपत्र चुहाउट र भ्रष्टाचार विरूद्ध ठूलो प्रदर्शन गरेका छन्. कक्रोच जनता पार्टी सीजेपीका हजारौं समर्थकहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आज संसद भवनतर्फ मार्च गरेका हुन्. प्रदर्शनकारीहरू सुरक्षा घेरा र बार तोडेर संसदतर्फ अघि बढ़ेपछि स्थिति तनावपूर्ण बनेको थियो. भीड़लाई नियन्त्रणमा लिन दिल्ली प्रहरी र अर्धसैनिक बलहरूले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेका छन्. झडपका क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् भने जन्तर मन्तर र संसद वरपरको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा अवरूद्ध गरिएको भारतीय संचार माध्यमले जनाएका छन्. सीजेपीको चलो संसद मार्च संसद भवन नजिक पुगेपछि सुरक्षा व्यवस्था कड़ा पारिएको थियो. घटनाका बेला संसदको मनसून अधिवेशन जारी थियो. बाहिर प्रदर्शन चर्किरहेका बेला संसदको बैठक केही समयपछि स्थगित गरिएको थियो. प्रदर्शनको नेतृत्व गरिरहेका सीजेपीका संस्थापक अभिजित दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ.
3: अमेरिका र इरान बीच तनाव बढ़दा कच्चा तेलको मूल्य बढ़ेको छ. दुई देशबीच बढ़दो तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने तेल ओसार पसार प्रभावित भएपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब 3% बढ़ेको. आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्.
4: नेपाल परिवेशमा अब खेल समाचार.
5: विश्वकप फुटबल विशेष

0: फिफा विश्वकप फुटबलको फाइनलमा स्पेनसँग नमिठो पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आँसु रोक्न सकेनन्। फाइनलमा पराजित भएपछि मेसीको आँसुले उनका समर्थकलाई थप पीड़ा दिएको छ। मैदानमा स्पेनको पूर्ण दबावका कारण मेसीले फाइनलमा आफ्नो स्वाभाविक जादू देखाउन सकेनन्। स्पेनसँग 1-0 पराजित भएपछि मेसीको लगातार दोस्रो पटक विश्व विजेता बन्ने ऐतिहासिक सपना समाप्त भएको छ। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
1: फिफा विश्वकप फुटबलको फाइनलमा स्पेनसँग नमिठो पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आँसु रोक्न सकेनन्। फाइनलमा पराजित भएपछि मेस्सीको आँसुले उनका समर्थकलाई थप पीड़ा दिएको छ। मैदानमा स्पेनको पूर्ण दबदबाका कारण मेस्सीले फाइनलमा आफ्नो स्वाभाविक जादू देखाउन सकेनन्। स्पेनसँग 1-0 पराजित भएपछि मेस्सीको लगातार दोस्रो पटक विश्व विजेता बन्ने ऐतिहासिक सपना समाप्त भएको छ। सन् 2010 पहिलो पटक विश्वकप जितेको स्पेनले 16 वर्षपछि सोही इतिहास पुनः दोहोर्याएको छ। स्पेनले खेलभरि 68% बलमाथि नियन्त्रण जमाउँदै 803 पास खेले भने अर्जेन्टिना 32% पोजिसनमा खुम्चिएको थियो। अर्जेन्टिनाका लागि खेल मात्र होइन अनुशासनका हिसाबले पनि बिर्सन लायक रह्यो। निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले मैदानमा घृणित फाउल गरेपछि दोस्रो पहिलो कार्ड खाँदै रातो कार्ड सहित मैदान छोड्नु परेको थियो। त्यसपछि खेल सकिने बित्तिकै अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिना र मिडफिल्डर लियोन्ड्रो पाडेरेसले स्पेनका खेलाड़ीहरूप्रति आक्रामक व्यवहार देखाएका थिए। पारेटेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेर मैदानमा पछाडिपछि माहौल पूर्ण रूपमा अशान्त बनेको थियो। यस व्यवहारका लागि रेफ्रीले पारेटेसलाई पनि रातो कार्ड देखाएका थिए। घटनापछि विभिन्न खेल विज्ञ तथा पूर्व खेलाड़ीहरूले अर्जेन्टिनाको कड़ा रूपमा आलोचना गरेका छन्। स्पेन फिफा विश्वकप 2026 उपाधि जित्दै पुरूष र महिला दुवैमा विश्व च्याम्पियन बन्ने पहिलो राष्ट्र बनेको छ। पछिल्लो 5 वर्षमा 16 उपाधि जितेको स्पेनका लागि यो सफलताले फुटबलमा उसको वर्चस्वलाई अझ बलियो बनाइदिएको छ। स्पेनका कप्तान रोड्रीलाई विश्वकप अवधिभर उत्कृष्ट खेल प्रदर्शनका साथै टीमको सक्षम नेतृत्व गरे बापत उत्कृष्ट खेलाड़ी घोषणा गर्दै गोल्डन बल प्रदान गरिएको थियो। स्पेनकै गोलकिपर उनाई सिमोनले प्रतियोगिता अवधिभर सबैभन्दा कम गोल खाए बापत उत्कृष्ट गोलकिपरका रूपमा गोल्डन ग्लब्स प्रदान गरिएको थियो भने रक्षा पंक्तिका कुर्बासी सर्वोत्कृष्ट युवा खेलाड़ी बन्न सफल भएका थिए। फ्रान्सका किलियन एम्बापेले विश्वकप फुटबलमा लगातार दोस्रो पटक गोल्डन बुट जितेका छन्। विश्वकपको इतिहासमा उनी लगातार दुईपटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाड़ी बनेका हुन्। विश्वकपबाट फिफाले 15 अर्ब डलर आमदानी समेत गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब 15 अर्ब अमेरिकी डलर आमदानी भएको जानकारी दिएका छन्। विश्व विजेता स्पेन वरियतामा एक स्थान सुधार गर्दै फिफा वरियताको शीर्ष स्थानमा समेत पुगेको छ। फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ। यसअघि शीर्ष स्थानमा रहेको अर्जेन्टिना भने दुई स्थान तल झर्दै वरियताको तेस्रो स्थानमा पुगेको छ। यस्तै इंल्याण्ड चौथो स्थानमा यथावत छ।
2: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले भोलि पहिलो खेलमा नामिबियाको सामना गर्दैछ। यी दुई टोली बीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डसमा आयोजना हुने यस सिरिजमा नेपालले आयोजक नेदरल्याण्डस र नामिबियासँग कुल 4 खेल खेल्नेछ। विश्वकप लीग टूको शीर्ष 4 भित्र पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो सिरिज महत्वपूर्ण मानिएको छ। नेपालले जुलाई 23 नेदरल्याण्डस, जुलाई 27 पुनः नामिबिया र जुलाई 29 नेदरल्याण्डस विरूद्ध अन्तिम खेल खेल्ने तालिका छ। हालसम्म लीग टूमा 28 खेलबाट 24 अंक जोडेको नेपाल अंक तालिकाको 5 स्थानमा छ।
0: काबा पुरूष भलिबल च्याम्पियनशीपका लागि भने नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा यही जुलाई 22-29 हुने प्रतियोगितामा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, श्रीलंका, काजाकिस्तान, अफगानिस्तान र बंगलादेशको सहभागिता रहनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: आइतबारको विधाबारे पुनरावलोकनका लागि सरकारी कार्यदल गठन, 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने।
0: शेयर बजारमा सरकारको प्राथमिकता रहेको प्रधानमन्त्री शाहको भनाई, आज परिशिक्षक 41 अंकले बढ़ेर 2719 बिन्दुमा कायम।
2: स्वास्थ्य र शिक्षाको समता शुल्कले नागरिकमाथि भार थपियो, भारतबाट कार्गो रेल आज विराटनगर आइपुग्यो।
0: भारतको संसद भवन नजिक कक्रोच जनता पार्टीको प्रदर्शन, प्रहरी र प्रदर्शनकारी बीच झडप, सुरक्षा व्यवस्थामा कडाई
2: र विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी, विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लियो।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र जगत विदा हुन्छौ, नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hills, Kathmandu, phone 01-4479-017-4490-670, website texasintl.edu.np.
4: Yerana, yesta manche ta bian bian noniske pani hune ni, barkhar khutta nabhayeko manchele aljayo, aile feri aankha nadekhne.
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्गाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको सम्भावना कम हुँदै विपदबाट विस्थापितको व्यवस्थापन कसरी हुँदैछ,
1: स्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कौडाहरूको जोहोक गरेर पनि उहाँहरूलाई त्यही अनुसार सपोर्ट गर्नलाई पनि भनिरहेको छ।
0: पुँजी बजारको विषयमा प्रधानमन्त्रीले के भने,
2: पुँजी बजारमा अलिक कन्फिडेन्समा आएको भन्ने विषयमा हामीलाई जानकारी छ, हामी चिन्तित छौँ भन्नुभयो
0: प्रधानमन्त्रीले। आज भेटेका एक व्यवसायी र एन्डी बर्नम युके का नयाँ प्रधानमन्त्री।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी बर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मदत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी बर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै बर्नमले शुरूमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ़ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै 60 करोड़ डलर भन्दा बढ़ी जरिवाना गरेको छ। दुई वर्ष अघि शुरू गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवाना प्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक दुई सातामा 180 अमेरिकी डलर पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्व विजेता बनेको स्पेनी टोली मद्रिद पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्व विजेता टोलीले एउटा खुल्ला बसमा मद्रिद हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकड़ा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी पहिरो अविरल वर्षा सर्पदंश सहितका 62 घटनामा 2 मृत्यु भएको र 15 घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
1: उहाँहरूलाई चाहिँ आदेशपछि स्थानमा राख्नको लागि हामीले निगरानीमा बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई त्यसप्रति स्थानमा कसरी राख्ने कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिराखेका छौँ भने सँगसँगै तिनटै सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कपडा लगायतका सामग्रीहरूको जो हो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको त्यहाँ सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ उहाँहरूले गरी पनि राख्नुभएको छ।
0: प्रहरीको तथ्याङ्कले 110 भन्दा बढी घर संख्या विस्थापित भएको देखाउँछ जसको आधा भन्दा बढी कोशी प्रदेशमा रहेका छन्। अधिकारीहरूले यो वर्ष मनसूनजन्य विपदको जोखिम सम्बोधनका लागि 3 सुरक्षा निकायका कम्तीमा 26,000 सुरक्षा कर्मीलाई तयार अवस्थामा राखिएको बताएका छन्। प्राधिकरणले मनसून शुरू भए यता 68 चट्याङ 394 पहिरो र 110 बाढ़ीका घटना भएको जनाएको छ। सबैभन्दा बढ़ी परिवार बाढ़ी र पहिरोबाट प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं पहिरो आएका छन्। कैयौं ठाउँमा पहिरो अवरोधकारी सुरक्षा राष्ट्रिय वन प्राधिकरण महतले भए सम्पादन परिपताइन्।
1: अहिले घरि पहिरो के कै लागि भनेर हामीले एउटा सडकमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा पहिरो डोजरहरू एक्जाभेटरमा अपरेटराइज डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि गरिरहेका छौँ।
0: जल तथा मौसम विज्ञान विगर्ने पूर्वलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसून कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेङले पूँजी बजार धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रिय राज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
4: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के के हुन् भन्ने विषयमा अलिकति कुरा गर्यौँ। र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी उद्योग धन्दा इन्टरप्रेनियरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
0: तपाईँहरूले यी कुराहरू गरेपछि, यी विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
4: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेछौँ, बुझिरहेछौँ। यसले यो हाम्रो हामीलाई जानकारी छ, त्यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो। र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटल नेट छ, कहाँ कहाँ चाहिँ अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेछ, हामीले थालि नै सकेका छौँ। तपाईँहरूलाई यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म ध्यान जानकार छु भन्नुभयो उहाँले, र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यी सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले निर्देशन दिनुहुन्छ भन्नुभयो।
0: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको
4: गरेको भए
0: यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजारले त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
4: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो होइन भनेर चाहिँ खासै क्याटेगोरी भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्जिन सञ्चालन गर्ने, एक दोस्रो बजार धेरै घटेको र बैंक वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक गायन कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ नि अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ नि लाभ लिन सक्ने किसिमका कुराहरू र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने, केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ नि धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एङ्गलबाट कुरा भयो।
0: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङहम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका 7 प्रधानमन्त्री बनेका हुन्। बकिङहम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए। उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुई पटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर शुरू हुने बताइएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टार्मरले आज राजा चार्ल्सलाई बकिङहम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रोगीहरूको आवाज, तपाईँको मनको आवाज, नोभो रेडियो जलतला 96.4 मेगाहर्ट्ज।
1: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78 232।
4: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
5: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
4: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी, आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट।
5: राति 9 देखि 10 बजेसम्म
2: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
5: कार्यक्रम गुड।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। श्रोतैव मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि रहे पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। प्रेस वीरेन्द्र गिरीको फेसबुक नभएर टिकटक लाइभबाट पनि आज कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु र आज कार्यक्रम गुड नाइटमा छौ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदा आज मुक्त गजल भावना शायरी लगायतका तपाईँका प्रतिभाहरू सुन्दै सुनाउँदै हामी अगाडि बढ्नेछौ आजको बसाईमा। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तसर्थ तपाईँले फोन डायल गर्नुहोला 9968309440 को नम्बर तपाईँको लागि खुल्ला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्छौ। हामी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली बात्रो र हाम्रो बात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि सुन्दैनुहुन्छ, सामुदायिक रेडियोबाट कार्यक्रम सुन्दैनुहुन्छ। सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्जबाट प्रसारण भइराखेका छौ भने सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मी सामुदायिक रेडियो रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटा अनि सामुदायिक रेडियो हापुरी 89.4 मेगाहर्ज हापुरी दाङबाट पनि यति बेला हामीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ। यो क्रम म तपाईँलाई जानकारी गराउँछु र यसरी कार्यक्रम सुन्दै गर्दाखेरि आज मुक्त गजल भावना शायरी लगायतका प्रतिभाहरू सुन्न सक्नुहुन्छ रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट। अडियो लाइभ पनि प्रसारण भइराखेको छ, त्यहाँबाट पनि कार्यक्रम सुन्न सक्नुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 9968309440 फोन डायल गर्नुहोला। कतिपय साथीले 9864 लाइनमा फोन हानिरहनु भएको छ। 9864 लाइनको मोबाइलबाट म टिकटक लाइभ गइरहेछु साथीहरू। त्यसैले तपाईँहरू आजको लागि मात्रै है, फेरि अरू दिनको लागि होइन, आजको लागि 9868309440 आज अरू दिनको लागि पनि हो यो नम्बर त होइन, सधैँभरिको लागि 9868309440 को नम्बरमा फोन डायल गर्नुहोला। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। आउनुहोस् कार्यक्रमको पहिलो गीत स्वरूप शुभारम्भ स्वरूप रात किन हुन्छ

गीत रात किन हुन्छ हजुर दिन किन हुन्छ भन्ने गीत तपाईको लागि राख्न चाहन्छु। त्यसपछि तपाईको माझमा हामी फेरि आउँछौ। तपाईको लागि हामी कार्यक्रम गुड नाइटमा छौ। तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। अब हामी सोही गीत तपाईको लागि राख्छौ। गीतपछि तपाईको माझमा फेरि आउँछौ। यो गीत रात किन हुन्छ दिन किन हुन्छ यो गीत तपाईको लागि गीतपछि फेरि आउँछौ।

0: गरुङ छन् रहरका भारी यसरी गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदा आज मुक्त गजल भावना शायरी लगायतका तपाईँका प्रतिभाहरू सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868309440 आउनुहोला। हामीलाई तपाईँ टिकटक लाइभबाट पनि सुन्दै हुनुहुन्छ। प्रेस वीरेन्द्र गिरीको टिकटक लाइभबाट हामी लाइभमा पनि छौं। यो क्रममा तपाईँलाई जानकारी गराउँछु। 9868309440 फोन डायल गर्नुहोला। यति बेला पहिलो साथी कहाँदेखि कुनै साथीको आगमन भएको छ म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ पहिलो साथीको रूपमा? नमस्कार हजुर। को बोल्नु भयो? कहाँबाट? करिश्मा बुढा मगर। के छ करिश्मा, खबर तपाईँको? यति बेला के गर्दै हुनुहुन्छ नि करिश्माले? खाना खाएर पटना बस्नु भएको होइन? पटना होइन होला, पटना होला। अनि दिनहरू कसरी बिताउनु भयो? आज स्कुल जानु भएन नि तपाईँ? नि
1: गोठालो
0: गए। ए गोठालो जानुभयो, आज किन स्कुल नगएको?
1: बर्खे बिदा।
0: ए बर्खे बिदा पो छ नि?
1: हजुर।
0: बेला नको बेला बर्खे बिदा किन राख्यो होला होइन? खै थाहै छैन होइन? कि बर्खा बेला राख्नुपर्छ होइन? बर्खे बिदा बर्खा बेला नराखेर कहिले राख्ने त होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के छ? आज के सुनाउनुहुन्छ? ए शायरी सुनाउनुहुन्छ। ल हुन्छ, सुरु गर्नुहोस्।
1: जतापट्टि अनि माटो एकको छोरी बाहिर कालको जस्तै हुन्छ। माटो ढुङ्गा पछि बाहिर जस्तै लाग्छ।
0: हुन्छ, अबदेखि आउँदै बेला लाउड स्पिकर नगरिकन बोल्नु ल।
1: हुन्छ
0: हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: तर प्रचण्ड हजुरलाई अनि प्राविधिक नाम बस्नुभएका मित्रलाई अनि मलाई सम्पूर्णलाई सम्झिँदै बिरामी।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। तपाईँले हामीलाई टिकटक लाइभबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ है? टिकटक लाइभबाट पनि सुन्दै हुनुहुन्छ। त्यहाँ त्यो लाइभमा सुन्नुभएका साथीहरूले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ 9868309440। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्कार सर।
0: को बोल्नुभयो, कहाँबाट?
2: म प्युठानदेखि सुषमा सुनार बोलेको।
0: प्युठानबाट सुषमा सुनार?
2: हजुर, म डेली कार्यक्रम सुन्ने मैले हो सर।
0: ए डेली कार्यक्रम सुन्ने तपाईँले होइन? अरू अरू कहिले पनि होइन, सुषमाले हो डेली कार्यक्रम सुन्ने होइन?
2: हजुर, म डेली 9 बजे सुन्ने मैले हो।
0: ल रेडियो भन्दा टाढा गइदिनुहोस्, रेडियो भन्दा थोरै टाढा गएर फोनमा बोल्नुहोस् ल। होइन त्यही त, रेडियो बन्द गरेर अनि बल्ल बोल्नुहोस् कि, फोनमा बोल्ने बेला रेडियो बजाउनु हुन्न। बुझ्नु हजुर,
2: 9 बजे
0: ल मैले बुझेँ कि तपाईँले हो भन्ने कुरा मैले बुझेँ। आज के सुनाउनुहुन्छ?
2: आज मैले के सुनाउने, यति मैले शब्दमा त बोलेको मैले
0: आज आज त एउटा शायरी गजल मुक्तकहरू सुनाउनु पर्छ त।
2: हजुर, गाई शायरी गजलहरू सुनाउने हो।
0: हजुर, आज के सुनाउनुहुन्छ भन्नु त?
2: मैले त हजुर म केही सुनाउनु मैले त्यति म
0: आउनु भएको थियो साथी, मैले भनिहालेँ आज तपाईँसँग मुक्त गजल भावना शायरीहरू छ भने मात्रै आइदिनु होला, अन्यथा नआइदिनु होला म तपाईँलाई आग्रह गर्छु। कार्यक्रम सुनेर मात्र होइन कार्यक्रमको नियमलाई पालना पनि त गर्नु पर्यो नि कार्यक्रम सुनेर मात्र हुँदैन कार्यक्रम सुन्दैछु भन्नका लागि त कार्यक्रम नचलेको बेला पनि भन्न पाउनुहुन्छ होइन अरू बेला आइतबारीय बसाई छ गफगाफको बसाई छ अनि बिहिबारीय शनिबारीय बसाई छ होइन त्यो बेला पनि आउन सक्नुहुन्छ यद्यपि आज सोमबारीय बसाईमा त मुक्त गजल भावना शायरी त लिएर आउनुपर्छ होइन म तपाईँलाई आग्रह गर्छु तपाई कार्यक्रम नियमित सुन्नुहुन्छ त्यो थाहा छ मलाई होइन सबैले कार्यक्रम नियमित सुन्नुहुन्छ तर कार्यक्रमको नियमलाई पालना गरिदिनु होला यति बेला अर्को साथी नमस्ते हजुर
3: हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
3: प्रकाश कुमार
0: प्रकाशजी के छ खबर
3: सन्चै आरामी छ हजुर
0: एकदम ठिक छ के गर्दै हुनुहुन्छ यति बेला
3: हजुर कार्यक्रम सुन्दैछु हजुर
0: कार्यक्रम सुन्दै हुनुहुन्छ अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई
3: हजुर आज फेसबुक लाइभबाट
0: टिकटक लाइभबाट पनि सुन्नुपर्छ कि म टिकटक लाइभ पनि आछु
3: हजुर टिकटक लाइभ त म त भेटाउनै सक्दिनँ फेसबुक लाइभबाट सुनेछु
0: हजुर ए फेसबुक लाइभबाट सुन्नु भएको छ होइन
3: हजुर
0: अनि के छ खाना खानुभयो खाना खानुभयो भयो नि मेरो पनि भइसक्यो के खानुभयो त खानामा कबलीको तरकारी पनि खानुभयो होइन कतिको मिठो हुन्छ है कबलीको तरकारी मिठै हुन्छ नि आज के सुनाउनुहुन्छ हामीलाई
3: सानसानो लेख सुनाउँछु
0: सानसानो के सुनाउनुहुन्छ
3: लेख
0: लेखलाई सुरु गर्नुहोस्
3: चटाटै हरियाली पहाडको साथी प्यारो भन्दा प्यारो लाग्छ हाम्रो माला रानी जताततै हरियाली मदर बाटो पहाडको साथी प्यारो भन्दा प्यारो लाग्छ हाम्रो माला रानी कृषि व्यापार पर्यटनको लहरानी प्राकृतिक सम्पदा र सभ्यताको हाम्रो माला रानी
0: यति मात्रै हो
3: हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरिको बसाईमा आउनुहोला गुड नाइटको शब्दहरू राख्नुहोस् हजुर
3: सर्वप्रथम त हजुरलाई
0: धन्यवाद
3: अनि हाम्रो परिवारलाई मलाई चाहिँ सम्पूर्ण साथीहरूलाई गुड नाइटका शब्दहरू राख्दछ
0: हुन्छ अहिलेको लागि विदा गर्छौं टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं असाध्यै राम्रो प्रतिभा सुनाएर जानुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला अर्का सहभागी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट हजुर तपाईँको आवाज बुझ्दैन हजुर टावरमा टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनुहोस् है कहाँदेखि को बोल्नुभयो अरे आश बहादुर कुँवर होइन आश बहादुर घरती के छ आश बहादुरजी हालखबर तपाईँको ठिकै भन्नु पर्यो होइन आज के सुनाउनुहुन्छ तपाईँले तपाईँको आवाज पनि राम्रोसँग आएको छैन आज के सुनाउनुहुन्छ भन्नु त शायरी सुनाउनुहुन्छ ल सुनाउनुहोस् यति मात्रै हो हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस् हुन्छ विदा गर्छौँ टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी अब उहाँको विदाई सँगसँगै अब ठुला ठुला गजलुती आँखा भन्ने गीत सुन्ने बेला भएको छ क्या अरे होइन यो गीत तपाईँको लागि राख्छौँ त्यसपछि तपाईँको माझमा हामी फेरि आउनेछौँ ठुला ठुला गजलुती आँखा अब तपाईँको लागि

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौं। तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा तपाई पनि फोन गर्न सक्नुहुन्छ हामीलाई 9868603040 मा तपाईका मुक्त गजल भावना शायरी लगायतका प्रतिभाहरू सँगसँगै अगाडि बढ़िराखेका छौं। यो क्रममा तपाईलाई जानकारी गराए फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला साथी आउनु भएको छैन, आज मुक्त गजल भावना शायरी लगायतका तपाईँका प्रतिभाहरू सुन्ने सुनाउने पालो हो, सुन्ने सुनाउने बसाई हो, तसर्थ यो बसाईमा फोन डायल गर्नका लागि 9868603040 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौं र तपाईका मुक्त गजल भावना लगायतका तपाईका साहित्यिक सृजनाहरू सुन्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868603040 को नम्बर तपाईका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। तपाई कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। खै त साथीहरू त आउँदै आउनु भएन त, टिकटक लाइभबाट पनि धेरै साथीहरूले हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। तपाईँहरू पनि फोन गर्न सक्नुहुन्छ, तपाईँहरू पनि आउन सक्नुहुन्छ है। टिकटक लाइभमा जोडिनु भएका साथीहरू पनि आउन सक्नुहुन्छ। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: म कपुरको टिकम बुढा मगर।
0: के छ टिकमजी खबर तपाईँको?
1: हाम्रो एकदम ठिक छ भन्नुपर्छ यति बेला।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ?
1: यति बेला कार्यक्रम सुनेर बसिरहेको छु।
0: लाउड स्पिकर गर्नु भएको छ कि तपाईँलाई? होइन
1: हजुर,
0: लाउड स्पिकर बन्द गर्नु पर्यो होइन
1: हजुर।
0: अनि के छ, दिनहरू कसरी बिताउनु भयो?
1: दिनहरू आज स्कुल गइयो अनि घर आइयो, यस्तैमा बित्यो भन्नुपर्छ।
0: भनेपछि स्कुल जानुहुन्छ त भाइ?
1: आज गए।
0: आज किन जानुभयो त?
1: अब महिना दिनमा एकपटक त जानै पर्यो स्कुल।
0: ए, बच्चा बच्चीलाई पढाउनुहुन्छ क्या?
1: होइन, अब माथितिर त गइने हुँदोरहेछ नगइने हुँदोरहेछ, अब खासै अब जागर पनि लाग्दो रहेछ स्कुल जाने खासै।
0: ए, कति कुन इयरमा पढ्नुहुन्छ?
1: होइन होइन, म त्यता माथि त होइन, बाह्रमा
0: त अब उता कपुरकोट सल्यानतिर त के छ के छ थाहा छैन, तर हाम्रो रोल्पाको बाल कल्याण नमुना मापीमा त 75% हाजिर हुनै पर्छ, 75 होइन हजुर 90% त हाजिर हुनै पर्छ विद्यार्थीहरू भन्ने नियम छ कि।
1: त्यो अब हुँदो रहेछ, कहीँ कतै चाहिँ खासै अब कहिले कहीँ पनि हुँदो रहेछ, कहिले चाहिँ त्यस्तो हुँदैन।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ तपाईँले हामीलाई?
1: आज म एउटा मुक्तक सुनाउन चाहन्छु।
0: ला मुक्तक भनेर फेरि मुक्तक भन्दा नि लामो मुक्तक नसुनाउनु होला नि फेरि, होइन?
1: अलिकति छन त लामै छ
0: त्यो मुक्तक त, कति लाइन? 4 लाइनको जम्मा हुन्छ होइन मुक्तकको? मुक्तकको आफ्नै नियम हुन्छ कि
1: हजुर,
0: त्यो भएको कारणले अब तपाईँको चाहिँ शायरी, अब हेर्नुहोस् है, शायरी 2 लाइनको हुन्छ, भावना 3 लाइनको हुन्छ, मुक्तक 4 लाइनको हुन्छ भने गजल 7 शेरको हुन्छ, यस्तो हुन्छ कि?
1: गजल 7 लाइनको हुन्छ?
0: गजल 7 शेरको हुन्छ हजुर।
1: 7 लाइन गजल भनेपछि ठिक है, यो मुक्तक शायरी भावना अलि जस्तो लेखे पनि हुनुपर्ने कि, लामो लेखे पनि छोटो?
0: होइन, त्यो त हुन्न नि, आफ्नो नियम हुन्छ, साहित्यको आफ्नै नियम छ, नत्र त कविता र मुक्तकहरूमा के फरक भयो त? होइन, अब तपाईँले लामो लेख्नुभयो भने त्यो तपाईँको कविता बन्छ कि?
1: हुनसक्छ हुनसक्छ।
0: ल अब भन्नुहोस् त, के सुनाउनुहुन्छ?
1: अब के सुनाउनु, अब कविता सुनाउन चाहन्छु।
0: ल अब अलिक छोटो सुनाउनु होला, तपाईँ त धेरै लामो सुनाउनुहुन्छ, अलिक छोटो सुनाउनुहोस् ल।
1: हुन्छ, मैले सुरु गरेँ है त।
0: ल सुरु गर्नुहोस्।
1: हिजो तिमीले कब्जा गर्थ्यौ आज आफै छाडा भाषण हिजो तिमीले कब्जा गर्थ्यौ आज आफै छाडा भाषण तिम्रै झल्को मेटाउनलाई आज धेरै टाढा गाछन् आएर राम्रो देखिए नि भित्र भित्रै गर्दै गाछन् आएर राम्रो देखिए नि भित्र भित्रै गर्दै गाछन् प्रेम रोगले सताएर आज सबै जिउने भाषण तिम्रै यादमा जिउने भाषण यादै यादमा कमजोर भ्याषण यति नै हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो मिठो मिठो सुनाउनु भयो छोटो मिठो गजब लाग्यो मलाई यतिन्जेल अब हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस्
1: हुन्छ सर्वप्रथम हजुरलाई अनि प्राविधिक सहयोगका मित्रहरूलाई रेडियो सुनेर बसिरहनु भएका सम्पूर्णलाई भन्दै म छुट्टिए नमस्कार शुभरात्रि
0: नमस्कार टेलिफोन सम्पर्कमा टिकम आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9868 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ यति बेला साथी हुनुहुन्छ अर्को साथी नमस्कार हजुर
2: नमस्ते नमस्ते
0: को बोल्नु भुकाबाट
2: म चाहिँ बोल्दैछु जमसम मगर होल्पाको रुम्ती गढीबाट
0: जमसम मगर हो कि तपाईँको हो भन्ने कुरा मैले चिनिसकेका छु वास्तविक आवाज वास्तविक नाम भन्नुहोस् कि के नाम परिवर्तन गर्नुहुन्छ हौ
2: होइन रेल भनेको क्या
0: तपाईँको नम्बरदेखि मैले चिनिसकेको छु
2: हो र
0: अनि
2: होइन रेल भनेको मैले
0: रियल त तपाईँले भन्नुभयो होइन रियल नाम तपाईँको अर्कै छ मलाई थाहा छ होइन
2: हजुर
0: तपाईँ भन्नुहुन्छ कि मैले भन्दिन भन्नुहोस् त तपाईँको रियल नाम तपाईँ भन्नुहुन्छ कि मैले भन्दिन
2: होइन म रियल नाम नै भनेको नि होइन
0: तपाईँको रियल नाम मैले भन्दिन
2: भन्न मिल्दैन
0: भन्न मिल्दैन
2: हजुर
0: है तपाईँको रियल नाम भन्यो भने को रिसाउनुहुन्छ भन्नुहोस् त आउनु भएको थियो साथी उहाँको रियल नाम भनिदिउँ भनेको त भन्न मिल्दैन उहाँले पहिला पहिला आफ्नो रियल नाम नभनेको भए सुरुदेखि नै भनौँ न यही नाम भनेर फोन गरेको भए त छुट्टै कुरा हुन्थ्यो कहिले बालकृष्ण बनेर फोन गर्नुहुन्छ कहिले जमसम बनेर फोन गर्नुहुन्छ होइन त्यस्तो त अलि भएन कि एउटै नाम कि त जमसम नै सुरुबाट भन्नुभएको भए हुन्थ्यो नत्र भने बालकृष्ण नै भन्नुहोस् होइन दुई तिनवटा नाम किन राख्नु पर्यो छ र तपाईँलाई सबैले बालकृष्ण भनेरै चिन्छन् होइन त्यो कारणले गर्दाखेरि आफ्नो वास्तविक नाम जे छ त्यही भन्नुहोस् भन्छु क्यारे वास्तविक नाम लुकाएर आफ्नो पहिचान लुकाएर के पाउनुहुन्छ र होइन यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: हजुर मेरो नेटवर्कको समस्या देखियो बुझ्नुजी
0: नेटवर्कको समस्या देखियो होइन
2: हजुर
0: तपाईँलाई मैले बालकृष्ण भनौँ कि जमसम भनौँ
2: म जमसम नै हो क्या है
0: बालकृष्ण जमसम होइन
2: अब तपाईँ आफ्नै त्यस्तो लाग्यो कि आफू उच्चारण गर्ने कुरो होइन
0: त्यही त होइन यहाँ नम्बर देखाइरहेछ कि
2: है
0: अनि
2: हजुर अनि खाना भइसक्यो बिजेन्द्रजीको
0: खाना भइसक्यो अनि तपाईँको खाना भयो कि भएको छैन
2: भइसक्यो मजाले अब लुटुपुटु गर्दै अवस्था छ होइन
0: लुटुपुटु गर्दै हुनुहुन्छ होइन
2: एकछिन कसरी निजाने मजाले
0: त्यही त नि अब सोध्नु पर्यो नि होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुन्न पाउँछौ बालकृष्ण उर्फ जमसमको आवाजबाट
2: साहित्यिक सृजना पाइन्छ होला
0: होइन मजाले आज त साहित्यिक सृजनाकै बारमा आउनु भएको छ अनि साहित्यिक सृजना नपाएर के पाउने हो र
2: एउटा छोटोमा अब जुल्दो मिल्दो नमिल्दो जे भयो भने हुन्छ अब नियम पालना गर्ने गर्छ होइन
0: ओके नियम त पालना गर्नु पर्यो फेरि कडा हुन्छ क्यारे होइन नियम त पालना गर्नु पर्यो
2: हुन्छ पहिले पनि बाजन गरे कि शब्द उच्चारण नै हो त्यो हिसाबले गर्दा अब प्रयास गर्छु अरे
0: ओके ल प्रयास गर्नुहोस् सुरु गर्नुहोस्
2: भैदी मायाको सहर एकान्तमा पुरा हुने र हर एकान्तमा भैदी मायाको सहर एकान्तमा पुरा हुला जुट्ने रहर एकान्तमा हजारौं भिडभाडमा चिन्दिन म तिमीलाई हजारौं भिडभाडमा चिन्दिन म तिमीलाई ठ्याक्कै गर्न सक्थे सह एकान्तमा खुदि मायाको सह एकान्तमा पुरा होला देख्ने रहर एकान्तमा थ्याङ्क यू.
0: अब मायाको सहर गाउँ भागवत एकाउन्टमा हुन्थ्यो पनि सहर भएर अलि सम्भवै भएन क्यारे होइन
2: है त्यो पनि लिवाङ बजारमा
0: लिवाङ बजारमा त एकान्त भन्ने ठाउँ छैन कि
2: हजुर
0: जता कतै छ होइन
2: हजुर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज के छ आज गुड नाइटका शब्दहरू राख्नुहोस् ल
2: ल हुन्छ भोइसको धनी आवाज मान्छे त्यसै गरी स्पेसल रूपमा अझ विशेष रेडियो प्रोग्राम राम्रो चलाउनुहुन्छ अझ विशेष त्यहीमाथि आवाजको धनी मान्छे वीरेन्द्र गिरी त्यस पछाडि टेक्निसियनमा यानि कि प्राइभेटी समितिमा धेरै खास सम्हाल्ने मान्छे हुनुहुन्छ टिक्क कष्ट गर्नुहुन्छ रेडियो जजला होल युनिटलाई त्यस्तै गरी यति बेला रेडियो जलजला मार्फत फ्रिक्वेन्सी मधुरसन त्यस पछाडि जुन सुकीमा धेरै मात्र सुन्दै हुनुहुन्छ एक मुस्त रूपमा लामो परेमा होइन र मलाई जनसम मजा मेरो तिनी नतिनी लगायत यति बेला म भन्दा अगाडि आउने म भन्दा जति पनि पछाडि आउनुहुन्छ सबै सबैको लागि मिठो माया मिठो सम्झना सँगसँगै र मलाई धेरै अहिले मात्रै मिस कल गरेर सत्यमै मान्छे उहाँको लागि पनि धेरै सम्झेको छु बिर्सेको छैन माया मिठो छ
0: हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते. टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो. अब गीत सुन्ने पालो हो गीत सुन्ने पालो हो दोषी त हाम्रो नजर थियो. यो गीत तपाईँको लागि राख्छौ असाध्यै मलाई असाध्यै मनपर्ने गीत मलाई असाध्यै राम्रो लाग्ने गीत होइन दोषी त हाम्रो नजर थियो यो गीत तपाईँको लागि राख्छौ गीतपछि फेरि आउँछौ यो गीत तपाईँको लागि

0: पिएर तडपिँदैछु म। यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। सम तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा यति बेला साथी आउनु भएको छ, अघिनैदेखि होल्डमा बसिरहनु भएको छ, होइन हामी उहाँलाई स्वागत गर्नुपर्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरिहाल्छु। कहाँदेखिको हुनुहुन्छ हजुर? नमस्ते
1: हजुर। नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, के बोल्नुभयो, कहाँबाट हजुर?
1: म धनगढ़बाट राज बान्तावा बोल्दैछु, भन्नुपर्छ हजुर।
0: राज बान्तावा कहाँबाट हजुर?
1: धनकुटाबाट।
0: ए धनकुटाबाट नि?
1: हजुर।
0: अनि धनकुटाबाट धरान कति टाढा छ हौ?
1: होइन धनकुटाबाट धरान भनेको अब धेर टाढो त होइन हजुर, अब एक डेढ घन्टाको बाटो हो गाडीको यात्रामा
0: चाहिँ। ए गाडीको यात्रामा एक डेढ घन्टाको बाटो हो होइन? त्यही त नि, एक डेढ घन्टा त हिँड्नु पर्यो क्यारे धरान, अब धनकुटा धनकुटाबाट धरान जानको लागि होइन? अनि कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताउनुहुन्छ, कसरी बितिरहेछ तपाईँहरूका दिनचर्याहरू?
1: दिनचर्या चाहिँ हजुर अब के गर्ने त्यस्तै हो, अब एउटा खेती किसानी मान्छे।
0: ए तपाईँहरू खेती किसानी गर्नुहुन्छ?
1: हजुर म चाहिँ मेरो घर चाहिँ खास चाहिँ उदयपुर हो, म यता खेती किसानको लागि धनुरा छिरेको लगभग दुई तिन वर्ष भयो।
0: ए त्यस्तो पो हो।
1: गोलपाडा एउटा टमाटर एउटा खेतीमा छु, टमाटर पाक्दैछ अब बेच्दैछौँ हजुर। त्यस्तै हो अब के भने खेती किसानलाई अब फाइदा पनि छैन भनौँ, घाटा पनि छैन भनौँ, त्यस्तै दिनचर्या त्यस्तै बितिरहेको छौँ हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ त हामीलाई?
1: हजुर म थोरै गीत गाउन चाहन्छु हजुर।
0: अहा आज त गीत गाउन मिल्दैन त हजुर, आज त मुक्तक गजल भावना शायरी लगायतका साहित्यिक सृजनाहरू मात्रै हो।
1: ओहो त्यसो भने त म त अवसर पर्छ हजुर, अब के चाहिँ गर्नु त,
0: अब छुट्टिनु पर्छ है। हुन्छ विदा गर्छौ, टेलिफोन सम्पर्कमा धनकुटाबाट आउनु भएको थियो होइन, अलिकति कार्यक्रमको बारेमा बुझेर फोन लगाइदिनु भएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो कि हजुर है। आउनु भएको थियो, फोन गर्नु भएको थियो, गीत गाउँछु भन्नुभयो, गीत गाउन त आज मिल्दैन क्या अरे होइन। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर, को बोल्नुभयो, कहाँबाट? लक्ष्मी घरती मगर। के छ लक्ष्मी हाल खबर तपाईँको?
2: एकदम ठिक छ, तपाईँको?
0: मेरो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ यति बेला? कार्यक्रम सुन्दै बस। लाउड स्पिकर गर्नुभएको छ हो तपाईँले? लाउड स्पिकर बन्द गरेर बोल्नु ल। अनि लक्ष्मीले के गर्दै हुनुहुन्छ यति बेला? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ। आज स्कुल जानुभयो कि जानु भएन लक्ष्मी? कतिमा पढ्नुहुन्छ? दसमा पढ्नुहुन्छ नि
2: हजुर।
0: आज के सुनाउनुहुन्छ त हामीलाई लक्ष्मीले?
2: मुक्तक।
0: ल सुरु गर्नुहोस्।
2: कलमहरू समाउने सानो सानो आउला, कुनै दिन त हामी पनि ठुलो मान्छे आउला, मेहनत त कलमले भविष्यको पाठ, लेख्न सुरु गरे मैले आजबाट, लेख्न सुरु गरे मैले आजबाट। धन्यवाद।
0: ओहो कति राम्रो, कति राम्रो, कति सुन्दर तपाईँको कविता हो कि भावना हो यो है, मुक्त होइन है? हुन्छ अहिलेको लागि तपाईँले साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्।
2: सर्वप्रथम त हजुरलाई, त्यसपछि प्राविधिकमा बस्नुभएको मित्रलाई, त्यसपछि मेरो बाबा मम्मीले सम्झिँदै दिइरहन्छु हस्।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो लक्ष्मी, उहाँसँग कुराकानी गरिसकेको छु। गङ्गादेवबाट फोन गर्नुभएको थियो, पालो तपाईँको हो, फोन गर्नुहोला। 9868309040 नम्बर तपाईँको लागि खुल्ला गरेका छौँ, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्ने छौं। कति मिनट गयो? 49 मिनट गइसकेको छ। अब एक दुई जना साथीसँग मात्रै कुराकानी गर्न भ्याउँछौ हामीले। हामीलाई टिकटक लाइभ बाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। प्रेस वीरेन्द्र गिरी नामक टिकटक एकाउन्टमा टिकटकमा गएर प्रेस PRESS प्रेस BEERENDRA वीरेन्द्र GIRI गिरी प्रेस वीरेन्द्र गिरी लेखेर सर्च गर्नुभयो भने तपाईँले मलाई भेटाउन सक्नुहुन्छ टिकटकमा। है आउनुहोस् टिकटकमा मलाई फलो गर्नुहोस्, म तपाईँलाई फलो ब्याक दिउँला। होइन फलो गर्ने फलो ब्याक दिने टिकटकमा यो क्रम चलिरहन्छ क्या अरे। होइन अब हामी बिस्तारै बिस्तारै सामाजिक सञ्जालतिर पनि अपडेट हुनुपर्छ। मलाई तपाईँले सामाजिक सञ्जालमा भेट्नुपर्छ, मैले पनि तपाईँलाई सामाजिक सञ्जालबाट चाहिँ भेट्नुपर्छ। होइन अब डिजिटलको युगमा डिजिटलको दुनियाँमा डिजिटलबाट चाहिँ भेट्नुपर्छ, डिजिटलबाट चाहिँ बात मार्नुपर्छ क्या अरे। होइन 9867309440 फोन गर्नुहोस्, तपाईँसँग म कुराकानी गर्नका लागि आतुर छु, कुराकानी गर्नको लागि तम तयार छु। त्यसैले फटाफट फोन डायल गर्नुहोला 9867309440 को नम्बर तपाईँको लागि खुला गरेका छौ। के छ फोनै आएन त साथीहरू, कता हराउनु भयो साथीहरू? मलाई माया मार्नु भा हो? 50 मिनट गइसकेको छ, 9:50 गइसकेको छ साथीहरू। होइन अब केही समय मात्र हामी तपाईँसँग रहन्छौ, तसर्थ फोन गर्नुहोला 9868603940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौ। कता हराउनु भयो साथीहरू? आउनु होला है। अनि कार्यक्रम गुड नाइट सुन्दै गर्दाखेरि तपाईँलाई कार्यक्रम कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै मलाई भन्नुहोला क्या अरे। होइन तपाईँले नभनेसम्म त मैले कहाँबाट फेरि थाहा पाउँछु र? होइन तपाईँले भन्नुभयो भने बल्ल मैले थाहा पाउने हो, त्यसैले तपाईँले भन्नुपर्छ। मैले थाहा पाउनुको लागि त तपाईँले भन्नुपर्छ क्या अरे। होइन कार्यक्रम राम्रो लाग्छ भने अहो कार्यक्रम त असाध्यै राम्रो छ, नियमित सुन्ने गर्छु, कार्यक्रम असाध्यै मनपर्छ भन्नुहोस्। यदि होइन कार्यक्रममा कुनै कमी कमजोरी छ भने पनि भन्न पाउनुहुन्छ, तपाईँले भन्नुहोला 9844172498644417298 यो मेरो मोबाइल नम्बर हो, मेरो मोबाइलमा फोन गरेर तपाईँले भन्न सक्नुहुन्छ। है भन्छु अनि आउन सक्नुहुन्छ है यो 9868609440 नम्बरमा फोन डायल गर्न सक्नुहुन्छ। 52 मिनट गइसकेको छ। अब एकजना साथी आउनुभयो भने कल लिउँ कि भनेको थिएँ, तर साथीहरू आउनु भएन। कता हराउनु भयो? माया मार्नु भयो कि क्या हो साथीहरू? माया मार्नु त पाइन्न है, पाइन्न, माया नमार्नुहोस्, गाह्रो छ मलाई। साथीहरूले माया मार्नुहुन्छ, मलाई त रुन पो मन लाग्यो त है। होइन तर माया मार्नुहुन्न साथीहरूले, मलाई थाहा छ। होइन 9867309440 नम्बर तपाईँको लागि खुला गरेका छौँ। भन्दै गर्दा अब 52 मिनट गइसकेको छ, एकजना साथी आउनुभयो भने हामी उहाँसँग कुराकानी गर्नेछौँ। टिकटक लाइभबाट हामीलाई हेर्दै हुनुहुन्छ र टिकटक लाइभबाट हेर्दै गर्दाखेरि तपाईँसँग हामी कुराकानी गर्छौँ, तपाईँसँग तपाईँलाई हामी बोलाउँछौँ, बोल्छौँ तपाईँसँग बोल्छौँ। होइन अनि कुराकानी गर्छौँ, तसर्थ अब 53 मिनट गइसकेको छ, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। अब चाहिँ तपाईँलाई कुन गीत सुनाउने होला भन्ने लागिरहेछ मलाई। होइन फेरि अर्को ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई। यो गीत असाध्यै मलाई मनपर्ने गीत पनि हो, असाध्यै राम्रो गीत पनि हो, र त्यो गीत मलाई एकदमै मनपर्छ क्या। होइन र तपाईँलाई पनि मनपर्नेछ भन्ने पूर्ण अपेक्षा राख्दै हामी विदा हुँदै गर्दाखेरि ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई, यो गीत छोड्नेछौ अन्तिममा। यो कुरा म तपाईँलाई जानकारी गराए। एतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र सुषमा मल्ल रेडियो स्काईबाट, सञ्जिता लिम्बु रेडियो धनकुटाबाट, रीता बुढा मगर रेडियो हापुरीबाट साथ दिनुभयो, सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। र घर बाहिर कुनै सामान भित्र ल्याउनु पर्ला भनेर छोड्नु पो भएको छ कि बिर्सनु छोडेर बिर्सनु भएको छ भने घरभित्रै ल्याउनु होला, मैले सम्झाएको छु क्यारे। अनि पशु चौपायाहरू के गर्दैछन् त्यतातिर पनि हेर्नु होला क्यारे। अनि तपाईँ भान्साकोठामा खाना पकाइसकेपछि आगो के गर्नुभयो, निभाउन के गर्नुभयो, बिर्सनु पो भएको छ कि निभाउनु होला है, नत्र फेरि आग लागेका घटनाहरू धेरै घटिराखेका छन्। झ्यालडुकाको चुकुन राम्रोसँग लगाउनु भयो अनि बिरामी मान्छे औषधि खाइरहनु पर्छ, औषधि खानु भयो कि भएको छैन, औषधि खानु भएको छैन भने खानु होला है भन्दै लौ त सुझाव सल्लाह वा प्रतिक्रिया केही भएमा कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस्, मन पर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया पनि दिन पाइन्छ क्यारे। भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी तपाईँहरूकै सुख दुःखको सहयात्री हसो रुदनको साथी म वीरेन्द्र गिरी तपाईँको संसादबाट म विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। तपाईँको एकछिन है, म कुन गीत खोजिरहेको थिएँ, कुन गीत आएको छ होइन, मैले उजितेर गई या हारेर गई गीत खोजेको थिएँ, अर्को गीत पो भेटिएछ। ल अब यो गीत आएको छ, ल गीत पछि अब यो गीत सँगसँगै म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदारी।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: भाई भाई सामान पुराने आईहाल अरु सामान पुरा
1: मार्बल को पाइप जलान गए घर एकदम ठीक है कुरा मिला
0: नमस्कार
1: घर सर बेचने छोड़े कता नहीं
0: यो तो साइड जब दाई
1: यो मेरे छोरा विदेश आको नया घर बनाको पाइप दिन आको
0: सामान राम्रो छ ढुक्क हुनुहोस्
1: थाहा छ त्यसैले यही दिन आएको
2: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है
1: सुरक्षा घरको
0: साँच्ची भन्नुहोस्
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: Kya sara ho, khas kya?
3: Ke chaina bhana na, noon dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
4: Wow, kaha chha yo?
3: Yahi Min Bhavan ma, Shantinagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
5: All in one mart, helping make your life easier. पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार हिमालय ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रस्तोरित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट होटलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्

0: रेडियो थाहासञ्चार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहासञ्चार 99.4 मा अबको प्रस्तुति
0: जीवन गंगा।

हार्दिक नमस्कार प्रणाम। वरपर सर सर हावा को ससरा आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य अनि तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गएका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्दै तपाईँका घर आँगन कारद्वारहरूमा उपस्थित भएको छु। कार्यक्रम जीवन गंगा लिएर कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, कार्यक्रम जीवन गंगामा हामीले योगका सन्दर्भमा विभिन्न श्रृंखलाहरूमा चर्चा गर्दै आइरहेका छौं। हामीले थाहा पाइसकेका छौं कि योग चित्त वृत्ति निरोध, योग त्यो विधिको नाम हो जसले हाम्रो मनको चञ्चलता कम गर्दछ, चित्तको जुन वृत्ति छ त्यसलाई निरोध गरिदिन्छ, चित्तको वृत्तिलाई निमित्यान्न पार्दछ, समूल नष्ट गर्दछ भन्ने यसको अर्थ होइन। चित्तको जुन चञ्चलता छ यसलाई शान्त तुल्याउँदछ, मनको जुन चञ्चलता छ यसलाई शान्त तुल्याउँदछ योगी। योगको अर्को अर्थ पनि छ जोड्नु, रोगीलाई स्वास्थ्यसँग जोड्नु योगको काम हो, घृणालाई प्रेममा जोड्नु योगको काम हो, नकारात्मकतालाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्नु योगको काम हो, सामान्यलाई विशिष्टमा स्थापित गर्नु योगको काम हो, मनुष्यलाई देवत्वमा स्थापित गर्नु योगको काम हो। प्रिय शिक्षण, यो सारा ब्रह्माण्ड जसको शक्तिबाट सञ्चालित छ, जसको अभिभावकत्वबाट सञ्चालित छ, जसको सिर्जनामा यो सारा ब्रह्माण्ड सिर्जित भएको छ, त्यो स्रष्टासँग एकीकृत गर्ने, त्यो स्रष्टासँग जोड्ने काम पनि योगले गर्दछ। यस प्रकार योगको अर्थ चित्तलाई व्यवस्थित गर्नु, चित्तको वृत्तिलाई व्यवस्थित गर्नु मात्र होइन, योगको अर्थ सामान्यलाई विशिष्टमा स्थापित गर्नु पनि, दानवलाई देवता बनाउनु पनि योगको काम हो। अर्थात हाम्रा तमाम नकारात्मक वृत्तिहरूलाई सकारात्मक वृत्तिमा स्थापित गर्ने काम पनि योगको काम हो। कि त्यसैले योगी सबैभन्दा ठूलो मानिएको छ, योगीको अत्यन्त ठूलो मूल्य छ। प्रिय सज्जन, त्यसकारण हामी सबै योगी बन्नुपर्दछ, चित्तको वृत्तिलाई स्थिर तुल्याउन सक्ने, मनको चञ्चलतालाई शान्त तुल्याउन सक्ने व्यक्ति नै वास्तवमा योगी हो। ध्यानका अनेक विधिहरू मार्फत, प्राणायामका आसनका अनेक विधिहरू मार्फत हामीले चित्तको वृत्तिलाई स्थिर तुल्याउन सक्दछौ, चित्तको वृत्तिलाई शान्त तुल्याउन सक्दछौ। तर हामीले हाम्रो चित्तको वृत्तिलाई शान्त तुल्याउन सक्छ, हामी योगी हुनुहुन्छ, किनकि योगी नै सबैभन्दा श्रेष्ठ हुन्छ।
भगवान श्रीकृष्णले पनि भन्नुभएको छ। तपस्वी भ्योदिको योगी ज्ञानी भ्योपि मतोधिका कर्मी भ्यश्चाधिको योगी तस्माद् योगी भवार्जुन। योगी तपस्वीभ्य अधिक प्रिय अर्जुन, योगी श्रेष्ठ छ, तपस्वीहरू भन्दा पनि श्रेष्ठ छ। जो तपस्या गर्दछन्, कुनै निश्चित विषयमा साधना गर्दछन्, ती तपस्या गर्ने तपस्वी भन्दा योगी श्रेष्ठ छ। अपि अधिक मत छ, ज्ञानेभ्य अति अधिक मत, योगी तपस्वीहरू भन्दा मात्र श्रेष्ठ छैन। शास्त्रहरूको ज्ञान प्राप्त गरेका शास्त्र